0: पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख र पूर्व राष्ट्रिय सभाका अध्यक्षहरूले लिइरहेका सुविधाको पूर्ण विवरण पेश गर्न भनिएको छ। लामो समयदेखि पूर्व विशिष्टहरूले मापदण्ड विपरीत सरकारी स्रोत साधनको प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेको थियो। पूर्व विशिष्टको सेवा सुविधामा सरकारको कडाई शीर्षकमा हिमालय टाइम्समा खबर छ।
1: देउवा दम्पत्ति विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण कसुर अनुसन्धानमा तानिएका पूर्व प्रधानमन्त्री एवं कंग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री अर्जुन राणा देउवा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरेको छ। आरोपित व्यक्तिहरू विरूद्धका आवश्यक कागजात तथा प्रमाण पर्याप्त नभएको कारण देखाउँदै इन्टरपोल हेडक्वार्टरले हाललाई देउवा दम्पत्ति विरूद्ध रेड नोटिस हुन नसक्ने बेहोरा सहितको पत्र पठाएको हो। हाललाई अनुरोध अस्वीकृत भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालयका अधिकारीहरूले भने तर तोकिएका शर्त र मागिएका कागजात भएमा पुनः नोटिस जारीका लागि अनुरोध गर्न सकिनेछ। देउवा दम्पत्ति विरूद्ध सम्बन्ध कसुर शुरूमा अपराध गरेको विषय विभाग वा अन्य अनुसन्धानकारी निकायमा नभएको र एकैचोटि सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान अघि बढेको यसमा पनि विभागलाई सिधै अनुसन्धान अधिकार नभएको पृष्ठभूमिलाई इन्टरपोलले प्रश्न उठाएर नोटिस जारी गर्न नमानेको हुन सक्ने प्रहरीका एक एआईजीको भनाई छ। देउवा दम्पति उपचारका लागि भनेर विदेश गएकामा नेपालमा आफूहरू विरूद्ध अनुसन्धान अघि बढेपछि फर्किएका छैनन्। विदेशमै रहेका बेला विभागले सम्पत्ति शुद्धिकरणको कसुरमा पक्राउ पुर्जी नै लिएपछि सार्वजनिक रूपमा सम्पर्क बाहिर छन्।
0: नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन भएको छ। मंगलबार काठमाडौँमा सम्पन्न निर्वाचनसँगै महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्षमा चयन भएका छन्। साढे दुई दशकदेखि संघमा महासंघमा आबद्ध श्रेष्ठ व्यवसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन्। मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ निर्वाचित भएका छन् भने वस्तुगत तर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएट तर्फको उपाध्यक्षमा प्रबलजङ पाण्डे विजयी भएका छन्। यता एसोसिएट तर्फ 17 सदस्यीय निर्वाचन भएकोमा सचिन ढकाल सर्वाधिक 1318 मतसहित विजयी भएका छन्। उनी आईएमई ग्रुपमा आबद्ध छन्। त्यस्तै अन्य सदस्यहरूमा हेमन्त गोल्छा, अम्बिका प्रसाद पौडेल, उज्जवल कुमार श्रेष्ठ, शक्ति बहादुर बेगानी, ऋषि अग्रवाल र सुशील थापा विजयी भएका छन्। त्यसै गरी राजेश कुमार अग्रवाल, सुयेश प्याकुरेल, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवस नेउपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, ईश्वर बहादुर जीसी, सुरज उप्रेती र बटु लामी छाने पनि सदस्यमा विजयी भएका छन्।
1: कर्णालीमा धेरैपछि भर्ना सँगै पुस्तक कान्तिपुर दैनिकमा खबर छ। कालीकोटको राजकोट नगरपालिका स्थित बढी मालिका माध्यमिक विद्यालयकी छात्रा जयन्ती बराल यो वर्ष कक्षा छमा भर्ना हुने बित्तिकै नयाँ किताब पाउँदा दङ्ग छिन्। पोहोर त विद्यालयले दिएको पुरानो किताबले नै कक्षा पाँच सकेकी थिए। उनले भनिन् नयाँ कक्षामा नयाँ किताब आएपछि पढ्न अलि जाँगर लाग्ने रहेछ। कर्णालीमा विगतका वर्षमा धेरै विद्यार्थीले हातमा पाठ्य पुस्तकै नपरी परीक्षा दिनुपर्ने अवस्था थियो। यो वर्ष भर्ना र कक्षा शुरू भएसँग हात हातमा किताब परेपछि विद्यार्थी मख छन्, शिक्षक पनि खुसी छन्, अभिभावकलाई पनि चिन्ता छैन।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौँ।

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

0: एलजी का टीवी एंड होम अप्लायंसेस को खरीदमा आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 kg एरियल, टॉप लोड वॉशिंग मशीन में 2 kg एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 kg एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजीएलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले ल्याएका 8 अध्यादेशको भविष्य राष्ट्रिय सभामा विपक्षी दलको दलहरूले लिने निर्णयमा निर्भर रहने भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा मध्ये कुनै एकले मात्रै अस्वीकार गरे अध्यादेश स्वत निष्क्रिय हुने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभामा सत्तारूढ दल रासोपाको प्रतिनिधित्व छैन। संविधानको धारा 114(2) खण्ड कमा अध्यादेश जारी भएपछि संघीय संसदका दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरे स्वत निष्क्रिय हुनेछ भनिएको छ।
3: देशभरका स्थानीय तहलाई लेखेको सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण गर्न संघीय सरकारले गरेको निर्देशनात्मक पत्राचारले उदयपुरका भूमिहीन अव्यवस्थित तथा सुकुम्बासी समुदायमा 7 रेक्टर स्केलको भूकम्प गए सरह भएको छ। उपत्यका बागमती, मनोहरा र धोबीखोला किनारका सुकुम्बासी बस्तीमा निर्मम डोजर चलाएसँगै जिल्ला प्रशासन र नेपाली सेनाको स्थानीय युनिटबाट प्राप्त पत्रले उनीहरूमा एक किसिमको मानसिक आतंक नै फैलिएको छ।
2: प्रदेश सरकारमा सहभागी जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश प्रमुखको कार्यालय मधेस प्रदेश शाखाका शाखा अधिकृत कृष्ण ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन्।
3: इलामको सूर्योदय नगरपालिका 7 कन्याममा निर्माण भएको चिया परीक्षण सम्वर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन हुने भएको छ। केन्द्र सञ्चालनका लागि कोशी प्रदेश योजना आयोग, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश र सूर्योदय नगरपालिका बीच सहमति भएपछि सञ्चालन हुने भएको हो।
2: गैर आवासीय नेपाली संघ एनआरएनए को आगामी जनवरी 2027 आयोजना गरिने 4th विश्व ज्ञान सम्मेलनको तयारी बैठकले नेपाल सरकारका प्राथमिकताका क्षेत्रलाई आधार मानेर संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालेको छ।
3: सरकारले दोस्रो चरणमा थप 17 लाख थान सवारी चालक अनुमति पत्र सवारी लाइसेन्सको छपाई शुरू गरेको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच क्यूआर कोड सहितको स्मार्ट सवारी लाइसेन्स छपाई गर्ने सम्झौता भई लाइसेन्स छपाईको काम शुरू गरिएको हो।
2: अब शेयर बजार। पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज नेप्सेले 25% रकम ग्राहकहरूलाई अग्रिम रूपमा लिन व्यवस्था गर्न कडाई गरेसँगै त्यसको असर बजारमा देखिएको छ। यसअघि यो व्यवस्था भए पनि त्यसलाई कडाईका साथ लागू नभएको अवस्था थियो। वैशाख 16 गते नेप्सेले उक्त निर्देशन दिएसँगै पुँजी बजारमा कारोबार रकम घट्दै गएको देखिएको छ।

0: किन आँखा मिचेको मिचेको गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ।
2: विदेशको खबर, इरान अमेरिका बीच वार्ता हुने खबर, बाहिरियसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्च मार्क ब्रेन्ट क्रुड कच्चा तेलको भाव 11% तल झरेको छ। मङ्गलबार उच्चतम बिन्दुमा अर्थात् $109.87 प्रति ब्यारल कारोबार भएको अन्तर्राष्ट्रिय ब्रेन्ट क्रुड बुधबार अन्तर्राष्ट्रिय न्यून बिन्दु $94.48 प्रति ब्यारलमा कारोबार भएको छ।
3: अब खेल र खेलाडीका खबर। बुकायो साकाको गोल निर्णायक बनेपछि आर्सेनलले बुधबार एटलेटिको म्याड्रिडलाई एसएमई फाइनलको दोस्रो लेगमा 1-0 हराएर च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ।
2: अब कला र मनोरञ्जन। उच्च अदालत पाटनले चलचित्र लाली बजारको प्रदर्शनमा लागेको रोक हटाउँदै रिलिजका लागि बाटो खुल्ला गरिदिएको छ। बुधबार उच्च अदालत पाटनका न्यायाधीश द्वय खडानन्द तिवारी र नेत्र प्रसाद आचार्यको संयुक्त इजलासले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र लाली बजार प्रदर्शनको अवरोध हटेको हो।
3: अब विचार विश्लेषण। नेतृत्वविहीन न्यायालयले पारेका असर शीर्षकमा विमल आचार्यको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। न्यायालयको नेतृत्व केवल एउटा पदपूर्ति गर्ने औपचारिक विषय मात्र होइन, सर्वोच्च अदालत जस्तो संस्थामा भएको नेतृत्वको अभावले दीर्घकालीन रूपमा न्यायको गुणस्तर, निर्णय प्रक्रिया, संस्थागत स्थायित्व, न्यायिक स्वतन्त्रता र विश्वसनीयतामाथि गम्भीर असर पार्न सक्छ। न्यायपालिका नेतृत्व प्रशासनिक समन्वयको साधन मात्र होइन, यो संस्थागत दिशा निर्देशन, सुधारको गति निर्धारण गर्ने कवच र आत्मविश्वासको आधार हो।
2: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली network.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: इस समय सूचक का साथमा
5: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0656-59-63-58, 5570-77-61 र 98-5570-53।
6: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656-493-440, 493-580 र 98-5570-26-440।
7: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 24 गते बिहीबार सन् 2026 मे 7 तारिक ज्येष्ठ कृष्ण पक्षको पञ्चमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको मकवानपुरको हेटौडा एफएम 96.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले वरिष्ठतालाई मिचेर आफू अनुकूलको व्यक्तिलाई प्रधान न्यायाधीश बनाउन सक्ने भन्दै आशंका। अध्यादेशको भविष्य विपक्षी दलको कोर्टमा राष्ट्रिय सभाले अस्वीकृत गरे निष्क्रिय हुन सक्ने।
0: विद्यालयमा दुई दिने विदाको असर कम गराउन वैकल्पिक उपाय खोजिँदै हिउँदे र वर्षे विदा कटौती गर्ने बारे छलफल।
1: मूल्य वृद्धिका कारण निर्माण क्षेत्रका गतिविधि ठप्प इन्धनको मूल्य समायोजन गर्न निर्माण व्यवसायको माग।
4: जुन नेपाल आयल निगमले स्वचालित मूल्य समायोजन गर्छ त्यसरी नै निर्माण व्यवसायलाई पनि मूल्य समायोजनको व्यवस्थापन गरिदियोस् भन्ने कुरा माग गरेका हुन्।
0: युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक कच्चा तेलको भाउ घट्यो।
1: र आइसिसी वरियतामा दिपेन्द्र र सन्दीपको सुधार आइपिएलमा पन्जाबलाई हराउँदै हैदराबाद शीर्ष स्थानमा।
5: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनोट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
6: अब यो चिन्ताको समाधान छ।
7: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
7: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
9: क्यामराम्यान खसेछ हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त। किन
10: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
11: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
12: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
13: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
14: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
15: नारायणी होटल एन्ड रेस्टुरेन्ट स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।
7: बालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
16: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
17: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
16: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
17: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
16: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
17: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
0: सिंह राउतले 65 वर्ष उमेर हदका कारण अवकाश पाउनुभयो त्यस यता सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कार्यवाहक प्रधान न्यायाधीशको जिम्मेवारीमा हुनुहुन्छ संवैधानिक परिषद बैठक बस्न नसक्दा प्रधान न्यायाधीश सिफारिसमा ढिलाइ भयो सरकारले संवैधानिक परिषद ऐनमा संशोधनका लागि हाले अध्यादेश जारी गर्यो सत्तापक्षको बहुमत पुग्ने गरी जारी भएको अध्यादेशले प्रधान न्यायाधीश सिफारिसमा कतै प्रत्यक्ष प्रभाव पार्ने त होइन भन्ने आशंका उब्जेका छन् किनभने 6 सदस्यीय संवैधानिक परिषदका 4 जनाको बहुमतबाट निर्णय हुने व्यवस्था गरिएको छ संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री बालेन्द्र शाहले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्ति प्रक्रिया अघि बढाउन आज बस्ने गरी संवैधानिक परिषदको बैठक आह्वान गर्नुभएको छ संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीको निर्देशन अनुसार परिषद सचिवालयले आजका लागि बैठक बोलाएको प्रधानमन्त्रीका संचार विज्ञ दीपा दाहालले जानकारी दिनुभयो बैठकको मुख्य कार्यसूची प्रधान न्यायाधीशको नियुक्ति सिफारिस रहेको छ संवैधानिक परिषदले आज नै प्रधान न्यायाधीश सिफारिस गर्ने तयारी गरेको स्रोतले बताएको छ तत्कालीन प्रधान न्यायाधीश राउतले अवकाश प्राप्त गरेपछि वरिष्ठतम न्यायाधीश मल्ल कायम मुकायम भएर कार्यरत हुनुहुन्छ न्याय परिषद बैठकले कायम मुकायम न्यायाधीश मल्ल सहित कुमार रेग्मी हरिप्रसाद पुयाल डाक्टर मनोज कुमार शर्मा डाक्टर नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरिसकेको छ रोल क्रम अनुसार मल्ल स्वत प्रधान न्यायाधीशको सिफारिसमा पर्नुपर्ने हो मल्ल प्रधान न्यायाधीश भएमा नेपालको इतिहासमा दोस्रो महिला प्रधान न्यायाधीशको इतिहास रच्नु हुनेछ देशको पहिलो महिला प्रधान न्यायाधीश सुशीला कार्की हुनुहुन्छ मल्लको विकल्पमा अरू न्यायाधीशको नाम पनि प्रधान न्यायाधीशको चर्चामा छ बहुमतका बलमा वरिष्ठतम न्यायाधीश मल्लको विकल्पमा अरूलाई बनाउने चलखेल भइरहेकोले केहीले आशंका गरेका छन् आज परिषदको बैठकले कायम मुकायम प्रधान न्यायाधीश मल्ललाई नै सिफारिस गरेमा नियुक्ति अगाडि संसदीय सुनवाई हुनेछ संसदीय सुनवाईबाट अनुमोदन भएमा मल्ललाई झन्डै 3 वर्ष न्यायालयको नेतृत्व सम्हाल्ने ऐतिहासिक अवसर प्राप्त हुनेछ प्रधान न्यायाधीश सिफारिस वरिष्ठतमको पालनाकै क्रम भङ्ग शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ
1: सरकारले ल्याएका 8 अध्यादेशको भविष्य राष्ट्रिय सभामा विपक्षी दलहरूले लिने निर्णयमा निर्भर रहने भएको छ प्रतिनिधि सभा र राष्ट्रिय सभामध्ये कुनै एकले मात्रै अस्वीकार गरे अध्यादेश स्वत निष्क्रिय हुने संवैधानिक व्यवस्था छ राष्ट्रिय सभामा सत्तारूढ रासोपाको प्रतिनिधित्व छैन प्रतिनिधि सभामा सत्तारूढ रासोपाको झण्डै 2/3 सीट रहेकाले अध्यादेश स्वीकृत गर्न कुनै समस्या छैन राष्ट्रिय सभामा भने विपक्षी दल मात्रै छन् विपक्षी दलहरूले अध्यादेशको पक्ष लिने नलिने भन्नेमा आधिकारिक धारणा बनाइसकेका छैनन् राष्ट्रिय सभाबाट अध्यादेश अस्वीकृत भए सरकारलाई संसदबाट नियमित विधेयक अघि बढाउने विकल्प रहन्छ त्यति बेला भने राष्ट्रिय सभाबाट अस्वीकार वा संशोधन गरिए पनि त्यसलाई समावेश नगरी प्रतिनिधि सभाले विधेयक अघि बढाउन सक्छ कान्तिपुरमा खबर छ
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर अनुसन्धानमा तानिएका पूर्व प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आर्जु राणा देउबा विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरेको छ आरोपित व्यक्तिहरू विरुद्धका आवश्यक कागजात तथा पर्याप्त प्रमाण नभएको कारण देखाउँदै इन्टरपोल हेडक्वार्टरले हाललाई देउबा दम्पति विरुद्ध रेड नोटिस जारी हुन नसक्ने बेहोरासहितको पत्र पठाएको खबर कान्तिपुरले लेखेको छ
1: सातामा 2 दिन सार्वजनिक बिदा दिँदा विद्यार्थीको पढाइमा पढ्न सक्ने सिकाइ उपलब्धिलाई यथावत राख्न 2 प्रस्ताव अगाडि सारिएको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा

0: सिप सिक्न लगाउने लगायतका विकल्प दिइनेछ। अहिले पनि विद्यार्थीलाई परियोजना कार्यमा लगाउने विषय पाठ्यक्रममा समावेश गरिएको छ। अबदेखि भने यसको दायरालाई अझ फराकिलो बनाइने र विद्यार्थीको अभ्यासमूलक क्रियाकलापलाई सिकाइ उपलब्धिसँगै अनिवार्य रूपमा जोडिनेछ। केन्द्रले यो प्रस्ताव मन्त्रालयमा पठाएको पौडेलले जानकारी दिनुभयो। त्यससँगै अहिले विद्यालयले दिँदै आएको हिउँदे र बर्खे विदा कटौती गर्ने अर्को प्रस्ताव पनि केन्द्रले गरेको छ। गोरखापत्रमा खबर छ।
1: काया कैरनमा मूल्य वृद्धिका कारण निर्माण क्षेत्रमा परेको असर बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-490-374 98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: रोगीलाई निरोगी बनाउँदै, अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै, खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
6: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 056-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
7: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
8: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
9: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
2: सम्पर्क 97-625-73-099, 98-074-46-182 र 98-491-95-92।

0: अध्यादेशका कारण सरकारले वरिष्ठतालाई मिचेर आफू अनुकूलको व्यक्तिलाई प्रधान न्यायाधीश बनाउन सक्ने भन्दै आशंका। अध्यादेशको भविष्य विपक्षी दलको कोर्टमा राष्ट्रिय सभाले अस्वीकृत गरेमा निष्क्रिय हुन सक्ने। देउबा दम्पति विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार। विद्यालयमा दुई दिन विदाको असर कम गराउन वैकल्पिक उपाय खोजिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। देशभर अधिकांश निर्माण क्षेत्रका गतिविधि ठप्प भएका छन्। कमजोर पूँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्य वृद्धि र नीतिगत अन्योलका कारण देशभरका धेरै आयोजना ठप्प भएका हुन्। मध्य पूर्वमा चलिरहेको युद्धका कारण डिजेल, मट्टीतेल लगायत इन्धन तथा बिटुमिन, सिमेन्ट, डन्डी जस्ता निर्माण सामग्रीको मूल्य बढेको छ। निर्माण व्यवसायमा अहिलेको अवस्था, चुनौती र सम्भावनाबारे साथी विकास चापागाईले नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरेसँग कुरा गर्नुभएको छ।
2: इन्धन लगायतका अत्यधिक मूल्य वृद्धिको कारणले सडकमा युज हुने बिटुमिन र इन्धनको कारणले अरू उद्योगहरू सिमेन्ट, डन्डी लगायतका निर्माण सामग्रीहरूमा अत्यधिक मूल्य वृद्धि भयो। लगभग 135 डिजेल 237 रुपियाँसम्म बढेर गइसक्यो भने 83 रुपियाँको बिटुमिन अहिलेको हिसाबमा आजको मितिसम्म गर्दाखेरि 165 रुपियाँ बिटुमिनको मूल्य छ। निर्माण व्यवसायले धान्न सक्ने अवस्थामा छैन र जति काम गर्यो त्यति नै घाटाको अवस्था छ। निर्माण व्यवसायीहरूले अहिलेको अवस्थामा काम गर्नुपर्ने बेलामा यस्तो अत्यधिक मूल्य वृद्धिलाई नेपाल सरकारले सम्बोधन गर्नको लागि हामीले मूल्य समायोजन निर्देशिका भाग दुई जारी गरिदिनुहोस् भनेर भनिरहेका छौँ। भारत, बङ्गलादेश र अन्य देशहरूमा पनि मूल्य यस्तो अत्यधिक मूल्य वृद्धिको लागि सम्बोधन गर्नको लागि त्यो देशका सरकारहरूले मूल्य समायोजन जारी गरिसकेको छ। तर नेपालमा हामीले फेब्रुअरी 28 चाहिँ यो मूल्य वृद्धि भएको हो। त्यो दिनदेखि नै हामीले यहाँ उहाँहरूलाई भन्दाखेरि आजको मितिसम्म पनि कुरा गर्दाखेरि पनि उहाँहरूले दिन्छु मूल्य समायोजन दिन्छु भनेर हामीलाई घुमाउने, हामीलाई फसाउने, हामीलाई डुबाउने बाहेक मैले अरू अहिलेसम्मका नेपालका अधिकारीहरू र भौतिक मन्त्रीज्यूले पनि म 15 यसको समस्याको समाधान गर्छु भनेर हामीलाई स्पष्ट निर्देशन दिनुभएको, आजसम्म पनि हामीले मूल्य समायोजन पाउन सकेको छैन र व्यवसायी अत्यन्त पीडित भएको बसेको छ। हाम्रो घर खेत सबै जे बेचेर पनि हुने अवस्था छैन। नेपाल सरकारले इन्धन जुन नेपाल आयल निगमले स्वचालित मूल्य समायोजन गर्छ त्यसरी नै निर्माण व्यवसायलाई पनि मूल्य समायोजनको व्यवस्थापन गरिदियोस्। सबै किसिमका ठेक्काहरूमा अहिले जति बढेको समय छ त्यसलाई मात्रै गरिदियोस् भन्ने कुरा हामीले हाम्रो माग गरेका हौँ।
3: यो निर्माण क्षेत्रलाई सुधार गर्नका लागि तत्काल गर्नुपर्ने काम, मध्यकालमा गर्नुपर्ने काम र दीर्घकालमा गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
2: खरिद एन नियावलीलाई चाहिँ एकपटक गरिसकेपछि पटक पटक नगर्ने भनेर यसलाई अलि विस्तृत छलफल गरेर गर्नुपर्ने हुन्छ। त्यो भएपछि भइहाल्छ। एउटा कुरो के भन्दा खानीजन्य निर्माणजन्य चाहिँ सामानहरू क्वाइरी जोनहरू तोकिनुपर्छ जसले गर्दा त्यो हाम्रो यति धेरै क्वाइरीहरू छन् कि त्यहाँ क्वाइरीबाट चाहिँ जति पनि सामानहरू ल्याउन पाउने पैसा तिरेर राजस्व तिरेर ल्याउने वातावरण चाहिँ सहज वातावरण बनाइनुपर्ने हुन्छ। त्यो भएपछि समस्या समाधान हुन्छ। हाम्रो धेरै ठुलो कुराहरू पनि छैन, यी विषयहरू चाहिँ सामान्य नै केन्द्रित भएर सरकारले काम गर्यो भने लङ टर्मसम्म चाहिँ तपाईँको कुनै पनि समस्या हुँदैन र मेन कुरा शान्ति सुरक्षाको विषय हो। राति काम गर्दाखेरि चाहिँ शान्ति सुरक्षाको विषय एकदमै हुन्छ। जब अहिले सरकारले कुनै पनि कामहरू रोक्ने हुँदैन भन्ने कुराहरू ल्याइराख्नु भएको छ, विवाद हुन्छ, त्यो मध्यस्थता भन्ने हुन्छ, त्यो मध्यस्थताबाट भएको विवादलाई छिटोभन्दा छिटो चाहिँ समाधान गरिदियो भने अदालती प्रक्रियाहरू झन्झटिलो प्रक्रियाहरू चाहिँ राख्नु भएन, त्यो गरिदियो भने त्यति धेरै अप्ठ्यारो अवस्थाहरू छैन। सानो कुरा छ, सानो कुराले सम्पूर्ण कुराहरू चाहिँ तपाईँको चाहिँ एड्रेस गरेछ।
0: नेपाल निर्माण व्यवसाय महासङ्घका महासचिव शिवहरि घिमिरेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
0: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय
6: पहाडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
8: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9802035212।
9: हेलो
10: हेलो बुढी, के छ खबर?
9: ठिकै छ, चलेकै छ।
10: ल भिडियो अन गर त, तलाई हेरम।
9: भिडियो अनै छ त, देख्नु भएन र?
10: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
9: माडीको नेट यस्तै त हो नि।
10: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
8: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
9: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
11: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौं। टेकमाइललाई टेकमाइललाई
8: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ।
0: टोर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। विगतमा यर्सा गुम्बा संकलनको मौसममा विद्यार्थीहरू स्कूलमा भेटिँदैन थिए। बाबुआमासँगै विद्यार्थी पनि यर्सा टिप्न निस्किएपछि मुगुको दुर्गम हिमाली क्षेत्र मुगुम कारमारोङ गाउँपालिका दुईको जनजागृति आधारभूत विद्यालयले नयाँ जुक्ति अपनाएको छ। वर्षेनी यर्सा गुम्बा संकलनको मौसमसँगै सुनसान बन्ने विद्यालयमा अहिले बालबालिका होस्टेल बसेर पढिरहेका छन्। विद्यालयले यस वर्षदेखि यर्सा संकलनको समय लक्षित गर्दै 45 दिने आवासीय विद्यालय कार्यक्रम सञ्चालनमा ल्याएको हो। विद्यार्थीको सिकाइको अवरोधलाई समाधान खोज्ने प्रयासका रूपमा नयाँ रणनीति बनाएको विद्यालय प्रशासनको भनाइ छ। हरेक वर्ष जेठको दोस्रो साताबाट यर्सा गुम्बा संकलन सुरु हुन्छ। यहाँका स्थानीयवासीको मुख्य आमदानीको स्रोत पनि यर्सा नै हो। साना बालबालिका सहित परिवारका सबै सदस्य उच्च पाटनतिर लाग्ने भएकाले गाउँ र विद्यालय दुवै सुनसान बन्थे। विद्यालय बन्द हुँदा कक्षाहरू रोकिँदै आएका थिए भने बालबालिकाको पढाइ समेत प्रभावित हुँदै आएको थियो। विद्यालयका प्रधानाध्यापक राजेश खत्रीका अनुसार अभिभावक पाटनतिर लागेपछि विद्यालय आउने बालबालिका पनि केही दिनमै त्यति जान बाध्य हुन्थे। यसले उनीहरूको सिकाइमा अवरोध हुने गरेको थियो। विद्यार्थीलाई पढाइबाट वञ्चित हुन नदिन आवासीय कार्यक्रम सुरु गरिएको खत्रीले बताउनुभयो। अन्नपूर्ण पोस्टमा खबर छ।
0: अब विदेशको खबर। युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक पुगेका छन्। उनीहरूले एक पेजको पत्रमा हस्ताक्षर गर्दै युद्ध अन्त्य गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार 14 बुधे प्रारम्भिक सहमति पत्र तयार हुने चरणमा पुगेको छ। प्रस्तावमा इरानको आणविक कार्यक्रम सीमित गर्ने, प्रतिबन्ध हटाउने तथा हर्मुज जलमार्ग खुला गर्ने विषय समावेश छन्। इरानले प्रस्ताव अध्ययन गरिरहेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिको सम्भावना रहेको बताउँदै अहिलेको प्रयास असफल भए थप बमबारी हुने चेतावनी दिनुभएको छ। मध्यस्थता गर्दै आएको पाकिस्तानले युद्ध विरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको जनाएको छ। इरान अमेरिका बीच फेरि वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा कच्चा तेलको भाउ 11% घटेको छ।
1: अब खेल सम्बन्धी खबर। नेपाली राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐडी र लिग स्पिनर सन्दीप लामिछानेले आइसिसी वरियतामा छलाङ मारेका छन्। दिपेन्द्र सिंहले एक दिवसीय अलराउन्डर वरियतामा एकैपटक 22 स्थान सुधार गरेका छन्। 148 रेटिङ अङ्कका साथ ऐडीले 31 स्थानमा उक्लिएका छन्। ऐडीभन्दा अगाडि भारतका हार्दिक पाण्ड्या छन्। न्यूजील्याण्डका ग्लेन फिलिप्स दिपेन्द्र सिंह भन्दा एक स्थान तल छन्। यसै गरी सन्दीप आईसीसी एक दिवसीय बलिङ वरियतामा एकैपटक 15 स्थानमाथि पुगेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मे महिनाका लागि सार्वजनिक गरेको तीनवटै फर्म्याटका वरियता सार्वजनिक गरेको हो। प्रसंग आईपीएलको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले शीर्ष स्थानको पन्जाब किङ्सलाई 33 रनले हराएको छ। यससँगै हैदराबाद शीर्ष स्थानमा पुगेको छ भने पन्जाब दोस्रो स्थानमा झरेको छ। पन्जाबले पछिल्लो तीन खेलमा लय गुमाउँदै लगातार तीन हार बेहोरेको छ। हैदराबादमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 235 रन बनाएको थियो। हैदराबादले दिएको 236 रनको लक्ष्य पछ्याएको पन्जाबले 7 विकेट गुमाए 202 रन मात्र बनाउन सक्यो। हैदराबादको जितमा अभिषेक शर्मा, टर्भिस हेड र नीतिश कुमारले 200 भन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गरे। अभिषेकले 13 बलमा 35, हेडले 19 बलमा 38 र नीतिशले 13 बलमा 29 रन बनाएका थिए। आइपिएलमा हैदराबाद 11 खेलमा 14 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ भने पन्जाब 10 खेलमा 13 अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ। आइपिएल क्रिकेट आज बेलुका पौने 8 बजे रोयल च्यालेन्जर्स बेंगलुरु र लखनऊ सुपर जायन्ट्स खेल्नेछन्।
0: आया कैरनमा अब केही खबर संक्षेपमा। आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए राति पनि केही ठाउँमा पानी परेको थियो, केही दिन यता लगातार रसो पानी परिरहेको छ, अझ केही दिन यसै गरी बदली र वर्षा हुने महाशाखाले जनाएको छ।
1: दोस्रो कार्यकालका लागि 2079 मङ्सिरमा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि पुस 27 गते जनता समाजवादी पार्टी जसपा नेपालका सरोज कुमार यादव मध्य प्रदेश सरकारको मुख्य मन्त्री नियुक्त हुनुभएको थियो। त्यस यता 4 मुख्यमन्त्री नियुक्त भएका छन्। दोस्रो कार्यकालको 3.5 वर्ष पुग्ने लाग्दा मध्य प्रदेश सरकारमा 5 मुख्यमन्त्री भएका छन्। फेरि 6 मुख्यमन्त्रीका लागि मधेसमा कसरत चलिरहेको छ।
0: काया कैरनमा अब पालो उखानको।
1: दुखीले नै अर्काको दुख देख्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: सरकारले वरिष्ठतालाई मिचेर आफू अनुकूलको व्यक्तिलाई प्रधान न्यायाधीश बनाउन सक्ने भन्दै आशंका। अध्यादेशको भविष्य विपक्षी दलको कोर्टमा। राष्ट्रिय सभाले अस्वीकृत गरे निष्क्रिय हुन सक्ने।
0: विद्यालयमा 2 दिने विदाको असर कम गराउन वैकल्पिक उपाय खोजिँदै हिउँदे र वर्षे विदा कटौती गर्ने बारे छलफल।
1: मूल्य वृद्धिका कारण निर्माण क्षेत्रका गतिविधि ठप्प। इन्धनको मूल्य समायोजन गर्न निर्माण व्यवसायको माग।
0: युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक, कच्चा तेलको भाउ घट्यो।
1: र आईसीसी वरियतामा दिपेन्द्र र सन्दीपको सुधार। आइपिएलमा पन्जाबलाई हराउँदै हैदराबाद शीर्ष स्थानमा।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौँ। सुकुमवासीको पीडा र रासोपा सभापतिले नयाँ वर्षमा शुभकामना दिने बेला यो वर्ष खिल निकाल्ने वर्ष हो, अलिअलि सहनुपर्छ भनेको विषयसँग सम्बन्धित छ। यहाँ डोजरले घर भत्काएपछि सुकुमवासी बस्तीका बासिन्दा पुरपुरोमा हात राखेर होल्डिङ सेन्टरमा रुल्ल टुल्ल भएर बसिरहेका छन्। त्यही बेला रासोपा सभापति रवि लामिछाने जस्ता देखिने मान्छे त्यहाँ पुगेका छन् अनि उनी भन्दैछन् यो वर्ष खिल निकाल्ने वर्ष हो, अलिअलि सहनुहोस् क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।

0: 93.2 स्वदेश एफएम
1: श्रोता नमस्कार. आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ. डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com त्यसै गरी नेपाल नेटवर्क .com र काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि सुनिराख्नु भएको छ. र नेपाली बहसमा हामी देश विदेशका राजनैतिक उन्नतिक आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रका पाटोमा बहस र चर्चा गर्ने गर्दछौँ. यतिखेर तातेको छ न्यायालयमा प्रधान न्यायाधीशको भन्दैछ. प्रधान न्यायाधीशको नियुक्ति कहिलेसम्म हुन्छ र संवैधानिक परिषदले आधिकारिकता पाएसँगै तीनजनाले मात्रै निर्णय गर्न सक्ने गरी जुन तरिकाले बालिन सरकारले अध्यादेश सिफारिस गरेको थियो त्यसलाई राष्ट्रपतिले जारी गरिसके पछाडि अब न्यायालयको अन्यलता हट्ला. अब राजनैतिक नियुक्तिहरू मेट्रोक्रेसीका आधारमा होलान् वा चाहिँ प्रधानमन्त्री शक्तिशाली बन्न खोजेका हुन्. जुनसुकै प्रधानमन्त्री आए पनि कम्फर्टेबल किन खोज्छन् न्यायालयमा. आज निकै ठुलो बहस र चर्चा भएको छ. जिल्ला र उच्चका न्यायाधीशहरूलाई न्याय परिषदले नियुक्ति गर्दै गर्दाखेरि केन्द्रका र सर्वोच्चका न्यायाधीशहरूलाई संवैधानिक परिषदले जुन किसिमले नियुक्ति गर्ने प्रोभिजन छ यो कारणले आजको दिनमा कसरी अदालतमा न्यायाधीशहरू नियुक्ति हुन्छन्. अब न्यायाधीशहरूका हिजोका न्यायाधीशहरूका बारेमा धेरै कुराहरू आएका पनि छन् तर अहिलेको अवस्थामा राजनैतिक नियुक्तिहरू खारेज हुँदै गर्दाखेरि न्यायाधीशका नियुक्तिहरू खारेज हुने कि नहुने होइन न्यायाधीशका नियुक्तिहरू कसरी जोगिए लगायतका विषयमा पनि छलफल र बहस भएको छ. न्यायाधीशहरूका पनि सम्पत्ति छानबिन गर्नुपर्दछ भन्ने खालको बहस पनि यतिखेर सुरु भएको छ. किनभने नागरिक सबै बराबर हो, संविधानभन्दा बाटो कोही पनि छैन र बहालमा रहँदाखेरि र त्यस पछाडिको सम्पत्ति विवरणदेखि लिएर सबै कुराहरू सार्वजनिक गर्नुपर्दछ र सुशासनको पक्षमा सबै क्षेत्र सबै वर्ग लिङ्ग धर्म जात सबै लाग्नु पर्दछ भन्ने खालका बहसहरू यतिखेर चलेर आएका छन्. र संवैधानिक परिषदको बैठकमा सरकार पक्ष यतिखेर निर्णायक बनेको छ र प्रधान न्यायाधीशको दौडधुपमा यतिखेर सपना प्रधान मल्ल कायम मुकायम प्रधान न्यायाधीश कुमार रेग्मी न्यायाधीश हरिप्रसाद फुयाल न्यायाधीश डाक्टर मनोज कुमार शर्मा न्यायाधीश डाक्टर नहकुल सुवेदी न्यायाधीश र तिलप्रसाद श्रेष्ठ न्यायाधीश दौडमा छन्. छजना योग्य छन् प्रधान न्यायाधीशका निम्ति. तर को भन्दैछ त अब ब्रेक हुन्छ त यसवाला वरिष्ठतमका आधारमा हुने पद्धतिलाई हटाइन्छ त भन्ने खालका पनि बहसहरू छन्. किनभने प्रधान न्यायाधीश बन्नका निम्ति वरिष्ठतमका आधारमा हुँदाखेरि न्यायाधीश नियुक्ति गर्दाखेरि नै प्रधान न्यायाधीशको बिल्ला भिराउने जुन एक किसिमको परिपाटी यो देशमा चल्दै आएको थियो अब यसमा प्रतिस्पर्धात्मक ढङ्गबाट म प्रधान न्यायाधीश हुन्छु कि हुँदैन भन्ने थाहा नपाइकन उसको मूल्याङ्कनका आधारले न्यायाधीशको काम कारवाहीका आधारले प्रधान न्यायाधीश बन्ने स्थिति आउँछ त यो विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ. आदरणीय श्रोता दर्शक यतिखेर अर्को बहसको के पाटो व्यवसायी दीपक भट्टका साझेदारहरू अझै पनि फरार रहेका छन्. दीपक भट्ट र सुलभ अग्रवाल पक्राउ पनि उनीहरूका अन्य अघोषित व्यावसायिक साझेदार उपेन्द्र हिरावत राजबहादुर शाह ऋषिराज मोर रोहित गुप्ता यतिखेर सम्पर्क विहीन रहेको पनि खबर प्राप्त भएको छ. र हामी नेपाली बहसमा भन्न चाहन्छौँ भ्रष्टाचारी बिचौलिया तन्त्रको अन्त्य गर्नुपर्दछ र सभ्य समाजको निर्माणका निम्ति अहिलेको अवस्थामा सबै क्षेत्रबाट उत्तिकै साक्षात्कार हुन आवश्यक पनि छ. र कङ्ग्रेसको विवादमा यतिखेर आइस ब्रेक पनि भएको खबर छ. गत पुस अन्तिम साता काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट उत्कर्षमा पुगेको आन्तरिक विवाद मिलाउन नेपाली कङ्ग्रेसका शीर्ष नेताहरू बीच सम्वाद पनि यतिखेर सुरु भएको छ. र अहिलेको अवस्थामा पार्टीको तत्कालीन केन्द्रीय विशेष महाधिवेशनबाट गगन कुमार थापा पार्टी सभापति चयन हुनुभएको थियो. सोही विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले समेत आधिकारिकता दिए पनि हालसम्म कङ्ग्रेसभित्र राजनीतिक लडाईँ यतिखेर कायमै थियो. र निवर्तमान कार्यवाहक सभापति खड्का पूर्णबहादुर खड्का पक्षका नेता मिन विश्वकर्माले पार्टीभित्र जारी आन्तरिक सम्वाद र एकताको प्रयासले सकारात्मक सङ्केत दिएको र पार्टीभित्र विभाजन नहुने पनि उहाँले बताउनु भएको छ. र प्रवक्ता देवराज चालिसेले विधानको परिधिभित्र रहेर पार्टीलाई मिलाउन संस्थापन लचिलो भएर अघि बढ्ने पनि बताउनु भएको छ. विवाद समाधानका लागि सुसन्धारो बीच अब नियमित भेटवार्ता गर्ने पनि सहमति र यतिखेर भएको छ. आजको नेपाली बहसमा हामी छलफल गर्न चाहन्छौँ शेरबहादुर देउबा दम्पति विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरेको छ. आवश्यक कागजात र प्रमाण पर्याप्त नभएको कारण देखाउँदै इन्टरपोल हेडक्वार्टरद्वारा रेड नोटिस जारी गर्न नसकिने बेहोराको पत्र रहेको छ. यतिखेर जुन ढङ्गले देउबा दम्पतिलाई नेपाल झेकाउने गरी अहिलेको सरकारले काम गरिरहेको थियो तर पर्याप्त प्रमाणहरू नहुँदाखेरि चाहिँ निकै सांसद सोम शर्मा हुनुहुन्छ. सोम शर्मा चाहिँ धेरै नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। सोम शर्मा जी, अहिलेको अवस्थामा अध्यादेश ल्याएर सरकारले आफूलाई कम्फर्टेबल रूपमा राजनैतिक नियुक्ति गर्न खोजेको कुरा त अब सर्वविदितै छ होइन। 17 गतेका लागि बोलाइएको संसदलाई स्थगित गराएर अध्यादेश मार्फत राष्ट्रपतिले त यो संवैधानिक परिषद सम्बन्धीको अध्यादेश त एकपटक फिर्ता पठाएर फेरि जारी गरिदियो।

0: भएको छ। जुनसुकै प्रधानमन्त्री आए पनि राजनैतिक नियुक्तिमा, न्यायालयमा, सर्वोच्चमा किन कम्फर्टेबल खोज्छन्?
1: यस्तो छ, हाम्रो नागरिकले दिएको जुन अभूतपूर्व माया छ, विश्वास छ, त्यो विश्वास भनेको तपाईँहरूले सकेसम्म छिटोभन्दा छिटो डेलिभरी दिनुहोला, नागरिकका गुनासाहरू सकेसम्म छिटोभन्दा छिटो सम्बोधन होस् भन्ने आशयको साथ उहाँहरूले मत हाल्नु भएको हो, विश्वास दिनुभएको हो। त्यसैले हामीले डेलिभरी दिने चरणमा नागरिकलाई जुन किसिमको डेलिभरीको अपेक्षा छ, जुन ढङ्गले नागरिकका समस्याहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ, त्यो आवश्यकता र अपेक्षालाई पुरा गर्नुको निमित्त हामीले आफ्नो उद्देश्य अनुसार चल्नलाई सबै कुराहरूमा केही रिफर्मेसनको आवश्यकता छ। यही हाम्रो सभापतिजीले भने जस्तै सरकार त हाम्रो छ तर सत्ता चाहिँ हाम्रो छैन, त्यही कुरालाई अङ्गीकार गर्दै, त्यही कुरा त्यही यथार्थलाई स्वीकार्दै हामीले हरेक ढङ्गका चिजहरूमा सुदृढीकरणको आवश्यकता छ। त्यसैले केही जरुरी कुराहरू, केही जरुरी ऐनहरू, केही जरुरी कानुनहरू लाई तत्कालै सम्बोधन गर्नुपर्ने हुनाले र अब संसदबाट जाँदा फेरि लामो प्रोसेस लाग्छ, प्रोसेस लाग्दा बित्तिकै फेरि नागरिकहरूलाई 3-4 महिनासम्म भए तापनि अर्को झन्झट त बेहोर्नै पर्छ। त्यसैले हामीले रिसेन्टली रूपमा नागरिकहरूको समस्या सम्बोधन गर्नुको निमित्त अध्यादेश आवश्यकता थियो भनेर अध्यादेश लिएको हो र संवैधानिक परिषदको जुन कुरा गर्नुभयो तपाईँले, पक्कै पनि तपाईँले बेला बेलामा हामीले विभिन्न किसिमका टिका टिप्पणीहरू देख्ने गर्छौँ, न्यायालयका कार्य सम्पादनदेखि लिएर संवैधानिक आयोगका विभिन्न किसिमको कार्य सम्पादनदेखि लिएर त्यसलाई पनि चुस्त दुरुस्त बनाउनुको निमित्त अब थप चाहिँ नागरिकता असन्तुष्टि हुने किसिमका कार्य सम्पादन नहोस् भन्नुको निमित्त
0: संवैधानिक परिषदमा जुन हाम्रो संविधानले परिकल्पना गरेको 6 जना रहन्छन् होइन, प्रधान न्यायाधीश हुँदै सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, त्यसै गरी विपक्षी दलको नेता लगायतका नेताहरू चाहिँ के अरे लगायत प्रधानमन्त्री सहित, तर आज चाहिँ 3 जनाले निर्णय गर्न पाउने गरी संवैधानिक परिषदलाई जुन ढङ्गले अध्यादेश सिफारिस गरियो यसमा निकै ठुलो आलोचना भइरहेको छ क्या? यो चाहिँ कसरी मेरिटोक्रेसी हुन सक्छ? एकलौटी रूपमा किन प्रधानमन्त्रीले गर्नुभयो? प्रधानमन्त्री अधिनायक बात बन्नुभयो भन्न
1: खोज्नुभयो? आफै गेस गरेर बोलिरहेको छु, त्यति राम्रोसँग आवाज क्लियर आइरहेको छैन हजुर।
0: सोम शर्मा जी सुनिराख्नु भएको छ मलाई? अहिलेको अवस्थामा जो छ नि, अहिले सुनिरहनु भएको छ होइन? अहिले ठिक छ, संवैधानिक परिषदमा जुन किसिमले होइन आज नियुक्ति भयो नि, आज 3 जनाले चाहिँ निर्णय गर्न पाउने गरी नियुक्ति, त्यो चाहिँ भनौँ न अध्यादेश सिफारिस हुँदै गर्दाखेरि चाहिँ त्यसमा आलोचना पनि भयो क्या? किन चाहिँ प्रधानमन्त्रीले यति शक्ति खोज्या होला होइन, सबैलाई मिलाएर लैजानुपर्छ न्यायालय जस्तो ठाउँमा, राजनीतिक नियुक्तिको ठाउँमा कसरी यहाँहरूले मेरिटोक्रेसी गर्नुहुन्छ भन्ने खालको आवाजहरू त उठ्यो नि त होइन?
1: यस्तो छ, यसलाई हामीले हेर्नुपर्छ कसरी भने हाम्रो नियतमा त्यति धेरै प्रश्न गर्ने सबैलाई आभार व्यक्त गर्न चाहन्छु, तर नियतमा त्यति धेरै प्रश्न नगरिदिनु होला, हाम्रो कार्यक्षमता हेर्नको निमित्त केही समय धैर्य धारण गरिदिनु होला, केही चिजहरूमा चाहिँ आवश्यकता रहेर नै केही निर्णयहरू चाहिँ अपेक्षाभन्दा बाहिर गएर निर्णय गरिएका हुन्छन्। तर त्यो निर्णय चाहिँ अघि मैले भने जस्तै डेलिभरीको निमित्त र आम नागरिकका समस्यालाई सम्बोधन गर्नुको निमित्त तत्काल रूपमा गर्नुपर्ने निर्णय भएकोले मात्रै हो। त्यस्तै तपाईँलाई चाहिँ संवैधानिक विचलन या कानुनी प्रवाहमा या कानुनी न्याय जुन न्याय दिने प्रोसेस छ त्यसमा विचलन कुनै पनि किसिमको विचलन आउँदैन भन्नेमा म विश्वस्त छु र आम नागरिकलाई विश्वास पनि राख्न आग्रह गर्न चाहन्छु। संवैधानिक आयोग निकायमा, संवैधानिक परिषदमा 3 जना राख्नुले भोलि बिहान चाहिँ आफ्नो फेभरेबल मान्छे हो कि विचलन ल्याउने हो कि या केही हुने हो कि भन्ने जुन किसिमको संशय छ, यो यता संशयतर्फ नलागिदिनु होला, किनभने हामीले मैले अघि भने जस्तै त्यही शब्द फेरि टपक्क टिपेर ल्याउँछु, नागरिकको अभूतपूर्व मायालाई तत्कालै सम्बोधन गर्नुपर्ने आवश्यकता छ, त्यसका लागि केही कुराहरूमा तत्कालै काम गर्नुपर्ने छ। त्यही चिजको निमित्त नै हामीले केही न केही निर्णय लिएरै, केही न केही सोचेरै यो निर्णय लिएको हो। यसलाई अनर्थ भन्दा पनि भोलिका दिनमा गरिने व्यवहारहरू परिणामले देखाउनेछ भन्ने मलाई विश्वास छ।
0: तर आजको दिनमा चाहिँ अब सुकुम्बासी बस्ती व्यवस्थापनकै लागि पनि सरकारले जुन किसिमको तदारुकता र सक्रियता देखायो तर प्रक्रिया नपुगिकन गरियो, कतिको चिल्ली बिल्ली भयो, कतिको बिल्ली बाट भएको छ आज होइन, उनीहरूको चाहिँ समस्या समाधान हुकुम्बासीहरू त धेरै छन्, उनीहरूलाई त साइजमा ल्याउनु नै पर्थ्यो, तर सुकुम्बासीहरूकै समस्या समाधानका लागि पनि यति धेरै हतार गर्नु पर्थेन, कतिपय रूपमा चाहिँ अलिकति वेट गरेर राम्रोसँग लगत सङ्कलन गर्ने अवस्थामा राम्रो गरेर गर्नु
1: आवाज
0: सुनिरहनु भएको छैन मेरो सोमजी,
1: प्रश्न स्पष्ट भए मात्रै मैले राम्रोसँग जवाफ दिन सक्थेँ,
0: सुनिरहनु भएको छैन, त्यति राम्रो क्लियर छैन अझै आवाज,
1: तपाईँको कुनै आवाजहरू कुनै शब्दहरू काटिएर आइरहेको छ हजुर।
0: जस्तो अब अहिलेको अवस्थामा सुकुम्बासी बस्ती व्यवस्थापनमा जसरी सरकारले तदारुकता देखायो होइन, त्यसको चाहिँ प्रक्रिया अलिकति पुगेन, त्यसको चाहिँ जुन ढङ्गले प्रक्रिया पुर्याउनु पर्ने थियो हतार हतार किन गर्नु परेको थियो र भन्ने खालको आवाजहरू आयो क्या।
1: सुकुम्बासीको हकमा के छ भने प्रक्रिया पुगेको नपुगेको भन्दा पनि सम्मान्य प्रधानमन्त्रीज्यू आफै काठमाडौँ महानगरपालिकाको मेयर हुँदाको बखतमा उहाँले एउटा त्यो प्रोसेस अगाडि बढाइसक्नु भएको थियो। यो विशेष गरी काठमाडौँको हकमा उहाँले पहिला नै सबै कुरा हेरेर बुझेर कहाँ आवश्यकता छ, कहाँ कहाँ जग्गाहरूलाई चाहिँ अलि खाली गर्नुपर्ने तत्कालै जरुरी छ, ताकि त्यो खाली नगरियो भने अबको केही समयमा बर्खा लाग्दैछ, बर्खा लागेपछि जुन खोलाको सतह बढ्छ, खोलाको सतह बढ्दा बित्तिकै फेरि उहाँहरूलाई हुने जोखिमसँग त सबभन्दा बढी कोही जानकार छ भने त पहिलाको हाम्रो मेयर साहब नै भएको हुनाले अहिलेको प्रधानमन्त्री सबभन्दा बढी जानकार हुनुहुन्छ। त्यो चाहिँ यो हकमा चाहिँ हामीले त्यस्तो कार्यहरू त अन्यत्र भएको देखिँदैन, भएको छैन। काठमाडौँको हकमा उहाँले पहिले नै सबै तथ्याङ्क राखेको हुनाले, जानकारी भएको हुनाले नै पहिलो सुरुवात काठमाडौँमा भएको, ताकि आफूलाई जुन ठाउँमा अलिकति जानकारी छ त्यो जानकारी भएको ठाउँमा नै काम गर्दा सजिलो हुने भयो। उसैले हतारमा गरेको यो प्लानिङ नगरिकन गरेको योजना
0: कतिपय सुकुम्बासीहरूको त सिल्ली बिल्ली पनि त देखियो नि त होइन, व्यवस्थापन त्यति राम्रो हुन सकेन नि त। कतिपय घरबार विहीनहरूलाई त यो ओत लाग्नुपर्ने, आकाशकै ओतमा पनि बस्नुपर्ने, बालबालिकाहरूका मानस पटलमा पनि त्यति राम्रो सन्देश जान सकेन भन्ने आलोचना बढ्यो नि त होइन सम्झी।
1: होइन, व्यवस्थापन यस्तो छ, हामीले व्यवस्थापन केलाई भन्ने भन्ने कुरा हो। तपाईँले उहाँहरूलाई जुन ढङ्गले घरहरू टहराहरू भत्काइए पश्चात उहाँहरूले अहिले गरिएको व्यवस्थापनमा केही समस्या छ भने भनिदिनु पर्यो, कुनै प्रश्न छ भने भनिदिनु पर्यो, उहाँहरूलाई राम्रै ढङ्गले आवासको सुविधा सहित बसोबास र खानपिन सबै कुरा, उहाँका दैनिकी जीवनका मानव अधिकारका शिक्षा स्वास्थ्यका प्रबन्धका कुराहरूमा सबै चनाखो, सब हरेक क्षेत्रबाट हामी चनाखो भएर बसेका छौँ, किनकि उहाँहरूका हरेक सानाभन्दा साना कुराहरू पनि उहाँहरूको सम्बोधन हुनुपर्छ, समस्या हुनुहुन्न भनेर नै होल्डिङ सेन्टरमा राखिएको छ। उहाँलाई सुविधा सम्पन्न ढङ्गले केही दुःख परेको होला, आफ्नै घर नहुँदा अन्यत्र बसाइ गरिरहँदा केही न केही समस्या त परेको होला, तर त्यो अन्तत गोत्तो उहाँहरूको जीवनलाई सही ढङ्गले व्यवस्थापन होस् भन्ने नियतको साथमा गरिएको हुनाले केही समय दुःख भए तापनि उहाँलाई अन्तत गोत्तो दीर्घकालीन समाधान हामीले खोजेको छौँ। उहाँहरूको समाधान पक्कै पनि हुन्छ, उहाँको व्यवस्थापनमा समस्या छ जस्तो चाहिँ मलाई लाग्दैन।
0: अहिले हुकुमवासीहरू पनि धेरै रहेछन् नि त होइन?
1: होइन, त्यही भएर त्यसैको समस्याको लागि त हामीले कानुन कारवाही अगाडि बढेको हो नि त। सुकुम्बासी जो जो हुनुहुन्छ उहाँहरूलाई हाम्रो सबैभरि साथ रहन्छ, सहयोग रहन्छ, तर उहाँको नाममा अब त्यो सात आठ तला घर बनाएर बसेका नागरिकहरू, उहाँको नेता भनेर बसेका जो जो नागरिकहरू हुन्छ, पोलिटिकल संरक्षणमा बसेका जो जो व्यक्तिहरू जसले चाहिँ पोलिटिकल संरक्षणकै आधारमा सरकारी जग्गालाई आफ्नो जग्गा बनाएर विभिन्न ढङ्गले रजाइ गरिरहनुभएको थियो, असली एक्सन त हाम्रो उहाँहरूको निमित्त थियो नि त। असली एक्सन सुकुम्बासीलाई अस्त व्यस्त पार्नको निमित्त हाम्रो छँदै थिएन। वास्तविक सुकुम्बासी को हुन् र गलत सुकुम्बासी को हुन्, सुकुम्बासीको नाममा सरकारी जग्गामा रजाई गरेर बसेका को हुन् भनेर त ठ्याक्कै क्लियर रूपमा हाम्रो भिन्नता छुट्याउनुको निमित्त नै हामीले यो एक्सन लिनु परेको हो। त्यसैले उहाँहरूलाई त एक्सन लिइसकेका छौँ, सम्भवतः त्यही एक्सनमा चाहिँ केही हदसम्म सुकुम्बासीलाई पनि थोरै शास्ति भएको भन्ने चाहिँ बाहिर सुनिएको छ। यो शास्तिलाई चाहिँ दीर्घकालीन रूपमा समाधान हुन्छ, तर उहाँहरू जो हुकुमवासी हुनुहुन्छ उहाँहरूको लागि त एउटा यो कानुनी लडाई, कानुनी यो
0: शल्यक्रिया नै गर्नु भयो नि त, उहाँहरूलाई अपरेसन नै गरिदिनु भयो नि त होइन सरकारले?
1: हजुर हजुर,
0: सरकारले अपरेसन नै गर्यो क्या, घाउलाई सिधै चिर्ने काम गर्यो होइन, ओपिडीमा राखेन, एकैचोटिले एक्सन ल्यायो,
1: दुखाइ चाहिँ लागु भयो। हामी कानुनले हाम्रो जे अधिकार दिएको छ त्यो अधिकार अनुसार उहाँहरूसँग उहाँहरूलाई एक्सन लिएको।
0: अब जाँदा जाँदै सुशासन आउँछ देशमा, रोजगारी पाउँछन् युवाहरूले चाहिँ, अब यो गरिबी घट्छ, विपन्नता हट्छ देशमा।
1: आन्दोलन, जनजी आन्दोलनको मुख्य उद्देश्य नै सुशासन कायम हुनुपर्छ भनेर हामी सबैजना लडेका थियौँ सडकमा, त्यस कारणले गर्दा सुशासनलाई पहिलो मन्त्र बनाएको छ अहिलेको सरकारले। यसर्थ सुशासन नआउने आउँदैन भन्ने त प्रश्न नै तपाईँले त्यति धेरै चाहिँ ढङ्गले नगर्दा हुन्छ, सुशासन नै हाम्रो पहिलो मन्त्र नै हो। र सुशासनको सवालमा विभिन्न चरणमा गरिएका विभिन्न क्रियाकलापहरूलाई हेर्नुभयो भने पनि सुशासन कायम हुन्छ कि हुँदैन र सुशासनको यात्रामा सरकार कसरी अगाडि बढेको छ भन्ने पनि स्पष्ट हुन्छ। विशेषतः पूर्व अहिलेसम्म कहिले सुन्नु भएको थियो होला कि पूर्व विशिष्ट अधिकारीहरूको या चाहिँ 46 सालभन्दा पछाडिका हरेक विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन भएको कुरा कहिले सुन्नु भएको थियो होला। अक्सर सामान्य कुरा कहिले चाहिँ छात्रसुत्र सुन्नुहुन्थ्यो होला तर व्यवहारमा लागू भएको सुन्नु भएको थिएन होला। पूर्व विशिष्ट अधिकारी पूर्व प्रधानमन्त्रीहरू पूर्व गृहमन्त्रीहरू या विभिन्न किसिमका ठुला ठुला जो मान्छेहरू ठुला ठुला व्यक्ति छन् भनेर समाचारमा सुनिन्थ्यो बुझिन्थ्यो उनीहरूको व्यक्तिमा उनीहरूको घरमा सम्पत्ति शुद्धिकरणले छापा हानेका कुराहरू कहिले अहिलेसम्म समाचारमा सुन्नु भएको थिएन होला नेपालभित्रको समाचारमा नेपालको यो कन्टेक्स्टमा चाहिँ। र उहाँहरूलाई जुन विशिष्ट अधिकारी हुनुहुन्छ जसले चाहिँ प्रधानमन्त्रीको बेडरुमसम्म एक्सेस बनाएर सरकार गिराउने र बनाउने चलखेलमा महत्त्वपूर्ण भूमिका खेल्नुहुन्थ्यो उहाँहरूलाई जेल हालेको कुरा पनि त अहिलेसम्म सुन्नु भएको थिएन होला। यसैलाई नै त सुशासनको यात्रा तय गरेको मानिन्छ होला नि त। हामी सुशासनको मामलामा एकदम कठोर छौँ, जिरो टलरेन्स भनेका छौँ, शून्य सहनशीलता। अनि अर्को कुरा हामी आफ्नै मन्त्रीहरू माथि नै प्रश्न उठ्दा सबभन्दा पहिलो दण्ड त या सबैभन्दा पहिलो जवाफदेही त त्यहीबाट पनि देखाएको हो नि, उत्तरदायी त त्यहीबाट पनि देखाएको हो नि। त्यसैले सुशासनको मामलामा हामी जतिको कठोर कोही पनि छैनौँ हुने छैनौँ र भोलिको दिनमा पनि यस्तै निरन्तरता रहिरहन्छ। त्यस कारणले सुशासनको मामलामा जवाफदेहिताको मामलामा हामी कठोर छौँ र गरिबीको कुरा तपाईँले जुन उठाउनु भयो बिस्तारै नेपाललाई आत्मनिर्भरताको तर्फ अगाडि बढाउनु पर्ने आवश्यकता छ। यहाँ भएका विभिन्न किसिमका सम्भावनालाई उजागर गरेर कृषि हुन्छ, पर्यटन हुन्छ या विभिन्न किसिमका हाइड्रो पावरहरू हुन्छन्, खानी हुन्छन् के सम्भावना देखिन्छन् त नेपालभित्र, ती सबै सम्भावनालाई चाहिँ नेपालको इन्टरनल सोर्सले हुन्छ या बाह्य सोर्सले हुन्छ, लगानी भित्राएर हुन्छ या नेपालकै लगानीहरूबाट र संसारमा ल्याएर आत्मनिर्भर नेपाल बनाउन सकियो भने बिस्तारै जिडिपी पनि ग्रोथ हुँदै जान्छ, अर्थतन्त्र पनि सबलीकरण हुँदै जान्छ, त्यसले केही हदसम्म गरिबीको जुन समस्या छ त्यसलाई पनि सम्बोधन गर्छ भन्नेमा हामी विश्वस्त छौँ।
0: हस् सोम शर्मा जी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्मा धेरै श्रोता नेपाली बस बसबाट विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय

0: चिनाबारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर
8: स्वयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
9: ग्लोबल आइमी ब्याङ्क, सबैका लागि ब्याङ्क।
10: संवैधानिक परिषदको अध्यादेश राष्ट्रपतिले जारी गरिसके पछाडि, दोस्रो पटक जारी गरिसके पछाडि, अब सर्वोच्चका न्यायाधीशहरूको नियुक्ति, प्रधान न्यायाधीशको नियुक्ति र राजनैतिक नियुक्तिहरू मेरिटोक्रेसीको आधारमा हुन्छन् कि अब राष्ट्रिय स्वतन्त्र पार्टीको बहु होइन त्यसमा दलबल भइसके पछाडि अर्थात् बाहुल्यता भइसके पछाडि यसले हिजोकै घटनाहरूलाई दोहोऱ्याउँछ।
11: अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताले 182 सिटको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने गरी पठाएपछि हिजोको परम्परागत दलको जस्तो आफ्ना कार्यकर्ता र आफ्ना नजिकका पात्रहरूलाई न्यायपालिकाको न्यायाधीश र अन्य संवैधानिक निकायका पदाधिकारीमा नियुक्ति गर्दै जाने हो भने दुई तिहाईको जनताले दिएको अभिमतको मूल्य शून्य हुन जान्छ। त्यसो हुँदाखेरि हिजोका दलभन्दा अलिक फरक व्यवस्था आओस्, राज्यमा सुशासन होस् र सबै नागरिकले चाहिँ कानुनको समान प्रयोगबाट वञ्चित हुनु परोस् भन्ने आशयले नेपाली जनताले दिएको अभिमतसम्म पुग्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले, बालन शाहको नेतृत्वको सरकारले यदि त्यही परम्परालाई दियो भने हामी नेपाली जनताको यो दुर्भाग्य हुनेछ र हामी नेपाली जनताले फेरि आश गर्ने ठाउँ समाप्त हुनेछ। त्यस कारणले मलाई के लाग्छ भने अहिले यो सरकारले चाहिँ परम्परालाई तोडेर नयाँ पद्धतिबाट मेरिटोक्रेसीलाई प्राथमिकतामा राखेर निर्णय गर्छ भन्ने म चाहिँ विश्वस्त छु।
10: होइन, प्रधान न्यायाधीशको पनि नियुक्तिमा धेरै विषयहरू आइरहेका छन्। रामशाह पथ यतिखेर चाहिँ निकै ठुलो आवाजले सर्किएको छ, होइन, प्रधान न्यायाधीश को बन्छ भन्ने किसिमका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्। 6 जना योग्य छन्। वरिष्ठतमका आधारमा हुँदै आएको नियुक्तिहरूमा अहिले यो पाला अब ब्रेक लाग्छ कि वा कसरी हुन्छ भन्ने खालको संशयका बिचमा चाहिँ यहाँको बुझाइ के छ, यहाँको भनाइ के छ?
11: यस्तो छ, विभिन्न व्यक्तिहरूले विभिन्न तरिकाले बुझाइ अनुसारले आफ्नो परम्परालाई निरन्तरता दिने हो कि 6 जना सिफारिस गरेर जानुभएको छ। 6 जना भनेको चाहिँ हिजो न्याय परिषदले सिफारिस गरेर प्रकार 6 जना चाहिँ सर्वोच्च अदालतमा 3 वर्ष न्यायाधीशको रूपमा कार्य गरेका सबै न्यायाधीशलाई चाहिँ प्रधान न्यायाधीशको लागि योग्य मान्छ। हेर्नुहोस्, त्यो अनुसारले 6 जना दिएर पठायो। अब यहाँ बजारमा के हल्ला गरिन्छ, रामसापातमा के छ, वा आम नागरिकमा के छ, नेपाली जनता वा कानुन व्यवसायको धारणा के छ भन्ने आफ्नो प्रतिक्रिया आएको होला। तर म एउटा कानुन व्यवसायको हैसियतले निवेदन के गर्न चाहन्छु भने यदि म एउटा कानुन व्यवसाय, मैले सबै कानुन व्यवसाय प्रतिनिधित्व गरेर भन्न खोजेँ, म कानुन व्यवसायको हैसियतले कुनै पनि नागरिकसँग 2 पैसा फी लिएर मेरो आमदामीमा जोडेर त्यो फी जोगाउनका लागि म बहस गर्दैछु कि यो देशको संविधान, यो देशको कानुन सबै नागरिकले समान रूपमा प्रयोग हुन पाउन्, न्यायपालिका निष्पक्ष होस्, आम नागरिकको पहुँच होस् भन्ने उद्देश्यले म बहस गर्दैछु भन्ने कुरा जोसँग छ उसले 2 कुरा निर्माण गर्नुपर्छ। पहिलो कुरा के हो भने यदि मेरो लक्ष्य र मेरो उद्देश्य देश संविधान र जनताको सुशासनको लागि हो भने अहिलेको न्यायपालिकाको संरचनालाई तोड्नै पर्छ, हेर्नुहोस् यसलाई चाहिँ तोड्नै पर्छ। र यसमा चाहिँ हामीले परम्परा भनेर चाहिँ मेरा बाउले यसो गरे, मेरा हजुरबाले यसो गरे भनेर आउने होइन, राज संस्था थियो नि त, यो परम्परा किन तोड्यौँ हामीले भन्दाखेरि लोकतान्त्रिक प्रक्रियामा जनताको आवाज हुन्छ भनेर राजतन्त्र तोड्यौँ। त्यसकारणले हिजोको परम्परा अनुसारले तोड्ने हो कि होइन भन्ने कुरा चाहिँ अब हामी न्यायपालिका रूपान्तरण गर्न चाहन्छौँ कि चाहँदैनौँ, यदि चाहन्छौँ भने परम्परालाई हामीले हेर्नु हुँदैन, यदि चाहँदैनौँ म अदालतमा गएर बहस गर्छु, मेरो फी लिन्छु, आउँछु, मेरो काम सक्यो भन्ने मेरो आशा हो भने म निरन्तरता कायम गरेको चाहन्छु, किनभने मैले यो देशमा बहस गरेर दुई पैसा आमदामी गर्नको लागि म पेसा गर्दै छुइनँ र देश जनता र संविधानको प्रत्याभूतिको लागि गर्दैछु भने अहिलेको अवस्थामा चाहिँ यो व्यवस्थालाई तोड्नै पर्छ। म तपाईँले एउटा उदाहरण दिन्छु हेर्नुहोस्, सहज रूपमा न्यायपालिकालाई कस्तो हुनुपर्छ भन्दाखेरि न्यायपालिकाको न्यायाधीशमा चाहिँ कुनै पनि पूर्वाग्रह हुनु हुँदैन, कुनै पनि पूर्व टिप्पणी गर्न पाइँदैन, र न्याय प्राकृतिक न्यायको सिद्धान्तले के भन्छ भने यो न्याय कुनै पनि मुद्दा आफैले आफू मुद्दा आफैले हेर्न पाइँदैन, यो न्यायको प्रतिबद्धता हो। तर तपाईँलाई म उदाहरण दिन्छु, जतिखेर प्रतिनिधि सभाको विघटन भयो पछिल्लो पटक अन्तिम पटक, त्यो प्रतिनिधि सभाको विघटनमा नेकपा एमालेको तर्फबाट परेको रिट निवेदनमा बहस गर्दै गर्दाखेरि एकजना कानुन व्यवसायलाई निजीलेको स्टेटसको बारेमा चाहिँ त्यो संविधान इलासबाट प्रश्न उठाएर बिउस बनायो भन्ने प्रश्न आयो, त्यो कदापि पनि हेर्नुहोस् त्यो सम्म बुझ्न नसक्ने हामी न्यायपालिकामा चलाउँदैछौँ भने न्यायपालिका कसरी न्याय पाउँछ। अर्को कुरा मैले के भने भने हिजो 24 गते घटनाका लागि न्यायपालिका आफैले चाहिँ जाहेरी दिएको छ, त्यो जाहेरीबाट भोलि सुनवाई हुँदाखेरि चाहिँ त्यो मुद्दा कसले हेर्छ, प्राकृतिक न्यायले आफ्नो मुद्दा आफू हेर्न मिल्दैन भन्छ, तर अदालत आफैले जाहेरी दियो भने जाहेरी नदिकन सिधै सजाय गर्दा भइहाल्छ नि, किन जाहेरी दिनु पर्यो, मुद्दा आफै हेर्दै आफै जाहेर दिनु। त्यसकारण यस्ता परिपाटीबाट विकसित भएर आएको यो संरचनालाई हामीले तोड्न सकेनौँ भने यहाँ सीमित पहुँच भएका व्यक्तिको आधिपत्यता कायम रहन्छ, र यदि हामी सीमित पहुँच भएका आधिपत्यतालाई कायम राख्न चाहन्छौँ या त्यसमा सुशासन दिन चाहन्छौँ भन्ने कुरा आम नागरिकले बुझ्नुपर्छ।
10: न्याय परिषदमा पनि त राजनैतिक भागभण्डाई त हुन्छ नि त, न्याय परिषदमा पनि त बारले सिफारिस गरेको मान्छे हुन्छ, त्यसै गरी कानुन मन्त्रीहरू हुन्छन् होइन, त्यहाँ चाहिँ राजनीतिक रूपमै आएका व्यक्तिहरूको त हामी हुन्छ नि त होइन, न्यायाधीश नियुक्ति प्रक्रियामा पनि त धेरै ठुला बहसहरू छिडिएका छन् नि त अहिले सापकोटाजी।
11: हो त्यो चिडेका छन्, त्यो बहस चिड्नको लागि त्यसलाई त सार्थकमा पुर्याउनु पर्ने, सार्थकमा पुर्याउनको लागि त फेरि परम्परा भन्यो भने सार्थकमा कहाँ पुग्यो त भन्दाखेरि बाहिर हल्ला गर्दा जनतालाई सम्बोधन गर्नको लागि यो पनि न्यायपालिकाको ठिक रहेछ भन्ने, अनि भित्र चापलुसीबाजी गरेर बोल्न डराएर जो न्यायाधीश भए पनि बहस गर्न मलाई अप्ठ्यारो परेको होइन हेर्नुहोस्, तर के हो भने प्रधान न्यायाधीश जो भए पनि हामीले अप्ठ्यारो पर बहस नगर्न अप्ठ्यारो पर्ने होइन, तर जनताको न्यायलाई प्रत्याभूतिसम्म पुर्याउनको लागि परम्परा तोड्नै पर्छ, किनभने 2093 लागि प्रधान न्यायाधीशको पद सिन्डिकेट तरिकाले तयार गरेको अवस्था तोड्न सकिएन भने हेर्नुहोस् हामी यो देशमा सुशासनको लागि बहस गर्न सक्दैनौँ। त्यस कारणले सुशासनको लागि बहस गर्ने हो कि मेरो पेसा चलाउन बहस गर्ने हो मैले भन्ने कुरा कानुन व्यवस्थाले बुझ्नुपर्छ। यदि हामी कानुन व्यवस्था पेसा चलाउनको लागि बहस गर्दैछौँ र हामीले सुशासन आम नागरिकको न्यायप्रति सुनिश्चित छैनौँ भने 2093 प्रधान न्यायाधीशले नै तय भइसकेपछि अरू भएका न्यायाधीशलाई के हुन्छ भन्दाखेरि हामीको त यहाँ स्थानै छैन, हामी प्रधान न्यायाधीश पुग्नै पाउँदैनौँ भन्ने हुन्छ। त्यस कारणले प्रधान न्यायाधीश को हुन्छ भन्ने कुरा प्रधान न्यायाधीश हुने स्वयं व्यक्तिलाई पनि थाहा नहोस् म भोलि प्रधान न्यायाधीश हुँदैछु भन्ने कुरा, त्यसकारण त्यो व्यवस्था जब ल्याउन सक्दैनौँ भने न्यायपालिकाबाट हामी जनताको लागि संविधानको लागि कानुनको लागि अपेक्षित न्यायको प्रत्याभूति दिन सक्दैनौँ। त्यस कारणले मेरो निवेदन गरेको के हो भने परम्परा यो थियो भन्ने कुराले परम्परामा राख्नु हुँदैन, योग्य र बेस्ट आउँछ भने परम्परालाई हेर्नुपर्छ मेरो निवेदन हो। त्यस कारणले हामी परम्परालाई तोड्न चाहन्छौँ कि या हिजोका अवस्थाहरूलाई जुन जुन कुरालाई हामीले लिएर आयौँ ती कुरालाई तोडेर नयाँ अवस्थामा प्रगति गर्छौँ भन्ने कुरालाई अहिले संविधान परिषदले हेर्नुपर्छ, विवेचना गर्नुपर्छ, किनभने हाम्रो पहुँच यहाँसम्म आउँछ। म यहाँ अलिकति जोड्न चाहेँ, हिजो काङ्ग्रेसका सभापति भवन थापाले भन्दै गरेको एउटा कुरामा म निवेदन गर्न चाहन्छु, उहाँले के भन्नुभयो भने बालन शाहले आफ्नो अनुकूलताको निर्णय गर्नको लागि चाहिँ संवैधानिक परिषद गठन गर्नुभयो भन्नुभयो, म उहाँलाई त्यहीँबाट प्रश्न गर्न चाहन्छु, हिजो न्यायपालिकालाई यहाँसम्म पुर्याउनको लागि बालन शाहले आफ्नो सिफारिसमा को न्यायाधीशहरूको जग्गा नियुक्ति गर्नुभएको थियो, अहिले देशलाई यहाँसम्म पुर्याउनको लागि काङ्ग्रेस एमाले र माओवादीले भागमण्डेमा न्यायाधीश नियुक्ति गरेको कारणले गर्दा न्यायपालिकाको छवि यहाँ पुगेको, त्यस कारणले उहाँले भन्न खोजेको चाहिँ के घुमै फिराइ गरेर चाहिँ न्याय परिषदलाई चाहिँ प्रभावित पार्न खोजेको, जनतालाई भ्रम पार्न सोध्नु भएको उहाँले के हो, आज न्यायपालिकाको हविगत यहाँ पुग्नुको पछाडि चाहिँ एमाले र काङ्ग्रेसको प्रमुख जिम्मेवारी छ हेर्नुहोस्, उहाँले भागमण्डेमा न्यायाधीश नियुक्ति नगरिदिनु भएको भए, सिफारिसमा नियुक्ति नहुनु भएको भए, मिल्टो केसी गरेर ल्याउनु,
10: अहिले आएर बालिन सरकारले पनि त कम्फर्टेबलै खोज्यो नि त, अध्यादेश जारी गराएर राष्ट्रपतिलाई दबाबमा राखेर तिनजनाले निर्णय गर्न पाउने गरी काम गरेन।
11: सुन्नु त्यसलाई प्रश्न गर्छु, बालन शाहले कम्फर्टेबल खोजेको भन्दा भरे न्यायाधीश नियुक्ति गर्दाखेरि अनुकूलताको पात्र र कुनै परम्परागत रूपमै फेरि आयो वा कुनै पनि परिवर्तन गर्न सकेन भने यो अध्यादेश ल्याएको अर्थै थिएन, किन यो झमेला गर्नु पर्ने। दोस्रो कुरा के हो भने बालन शाहले प्रधानमन्त्री नियुक्ति गर्दाखेरि ल्याएको अध्यादेशमा र हिजो काङ्ग्रेस र एमालेबाट ल्याएको अध्यादेशबाट नियुक्ति गरेकामा दलीय भागभण्डा थियो कि छैन, दलीय भागभण्डाबाट आएका वा राष्ट्रपतिको नजिक भएको कुनै पनि पात्रलाई प्रधान न्यायाधीश बनाइदियो भने हामी प्रश्न गर्न सक्नुपर्छ, छ भने म विरोध गर्छु भनेर पहिला हेर्नुहोस्। त्यस कारणले मेरो भनाइ के हो भने हिजोका सरकारले मृत्यु केसीलाई छोडेर आफ्ना दलीय भागभण्डामा न्यायाधीश नियुक्ति गर्नका लागि न्याय परिषद संविधान परिषदलाई परिचालन गरेको थियो, तर आज जनताले चाहेको अनुसारको नियुक्ति गर्नका लागि यदि संविधान परिषदको संरचना गरेको हो भने त्यसले हामीले स्वागत गर्नुपर्छ। त्यसमा हामी जनताको लागि कम्फोर्टेबल खोज्दैछौँ कि आफ्नो पदको लागि आफ्नो दलको लागि कम्फोर्टेबल खोज्दैछौँ भन्ने कुरा हेर्नु। हिजोको कम्फोर्टेबल के थियो भन्दाखेरि आफ्नो दलको आफ्ना सिद्धान्तको लागि केही व्यक्तिहरूको इच्छाको लागि चाहिँ कम्फोर्टेबल खोजेको थियो भने आज आम नेपाली जनताले सुशासन खोजेको र न्यायपालिकामा राजनीति गर्नु हस्तक्षेप मुक्त होस् भन्नका लागि खोजेको अवस्थालाई कम्फोर्टेबल गर्न खोजेको भन्ने कुरा अब आज छ बजी हामी थाहा पाउँछौँ। त्यस कारण कम्फोर्टेबल दुई प्रकारको हुन्छ, एउटा कम्फोर्टेबल नेपाली जनताको लागि हुन्छ, एउटा कम्फोर्टेबल दुई चारजना व्यक्ति र केही पेसागत कर्मीहरू र राजनीतिक दलको लागि कम्फोर्टेबल हुन्छ। त्यस कारण अबको कम्फोर्टेबल भनेको नेपाली जनताको लागि र न्यायपालिकामा सुशासनको लागि हुने हो या अबको कम्फोर्टेबल भनेको कुनै दल र बालजनताको कम्फोर्टेबलको लागि हुने हो भन्ने कुरा हेरौँ। त्यो हेरेर प्रतिक्रिया दिनुपर्छ। प्रतिक्रिया दिँदाखेरि यदि त्यही तरिकाको लागि नेता आयो भने सबैभन्दा विरोध मै गर्छु, हजुरले मलाई नै सोध्नु होला भने
10: बालेन सरकारले जुन किसिमले राजनैतिक नियुक्तिमा मेरिटोक्रेसी ल्याउँछु भनिरहेको छ नि, राजनीतिक नियुक्तिमा चाहिँ मेरिटोक्रेसी आउँछ? हिजो कङ्ग्रेस एमालेहरूले वा चाहिँ माओवादी नेकपाहरूले चाहिँ यसलाई बिगारे, आफ्ना नजिकका मान्छेहरूलाई राखे भन्ने हुन्थ्यो। अब यही देश हो, यिनै मान्छे हुन्, कतिपय विज्ञहरू पनि हिजो हट्नुपर्ने एउटा स्थिति बनेको छ, विज्ञहरूलाई चाहिँ नियुक्ति गर्नुपर्ने कुराहरू छ। अहिले नै नियुक्ति गरेका कतिपय विज्ञहरूको चाहिँ दोहोरो पासपोर्टदेखि लिएर दोहोरो नागरिकताहरूदेखि लिएर विदेश पिआर भएका सम्मका पनि विषयहरू सँगसँगै जोडिएर आउँदैछन् भन्दा अब कस्तो मेरिटोक्रेसी हुनसक्छ?
11: यस्तो हुन्छ, मेरिटोक्रेसीमा हिजो नियुक्ति गरेका मान्छेहरू सबै गलत थिए त्यसैले हटाएको भन्ने कुरा एकदम भ्रम हो, त्यो हामीले बुझ्नै हुँदैन। त्यो कुरामा हिजो नियुक्ति गरेका राजनीतिक नियुक्तिकोमा परेका व्यक्तिहरू पनि के हुनुहुन्थ्यो भने उहाँहरू पनि सक्षम योग्य र यो देशलाई सही न्याय दिन सक्ने न्यायपालिकाका न्यायाधीश पनि त्यही प्रकृतिका पनि हुनुहुन्छ हेर्नुहोस्। तर केही प्रकृतिका व्यक्तिहरू राजनीतिक नियुक्ति भएका हुनु वा न्यायाधीश नियुक्ति हुनुभएको होस् उहाँहरूको सामान्य कार्य क्षमता पनि नभएको पनि देखिन्छ। त्यस कारणले अब पुनः संरचनागत नियुक्ति गर्दाखेरि चाहिँ हिजोका हटिएका मान्छेहरूलाई ल्याउनु हुँदैन भन्ने भने ती व्यक्तिहरू मध्ये पनि बेस्ट इन बेस्ट जो हुनुहुन्छ उहाँलाई फेरि पुनः नियुक्ति गर्नुपर्छ, मेरो पनि मागै हो। किनभने यो देशका जनता यिनै हुन्, नागरिक यिनै हुन्, व्यवस्था यही हो। र यो व्यवस्थामा कहिले काहीँ के हुन्छ भने आफूसँग काम गर्ने मान्छे अर्को चाहिँ सोर्समा आउँछ, गलत हुन्छ भने मसँग हौसला छ भने पनि म हौसला प्रयोग गर्न सक्दिनँ। त्यस कारणले सबै सक्षम व्यक्तिको हौसला प्रयोग गर्नको लागि चाहिँ उनको योग्यतालाई क्षमतामा कार्यान्वयनमा ल्याउनको लागि के गर्नुपर्छ भन्दाखेरि चाहिँ सबै व्यक्तिहरूलाई चाहिँ समान योग्यतामा निर्भर गरेर नियुक्ति गर्नुपर्छ। त्यस कारण अब नियुक्ति हुनेमा चाहिँ हिजो जो जो व्यक्तिहरू 1514 साथ कति त्यो जुन हटे राजनीतिक नियुक्तिबाट ती व्यक्तिहरूमा भएका योग्य सक्षम र देशप्रति निष्ठावान जो हुनुहुन्छ, जसको क्षमता छ, जो चाहिँ क्षमताको आधारमा त्यहाँ जानुभएको थियो उहाँहरूलाई फेरि पुनः नियुक्ति गर्नुपर्ने बाटो चाहिँ नै हुन्, अर्को बाटो कहाँ खोजेर ल्याउने। त्यस कारणले जो जो दलाली गरेर जो जो दलको टिकट लिएर दलको सभागत गरेर जानुभएको उहाँहरूलाई हटाउनुपर्छ र योग्यतालाई कदर गरेर फेरि पुनः नियुक्ति गर्नुपर्छ भन्ने मेरो जनता र सरकारलाई माग गर्न चाहन्छु।
10: सुशील शर्मा सापकोटाज्यू, म तपाईँलाई नेपाली बहसमा आइदिनु भयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
11: नमस्कार।
10: हुनुहुन्थ्यो अधिवक्ता एवं विश्लेषक सुशील सापकोटा। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।
12: स्वदेश एफएम 93.2 मेगाहर्ज।
13: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-59-63-53, 98-550-77-061 र 98-550-77-53।
14: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656-493-440, 493-580 र 98-550-26-440।
15: It's 7 o'clock, अहिले 7 बजेको छ।
16: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
17: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
18: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी एक अम्बावास निवासी विपन्न एवं क्यान्सर पीड़ित किशुनी महतो र उहाँका श्रीमान प्रेम कुमार महतोको नयाँ घरमा बस्ने सपना पूरा हुने भएको छ। वडा अध्यक्ष अमित कुमार लामाको पहलमा उहाँका दिदी भिनाजु अस्ट्रेन नागरिक माया मुलर र एल्मर मुलर सहितको सहयोगबाट महतो दम्पति बस्दै आएको खरले छाएको झुप्रो घर हटाई सो स्थानमा तीन कोठे पक्के घर निर्माण हुने भएको हो। सो घर निर्माणका लागि मुलर दम्पतिका साथै अस्ट्रेन नागरिक ओल्फगन बाटीले बुधबार 6,00,000 रुपियाँ सहयोग गर्नुभयो। अब वडा कार्यालय का प्राविधिकले गरेको डिजाइन अनुसार निर्माण व्यवसायी मार्फत घर निर्माण अगाडि बढाइने वडा अध्यक्ष लामाले बताउनुभयो। घर निर्माणमा सहयोग पाएसँगै क्यान्सर पीडित किशुनीले सहयोगदाताहरूले धन्यवाद व्यक्त गर्नुभयो। घर निर्माण भए पश्चात सो विपन्न परिवारलाई आय आर्जनका लागि बाख्रा पालनमा सघाउने योजना रहेको लामाको भनाइरहेको छ। माडीमा पहिलो पटक सञ्चालन हुन लागेको भेटरन भलिबल लिग प्रतियोगिताको सहयोगार्थ बरुवाका माया लामा र अस्ट्रियाका एल्मर मुलर दम्पतिले 20,000 रुपियाँ सहयोग गर्नुभएको छ। बरुवामा माइती घर रही हाल अस्ट्रियामा रहनुहुने माया र उहाँका श्रीमान एल्मरले प्रतियोगिताको प्रथम पुरस्कार रकम स्वरूप सो रकम बुधबार प्रतियोगिता आयोजक समितिका संयोजक विनोद अधिकारीलाई हस्तान्तरण गर्नुभयो। आउँदो वैशाख 25 ज्येष्ठ 15 गतेसम्म माडीका विभिन्न स्थानमा लिग प्रणालीमा हुने सो प्रतियोगिताको हाल तयारी तीव्र पारिएको छ। साथै सो खेल स्पर्धालाई सघाउन सहयोगदाताहरूले आर्थिक र भौतिक सहयोग समेत गरिरहेका छन्। हालसम्म दिलु जीसीबाट 5,000 र करण पुन मगर एवं तोरण बहादुर परियारबाट 2,000 रुपियाँ सहयोग संकलित छ। यस्तै भरतपुर स्थित मेट्रो एजुकेसन सगरमाथा रिकन्डिसन र माडी रिकन्डिसन एवं किर्तनपुर स्थित सुवेदी बिजुली पसलबाट जनही 15,000 प्राप्त भएको जनाइएको छ। यसबाहेक माडीका गोपी नेपाल घनश्याम लामिछाने सोमबहादुर परियार र भरतपुरको चितवन रिकन्डिसन हाउसबाट 1,000 किर्तनपुर का बहादुर कुवर इन्द्रजित कुवर र जित बहादुर शेर्पालीबाट प्रति व्यक्ति 500 रुपियाँ सहयोग आएको र विकास परियारबाट 2 थान भलिबल सहयोग हस्तान्तरण भएको संयोजक अधिकारीले जनाउनुभयो। अन्तत सजिना परियार स्कुल भर्ना हुने भएकी छिन्। शारीरिक रूपमा पूरा पाङ रहेकी दुईवटै घुँडा उल्टो र खुट्टा बाङ्गो रहेकी उनी करिब 6 पटकको शल्यक्रिया र लगातारको उपचारपछि आफू हिँड्न सक्ने अवस्थामा बुधबार बरुवा स्थित सोमेश्वर माध्यमिक विद्यालयमा भर्ना भइन्। उनको उपचारका लागि माडी एकका वडाध्यक्ष अमित कुमार लामाको पहलमा हाल अस्ट्रियामा रहनुहुने माया लामा मुलर र उहाँका श्रीमान एल्मर मुलर सहित अस्ट्रेन नागरिक ओल्फगन बाटीले निरन्तर सहयोग गर्नुभएको हो। आउँदो असारमा उनको 7 औं शल्यक्रिया हुनेछ। अक्षर घरमै अक्षरहरू लेख्न पढ्न सिकेकी र उमेरमा 10 वर्ष पुगेकी सजिनालाई विद्यालयले कक्षा 1 भर्ना गरेको हो। माडी एक भङ्गता निवासी सजिनाकी आमा दुर्गा घरायसी काम गर्नुहुन्छ भने बुबा मिलन अटो चालक हुनुहुन्छ। यसअघि 2079 ज्येष्ठ 10 गते उनलाई बरुवास्थित विद्याज्योति अङ्ग्रेजी बोर्डिङले निशुल्क पढाउने व्यवस्था गरे पनि शारीरिक अपाङ्गताका कारण विद्यालय जान असम्भव भएको थिएन। अब भने मुलर दम्पतिद्वारा स्थापित धन्यवाद नेपाल र ओल्फगनको संस्था लेट द चिल्ड्रेन वाकको सहयोगमा सजिनाले शैक्षिक उज्यालो देख्न पाउने भएकी हुन। स्कुल भर्ना हुँदै गर्दा उल्फगनले सजिनाको शिक्षा पूरा भएपछि उनको शल्यक्रिया हुने गरेको बनेपा अस्पतालमै उनलाई रोजगारी दिने घोषणा समेत गर्नुभयो। विपन्न परिवारकी सजिनालाई गरेको उपचार सहयोगका निम्ति उनका बुबा आमाले सहयोगदातालाई धेरै धन्यवाद व्यक्त गरेका छन्। चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 7 बुद्ध चोक स्थित एक अटो पसलमा काम गर्ने युवकको चक्कु प्रहारबाट मृत्यु भएको हो। मंगलबार राति अन्दाज 11:50 बजेको समयमा अज्ञात व्यक्तिले सम्भव अटो पसलमा काम गर्ने 30 वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षभित्रै 6 पाटेबाघ मृत अवस्थामा फेला परेका छन्। सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिक अन्दाजै 2 वर्षको भाले बाघ मृत भेटेसँगै मृत बाघको संख्या 6 पुगेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पछिल्लो बाघको मृत्यु अर्को बाघको आक्रमणबाट भएको हो। यस आर्थिक वर्षमा मृत भेटिएका बाघमध्ये 2 भाले 3 पोथी र 1 पहिचान हुन नसकेको जनाइएको छ। मृत्युका कारण विश्लेषण गर्दा 2 बाघ आपसमा जुधेर मरेका छन् भने 3 उपचार तथा उद्धारको क्रममा मरेका हुन्। एउटा बाघ भने प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ। यसअघि गरिएको गणना अनुसार निकुञ्जमा 128 बाघ रहेका थिए। चालु आर्थिक वर्षको
चालू आर्थिक वर्ष बागणनाको नतिजा भने अझै सार्वजनिक गरिएको छैन। महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीले फोहोर मैला व्यवस्थापन तथा न्यूनीकरण महानगरको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। त्यसका लागि महानगरले नीति निर्माणको काम अगाडि बढाउने बताउनुभयो। बिहिबार फोहोर मैला व्यवस्थापन नीति निर्माणका लागि आयोजित प्रारम्भिक कार्यशालामा बोल्दै अधिकारीले महानगरपालिकाको टोली फोहोर व्यवस्थापनका विषयमा गम्भीरतापूर्वक लागि परेको बताउनुभयो। उहाँले दीर्घकालीन रूपमा प्रभावकारी फोहोर मैला व्यवस्थापनका लागि स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्नुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशसभा सांसदहरू बीचको संवाद बिना निष्कर्ष टुङ्गिएको छ। दलको नेता फेरबदलको विषयलाई लिएर विवाद उत्पन्न भएपछि अध्यक्ष ओलीले सांसदहरूलाई आफ्नो निवास गुण्डुमा बोलाउनु भएको थियो। झण्डै चार घण्टा चलेको छलफलमा कुनै निष्कर्ष ननिस्किएको सचिव लेखराज भट्टले जानकारी दिनुभयो। भट्टका अनुसार शुक्रबार फेरि बस्ने गरी छलफल टुङ्गिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सार्वजनिक सूचना जारी गर्दै नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज गरिदिएको छ। सरकारले हालै जारी गरेको नयाँ अध्यादेशको जगमा विभागले बुधबार यस्तो निर्णय लिएको हो। नेपाली काङ्ग्रेस संसदीय दलको बैठकले सरकारले हालै जारी गरेका आठवटा अध्यादेश र सुकुम्बासीमाथि गरिएको बलप्रयोगको कडा आलोचना गर्दै संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारका असंसदीय कदम र जनविरोधी निर्णयहरू विरूद्ध कडा रूपमा प्रस्तुत हुने रणनीति तय गरेको हो। नेपाली काङ्ग्रेसको तत्कालीन केन्द्रीय कार्य समिति र संस्थापन पक्षको असहमति बीच गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति चयन भए। सोही विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले समेत आधिकारिकता दिइसकेको अवस्था भए पनि हालसम्म पार्टीभित्र विग्रह भने कायमै रहेको छ। यस्तो स्थितिमा नेताहरू विवाद समाधानको प्रयासमा जुटेका छनृ।

0: जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताउनुभयो, धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारकै क्रममा देवढोका स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो। खुकुरी प्रहारमा संलग्नहरूको खोजी भइरहेको एसपी भट्टराईले बताउनुभयो। सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले डाक्टर अग्रवाललाई सोपदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन समेत रहनुभएका डाक्टर अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनुहुनेछ। नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा माओवादीले सुकुमवासीहरूले सुरु गरेको आन्दोलनलाई समर्थन गरेको छ। बुधबार सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले एक विज्ञप्ति जारी गर्दै सुकुमवासीहरूले सुरु गरेको आन्दोलनमा समर्थन गर्दै सो अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो। साथै उठीबास गरिएका भूमिहीन र सुकुमवासीलाई वैकल्पिक बसोबास र भूमिको व्यवस्था गर्न समेत सो पार्टीले सरकारसँग जोरदार माग गरेको छ। सरकारले सरकारी कर्मचारीका 12 ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले आज सार्वजनिक सूचना निकालेर नेपालका सबै राष्ट्रिय सरकार निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीहरूको ट्रेड युनियनहरू खारेज गरेको जानकारी दिएको हो। दर्शन गरी फर्कने क्रममा एक तीर्थयात्रीको मृत्यु भएको छ। कपिलवस्तुका 85 वर्षीय चित्रबहादुर मल्लको कागबेनीमा लेक लागेर मृत्यु भएको हो। श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई जोनसुम स्थित अस्पताल पुर्याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेको मुस्ताङ प्रहरीले जनाएको छ। मुस्ताङमा वैशाख महिनामा मात्रै लेक लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। मृतक मध्ये धेरै मुक्तिनाथ मन्दिर दर्शनका लागि गएका थिए। स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: 93.2 स्वदेश एफएम। यतिखेर हाम्रो बेसमा नेपाली कङ्ग्रेसका उपसभापति पुष्पा भुषाल हुनुहुन्छ। पुष्पा भुषालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: धन्यवाद।
1: नेपाली कङ्ग्रेसको विवादमा आइस ब्रेक भएको हो अहिले?
2: अब हाम्रो पार्टीको सभापति लगायत उपसभापतिज्यूले अब विभिन्न नेताहरूलाई भेटघाट गर्नुभएको छ र भेटघाट चाहिँ सकारात्मक रूपबाटै अगाडि बढेको छ।
1: उपसभापतिज्यू, यो विवाद चाहिँ खास के हो? कहाँनिर गएर चाहिँ हलो अड्केको थियो? त्यसलाई फुकाउन कतिको सहज असहज छ?
2: अनि हिजोको समयमा अब यो विशेष अधिवेशनलाई स्वीकार गर्ने नगर्ने भन्ने एउटा बिचमा विवाद उत्पन्न थियो। त्यसलाई निर्वाचन आयोगले, सर्वोच्च अदालतले त्यसलाई फुकाइसक्यो र त्यसलाई एउटा विधानले, नेपाली काङ्ग्रेसको विधानले विशेष अधिवेशनको व्यवस्था गरेको थियो र विधानलाई स्वीकार गर्ने, विधानलाई पालना गर्ने, विधानलाई मान्ने भन्ने कुरालाई सर्वोच्च अदालतसम्म त्यो विवाद पुग्यो र त्यहाँबाट यसलाई मानिसकेपछि लाग्छ यो विवाद अब विवाद होइन, यसलाई विधानका व्यवस्थाका कुरा गर्नुपर्दछ किनभने यो त नजिर पनि हो। विधानमा व्यवस्थाहरू गर्दा, संशोधन गर्दाखेरि आम नेता कार्यकर्ताहरूले यसमा चाहिँ धेरै छलफलको आवश्यकता पनि पर्छ। सबभन्दा मूल कुरा चाहिँ पार्टीको विधानभन्दा माथि कोही पनि कुनै पनि नेता हुँदैन भन्ने कुरा हामी

हामी भनेको हुन्छौँ त्यो र आन्तरिक लोकतान्त्रिकरण भनेको विचारको स्वतन्त्रता र आन्तरिक प्रतिस्पर्धा यो दुईटा कुरालाई मुख्य रूपबाट काङ्ग्रेसको नेता र काङ्ग्रेसमा आबद्ध हुनेहरूले त्यो स्वीकार गर्नुपर्दछ। त्यही भएर मलाई के लाग्छ भने यो विधानलाई मान्नुपर्ने विषयवस्तु आन्तरिक हाम्रो विचारमा जब सहमति भएन यसलाई चाहिँ सर्वोच्च अदालतले निर्णय दिइसकेपछि मलाई अब चाहिँ र आन्तरिक रूपबाट संवादहरू भइसकेपछि अब सहमतिको धेरै अगाडि पुगिसकेको छ काङ्ग्रेस। यसरी काङ्ग्रेसको संगठनलाई बलियो बनाउने र यत्रो ठुलो ऐतिहासिक पार्टी यति धेरै लोकतान्त्रिक

0: कि अरू पार्टीभन्दा फरक भएको एउटा डेमोक्रेटिक पार्टी भएको हुनाले पनि नेताहरूको र यसमा आबद्ध हुनेहरूको चाहिँ एउटा दायित्व पनि सिर्जना भएको छ पार्टीलाई मजबुत बनाउने. त्यही भएर मलाई के लाग्छ भने अब वार्ताहरू संवादहरू अगाडि बढेको छ.
1: जस्तो उपसभापति जो अहिलेको अवस्थामा नि अब हिजोदेखि जतिखेर विशेष महाधिवेशनको एउटा परिस्थिति आयो भादर 23 र 24 को जेनजी विद्रोहले जुन किसिमको नेपाली कङ्ग्रेस मात्र होइन सबै पार्टीहरूलाई चाहिँ रिफर्मका निम्ति एउटा सन्देश प्रवाह गरेको थियो त्यसमा नेपाली कङ्ग्रेसले आँट गर्यो र गगन थापा नेतृत्वले वैधानिकता पायो नै. तर अहिले अब वार्ता र संवादहरू छलफलहरू भएका पनि छन् होइन सभापतिले नै सक्रियता देखाउनु भएको छ भन्ने विषय पनि आएको छ. तर अब यो समाधान हुने दिशातर्फ वार्ता चाहिँ समाधानको नजिक पुग्ने दिशातर्फ जाँदै गर्दाखेरि 15 महाधिवेशनलाई असोजमा जुन मिति तय गरिएको छ त्यसलाई स्वीकार्ने कुरा होला. तर सम्मानजनक उपस्थितिको कुराले पनि त निकै ठुलो पेचिलो एउटा मतभेद कायम गरेको थियो. अब यसलाई कसरी चाहिँ व्यवस्थापन हुन्छ पार्टीमा त्यसो भए?
0: होइन, यो विधानले अब 15 महाधिवेशनलाई हामीले मङ्सिरभित्र सम्पन्न गर्नुपर्ने हाम्रो विधानले संविधानले हामीलाई समय सीमा पनि बाँधिएको छ. र यो महाधिवेशन भनेको सङ्गठनमा एउटा नयाँ नेतृत्वहरू चयन गर्ने एउटा अवसर पनि हो यो, होइन? तर यो त विवादको विषय नै भएन. अब 15 महाधिवेशनमा सक्रिय सदस्यताहरू नवीकरण लगभग धेरै ठाउँमा भइसकेको छ. त्यसलाई अब हामी डिजिटलको माध्यमबाट सङ्गठनलाई अगाडि बढाउनु पर्छ. यो अहिलेको

0: हजुरहरू त डिजिटलको माध्यम भएको हुनाले भोलि गएर पुग्न नसक्ने सदस्यहरूको लागि पनि यो यसलाई चाहिँ सहजता बढाइन्छ।
1: होइन, अब उपसभापति जो अहिले चाहिँ पार्टीमा गगन थापा नेतृत्व एकलौटी रूपमा अगाडि जान खोजेको मिलाउने भन्दा पनि हिजोका केही प्रवृत्तिहरूलाई चाहिँ नेतृत्वले चाहिँ अन्त्य गर्न खोजेको जस्ता लगायतका धेरै विरोधाभास विषयहरू पनि आउँछन्। होइन, आन्तरिक मतभेद हुनुका पछाडि चाहिँ बाहिर देखाउने एउटा छपाउने अर्को भन्ने खालका पनि प्रवृत्ति देखिएको छ कङ्ग्रेसभित्र भन्ने छ नि। होइन,
0: यसरी बुझौँ, अब काङ्ग्रेस पार्टीलाई गुटबाट र भागभन्डाबाट मुक्त गराउनु पर्छ पहिलो कुरा। होइन, अब पहिलो कुरा त्यो, त्यही भएर यो हरेक

0: त्यस्तो कुनै पनि निष्पक्ष ढङ्गबाट एकरो ढङ्गबाट पार्टी सभापतिले पार्टीलाई लग्न खोज्नुभयो भन्ने कुरा त मिल्दै मिलेन नि, किनभने एकातिर हामीले नवीकरण गरेका सम्पूर्ण सदस्यहरूलाई अध्यावधि गर्नको लागि बाटो खुला गरिदिएको छ विधानले, त्यसलाई किनभने हाम्रो विधानमा त हरेक वर्ष नवीकरण गर्नुपर्दछ भनेर त हाम्रो विधानले लेखेकै हो, तर पनि हाम्रो अभ्यास के थियो भने पाँच वर्ष अधिवेशन आउने बेलामा हामीले नवीकरण गर्ने जुन अभ्यास थियो यसले गर्दाखेरि सङ्गठन चलायमान भएन पहिलो कुरा, किनभने विधानले हरेक वर्ष नवीकरण गर्ने भन्ने व्यवस्था छ, तर अहिले चाहिँ यसलाई अध्यावधि गर्नुपर्ने भनेको अहिलेको सङ्गठनको माग हो, नयाँ पुस्ताहरूको माग हो, यो केन्द्रीय कार्य समितिसम्म एउटा यसलाई टच गर्ने एउटा सबभन्दा राम्रो डिजिटल मेम्बरसिप भनेको के हो भने केन्द्रीय कार्य समिति केन्द्रसँग जोडिनु सबभन्दा ठुलो, र यसलाई हामीले हरेक केन्द्रीय कार्य समितिले हरेक वडासँग डिजिटलको माध्यमबाट प्रविधिको माध्यमबाट सङ्गठनलाई मजबुत गराउने रणनीतिहरू चाहिँ भइरहेको छ। तपाईँले भने जस्तै एक करोड ढङ्गबाट बन्दोबा एडमिसन अगाडि बढाउन खोजेको भन्ने कुरा त यति सबै सक्रिय सदस्यहरूलाई ओपन गर्ने बित्तिकै त सबैले आफ्नो सदस्यता डिजिटल माध्यमबाट एउटा आइडी कार्ड लिएर यसलाई अगाडि बढाउने भन्ने कुरामा त कोही पनि निष्पक्षताको त र नि योभन्दा धेरै उदाहरण त के हुन सक्छ र सबैको लागि ओपन छ नि त, कसैले मेरो सदस्यता नवीकरण अध्यावधि झरेन भनेर आजसम्म एकजनाले पनि त्यस्तो किसिमबाट उजुरी गर्ने वा गुनासो गर्ने भनेर हामीले चिनेकै छैन नि।
1: तपाईँ जिम्मेवार दलको एउटा उपसभापति हो, प्रतिपक्षी दलमा नेपाली कङ्ग्रेस छ, यहाँलाई थाहा छ संवैधानिक परिषदमा पनि त बालेन सरकारले आइस ब्रेक नै गरे नि त होइन, 2077 सालमा केपी शर्मा ओलीले गरे जस्तो तिनैजनाले निर्णय गर्न सक्ने गरी जुन किसिमले सरकारले अध्यादेश सिफारिस गर्यो, राष्ट्रपतिले दोस्रो पटक जारी गर्नुपर्ने परिस्थिति बनेको छ। यहाँका पार्टी सभापतिले भनेको मैले सुन्दै थिएँ, खल्तीको मान्छेलाई प्रधान न्यायाधीश बनाउनु सरकारले जालझेल गर्यो, साँच्चै खल्तीकै मान्छे बनाउनु गरे हो र यो
0: दुई किसिमबाट लिनुपर्छ। एउटा अध्यादेशको व्यवस्था भनेको अति आवश्यक परेको बेलामा अध्यादेशबाट कुनै पनि निर्णय सरकारले अध्यादेशबाट गर्न सक्ने व्यवस्था पनि छ संविधानमा, तर यसको सब

सँग एउटा शक्ति पीठकहरूको सिद्धान्त अनुसार एकै अर्थलाई सम्मान गर्दै होइन शक्ति पीठकहरूको सिद्धान्त हाम्रो संविधानमा लेखेको छ, चेक एन्ड ब्यालेन्सको व्यवस्था पनि रहेको छ। र अहिले जुन किसिमबाट संसद बोलाइसकेपछि फेरि संसदलाई स्थगित गरेर जुन किसिमबाट आठवटा अध्यादेश आएको छ, यो के भने संसद र संविधानलाई नमान्ने प्रवृत्ति एउटा गलत मनसायले संसदलाई स्थगित गरेको हुनाले यो अध्यादेश ल्याएको यो सफा मनले ल्याएको छैन भन्ने कुरा पहिलो कुरा। दोस्रो कुरा, हाम्रो संविधानले यति धेरै संरचनाको व्यवस्था गरेको छ, त्यहाँ न्यायपालिकाको कुराहरू छ, त्यहाँ अख्तियार दुरुपयोगको कुरा छ, त्यहाँ निर्वाचन आयोगको कुराहरू छ, यति धेरै संरचनाको कुरा गरेको तर त्यसको नियुक्तिको लागि संवैधानिक परिषद सबै किसिमको भनौँ नि

0: न्याय पालिका को प्रमुख प्रतिपक्षी दल को उपस्थिति भएर त्यो यो संसद दलको नेता छन्दलाई कुनै पनि त्यस्तो किनभने आकांक्षीहरू धेरै भइसके पछि स्वाभाविकै हो नेपाली काङ्ग्रेस होला 38 जना मान्नेहरूको बिचमा हेर्नु हो भने धेरै त्यही संसद दलको नेतामा उपनेतामा प्रमुख सचेतकमा सचेतकमा सभापतिमा धेरै त आकांक्षा हो
1: तर सरकारले पावर एक्सर्साइजमा कमजोर बनाइदियो प्रतिपक्षी दलको नेतालाई
0: कमजोर त बिल्कुलै होइन प्रमुख प्रतिपक्षी दल भनेको त संसदीय प्रणाली हामी संसदीय प्रणाली सबभन्दा सुन्दर प्रणाली भन्छौँ संसदीय प्रणाली भन्ने बित्तिकै जनताको चाहना अनुसारको सदनमा सरकारलाई नियन्त्रण गर्ने निगरानी गर्ने सबभन्दा महत्त्वपूर्ण भूमिका प्रमुख प्रतिपक्षीले दिनुपर्छ तर यसलाई कमजोर भन्ने हो भने त फेरि जनताको आवाजै कमजोर हुन्छ र संसदीय प्रणाली नै फेरि यसको अभ्यास कमजोर हुन्छ तर प्रमुख प्रतिपक्षी दलले त अब यो अवसर छ कि संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षी दलले कसरी सरकारलाई निगरानी गर्छ भन्ने कुरा संसदभित्र बसेर आफ्नो भूमिका निर्वाह गर्ने हो तर अहिले हामीले हिजै तपाईँले संसद दलको बैठक बसेको थियो संसद दलको बैठक बस्दाखेरि त्यो संसद दलले केही निर्णयहरू पनि गरेको छ अब सदनमा प्रमुख प्रतिपक्षी दलले यो मुलुकको सुशासनको लागि यो मुलुकको भ्रष्टाचार मुक्त समाजको लागि यो मुलुकको जनताको हितको लागि कसरी आवाजहरू उठाउने भनेर हिजो संसद दलमा ती विभिन्न विषयहरूमा छलफल भएको छ अहिले सुकुम्बासीका विषयको सुकुम्बासीको अधिकारका विषयवस्तुहरू जनतालाई भय त्रासबाट मुक्त गराउने र नियम मान्नुपर्छ सरकारले संविधान मान्नुपर्छ संविधान अनुसार सरकार अगाडि बढिराखेको छैन सरकारले सुशासन र भयमुक्त समाज बनाउनु पर्छ भन्ने सन्दर्भमा त्यहाँ अध्यादेशका विषयवस्तुहरू उठे विभिन्न किसिमका सुकुम्बासीका कुराहरू उठे किनभने समाजलाई एउटा लोकतान्त्रिक पद्धतिबाट जनतालाई भयमुक्त ढङ्गबाट समाजमा बस्न पाउनु बाँच्न पाउनु जुन अधिकार दिएको छ यो संविधानले त्यसलाई फेरि यो सरकारले कति भयतिर त्रासतिर अगाडि बढाइराखेको छ कि भनेर जुन किसिमका घटनाहरूले त्यो दुष्सङ्केतहरू देखाइरहेको अब सदनमा सदन भनेको त जनताले चुनेर पठाएको ठाउँ भएको हुनाले प्रमुख प्रतिपक्षी दलको त जिम्मेवारी बढेको छ त्यही भएर सरकारले जुन ढङ्गबाट आफ्नो अध्यादेशहरू लिएर आएर संविधानलाई मान्दिन एकरो ढङ्गबाट केन्द्रीय शासनहरू गर्ने र आफ्नो पार्टीले मात्रै शासन गर्ने भन्ने कुरा जुन गलत मन्त्रालयले जुन किसिमबाट अध्यादेश लिएर आएको छ त्यसबाट अब फेरि यो संविधानलाई बचाउनको लागि जनताको पक्षमा आवाज उठाउनको लागि भय त्रास मुक्त गराउनुलाई सुशासनको पक्षमा त कसले सदनमा आवाज उठाउने भन्दाखेरि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको साथमै आएको छ नि
1: त भागभन्डा नहुने भयो सरकारले कम्फर्टेबल हिसाबले चाहिँ नियुक्ति गर्ने भयो सहजै तरिकाले नियुक्ति हुने भयो मेरिटोक्रेसी ल्याउँछौँ भनेको छ सरकारले
0: होइन संविधानले यो स्वीकार गरेको छ नि संविधानले के हो भने संविधानले संविधानभित्र रहेका संरचनाहरूमा कुनै पनि नियुक्तिहरू गर्दाखेरि संवैधानिक परिषदको तिनटै अङ्गको उपस्थितिमै निर्णय गर्नुपर्छ है भन्ने सन्देश हो नि संविधान परिषदको त त्यसलाई के भने पार्टीले सरकारमा रहेको पार्टीले आफ्नो बहुमतको आधारमा एकरो ढङ्गबाट नियुक्ति गर्ने जुन किसिमबाट अध्यादेशको माध्यमबाट नियुक्ति गरेर संसदलाई छल्ने र अध्यादेशबाट एकरो ढङ्गबाट जुन नियुक्ति गर्ने र संविधानको जुन उद्देश्य छ र जुन तिनवटा अङ्गले बसेर निर्णय गर्नुपर्दछ भन्ने जुन जनादेश छ संविधानले यो संविधानवादले पनि केही भनेको छ त्यसलाई चाहिँ स्वीकार नगर्ने प्रवृत्ति देखा पर्यो र मलाई चाहिँ एकदम गलत ढङ्गबाट यो अध्यादेश आएको छ एउटा उदाहरणै दिउँ हामी तपाईँले सुकुम्बासीका पक्षका कुराहरू गर्ने हो भने या कुनै पनि कुरा गर्ने हो भने हिजोको समयमा नेपाली काङ्ग्रेसको सरकारमा यो देशभरिमा कति सुकुम्बासी हुनुहुन्छ कति अव्यवस्थित नेपालीहरू हुनुहुन्छ त्यसको अभिलेख चाहिँ हिजोको सुकुम्बासी आयोगले अभिलेख त तयार गरिसकेको छ नि त्यो अभिलेख अनुसार कानुन बनाएर कानुनमा संशोधन गरेर कार्यान्वयन गर्न त सकिन्थ्यो नि तर जुन ढङ्गबाट अहिले सरकारले दुई तिहाईको आडमा बहुमतको आडमा एक्लै निर्णय गर्ने जुन प्रयास गरेर भय त्रास गरेर एउटा अमानवीय ढङ्गबाट घरबारविहीन भएका सुकुम्बासीहरूलाई एउटा भय त्रासको वातावरण जुन तयार गरेर जसरी त्यहाँ भनौँ नि त्यहाँ भएको जुन अमानवीय घटनाहरू देखा परेको छ यो मलाई लाग्छ लोकतान्त्रिक पद्धतिको विरुद्धमा भइराखेको छ यसलाई काङ्ग्रेस एकदम गम्भीर छ यो विषयमा
1: हस् उपसभापतिज्यू समयका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार हुनुहुन्छ नेपाल कङ्ग्रेसका उपसभापति पुष्पा भूषाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
2: स्वदेश FM 93.2 MHz हामीसँग स्टुडियोमा हुनुहुन्छ। अध्यादेशका कारण पदमुक्त हुनुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्ये, उहाँसँग हामी राज्यको निर्णय, यसले सिर्जना गरेको राजनीतिक प्रशासनिक तरङ्ग र ऊर्जा क्षेत्रको अवस्थाबारे कुराकानी गर्नेछौँ। आउनुहोस् सुरु गरौँ हितेन्द्र देव साक्येसँग, जनता जान्न चाहन्छ। हितेन्द्र देव साक्येजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
3: धन्यवाद सर।
2: तपाईँ भाग्यमा कतिको विश्वास गर्नुहुन्छ?
3: एउटा उखान छ, समय से पहले और भाग्य से ज्यादा किसी कुछ नहीं मिलने वाला होते, तर त्यति धेरै भाग्यवादी चाहिँ होइन।
2: तपाईँ चाहिँ अभागी।
3: तिनचोटि नियुक्ति पाउनु एउटा भाग्य नै हो, तर हरेक पटक पाँच महिना छ महिनामा टुङ्गिनु चाहिँ अभाग्य नै हो।
2: म्यादी कार्यकाल जस्तो भयो तपाईँको नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको रूपमा,
3: एकदमै अब के हो त्यो अभाग्य, दुर्भाग्यले चाहिँ पछ्याइराखेको, छ महिनाभन्दा बढी कामै गर्न नपाउने, अब भाग्यमा लेखेर रहेछ भनेर त्यो भन्छु, तर त्यति भाग्यवादी चाहिँ होइन।
2: त्यसो त तपाईँ आफैमा बेस्ट टेक्नोक्राट होइन, राम्रो इन्जिनियर, कुशल इन्जिनियर, तर विभिन्न चार्ज पनि बेहोरिरहनु पऱ्यो नि यसबिचमा।
3: त्यो चार्ज चाहिँ चाहिँ अब आफ्नो ठाउँमा छ, तर म चाहिँ आफ्नो नलेज र प्रविधि नेपालमा नेपालीले गर्नुपर्छ भन्नेमा चाहिँ विश्वास गर्ने मान्छे हो। अब त्यो बाहेक अब त्यो चार्ज चाहिँ साक्य भनेर भन्नु हिसाबले लाग्यो होला कुनै टाइममा, त्यो त मैले धेरै पटक प्रमाणित पनि गरिसकेको छु, प्रमाणित भने त भनी पनि सकेको छु। अब साक्य त नेपालमा कति हुन त ठ्याक्कै मलाई थाहा छैन कति साक्य छन्, 4-5 लाख साक्य त होला नि। त्यसमा
2: धेरै नेपालीहरूले चाहिँ सालो केटो भनेर चिन्छन् अहिले पनि, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सालो,
3: त्यही त
2: अहिले पनि त्यही लेख्छन्, तपाईँलाई कमेन्ट लेखिहाल्छन्, आज पनि जनता जान्न चाहन्छन् को तल कमेन्टमा त्यही हुन्छ, सालो केटो फेरि आयो भनेर लेख्छन्।
3: साक्य हुनसाथ सालो केटो, अहिले अस्ति मैले राष्ट्रपतिजीको प्रवक्ताको नाम हेरेँ, त्यहाँ उहाँ पनि साक्य हुनुहुँदो रहेछ, सबै साक्य सालो केटो, त्यो नआउनु पर्यो, मेरो कुनै नाता छैन त्यो कन्फर्म।
2: तपाईँलाई जहिले पनि राधिका साक्येसँग जोडेर खेदिरहने भए
3: एक थरीले चाहिँ मलाई एकदम त्यसमा जोडेर त्यसबाट चाहिँ बदनाम गर्न खोजेको एउटा नियतवशको प्रचार हो यो, होइन तपाईँ पनि अरू साक्यलाई त्यो नाम लागेन, अरू साक्य पनि त छन्, मलाई चाहिँ किन जोड्यो भने त्यो नियतवश कहिले प्रचार गरे।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्नी राधिका साक्येसँग तपाईँको खास सम्बन्ध, पारिवारिक सम्बन्ध चाहिँ छैन होइन, गोरु बेचेको साइनो पनि छैन,
3: गोरु बेचेको साइनो पनि छैन,
2: तर चार्ज खेपिराख्नु पर्यो।
3: हजुर,
2: जिएनजी आन्दोलनमा पनि तपाईँ माथि अट्याक भयो, प्रहार भयो,
3: हजुर,
2: हितेन्द्र देव साक्येजी,
3: त्यही त त्यो
2: तपाईँको
3: प्राकृतिक थिएन कि त्यो कुरो, त्यो कुनै प्राकृतिक थिएन, मैले गरेको कामहरूबाट त्यो प्राकृतिक रूपमा डेभलप भएको थियो, केही ग्रुपले केही व्यक्तिले नियतवश इन्टेन्सनल चाहिँ गरेको हुनाले त्यो ट्याग लगाएर गर्यो, र त्यो ट्याग लागे पछाडि जेएनजीको आन्दोलनको समयमा बिना बेफाकमा चाहिँ मेरो घरमा आगो लगाइयो, म घरमा थिइनँ, मेरो मिसेस थिए, आगो लाग्ने बेलामा त्यहाँबाट बसेर पछाडिको ढगाबाट भागेर बाँचेँ, धुलोमा धुवामा घन्टौँ दराजमा बसेर चाहिँ झन्डै झन्डै निसासिएँ, बाँचिन्, तर म हेर्छु म आफ मेरो के गल्ती थियो, मैले त्यस्तो जेएनजीको जुन आत्मा र स्पिरिट छ त्योसँग त मेरो हरेक मेरो लाइफ टाइममा मेरो काम त त्यस्तै थियो जस्तो लाग्छ।
2: त्यो दिन सम्झिँदा आजको दिनमा पनि कहाली लाग्छ होइन तपाईँलाई, जसरी तपाईँको घर तोडफोड भयो,
3: जसङ्ग हुन्छ,
2: आगो लगाइयो,
3: हजुर,
2: होइन, सालो केटो भनियो, कालो केटो भनियो, यसको मन पनि कालो रहेछ भनेर अहिले पनि टिका टिप्पणी गर्छन् धेरै व्यक्तिहरूले।
3: आगो लाग्नु जसङ्ग हुने कुरा थियो, दुर्घटना भयो, मेरो मिसेस बालबाल बाँचिन् आफ्नो ठाउँमा छ, त्योभन्दा ठुलो दुःख लागेको चाहिँ त्यो ट्यागसँग चाहिँ मलाई अझ बढी दुःख लाग्छ, किनभने त्यसको ठिक अपोजिट मान्छे हो, र मलाई त्यस्तो खालको ट्याग लाग्दाखेरि सबभन्दा अझ बढी दुःख लाग्यो। इन्टिग्रिटी, इमान्दारिता भनेर सबै लड्ने मान्छे मसँग लाइफ टाइम मेरोमा कुनै त्यस्तो दाग लागेन, अनि मलाई चाहिँ सालो केटो र यो कालो केटो भनेर भन्दाखेरि बढी चाहिँ त्यसले दुख्यो क्या, घर जल्नुभन्दा पनि दुःख बढी त्यसले भएको छ।
2: तपाईँ आफैमा कुशल इन्जिनियर पढेर यो ठाउँसम्म आइपुग्नु भयो, तर त्यसरी ट्याग लागेर पटक पटक लखेटिरहनु पर्दा चाहिँ
4: कता कता भावुक हुनुहुन्न तपाईँ?
3: एकदम
4: मन भटकानिँदैन?
3: सोसियल मिडियाले यति धेरैसम्म चाहिँ नभएको कुरालाई पनि हो जस्तो चाहिँ बनाइदिँदो रहेछ कि, त्यो चाहिँ ट्याग यस्तोसँग लाग्दो लगाइदिँदो रहेछ, र कसैले फेरि क्रस चेक पनि नगर्ने, एक दुईपटक लहडमा चाहिँ भनिदियो जा सालो केटो भनिदियो भन्ने, तर साँच्चै अलिक चेक गर्ने त्यत्रो पटक अब भन्दाखेरि पनि त्यो हुँदो रहेछ। सोसियल मिडिया भने धेरै पावरफुल चिज रहेछ, अचम्मको चिज रहेछ, मैले चाहिँ यो भोगेँ, पोले भोगेर सिकेँ, जाने बुझेँ भनौँ न, यो अचम्मको चिज रहेछ।
4: तथ्य भन्ने चिज मैले के बिगारेछु, मैले के बिराएछु भनेर बेला बेलामा समीक्षा गर्नुहुन्न?
3: गर्छु मैले भने, एउटा त मलाई त्यो ट्याग लागेकोमा दुःख लाग्छ, त्यो ट्याग पनि सालो केटो भन्ने भन्दा पनि यो खतम, यो बिग्रेको, यो यसले बिगारेको छ, यो नराम्रो छ भन्ने खालको त्यो जुन कनोटेसन आउँछ, त्यसको जुन अर्थ या भावा लाग्छ, त्यसले बढी दुःख दिन्छ कि? त्यसको त अपोजिट हो, म त्योभन्दा धेरै बढी बिग्रेका, खतम बनाएका, भ्रष्टाचार गरेका, लिखित के अरे दृश्य अदृश्य गरेका अरूहरू चाहिँ त्यही प्राधिकरणबाट निस्केकाहरू बसिरहेका छन्। उल्टा तिनकै ग्रुपले चाहिँ मलाई चाहिँ कालो केटो सालो केटो भनेर चाहिँ गर्दाखेरि चाहिँ अति कहिले काहीँ साह्रै नै भित्र मनमा उद्विग्न पनि हुन्छ, रिस पनि उठ्छ।
4: त्योभन्दा पनि
3: दुःख कहाँ लाग्छ भने, जब कहिले काहीँ मैले आफ्नो सामान सर्टिफिकेट भेट्दिनँ, अनि मेरो घर जलाउँदाखेरि कहाँबाट कमायो, कहाँ हरेक कमाइको मसँग प्रमाण छ भनेर प्रमाण राखिराख्थेँ, म अफगानिस्तान गएर एक वर्ष मैले त्यो गोला बारुदको बिचमा काम गरेर एक प्रकारको ब्लड मनी कमाएर मैले घर बनाएँ, त्यस्तो चिजको प्रमाण राखिराखेको, त्यो प्रमाणहरू पनि जल्यो, सर्टिफिकेट जल्यो, बिएको सर्टिफिकेट जल्यो, फोटाहरू जल्यो, त्यो कम्प्युटर पुरै गयो, हार्ड डिस्क गयो, त्यसले चाहिँ मलाई बेला बेलामा यस्तो अप्ठ्यारो पार्छ कि छैन, चिजै छैन, सम्झँदा सम्झना मात्रै छ, त्यसको प्रमाण मसँग हार्ड डिस्क छैन, फाइलहरू छैनन्, सर्टिफिकेट छैन, फोटोहरू छैन, त्यसले चाहिँ अब एकदमै अपाङ्ग बनाइदिएको छ मलाई एक हिसाबले, एउटा जिन्दगी अब यो कहिले यसलाई फेरि सपाङ्ग बनाउनु सक्छु सायद सम्भवै छैन होला।
4: जिम्मेवारी लिन पनि गाह्रो रहेछ होइन, भूतले खाजा खाने बेलामा परेछ,
3: सबै
4: मैले जिम्मेवारी नलिएको भए हुने रहेछ भन्ने चाहिँ ग्लानी हुन्छ कि हुँदैन?
3: होइन, जिम्मेवारी चाहिँ त लिनुको लागि एउटा हुटुटे त थियो, छ, अहिले पनि छ, अहिले भर्खरै
4: विशेष गरी तपाईँमाथि अट्याक भनेको त नेतृत्वमै पुगेपछि भएको हो,
3: नेतृत्वमा पुगेपछि भएको हो, त्योभन्दा पहिले त्यस्तो थिएन, तर त्यो जिम्मेवारी लिने हुटुटी भएकोले नै दुईपटक त्यसरी हुँदाखेरि तेस्रो पटक पनि गएँ, र अहिले पनि अब यो अध्यादेश मार्फत चाहिँ राजनैतिक नियुक्ति भनाउँदा भनिएकाहरूको 1500 जनाको नियुक्ति हटाउँदाखेरि पनि अहिले पनि मलाई के लाग्छ भने केही चिजहरू गर्दै थिएँ एकदमै मेहनत साथ, यो 145 दिनमा दिनहुँ 12-14 घन्टा काम गरेर शनिबार नभनिकन एभ्री डे आएर चुनावको बाहेक अरू दिनमा आएर काम गर्दा गर्दै पनि भ्याइएन, यो गर्न सकिएन, त्यो गर्न सकिएन, केही चिजहरू यति छ कि मैले यति चाहिँ गरेर यसले देश ऊर्जा क्षेत्रमा एउटा दिशानिर्देश गरिदिन सके भनेदेखि पछिसम्म सन्तोष हुन्थ्यो भन्ने यो चाहिँ लागिरहेछ, अहिले पनि लागिरहेछ, त्यो हुटुटीले नै आएको हो, तर दोष त लागिबस्छ, अब त्यो त्यो त्यो दोष चाहिँ सायद मेरो छाला अब त्यति बाक्लो भइसक्यो, जेसुकै भने पनि त्यसले
4: गैँडाको छाला भइसक्यो अब चाहिँ,
3: अब भनेर चाहिँ मलाई फरक पर्दैन जस्तो लाग्छ, अनि कहिले काहीँ लाग्छ त घरै त जलिगयो, त्यत्रो दुःख गरेर अब बाहिरबाट आउने मान्छेले त घरै बनाउने नेपालमा पहिले काठमाडौँमा, अनि एउटै घर हो बहिनी बनाएको, नत्र बुवाको चाहिँ मा के अरे पुरानो स्टाइलको घर बाहेक मेरो आफ्नो घर अरू छैन, त्यही घर पनि त्यत्रो जल्यो, अब के चाहिँ बाँकी राख्छ, के गर्छ तिमीहरूले ल भन्ने खालको पनि मनमा आउँछ।
4: अध्ययन गर्नुभयो, सङ्घर्ष गर्नुभयो, पढ्नुभयो होइन, जागिर खानुभयो, तर त्यो एकै पटकमा धुलिसाँत पारिदियो,
3: त्यो त्यो त्यसबाट फेरि फर्केर उमियामा त्यसबाट चाहिँ बाहिर निस्केर म आफ्नो काम कर्मक्षेत्रमा लागिसकेको छु, अहिले लागेको छु, अब अहिले प्राधिकरणको जागिरबाट अहिले भर्खरैको चिठीबाट चाहिँ आउट भए पनि म लागिरहन्छु, ऊर्जा सुरक्षा, ऊर्जा र देशमा प्रविधि, आफ्नै सेल्फ इन्जिनियरिङ, सेल्फ रिलायन्स, त्यो बारेमा म कटिबद्ध छु सधैँ।
4: आजबाट चाहिँ तपाईँ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट औपचारिक रूपमा बिदा हुनुभयो नि त, त्यहाँबाट तपाईँ सिधै जनता जान्न चाहन्छ स्टुडियोमा आउँदै हुनुहुन्छ,
3: प्रत्यक्ष रातो टेका पनि बाँकी नै छ, त्यहाँबाट सिधै आइरहेको छु सरकारको अध्यादेश र अध्यादेशको जानकारी पत्र मार्फत दिइएको छ त्यो पत्र मैले पढिसकेको छैन मैले मेरो हातमा परिसकेको छैन तर इस्यु भयो चलान भयो भन्ने चाहिँ मैले बुझेको
4: 1594 हितेन्द्रदेव साक्य पनि पढ्नु भयो
3: पढेँ हजुर
4: पत्र पढ्न भ्याउनु भएको छैन पत्रको बेहोरा
3: पढेको छैन तर बेहोराको जानकारी चाहिँ मलाई मौखिक रूपमा मैले थाहा पाएको छु
4: दुःख लागेको छ कि छैन
3: दुःख अब सरकारले
4: राजनीति भनौँ या नियति भनौँ के भनौँ तेस्रो पटक पनि छ महिना पनि पुरा हुन नपाउँदै हात धुनुपर्ने अवस्था आयो तपाईँले मोडालिटी तयार गरे अनुसार होइन एउटा ग्रान्ड डिजाइन बनाए अनुसार प्राधिकरणलाई हाल्न पाउनु भएन सक्नु भएन
3: दुःख चाहिँ त्यसमा लागिरहेको छ कि म योपालि साँच्चै नै दुई पटक अघिल्लो पटक दुई दुई पटकमा गर्न नपाएको कुराहरू गर्छु गर्न कोसिस पनि भइरहेको थियो राजनैतिक रूपमा एकदम अब बाटो खुल्ला छ भन्ने मनमा पनि देखि लागिरहेको थियो र अब स्थिर सरकार आएको छ अब भने चाहिँ साँच्चै ठुला ठुला क्रान्तिकारी योजनाहरू अगाडि बढाउन सकिन्छ नयाँ सोचले गर्न सकिन्छ भन्ने लागेर ड्रिमहरू बनाएर चाहिँ प्लानहरू बनाएर गरि पनि राखेको थिएँ अब प्रसारण लाइन देशको मेरुदण्ड अहिले ऊर्जाको मेरुदण्ड प्रसारण लाइनलाई एकमुष्ट कसरी बढाउने सरकारको बजेट छैन बजेट त एकदमै कम छ तर प्राधिकरण आफैले के कस्तो उपाय गर्ने सबै उपाय बनाएर अब गर्ने हो भनेर एकदम ठुलो सोच राखेर सपना बुनेर चाहिँ गर्दै थिएँ आयोज जलविद्युत आयोजना ठुलो परवरुण वेतन कर्णाली यिनीहरू बनाउने र अगाडि बढाउनलाई चाहिँ यसरी उपाय छ यिनीहरूको पिपिए गरिदिने र यिनीहरूलाई चाहिँ फाइनेन्सको लागि बन्ड मार्फत हामी जुटाउने त्यसको लागि प्राधिकरण नै एउटा मात्र सक्षम संस्था हो जसले त्यो गर्न सक्छ प्राधिकरणले नगरेर गर्दैन यसका उपायहरू यिनी छन् सबै सोच विचार प्लान भिजन बनाएर चाहिँ सोचिरहेको थिएँ म के म गर्छु अब यति बेला यो गोल्डन चान्स हो यो मेरो जिन्दगीको एउटा गोल्डन चान्स हो यसलाई गरेर देखाउने भन्ने लागेको थियो मलाई दुःख अरू त्यो नियुक्तिबाट हट्नुमा पटक्कै दुःख होइन कि गर्छु भनेर सोचे बेला गर्न पाइएन यो मौका पाइएन अब जसले भोलि मौका पाउनुहुन्छ उहाँले गर्नु होला यसलाई यो यस्तो गोल्डन टाइम छ गोल्डन अपर्च्युनिटी सेक्टरमा गर्नुपर्ने यसलाई खेर नफाल्नु होला भन्ने अब मेरो चाहिँ शुभेच्छा छ
4: सबैभन्दा पहिलो कार्यकालमा तपाईँ जसरी हट्नु पर्यो त्यसपछि अदालत जानुभएको थियो अदालतले तपाईँको नाममा आदेश दिएन दोस्रो कार्यकालमा भनौँ तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले तपाईँलाई पदमुक्त गरिसकेपछि सर्वोच्च अदालतले परमादेश नै दिएको थियो तपाईँको नाममा होइन तर यसपटक चाहिँ अध्यादेश मार्फत एकैपटक खाली भयो अब कुनै त्यस्तो बाटो खोज्दै हुनुहुन्छ फेरि कमब्याक हुनको लागि
3: होइन अब त सरकारले मलाई आवश्यक ठानेर बोलायो भने जाने हो अब यो कानुनी यो उपचार भनेको त अरूले खोज्दै भने खोजौँ म चाहिँ अब उमेरको हिसाबले पनि धेरै त्यसरी लाग्नुभन्दा पनि मेरो यदि उपयोगिता छ मेरो औचित्य छ भने सरकारले नै हेर्नुपर्ने हो यो द्वितीयको यत्रो ठुलो सरकार यत्रो ठुलो म्यान्डेट पाएको सरकार ठुलो सपना देखेर हिँडेको सरकार त हरेक व्यक्तिको जरुरत पर्छ होला
4: तपाईँको विज्ञता र विशेषज्ञतालाई सरकारले नै दृष्टिगत गर्नुपर्छ
3: हजुर म त जहिले पनि गए हुन्छ नि विषयनगर चाहिँ बन्न सधैँ तयार पृथ्वीनारायण शाहले बन्न जान्नु पऱ्यो पृथ्वीनारायण शाह हामी जस्ता विषयनगर चाहिँहरूलाई उपयोग गर्न जान्नु पऱ्यो
4: अब अदालत धाउने अरू कानुनी उपचार गर्ने बाटो त बन्द भइहाल्यो च्याप्टर क्लोज भइहाल्यो अब तपाईँलाई प्रधानमन्त्री बालेन्द्र शाहले फेरि बोलाएर एकपटक पुनः नेतृत्व गरिदिनु पर्यो किन भन्दा फेरि पनि नियुक्त त गर्नै पर्यो उहाँहरूले त्यस्तो आग्रह गर्नुभयो भने चाहिँ तपाईँ के गर्नुहुन्छ
3: मैले त भने नि त म एकदम कुनै पनि रोलमा काम गर्नको लागि तयार छु मेरो मैले भने म कुनै ठुलो नेतृत्व होइन विषयनगरसीको रोल लिन तयार छु कुनै काजी अमात्य होइन कि विषयनगरसी भन्न तयार छु खालि त्यसको कदर गरिदिनु पर्यो तिम्रो पसिनाको कदर हुन्छ भन्ने कदर गरिदिनु पर्यो म रगत बहन तयार छु
4: पुनः नियुक्ति लिएर बालेन्द्र सरकारलाई सफल बनाउने सहयोग गर्ने त्यो अभियानमा तपाईँ पनि जोडिन चाहनुहुन्छ
3: बिल्कुल बालेन्द्र शाह प्रधानमन्त्रीज्यूको मात्र होइन देशको लागि जोसुकै होस् यदि देशको लागि उहाँहरूले सहयोग माग्नुहुन्छ भने मैले भने म एकदम तयार छु मेरो आफ्नो विश्वास चाहिँ यस्तो यो नै सार्थकता, जिन्दगीको सार्थकता भनेकै यही हो।
4: यस विषयमा ऊर्जा मन्त्रीसँग कुराकानी भएको छैन तपाईँको, विराज भक्त श्रेष्ठसँग?
3: हजुर भएको छ, मैले उहाँलाई पनि धन्यवाद दिएँ आज र जति समयसँगै उहाँ

0: उहाँको नेतृत्वमा काम गर्न पाएँ, त्यसको लागि धन्यवाद। ग्रज नराखिकन काम गरेर फर्केर आएको छु र मलाई प्रयोग गरेका छन्।
1: पुनः तपाईँको आवश्यकता महसुस हुन सक्छ भनेर मन्त्रालयबाट चाहिँ त्यस्तो खालको वचनबद्धता भाषै छैन
0: छ, उहाँहरूले अब आवश्यक पर्दाखेरि बोलाउँछु भन्नुहोस्।
1: पुनः नेतृत्वमै फर्किन सक्ने सम्भावना पनि छ,
0: कुनै पनि रोल हुनसक्छ, कुनै पनि रोल हुनसक्छ, जस्तो सुकै रोलमा पनि होइन। मेन कुरो चाहिँ काम गरेर त्यो कामले केही रिजल्ट पाउने भयो, त्यसको उपयोगिता भयो, त्यही नै सार्थकता हो कि। त्यसमा कुनै ठुलो रोल पाउने त्यो भन्दा पनि मैले गरेको कामबाट केही बन्दैछ, केही हुँदैछ, केही गरिँदैछ भने त्यसैमा सबैभन्दा ठुलो चित्त सन्तुष्टि र सार्थकता छ लाग्छ।
1: तपाईँ पछिल्लो कार्यकाललाई चाहिँ कसरी स्मरण गर्नुहुन्छ?
0: यो पछिल्लो कार्यकालमा चाहिँ केही संस्थागत सुधारहरूमा बढी लागे, डिजिटाइज गर्ने, नेपाल डिजिटल इन्फ्रास्ट्रक्चर कम्पनी भनेर छुट्टै कम्पनी खोल्ने कामहरू मैले धेरै पहिलेदेखि सोचिरहेको थिएँ, योपल्ट गर्न पाएँ, सुरुवात भयो। तर त्यसमा एउटा के चाहिँ चित्त अलिकति मनमा लाग्छ भने मैले जति सक्थेँ त्यति गरिनँ, गर्न पाइनँ, अलिक त्यो हतारो चाहिँ गर्नु पर्थ्यो, जस्तो अहिलेको सरकारले हतारो गरिरहेछ, त्यस्तै दिन धेरै छैन, आजको भोलि भोलिको पर्सि नभनिकन हतारो गरेको भए सायद अझभन्दा धेरै गर्न सक्थेँ होला भन्ने चाहिँ मनमा लागिरहेछ। र मलाई त्यो चाहिँ रिग्रेट चाहिँ भइरहेछ कि अब 3 वर्ष काम गर्न पाउँछु भनेर नसोचिकन भोलि पनि जान सक्छु, पर्सि जान सक्छु, आजै सक्ने, भोलि सक्ने काम आजै सकौँ, आज सक्ने काम अहिले सकौँ भनेर गर्नुपर्ने गरेँ, ट्राई पनि गरेँ हो मैले। त
1: स्थिर सरकार आयो भनेर खुसी हुनुहुन्छ काम गरेको, तर तपाईँहरू झन् अस्थिर हुनु पर्यो।
0: अब अहिले चाहिँ त अब एउटा ब्ल्याङ्केट ल अनुसार सबैलाई हटाइएको छ, त्यसमा कसैलाई व्यक्ति विशेषलाई टार्गेट गरे त होइन। अब राजनीतिक नियुक्ति भन्नाले संस्थान प्रमुखहरू, यो विभिन्न आयोग प्रमुखहरू, यिनीहरू सबै राजनीतिक नियुक्ति नै हुन्छ। अहिलेको सरकारले गरे पनि राजनीतिक हुन्छ, पहिले गरेको राजनीतिक नियुक्ति हुन्छ। राजनीतिक नियुक्ति नगर्ने हो भने त लोकसेवा आयोगले गर्नु पर्यो, अब त राजनीतिक नियुक्ति नहोला, होइन भने त सबै राजनीतिक नियुक्ति नै हुन्छ। त्यसभित्र 1594 परियो, त्यसमा मलाई अब व्यक्तिगत रूपले एकजनाको हिसाबले मलाई गुनासो छैन,
1: किनभने हटाउनुको औचित्य आवश्यकता र सान्दर्भिकता तपाईँ आफै चाहिँ देख्नुहुन्छ, देख्नुहुन्न?
0: यो चाहिँ राजनीतिक अप्लिकेसन, राजनीतिक उहाँहरूको आवश्यकता होला आजको। एउटा क्षेत्रगत रोलको हिसाबले गर्ने भने ऊर्जा क्षेत्र अहिले यति क्रिटिकल सेक्टर हो देशको, अब यातायात, शिक्षा, स्वास्थ्य भन्दै गर्दाखेरि त्योभन्दा बढी चाहिँ अर्थतन्त्रलाई इन्जिनको रूपमा सिधै हाँक्ने, आजको दिनमा 3.4% चाहिँ आर्थिक ग्रोथ हुने भनेर देखाइरहेको छ वर्ल्ड ब्याङ्कले। हाम्रो टार्गेट 7-8% भन्दा माथि र डबल डिजिट भनिरहेको छौँ, 10% भन्दा माथि भनिरहेको छौँ। त्यसलाई हाँक्न सक्ने, त्यसलाई अगाडि लिड गर्नुपर्ने ऊर्जा क्षेत्रले हो। अनि ऊर्जा क्षेत्रलाई अहिले यति बेला अस्त व्यस्त बनायो भने यसले सरकारको आफ्नो महत्त्वाकाङ्क्षालाई चाहिँ अहिले ह्याम्परै गर्छ भन्ने लाग्छ। तर अब ब्ल्याङ्केटभित्र पर्यो, त्यसको छिट्टै कुनै उपचार सरकारले गर्छ, गर्नुपर्छ, गरोस् भन्ने चाहन्छु।
1: बालन सरकारले देशभर डोजर चलाइरहेछन्, यो बनाउने भन्दा पनि भत्काउनेमा केन्द्रित भयो बालन सरकार भनिरहेछन्, तपाईँ आफैलाई चाहिँ के लाग्छ?
0: यो कुनै समयमा माओवादी भनेको थियो क्रमभङ्ग गर्ने र अनि के अरे कन्स्ट्रक्टिभ डिस्ट्रक्सन भनेर रचनात्मक विध्वंस गरेर त्यसपछि त्यहाँबाट रचनाको सुरुवात गर्ने भनेर, सायद त्यसैको एउटा क्रम हो कि केही चिजहरू, केही विकृतिहरूलाई त्यहाँनिर सफाई गरिसकेपछि त्यहाँबाट नयाँ फुल, नयाँ उम्रने बाटो ठाउँ हुन्छ होला भनेर। त्यो बाहेक अब पुरै डोजर चलाएर गर्नु पर्थ्यो, या त्यसलाई चाहिँ पहिले विस्थापन गर्नु अगाडि व्यवस्थापन गर्नु पर्थ्यो भन्ने कुरा चाहिँ आफ्नो ठाउँमा छ, व्यवस्थापन गर्न सकिन्थ्यो होला। त्यसको लागि अब
1: निर्णय गरियो होइन, हतार गरियो भन्ने लाग्छ।
0: अपरिपक्व त होइन, परिपक्व नै हो, गर्नुपर्ने हो, तर त्यो गर्दाखेरि चाहिँ पहिले भत्काउनु अगाडि व्यवस्थापन गरेर तिनका रेकर्डहरू लिएर त्यसपछि को सही को गलत भन्ने लिएर गरेको भए चाहिँ अहिले जस्तो चाहिँ भनौँ न हरेक क्षेत्रबाट अहिले जुन एउटा ब्लोब्याक आइरहेछ सरकारलाई त्यो आउँदैन थियो होला, त्यो चाहिँ नगरे हुन्थ्यो होला। अब राजघाट चलाउनेहरूले जानुन् त्यो किन आवश्यकता पर्यो, बाध्यता के पर्यो?
1: अहिले जस्तो समय पनि मध्य पूर्वमा तनाव, यता महँगी बढिरहेछ, होइन, हाम्रा देशका संरचनाहरू सबै ढलेका छन्, जलाइएका छन्, भत्किएका छन् भदौ 23 र 24 गतेको घटनापछि त, होइन, अनि अहिले फेरि डोजर चलाउँदाखेरि त्यो प्रतिउत्पादक चाहिँ हुनसक्छ नि, होइन, अहिले राज्य कोषले अर्थतन्त्रले धान्न सक्छ।
0: अब त सुकुम्बासी जो छन् तिनीहरूलाई हटाउँदाखेरि त्यसको एउटा असर त अर्थतन्त्रमा पर्छ कि त्यहाँ बस्नेहरूले पनि अर्थतन्त्रलाई एक न एक हिसाबले सहयोग गरिरहेका छन्। तिनले उद्योग धन्दामा त्यो लेबरका काम गरेर होलान्, निर्माण कार्यहरूमा ज्यामीका काम गरेर होलान्, कतै चौकीदारी गरेर होलान्, तिनले अर्थतन्त्रमा त्यो तल्लो लो लेभलको कामहरू गरेर त्यो अर्थतन्त्र माथि जाने हो, त्यो नगरिकन अर्थतन्त्र माथि त जाँदैन, हरेक लेभलमा चाहिन्छ। त्यस हिसाबले सुकुम्बासीले डोजर लगाउँदै गर्दा त्यो क्षेत्र चाहिँ अहिले हिट गर्छ र त्यसले बिस्तारै अन्य क्षेत्रहरूमा एकले अर्कोलाई त्यो डोमिनो इफेक्ट अनुसार इम्प्याक्ट त गर्छ, त्यो गर्छ एका ठाउँमा, तर अब त्यो सँगै अब करेक्टिभ मेजर ल्याउन सकेन भने चाहिँ, त्यसको करेक्टिभ मेजर ल्याउन सकेन भने चाहिँ अलिकति नराम्रो असर पर्छ।
1: हिजोको सरकारले अथवा केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालीन एमडी कुलमान घिसिङलाई हटाउँदाखेरि अवैधानिक बाटो लिएको थियो, अहिलेको यो सरकारले चाहिँ वैधानिक हिसाबले हटाए।
0: अध्यादेश भनेको वैधानिक हो, है, अब वाट इज लिगल एन्ड वाट इज मोरल, अब त्यो त आफ्नो ठाउँमा छ,
1: तर स्वाभाविक हिसाबले उहाँहरूले हटाउन पाउनुभयो,
0: पाइन्छ, त्यो त पाइयो नि,
1: अब कतै ढकढक्याउन जान पाउने ठाउँ भएन,
0: त्यो अब मैले त्यसमा त्यतातिर हेरेको छुइनँ।
1: हिजोका दिनमा गल्ती गरेछु मैले, हिजोको नेतृत्वलाई हटाउन लगाएर म त्यो ठाउँमा पुग्नु नै गल्ती भएछ भन्ने चाहिँ लाग्दैन?
0: हटाउन लगाएर म गएको त होइन, अदालतमा पहिलो पटक 77 सालमा म नेतृत्वमा जाँदै गर्दाखेरि त्यति बेला कुलमानजीको 4 वर्षको कार्यकाल पुरा भएर भदौमा उहाँको कार्यकाल 77 भदौमा पुरा भएर, है, 73 उहाँले जोइन गर्नुभएको एज एमडी, 4 वर्ष पुरा गरेर त्यस पछाडि 2 महिनासम्म अर्को एकजना प्राधिकरणको कर्मचारी चाहिँ निमित्त भएर त्यसपछि मात्र म गएको, मात्रै मैले हटाउन लगाएको पनि होइन, त्यो कार्यकाल पुरा भइसकेपछि 2 महिना पछाडि त्यसपछि म वरिष्ठतम भएको नाताले मलाई पहिले निमित्त त्यहाँबाट काम हो अनि त्यस पछाडि मात्र फुल दिए।
1: तपाईँ आफै धाय गर्नुभयो, विभिन्न प्रलोभन दिनुभयो, ब्रिफकेस लिएर पुग्नुभयो, अझ कतिसम्म भने पैसा बुझाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्नुभयो। हितेन्द्रदेव साके,
0: म त्यति बेला मैले भने म त निमित्तबाट कामबाट वरिष्ठतम भएको हिसाबले मलाई फुल नियुक्ति दियो, एक हिसाबले मलाई तत्कालीन सरकारको यो त्यो पनि एउटा बाध्यता नेसेसिटी के थियो भने को त बेटर, त्यहाँ त ठुलो राजनैतिक ब्लोब्याक आएको थियो कुलमानजीलाई निकाल्दाखेरि, अनि उहाँको सधैँको त्यो फेरि हो, पहिले चिलिमेबाट कार्यकारी निर्देशक चिलिमेको एमडीबाट निकालिँदाखेरि पनि त्यत्तिकै ठुलो ब्लोब्याक भएको थियो, त्यति बेला मन्त्री राधा घिमाली अनि हाम्रो त्यति बेला कार्यकारी निर्देशक एमडीको एनएको एमडीलाई ढुङ्गा हान्ने त्यो के दुनियाँ पत्र पत्रिकामा आउने त्यो दुनियाँ भएको थियो
1: तत्कालीन सुशील कोइराला नेतृत्वको सरकार
0: त्यति बेला, है, त्यो चाहिँ 71 सालको कुरा हो, त्यति बेला पनि ठुलो ब्लोब्याक भएको थियो, 77 सालमा उहाँलाई त्यहाँबाट जागिरबाट त्यो निकालेको होइन, 71 सालमा पनि 4 वर्ष पुरा भएपछि त्यहाँबाट फिर्ता नदिएको मात्र हो, 77मा पनि फिर्ता नदिएको, म्याथप मात्र नगरेको, अवधि बिचमा काटेर निकालेकै होइन, त्यति गर्दाखेरि ठुलो जुम नारा जुलुस भयो, तर म त त्यसरी गएको पनि होइन, मलाई त्यो हटाउँदाखेरि म खालि के भने अदालतमा मात्र गएको कि यो त न्याय भएन भनेर, खैर त्यति बेला म फराउँदै बसेँ 3 वर्षसम्म, हरेक पटक अदालतको ढोका ढकढकाएँ भनौँ, 33-34 पटक पेसी पनि भयो, तर कहिले पनि अदालतको इजलास बसेन मेरो, र मेरो अवधि सकियो र मैले चाहिँ अब न्याय मर्यो, मैले न्याय पाइनँ भनेर चाहिँ बन्द गरेको थिएँ। त्यस पछाडिको नेतृत्व पटकमा अब कुलमानजी आउट भइसकेपछि फेरि मलाई ल्याइयो, त्यसैले मैले कसैलाई त्यसरी बुझाएर त्यो गरेको होइन कि त्यो मलाई मलाई इजलास न्याय दियो भनेर न्याय दियो,
1: तपाईँ छातीमा हात राखेर बत्तीलाई सम्झिएर भन्नुहोस् त, पैसा बुझाउनु पर्यो कि परेन कार्यकारी निर्देशक नियुक्त हुँदाखेरि
0: छैन, 77 सालमा मलाई नियुक्त गर्दाखेरि पनि म काम भएको हिसाबले दिइयो हो, मैले काम गर्दाखेरि चाहिँ म आफूले सक्ने हेल्प गर्छु भने हो, त्यो भनेको निर्णयहरू गर्दाखेरि सक्दै म हेल्प गर्छु भने, त्यो बाहेक मैले आफूले पैसा बुझाउने भन्ने कुरा त भए पनि दिने हो।
1: तपाईँ योग्य भएकै हिसाबले तत्कालीन सरकारले पत्याएको,
0: योग्य भएको र त्यति बेला वरिष्ठतम भएको हुनाले त्यो नगरेको भए अरू कुनै बाहिरबाट ल्याउँदा पनि त्यसको उपचार थिएन, उपाय थिएन, त्यहीँभित्र तलकोलाई ल्याउनु पनि उपाय थिएन, र अनि एउटा रेप्युटेसन भएको व्यक्ति चाहियो, त्यत्तिकै काबिल छ है भन्ने खालको मान्छे चाहिँ विकल्पमा खोज्दाखेरि मलाई भेटियो, त्यसले गर्दा मलाई ल्याउनुको त्यहाँ चाहिँ विकल्प नभएर ल्याइएको थियो, त्यसले मैले पैसा बुझाउनु पर्ने यताउता भन्ने त सवालै थिएन। अब दोस्रो पटक आउँदाखेरि न्याय पाउने, यसले चाहिँ 4 वर्ष अदालतको ढोका ढकढका पाएन, समय सकियो भनेर दोस्रो पटकमा चाहिँ न्यायको दिँदाखेरि पनि त्यही थियो कि त्यो जुन ब्लोब्याक हुन्छ नि एउटालाई निकाल्दाखेरि चाहिँ जुन राजनीतिक त्यसको चाहिँ असर पर्छ, त्यो असरलाई न्यून गर्नको लागि न्यूनतम असर पर्ने व्यक्ति को भनेर खोज्दाखेरि मलाई भेटियो, मलाई राखियो, तर त्यो राजनीतिक असर जुन छ त्यो चाहिँ असर आगो चाहिँ मैले खेप्नु पर्यो, पार्टीहरूले उहाँहरूले भन्दा पनि त्यो व्यक्ति त्यो आगो चाहिँ मैले व्यक्तिगत रूपमा खेप्नु पर्यो मेरो घर जले।
1: आजको दिनमा कुलमान घिसिङलाई चाहिँ कसरी स्मरण गर्नुहुन्छ तपाईँ?
0: उहाँसँग मेरो धेरै पहिले लामोदेखिको चाहिँ त्यो ग्रह चाहिँ सँगसँगै चलिरहेको रहेछ, के लेखेको रहेछ भाग्यवादी भन्नुभयो, भाग्य चाहिँ ग्रह चाहिँ कता कता के चलेको रहेछ भन्ने कुरा मलाई पनि अहिले यसो हेर्दाखेरि चाहिँ हेराउनु पर्ने जस्तो लाग्छ क्या र ग्रह दशा। हामी 10 तहमा सँगै एउटै परीक्षा दिएका हौँ 10 तहमा आउँदाखेरि, 10 तहमा लड्दाखेरि, 10 तहमा उहाँ 10 तहमा चाहिँ खुल्लाबाट आउनुभयो, म चाहिँ त्यहाँ सेकेन्डमा भएँ, तर म चाहिँ किनभने मैले अब त्यति बेलाको अरू कुरा भन्दा पनि 10 तहमा पनि जहाँ सँगै जाँच दियौँ, म चाहिँ 1 महिना पहिले फाइलवटाबाट 10 तह भएँ, म अगाडि बढेँ, सिनियर भएँ। त्यसपछि 11 तहमा त्यहाँ उहाँ चिलिमेमा जाँदा मैले उहाँलाई सपोर्ट गरेँ, होइन म सहयोग गर्छु किन म त चिलीमा डिजाइन गरेको मान्छे, म नै मैले काम गरेको भने, तर पछाडि चिलिमेबाट उहाँलाई निकालिँदाखेरि त्यहाँ बोर्ड मेम्बरमा चाहिँ फेरि पनि त्यो प्राधिक त्यो चिलिमे बनाउँदाखेरि सञ्चालन गर्दाको मान्छे को भन्दा हितेन्द्र साक्य, ल त्यसलाई बोर्ड मेम्बर बनाऊ भनेर, बोर्ड मेम्बर म बनाऊ मलाई बनाइदियो भनेर गएको पनि होइन, खोजी खोजी मलाई ल्याएर त्यहाँ ल्याएर राखिदिएँ। म चाहिँ पावर ट्रेडमा डाइरेक्टर हुँदाखेरि मेरो अन्तर्गतमा उहाँ 10 त म 11 त, अनि मेरो अन्तर्गतमा उहाँ आउनुभयो तर उहाँ त्यहाँ बस्नु भएन, त्यहाँ अब ठाउँ पाएन भनेर जानुभयो, तर खास त्यस्तो उहाँले भेट्नु पनि भएन मलाई ठाउँ चाहियो भनेर, त्यसपछि उहाँ जानुभयो। त्यसरी त्यो हरेक पटक पटक चाहिँ त्यहाँ ठोकिराख्ने भयो
1: क्या,
0: होइन त्यो ग्रहले ल्याएर जोड दिने, आफू खोजेर जाने पनि होइन, ल्याएर जोड दिने हुँदा हुँदा के भयो, त्यस पछाडि म एमसिसीमा जाँच दिन गएँ, मतलब अन्तर्वार्ता दिनलाई, एमसिसीको चाहिँ पावर सेक्टर स्पेसलिस्ट भनेर उहाँ पनि जानुभयो, दुवैजना गयौँ। अहिलेका हाम्रो अर्थमन्त्रीज्यू त्यति बेला चाहिँ प्रमुख इन्टरभ्युअर हुनुहुन्थ्यो डक्टर सोनी मागले, उहाँ त्यति बेला योजना आयोगमा हुनुहुन्थ्यो, योजना आयोगको नाताले उहाँ चाहिँ त्यसको मेन इन्टरभ्युअर, म छानिएँ र म चाहिँ पावर सेक्टर स्पेसलिस्टको काम गरेँ एमसिसीमा, उहाँ छानिनु भएन। त्यसको 1.5 वर्ष पछाडि उहाँ एनइएको एमडी हुनुभयो, एमडी हुन साथै उहाँले मलाई बोलाउनु भयो काजबाट फिर्ता, ल त एमसिसीमा बस्न पाउँदैनस् भनेर मलाई प्राधिकरणमा ल्याउनु भयो, प्राधिकरणमा त्यसपछि फेरि नियति ग्रह जुडियो, उहाँले फेरि मलाई त्यहाँबाट एउटा इन्जिनियरिङ कम्पनीमा पठाइदिनु भयो, बसेँ काम गरेँ इन्जिनियरिङमा। त्यस पछाडि म होइन अब एमसिसी जान्छु जागिरै छोड्छु भनेर जाँदाखेरि उहाँले होइन नजा भन्नुभयो, उहाँले हेर्नुहोस् ग्रहले बोलाइरहेको नि उहाँलाई, म गएको भएदेखि यो यसरी एनडी एमडी पनि आउँदैन थियो होला एमसिसीमा कतै गएर बस्ने होला, उहाँले नजा त म तपाईँले त्यहाँ नजानु भन्नुभयो, ल ठिकै छ भनेर नजानु भनेर भन्नुभयो कि एमसी नजानु प्राधिकरणमा बस्नु भन्नुभयो, बसेँ। त्यसपछि उहाँको कार्यकाल सकेर 2 महिना पछाडि म एमडी भएर आएँ, पछाडि मलाई हटाएर उहाँ आउनुभयो, हटाएर आउने भनेको त मेरो केसमा मलाई हटाएर आउनुभएको, म त 7 महिना मात्र हुँदाखेरि मैले उहाँलाई कहिले पनि हटाइनँ।
1: अहिले त उहाँको पनि राम्रो ग्रह चलाएर हिँड्छ होइन, उहाँले पनि निर्वाचन हार्नुभयो नि,
0: त्यो त राजनीति हो, अब राजनीतिमा त म त्यति बोल्दै बोल्न चाहन्न किनभने अब
1: पछिल्लो समय चाहिँ कुराकानी भेटवार्ता केही पनि हुँदैन है?
0: उहाँ राजनीतिमा जुन लाग्नुभयो, मन्त्री भइसकेर प्रतिमन्त्री छोडेर राजनीतिमा लाग्नुभयो, त्यस पछाडि मैले कहिले पनि भेटेको छैन। अब त्यो उज्यालो पार्टी त्यो भनेर लाग्नु भएको छ, अब त्यो भनेको नि अब अहिले राम्रो भएन भनेर सधैँ नराम्रो हुँदैन, हुने पनि होइन। राजनीति भनेको त अब कति बेला कल्टे फेर्छ थाहा नै हुँदैन।
1: उहाँसँग बढी विवाद हुँदाखेरि चाहिँ टाइमिङ र पावरको चाहिँ त्यो जुन थियो नि टकराव, त्यसले चाहिँ टाइमै लस भयो भन्ने लाग्दैन? धेरै कुराहरू गुमाउनु पर्यो होला नि त, मूल्यवान समय।
0: एउटा चिज चाहिँ मनमा लागिरहेको छ कि त्यसरी व्यक्तिगत रूपमा मेरो, म त कहिले पछि लागेन, मेरो पछि किन लाग्यो होला, नलागे भए हुन्थ्यो। म त आफ्नो हिसाबले एकदम काम गरेर मेहनत गरेर प्राविधिक नितान्त प्राविधिक मान्छे हो, म त्यस्तो राजनीति छेड जाल जेल यताउता गर्न जान्ने मान्छे होइन। त्यति नगरेको भए चाहिँ हुन्थ्यो, मेरो लाइफ धेरै सिम्पल हुन्थ्यो जस्तो चाहिँ लाग्छ है मलाई।
1: नेपालमा अहिले पछिल्लो समय विद्युतको आपूर्तिको अवस्था चाहिँ कस्तो छ? नेपालमा विद्युतको क्षमता चाहिँ कस्तो छ? लोड सेडिङ हुन सक्ने सम्भावना छ कि छैन?
0: अब अहिले हेर्नुभयो भने सायद यसो सम्झेर पोहोरको यति बेलाको कति बिजुली जान्थ्यो, परार कति बिजुली जान्थ्यो भनेर यसो हेर्नु, यो वर्ष ठ्याक्कै एकदमै कम गएको छ। पुष माघ फागुन हामीसँग रेकर्ड पनि छ, अब लाग्ने मात्रै भयो कि जहिले पनि म फेरि एउटा के हुन्थ्यो भने म आउन साथै चाहिँ ल बिजुली जान थाल्यो भनेर चाहिँ एकदम ठुलो मिडियामा आउँथ्यो, अनि मैले हरेक पटक चाहिँ होइन यो यस्तो हो यस्तो भनेर डाटा देखाउनु पर्थ्यो, र त्यसपछि मैले मलाई डाटा राख्न बाध्य भएँ कि म चाहिँ डाटाबाट बोल्छु, किन मैले बोलेर त पत्याउँदैन, सोसियल मिडिया त अरूकै छ हात, अरूकै हातमा छ। मैले डाटा ल्याएर देखाएँ, पहिलो 77 सालमा पनि देखाएँ, हेर्नुहोस् ट्रिपिङ र फ्रिक्वेन्सी सबै घटेको छ है,
1: र तपाईँले लोड सेडिङ गर्नुभयो
0: त्यो पनि कम गरेँ होइन,
1: अहिलेहरूसँग साँठगाँठ गर्नुभयो भनेर आरोप लगाए।
0: अब लोड सेडिङ त गर्दै गरेन, केसँग भयो भने अहिले चाहिँ तपाईँको पोहोरभन्दा योपालि आधी जस्तो चाहिँ ट्रिपिङ घटेको छ, समय पनि घटेको छ, कति बिजुली जान्छ त्यो घटेको छ। हाम्रो देशभरिको 55,000 मिटरले देखाएको छ, 55,000 स्मार्ट मिटरले देखाएको डाटा हो यो, चाहिँ एकदम अटोमेटिकली आउने डाटा, त्यसले देखाएको छ घटेको छ। त्यो किन घटेको छ भन्दा मैले आएको दिन एक वर्ष अगाडिदेखिबाट प्रोटेक्सन सिस्टम भन्छौँ हामी, इलेक्ट्रिकल प्रोटेक्सन सिस्टम, त्यसले गर्दा प्रब्लम भइरहेको छ भनेपछि आएको दिनदेखि मैले पुरा त्यसमा लागेँ, प्रोटेक्सन सिस्टम बलियो बनाउनको लागि त्यस इन्जिनियरहरूलाई त्यसमा सजग बनाएर लाग्दै गर्दाखेरि अहिले धेरै कम ट्रिपिङ भएको देखिन्छ, अझै यसलाई घटाउनै घटाउँदै जानुपर्ने छ।
1: यो पिपिए होइन, त्यसपछि टेक अर पे टेक एन पे भनेर इपानले जे जे माग उठाएको थियो नि, त्यसको अवस्था चाहिँ के छ, त्यो समाधान गर्नुभयो?
0: इपानले उठाएको समाधानको मैले बाटो चाहिँ नेपाल सरकारलाई पेस गरेको थिएँ, अहिले अस्ति पनि छ त्यो विचाराधीन नै छ अहिले। त्यो के भने अहिले हामीले करिब 11,900 मेगावाट पिपे गरेछौँ होइन, त्यो प्रोजेक्टहरूको बिजुली आयो भने हामीलाई बढी हुन्छ र भारतमा बेच्नुपर्ने हुन्छ, भारतमा बेच्ने निर्केवल नभएसम्म हामी नयाँ पिपे गर्दाखेरि त गाह्रो हुन्छ, कि त हामीलाई खपत गर्ने ग्यारेन्टी हुनु पर्यो प्राधिकरणलाई होइन। कि त भारतमा बिक्री हुने ग्यारेन्टी हुनु पर्यो, त्यो

0: खपत बढाइनु भनेदेखि त ठिकै छ पुग्छ, तर बिजुली खपत बढाउनु पर्छ। बढाएपछि फेरि जाडो महिनामा पनि बढेकै हुन्छ होइन। गर्मी महिनामा चाहिँ म 5 मेगावाट लिन्छु अनि जाडो महिनामा लिन्न भन्ने त हुँदै हुँदैन। जाडो महिनामा पनि त्यसले 5 मेगावाट लिन्छ, अनि जाडो महिनामा खपत बढेपछि फेरि इम्पोर्ट गर्नु पर्यो। सो यो इम्पोर्ट र एक्सपोर्टलाई ब्यालेन्स गर्दै लिएर जानुपर्ने हुन्छ। त्यसमा चाहिँ अब विद्युत खपत वृद्धि गर्ने उपायहरू त गर्दै जानुपर्छ होइन।
1: भारतलाई बिजुली बेच्ने, बङ्गलादेशलाई बिजुली बेच्ने जुन सम्झौता भएको थियो नि, त्यो चाहिँ कहाँ पुग्यो?
0: त्यो भइरहेछ, अहिले पनि भारतमा बिक्री भइरहेछ। 1200 मेगावाटको हामीसँग अनुमति छ, बङ्गलादेशलाई 50 मेगावाटको त्यो पनि भइरहेछ, थप 20 मेगावाटको छलफल भएको छ। त्यो त्रिपक्षीय छलफल हुन बाँकी छ, त्रिपक्षीय सहमति भएपछि थप 20 मेगावाट बङ्गलादेश पठाउँछौँ। त्यो त ठुलो कुरा भएन, यो भनेको केही समयको लागि हामीलाई ख्यारो परेको बेलामा दिने मात्र। हाम्रो मूल अन्ततगत मूल सोच चाहिँ किन भन्छ, यहीँ खपत गर्ने नि। यो इलेक्ट्रोन बेच्ने होइन,

0: अथवा भनेको पैसा आउने बाटो त हो तर त्यो निर्भरता पनि हो, परनिर्भरता पनि हो। त्यसभन्दा त बेटर हामी कहाँ आफै खपत गर्नु।
1: यो डेडिकेटेड र ट्रङ्क लाइन विवाद पनि विगतमा धेरै भयो, पछिल्लो समय चाहिँ त्यो कहाँ गएर अड्किएको छ?
0: पछिल्लो समयमा डेडिकेटेड फिडरको लागि चाहिँ लाइन काट्ने भनेर जाँदाखेरि चाहिँ

0: संशोधनका त्यो सबै दफाहरू खारेज गरियो दोस्रो हाम्रो सञ्चालक समितिले दोस्रो पटकको सञ्चालक समितिको निर्णयबाट खारेज भयो. खारेज भइसके पछाडि प्रधानमन्त्री कार्यालयबाट यो निर्देशन आयो सुन्नु भनेर. यता पुनरावलोकनको त्यो खारेज गरिसकेको छ, कसरी सुन्ने? अनि त्यो नसुनिकन फेरि लाइन काट्ने कुरा आउँदाखेरि उहाँहरू अदालत पनि जानुभयो. अदालतमा चाहिँ यसरी प्रधानमन्त्रीको निर्देशन समेत मानिएन भनेर अदालतमा जाँदाखेरि अदालतले के भन्यो भने, यो विद्युत प्राधिकरण भनेर त सरकारको एउटा अङ्ग नै हो. प्रधानमन्त्री कार्यालयले जब निर्देशन दिन्छ भने त्यो उसले मान्नु, उसको चाहिँ ड्युटी हो, कर्तव्य हो. त्यसैले यसमा उसले मान्नुपर्छ र त्यो बाहेक थप आदेश दिनु परेन भनेर निर्णय गर्यो. त्यसले हामीलाई के बतायो भनेदेखि चाहिँ त्यसो पुनरावलोकन सुन्नु भन्ने अर्थ लाग्यो. अब यताभित्र पुनरावलोकनको संशोधन गरिरहेछ, खारेज गरिरहेछ, त्यो अवस्थामा के गर्ने त भनेर बोर्डमा मैले पेस गर्दाखेरि बोर्डले चाहिँ कानुनी राय, वरिष्ठ कानुनी व्यक्तको राय लिनु भन्यो. राय लियो, राय प्राप्त भयो. राय प्राप्त हुँदाखेरि उहाँले दिएको राय चाहिँ मैले बोर्डमा पेस गर्नलाई राखिसकेको छु. अब बक्यो त धेरै त बाँकी छैन, होइन? अहिले कतिपयले तिरिराखेका छन्, केही छन्, 19-20 उद्योगहरू ठुला ठुला छन्,
1: आइसकेपछि तिर्न थालेका छन्,
0: तिनले तिरेका छैन,
1: उद्योगी व्यवसायीहरू
0: हामीले चाहिँ तिर्नुहोस् भनेर लेख्यौँ. लाइन काट्न चाहिँ भन्न सकेनौँ किनभने अघिल्लो त्यो निर्देशन छ त्यहाँ. त्यो भए हुनाले हामी तिर्न त भन्न पाउँछौँ नि त, तिर्नुहोस् भनेर, र नै भएदेखि नियमअनुसार कारवाही हुनेछ भनेर भन्यौँ. त्यो भन्न साथै उहाँहरूले फेरि अदालतको अन्तरिम आदेश र प्रधानमन्त्री कार्यालयको निर्देशन दुइटै राखेर हामीलाई सम्झना स्वरूप चाहिँ फेरि स्मरणार्थ पत्रहरू बुझाउनु भएको छ. यो तपाईँले गर्न पाउनुहुन्न, लाइन काट्न पाउनुहुन्न भनेर. यो त चोरको खुट्टा काट भन्दाखेरि ऊ गरे जस्तो लाइन काट्न पाउनुहुन्न. हामीले लाइन काट्ने भनेको छैन, पैसा तिर्नुहोस् न भने हो. पैसा नतिर्नु भनेर त न प्रधानमन्त्री कार्यालयले भनेको छ, न अदालतले भनेको छ. त्यसैले हामीले पैसा तिर्नुहोस् भन्यो. अब के गर्ने त दोस्रो भन्ने कुरामा चाहिँ कानुनी जुन राय आएको छ त्यो कानुनी राय चाहिँ हामी बोर्डमा लिएर जाने भन्ने थियो. अबको मैले त बोर्डमा लाने भनेर त्यहाँ पेस गरिसकेको छु. अबको म्यानेजमेन्टले बोर्डमा लगेर त्यो अनुसार बोर्डले निर्णय गरेर पुनरावलोकन सुन्ने हो या लाइन काट्ने हो त्यसको निर्णय गर्छ.
1: तपाईँ प्रधानमन्त्री बालेन्द्र शाह र ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ, जनता जान्न चाहन्छन् मार्फत,
0: यो डेडिकेटेड फिडरमा या ऊर्जा क्षेत्र,
1: तपाईँ समग्र ऊर्जा क्षेत्रलाई लिएर?
0: समग्र ऊर्जा क्षेत्रमा त म के भन्न चाहन्छु भने, मैले अघि पनि भने मेरो भित्र टुटेर मेरो भित्रमा एउटा चाहिँ रिग्रेट मैले गर्न सकिनँ भन्ने जुन छ नि त, त्यो चिज चाहिँ गर्नुपर्ने चिज हो र त्यो सरकारले अलिकति ब्याकड्रपमा राखेको हो कि जस्तो लागेको. के भने आजको दिनमा सरकारले 10% भन्दा बढी इकोनोमिक ग्रोथ गर्ने हो भने इनर्जीलाई बाइपास गरेर इनर्जीलाई सेकेन्ड टियरमा राखेर चाहिँ यो काम हुनै सक्दैन भने, इनर्जीलाई यदि फर्स्ट इयरमा राखेर अगाडि राखेर काम गर्ने हो भने, यति बेला ऊर्जा क्षेत्रलाई आर्थिक लगानी नगरिकन प्राइभेटको भरमा छोडिदिने बेला होइन. यति बेला सरकारले विद्युत प्राधिकरणलाई सहयोग पनि गर्नुपर्छ, लगानी गर्नुपर्छ, ऋण लिएर आन्तरिक ऋण लिएर पनि प्रसारण र वितरण लाइनमा प्राधिकरणलाई सहयोग गरेर प्राधिकरणलाई लगानी गरेर प्राधिकरण मार्फत काम गराउनुपर्छ. यदि गरेन भने त्यो ऊर्जा क्षेत्र पछाडि पऱ्यो भने यो अवधि अर्थतन्त्रको जुन महत्त्वाकाङ्क्षा त्यो पुरा हुँदैन. त्यसैले
1: टेक्निकल म्यानेजमेन्ट गर्यो भने चाहिँ
0: प्रसारण वितरण
1: हामीले धेरै किसिमका उपलब्धि हासिल गर्न सक्छौँ.
0: लगानी गर्नु पर्यो, बिना लगानी त यो अगाडि क्षेत्र अगाडि बढ्दैन. जुन एज युजुअल बिजनेस एज युजुअलमा यो अगाडि बढ्थ्यो,
1: जस्तो उहाँहरूले लगानी बढाउनको लागि भनेर वैदेशिक लोन पनि लिनु भएको छ नि.
0: वैदेशिक लोन त विभिन्न क्षेत्रमा लिनु भएको छ, यो ऊर्जा क्षेत्रमा अलिक कम छ. हामीले अहिले सरकारले मैले त के भनेको थिएँ भने सरकारले हामीलाई ऋण लिने बाटो मात्र खोलाइदियो, हामी सरकार प्राइभेट क्षेत्रबाट ऋण लिन्छौँ, एडिबी आदि एआइबी जस्ता ब्याङ्कहरूबाट ऋण लिन्छौँ, हामीलाई ऋण लिने बाटो. त्यो सँगसँगै ऊर्जा बन्ड, ट्रान्समिसन बन्ड भनेर 50 अरब हामी लिन सक्छौँ. हामीले अहिले बेचेको ऊर्जा बन्ड बजारमा बिक्छ, हामीलाई अहिले ग्यारेन्टी चाहिँदैन. प्राधिकरणको जुन एउटा ब्यालेन्स सिट छ, प्राधिकरणको जुन सेल्स छ र जुन पिपिएबाट हामीसँग भएको एउटा एनर्जी पोर्टफोलियो छ, त्यो सबैलाई हेरेर प्राइभेट सेक्टर ब्याङ्कहरूले हामीले बेचेको हामीले फ्लोट गरेको बन्ड किन्छन् र हामी त्यो पैसाबाट चाहिँ लगानी गरेर प्रसारण र वितरण लाइनमा व्यापक रूपमा अगाडि बढ्न सक्छौँ. तर त्यो बाटो मार्ग प्रशस्त गरिदिनु पर्यो. त्यसमा अब विद्युतीकरण, ग्रामीण विद्युतीकरण सानसाना ठाउँहरूमा, त्यहाँ हामीसँग पैसा छैन. त्यहाँ किन छैन भने तुरन्तै त्यसको रिटर्न आउँदैन. त्यस्तो रिटर्न तुरन्तै नआउने ठाउँमा सरकारले हामीलाई लगानी गरिदिनु पर्यो.

0: यो अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी पनि बढी चाहिँ प्राधिकरणसँगै रिलेटेड छ होइन, ऊर्जा क्षेत्रसँगै
1: 85% त प्राधिकरणको प्रसारणमा छ।
0: अनि त्यसबाट पनि हामीले लाभ लिन त सक्छौँ कि सक्दैनौँ?
1: सक्छौँ। 2015 त्यसको जुन मास्टर प्लान बन्यो एमसिसीको चाहिँ प्रसारण लाइन, त्यसको एउटा डिजाइनर त्यो प्रसारण लाइनको चाहिँ डिजाइन मैले गरेको थिएँ। तर त्यति बेलै मैले के भनिसकेको थिएँ भने यो एमसिसीलाई पर्खेर बस्नु चाहिँ हुँदैन, यो प्रसारण लाइनहरू एकदम जरुरी छ, छिटो गर्नुपर्छ। यदि एमसिसीले बनाउँदैन भने प्राधिकरण नेपाल सरकारले आफै बनाउनुपर्छ भनेर 2015 आज 2026 भयो, 10 वर्ष अझै बनेको छैन, अझै 2 वर्ष पछाडि। अब त यसको त त्यो जुन ठुलो त्यति बेलाको ठुलो महत्त्व थियो नि, ओहो 300 किलोमिटर लाइन 400 भोल्टका 400 केभीका भनेर, अब त्यसको त्यो त सानो भइसक्यो, गौण भइसक्यो। त्योभन्दा धेरै बढी एकैपटक बढाउनु पर्ने अवस्था छ। पूर्वमा इनर्वा अनारमणि शीतलपाटी इनर्वा अनि टिङ्ला दुधकोसी टिङ्ला खिम्ती ढल्केबार पूर्वतिर छ भने पश्चिमतिर बुटवलदेखि पुरा लमही छिन्चु दोधोधारा दैजी अतरियासम्म 400 केभी लाइनहरू प्रशस्त बनाउनु पर्छ। यही एउटा हरेक ट्रान्समिसन लाइनमा करिब 10 अरबदेखि 15 अरब खर्च हुन्छ, सबस्टेसन समेत 5-7 अरब खर्च हुन्छ। त्यस्तो गरेर एकैपटक लगात देशभरि जुन ट्रान्समिसन लाइन बनाउनु पर्ने छ त्यसमा करिब करिब सरकारको महत्त्वाकांक्षाले हेर्दै भने 50 अरब जति वर्षमा खर्च गर्नुपर्छ, भने 5 वर्षमा 2.5 अरब जम्मा गर्नुपर्नेछ। त्यो लगानी ल्याउने वातावरणमा सरकारले प्राधिकरणलाई सहयोग गर्नुपर्छ। यो त आफै गर भनेर छोडेर हुँदैन, यसमा साथमा साथ लगाएर प्राधिकरणलाई सहयोग गर्यो भने बल्ल प्राधिकरणले गर्ने हो। प्राधिकरण त सरकारको त ज्यामी ज्याला भने के भन्नु वर्कर हो नि त, उसलाई त सहयोग गर्नु पऱ्यो नि, त्यो गर्नुपर्छ भन्ने चाहिँ।
0: हिजोका दिनमा चाहिँ एका थरी मान्छेहरूले एमसिसी आयो भने बर्बादै हुन्छ भन्थे होइन, अनि अर्को थरी मान्छेहरूले चाहिँ काया पलट हुन्छ भन्थे। कस्तो छ अवस्था?
1: मेरो विचारमा यो दुइटै गलत हो, एउटा दुइटै एक्सट्रिम हो। काया पलट पनि यसले केही पनि गर्दैन, त्यो भने नि त अघि 300 किलोमिटर प्रसारण लाइन र त्यो 3-4 सबस्टेसन हो, त्योभन्दा बढी हामीले प्राधिकरणले आफै गर्दैछौँ भने त्यो त अब त्यसको अगाडिपट्टि सानो भइसक्यो, त्यति ठुलो काया पलट त्यसले गर्दैन। तर जरुरी त एकदमै जरुरी छ, ढिलो भइसक्यो एमसिसीले गरेन भने त्यो तुरन्तै हामीले लिएर गर्नुपर्छ, सरकारले नसक्ने पनि होइन। त्यो
0: सुधार्नुपर्ने ठाउँ चाहिँ कहाँ कहाँ छ?
1: हामीलाई त्यो
0: एउटा कुशल इन्जिनियरको हिसाबले देशै बनाउने गरी एउटा इन्जिनियरिङको खाका दिनुहोस् न।
1: अहिले देशै बनाउने गरी भन्दाखेरि अब निजी क्षेत्रले उत्पादनमा प्रशस्त योगदान गरेको छ र उसको जुन आयोजनाहरू बनेको छ त्यसलाई छिटो बनाउन दिने, त्यसलाई सहजीकरण गरिदिने, त्यसलाई सहयोग गर्ने के गर्नुपर्छ त्यो मात्र गर्यो भने पनि निजी क्षेत्रले अब 10,000 मेगावाट 3-5 वर्षमा ल्याउँछ, आफै ल्याउँछ, र त्यहाँ धेरै ठुलो चाहिँ गर्नु छैन। हामीले चाहिँ केही ठुला आयोजनाहरू जलाशयुक्ता दुधकोसी बुढी गण्डकी मुगु कर्णाली जस्ता ठुल्ठुला आयोजनाहरू चाहिँ बनाउनुपर्छ नेपाल सरकारले, प्राधिकरण त्यसमा सहयोगी भएर एउटा जलाशय प्राधिकरण बनाएर पनि गर्न सकिन्छ। अनि अर्को चाहिँ अर्को ऊर्जा भण्डारण, आजको दिनमा गर्नुपर्ने नयाँ आवश्यकता भनेको ऊर्जा भण्डारण। यो ऊर्जा भण्डारण गरेन भने हामी भारतसँग पनि निर्भरता मात्र होइन, हाम्रो जुन ऊर्जाको प्रणाली छ नि विद्युत प्रणाली त्यो सधैँ असुरक्षित असन्तुलित र कमजोर भएर बस्छ। यसलाई बलियो बनाउने हो भने ऊर्जा भण्डारण एउटा एकमात्र उपाय हो, त्यो गर्नै पर्छ। हाम्रा पुराना साथीहरू कतिपय साथीहरू बुझ्नुहुन्न यो कुराहरूमा स्वच्छबाट।
0: यस्ता विषयहरू चाहिँ तपाईँले प्रधानमन्त्रीलाई भेटेर अवगत गराउन पाउनु भयो भएन? प्रधानमन्त्री बालेन्द्र शाहलाई
1: मैले पाएको छु,
0: उहाँ पनि इन्जिनियरिङ ब्याकग्राउन्डको इन्जिनियर हुनुहुन्छ।
1: मैले कोसिस चाहिँ अब सिधै त मैले भेट्न नि पाउँदिनँ, केही कोसिस चाहिँ गरेको हो, म पनि आफ्नो ऊर्जा क्षेत्रमा के गरौँ कसो गरौँ भन्ने कुरा राख्न चाहन्छु भनेर। तर
0: टिप्स दिन चाहनुहुन्छ तपाईँ?
1: तर त्यो अब समय त अब अहिले ठुल्ठुला कुराहरू भए हुनाले त्यसमा पाएको छुइनँ, पाएँ भने कुनै दिन म यो कुरा राख्छु आफ्नो कुराहरू।
0: तपाईँ केपी शर्मा ओलीलाई चाहिँ कसरी स्मरण गर्नुहुन्छ, कसरी सम्झिनुहुन्छ?
1: उहाँले चाहिँ मलाई लाग्छ ऊर्जा क्षेत्रको जुन एनालाइसिस गर्नुभएको थियो त्यो एकदम बुझेर गर्नुभएको छ। अब हामी ऊर्जा क्षेत्रमा जति यत्रो समय वर्ष बिताएर जुन बुझेका छौँ कि हाम्रो सेल्फ रिलायन्स कसरी ल्याउने, खपतमा कसरी वृद्धि गर्ने, ऊर्जा उत्पादन गरेको ठाउँबाट प्रसारण र वितरण लाइन नबनाइकन विद्युत खरिद बिक्री सम्झौता गर्नु मात्रै गऱ्यौँ भने यसले हाम्रो भारतप्रतिको निर्भरता बढाउँछ आदि जति कतिपय कुराहरू मैले गरिरहेको छु नि त्यो उहाँले आफैले राम्रोसँग बुझेर उल्टो चाहिँ हामीलाई बताउनुहुन्थ्यो. त्यो हिसाबले चाहिँ उहाँले राम्ररी बुझ्नुभएको रहेछ, क्षेत्र चाहिँ बुझ्नुभएको रहेछ भन्ने लाग्छ.
0: पछिल्लो समय उहाँसँग भेट भएको छ कि छैन?
1: छैन.
0: उहाँ प्रधानमन्त्रीबाट हटिसकेपछि भेटघाट गर्नुभएको छैन?
1: छैन. भदौ 23-24 घटनापछि भेट भएको छैन.
0: स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छैन पछिल्लो समय?
1: अब सोसियल मिडियाबाट गर्ने कुरा भएन, अरू गरेको छैन. मैले भेटेर चाहिँ भेट्न पाएको छैन किनभने अब मेरो अहिले त्यो भने न यस्तो सालो भने जस्तो पारिवारिक कुनै सम्बन्ध पनि होइन, राजनैतिक सम्बन्ध पनि होइन, अनि त्यही हिसाबले भेट्न चाहिँ जान पाएको छैन.
0: केपी शर्मा ओलीसँग अहिलेसम्म कतिचोटि भेटेको याद छ तपाईँलाई?
1: मैले भेटेको बालुवाटारमै अब ऊर्जा क्षेत्रमा त्यो भने धेरै पटक उहाँले बोलाएर ऊर्जा क्षेत्र ब्रिफिङ चाहिँ मैले गरेको याद छ. यति उति त मलाई यति ठ्याक्कै याद छैन. ऊर्जा क्षेत्र ब्रिफिङ चाहिँ मैले धेरै गरेँ. पहिलोपल्टमा हुँदाखेरि अपरतामा कोसी बनाउँदै गर्दाखेरि अपरतामा कोसी 99.7% हुने सधैँ त्यो कैयौँ वर्षदेखिको कहानी, कहिले चाहिँ 100% हुन्छ भनेर भन्नुहुन्थ्यो. त्यति बेला म चाहिँ आएदेखि म करिब 6-7 महिनामा अन्तिममा जाने बेलामा असार 23 गते चाहिँ पहिलो युनिट सञ्चालन गरेर उहाँलाई त्यो सञ्चालन यहाँ बालुवाटारबाट बटनबाट सञ्चालन गरेर उत्पादन गरेर ग्रिडमा जोडेर त्यो चाहिँ सम्पन्न गरे भनौँ. त्यसपछि 5 युनिट चाहिँ पछि सम्पन्न भयो. म 23 गते.
0: तपाईँलाई चाहिँ केपी शर्मा ओली कस्तो व्यक्ति लाग्छ?
1: त्यो सब्जेक्ट म्याटर चाहिँ कुनै अब एनर्जी सेक्टरमा उहाँ त्यति धेरै बुझ्नुभएको जस्तो लाग्यो होइन. त्यो चाहिँ त्यसबाट के लाग्छ भने अरू सेक्टरमा पनि उहाँले त्यस्तै बुझ्नु होला. अब मैले मेरो सेक्टरमा जति बुझेँ त्यति डेप्थ उहाँले बुझ्नुहुन्छ भने अरू सेक्टरमा पनि उहाँले त्यति नै बुझ्नुभएको होला. त्यो भनेको चाहिँ त क्षमता चाहिँ उहाँको एकदमै गजबको क्षमता रहेछ भन्ने चाहिँ लाग्छ मलाई. अब अरू फरेन सेक्टर होला अथवा उद्योग वाणिज्यहरू अरू क्षेत्रहरू होला, उहाँले कसरी बुझ्नुभएको थियो, कस्तो थियो, अरू साथीहरूले अरूहरूले उहाँलाई मापन गर्नु अथवा इभ्यालुएट एसेस गर्नु होला. तर एनर्जी सेक्टरमा उहाँको अन्डरस्ट्यान्डिङ चाहिँ एकदम राम्रो लाग्यो मलाई. भनेपछि सिमिलर नै होला.
0: पूर्व ऊर्जा मन्त्री दीपक खड्का भन्ने बित्तिकै तपाईँको दिमागमा झट्ट के याद आउँछ?
1: अलि अब एनर्जी सेक्टरमा लाग्नुभएको आफै एनर्जी सेक्टरको एन्टरप्रेन्योर हो उहाँ. पहिलो मन्त्री भन्नुभन्दा अगाडि त्यसपछि सङ्घर्ष भएको त्यहाँबाट माननीय अब विभिन्न होटल सोटल विभिन्न उद्योग ऊर्जासँग रिलेटेड उद्यमहरूमा लाग्नुभएको र ऊर्जा क्षेत्रमा चाहिँ प्राइभेट सेक्टरलाई आइपिपीहरूलाई कसरी अगाडि बढाउनुपर्छ, के गर्दाखेरि उनीहरूलाई सहयोग हुन्छ, के गर्नुपर्छ भन्नेमा चाहिँ इन्जिनियर त होइन तर राम्रो बुझाइ भएको मान्छे र त्यो ड्राइभ गर्ने एकदम एनर्जी भएको
0: उहाँमाथि अहिले सम्पत्ति शुद्धिकरणको अनुसन्धान जारी छ अहिले.
1: त्यो चाहिँ अब उहाँहरूको आफ्नो व्यक्तिगत
0: बिचमा पक्राउ पनि पर्नुभयो
1: व्यवसायको कुरा भयो. उहाँको अब होटल व्यवसाय भन्ने नि त अरू विभिन्न विभिन्न व्यवसाय छ. अब त्यसको बारेमा ऊर्जा क्षेत्रमै उहाँको धेरैवटा जलविद्युत आयोजनाहरू पनि छ भन्ने सुनेको छु. त्यस हिसाबले अब के हो त्यो त मलाई.
0: तपाईँहरूको पनि सम्पत्ति छानबिन हुँदैछ होइन? सरकारले त त्यस्तै नीति ल्याएको छ.
1: त्यो त सबै कति उपसचिवसम्मको सबैको हुने भनेको छ.
0: 62-63 बजी सार्वजनिक पद धारण गरेको सबै व्यक्तिहरूको.
1: मैले त त्यति बेला अस्ति भदौ 23-24 गतिको घर जल्दाखेरिको भए फेसबुकमा राखेको थिएँ. सबै क्लियर छ मैले कहाँबाट कति कमाएछु भनेर र मेरो यो स्रोतहरू थियो. त्यसमध्ये कतिपय आम्दानीको सर्टिफिकेटहरू मैले एउटा सुटकेसमा ब्रिफ केसमा राख्थेँ. त्यो ब्रिफ केस पनि छैन. केही कतै अन्यत्र कतै छुटपुट भएको फाइलहरूमा परेको बच्यो. मेन कागजहरू छैनन् र मेरो रेकर्ड छ. म अफगानिस्तान गएको रेकर्ड छ, एमसिसीमा काम गर्दाको रेकर्ड छ, चिनमै कम्पनीमा काम गर्दा यस्तै आयोजनाहरूमा धेरै काम गरेँ. सिइओ भएर काम गरेँ, एनि इन्जिनियरिङमा बसेर काम गरेँ. सो एउटा पुरै ट्र्याक रेकर्ड छ र मेरो प्यान हुन्छ नि यो पर्मानेन्ट एकाउन्ट प्यान हेऱ्यो भने थाहा भइहाल्छ कहाँबाट आम्दानी स्रोत आश्रोत कहाँबाट आयो भनेर.
0: 1594 मिलेर आन्दोलन गरौँ, सरकारलाई दबाब दियौँ भन्ने चाहिँ सोच्नु भएको छैन?
1: छैन. मेरो सोच त के हो भने म आजको दिनमा के भन्छु भने यो 1594 जनाको के भन्ने ब्लड बाथ हुनु या जुन चाहिँ अहिले क्लियर भयो त्यो एउटा चाहिँ बलिदान भनौँ एक प्रकारको अथवा एउटा चाहिँ मूल्य चुक्यो चुकाइएको छ त्यो मूल्य खेर चाहिँ जानु हुँदैन त्यो खेर गयो भने चाहिँ त्यो ठुलो पाप लाग्छ यो गरिसकेपछि यति गरिसकेपछि यसलाई

0: माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन, नमानेला त छु साइली, खोली झरे माछी जालमा नपारी आउँदैन, नमानेला त छु साइली, माने
1: सक्सेसमा पुर्याउनु चाहिँ पर्छ, त्यो चाहिँ अहिलेको सरकारको जिम्मेवारी हो।
2: हस्
1: यो चाहिँ म भन्छु,
2: समय र संवादको लागि यहाँलाई हार्दिक धन्यवाद।
1: हस् धन्यवाद।
2: हस् नमस्कार।

0: वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमा तामाङ, भरतपुर पच्चिस। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेट गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ अनि औषधि सिद्धियो। फेरि जस्ता तस्तै भयो अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप। त्यही अनुसार औषधि चलाइदिनु भयो, 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली। सुख आनन्द मार्ग चितवन, फोन 56 5 95
2: मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 89 98 0 74 46 182 र 98 4 91 95 225।
6: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
7: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
6: कहाँ गएर के सिप सिकौ भन त। अब
7: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
6: हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: घिउकुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 भन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: नेटवर्कबाट प्रसारण भइदिएको बिहान 9 बजे को नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधान न्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बस्दै वरिष्ठताका आधारमा प्रधान न्यायाधीश नियुक्त गर्ने परम्परा तोडिन सक्ने अड्कलबाजी। सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन। समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक। आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। अझै केही दिन वर्षा र बदली हुने। भारतको पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीको पिएको हत्या। चुनावी परिणामपछि विभिन्न ठाउँमा हिंसा र तोडफोड। र नेपाल एले स्कटल्यान्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। एक महिनापछि रिक्त प्रधान न्यायाधीश नियुक्तिको सिफारिस गर्न आज बेलुकी संवैधानिक परिषदको बैठक बस्दैछ। प्रकाशमान सिंह राउत 65 वर्षे उमेर हदका कारण गएको चैत 18 गते प्रधान न्यायाधीश पदबाट अवकाश भएपछि वरिष्ठतम न्यायाधीशको रूपमा सपना प्रधान मल्ल कायम मुकायम प्रधान न्यायाधीश हुनुहुन्छ। वरिष्ठतालाई आधार मानिए मल्ल नै स्वत प्रधान न्यायाधीश सिफारिस हुनुहुनेछ। तर विगतमा दलसँग जोडिएका न्यायाधीशहरूप्रति प्रधानमन्त्री बालेन्द्र शाह अनुदार रहेकाले वरिष्ठताका आधारमा प्रधान न्यायाधीश नियुक्त गर्ने परम्परा तोडिन सक्ने अड्कलबाजी भइरहेको छ। नयाँ प्रधान न्यायाधीश नियुक्तिका लागि न्याय परिषदले वरिष्ठताका आधारमा 6 न्यायाधीशको नाम सिफारिस गरिसकेको छ। त्यसमा वरिष्ठतम न्यायाधीश मल्ल सहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डाक्टर मनोज कुमार शर्मा, डाक्टर नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठ हुनुहुन्छ। उहाँहरू मध्येबाटै संवैधानिक परिषदले भावी प्रधान न्यायाधीश सिफारिस गर्नेछ। हालै जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अनुसार 6 सदस्यीय न्याय परिषदमा प्रधानमन्त्रीलाई बहुमत आवश्यक पर्दैन। 4 सदस्यको उपस्थितिमा प्रधानमन्त्री सहित 3 सदस्यले निर्णय लिन सक्नेछन्। प्रधान न्यायाधीश नियुक्तिमा कानून मन्त्री पनि सहभागी रहन्छन्। प्रधानमन्त्री शाह, सभामुख डीपी अर्याल र कानून मन्त्री सोभिता गौतमले आफूले चाहेको प्रधान न्यायाधीश सिफारिस गर्न सक्छन्। वरिष्ठताकै आधारमा नियुक्त भए सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, नहकुल सुवेदी प्रधान न्यायाधीश हुनेछन्। तर प्रधानमन्त्री शाहले मल्ल, रेग्मी र फुयाल भन्दा नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठ मध्ये एकलाई प्रधान न्यायाधीश बनाउन खोजेको चर्चा छ। उनीहरू दुवै न्याय सेवाबाट आएका हुन्। अहिलेसम्म प्रधान न्यायाधीशको वरिष्ठता मिचिएको छैन। नियुक्तिमा वरिष्ठता र योग्यता दुवैलाई मुख्य आधार मान्नुपर्ने सर्वोच्च अदालतको पुरानो नजिर छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिएका जग्गा र त्यसमाथि बनाइएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम साबिकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई जग्गा लिजमा परिणत गर्न 6 महिनाको समय दिएको थियो। तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको हकमा भोगाधिकार कानूनत स्वत समाप्त भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सम्झौता बमोजिम तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्ता जग्गा तथा त्यसमा बनाइएका संरचना समेत यथाशीघ्र खाली गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ। समितिले पहिलो चरणमा समस्याग्रस्त घोषित 10 सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो। अरू समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ। समितिले सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानून बमोजिम असुली गरिने जनाएको छ। साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न समितिले आग्रह गरेको छ। समितिले घेदुङ बहुद्देश्य सहकारी, हाम्रो सगरमाथा बहुद्देश्य सहकारी, तपाईँ हाम्रो बहुउद्देश्य सहकारी, नागरिक कल्याण बहुउद्देश्य सहकारी, आइडियल नमुना बहुउद्देश्य सहकारी, तुलसी बहुउद्देश्य सहकारी, नेपाल वित्तीय सहकारी, ओरिएन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीको नाममा नाम सार्वजनिक गरेको हो। आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसै गरी अरू प्रदेशको हिमाली र पहाडी भूभाग र तराई भूभागका थोरै ठाउँहरूमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। हिजो र गएराती पनि देशका धेरै ठाउँमा पानी परेको थियो। केही दिन यता लगातार जसो पानी परिरहेको छ। अझै केही दिन यसै गरी बदली र वर्षा हुने महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्च्याङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। निम्न बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
0: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
0: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
0: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
4: कुरा प्रष्ट विचारियो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ। आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले आग्रह गर्नुभएको हो। देशको आर्थिक गतिविधि प्रस्तुत गर्ने र आर्थिक नीति निर्माणमा आधार प्रदान गर्ने उद्देश्यले यही वैशाख 2 असार 7 गणना कार्य भइरहेको छ। उहाँका अनुसार गणनाका क्रममा व्यवसाय, कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारी लगायत वित्तीय संस्था, व्यापार सम्बन्धी प्रतिष्ठान लगायतको तथ्याङ्क संकलन गरिएको छ। व्यावसायिक रूपमा दर्ता भएका करिब 4,80,000 व्यापारिक संस्था हालसम्म आर्थिक गणनामा समावेश भएका छन्। यही वैशाख 22 देशभर 32% आर्थिक गणना सम्पन्न भएको निर्देशक डाक्टर ढकालले जानकारी दिनुभयो। विक्रम सम्बत 2075 पहिलो पटक गणना गरिएकामा यस पटक दोस्रो गणना भइरहेको छ। सबै प्रकारका औपचारिक तथा अनौपचारिक उद्योग, व्यापार, व्यवसाय र सेवा क्षेत्रलाई समेट्ने गणकले देशभर स्थलगत विवरण सार्वजनिक गरिरहेका छन्। 7453 व्यावसायिक प्रतिष्ठानले आफ्नो विवरण आफै अनलाइनबाट भर्ने प्रतिबद्धता जनाएका र तीमध्ये 1615 विवरण भरेर गणनामा सहभागिता भएका कार्यालयले जनाएको छ। बागमती प्रदेश सरकारले आज

0: क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपाल पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको

ट्यूमर, फोक्सो को कैंसर, स्तन कैंसर।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्सुक आनन्द मार्ग चितवन, फोन 0556951174, मोबाइल 98550504, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512409034।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73 0 99 98 0 74 46 182 र 98 491 95 225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: बारिस्टा,
7: बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: कन्याकुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखिन्न घुमा मा फाउन देखिन्न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98555 9334
3: किन आँखा मिचेको मिचे गरेको
4: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाइसिक्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
3: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
4: ए त्यसो भए जोगिन के गर्ने त
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नुपर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
4: बुझेँ
3: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
5: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98555 83852 98453 72852 र 98065 68852
11: हेलो
12: हेलो बुढी के छ खबर
11: ठिकै छ चलेकै छ
12: ल भिडियो अन गर् त तलाई हेरौँ
11: भिडियो अनै छ त देख्नु भएन र
12: खै देखिन त मैले त नेट सोलो भयो क्या हो
11: माडीको नेट यस्तै त हो नि
12: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
13: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
14: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
15: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: कोरियामा,
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556569953 98550770161 र 98550770153।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556493440, 493580 र 98550770140।
3: It's 10 o'clock, अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ। बैठक अपरान्ह 5 बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ। संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतको नयाँ प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश सम्बन्धमा छलफल हुने बताइएको छ। बैठकमा सहभागी हुन सभामुख टोल प्रसाद ओरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम, प्रतिनिधि सभाका विपक्ष दलका नेता विष्णुराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरलाई आमन्त्रण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश मंगलबार जारी गरे लगत्तै परिषदको बैठक बोलाइएको हो। यो अध्यादेश जारी भएसँगै 6 सदस्यीय संवैधानिक परिषदको बैठक बस्नका लागि गणपूरक संख्या 4 कायम गरिएको छ। यो अवस्थामा संवैधानिक परिषदका 3 जना सदस्यको बहुमतमा प्रधानमन्त्री बालेन्द्र शाहले निर्णय गराउन सक्नुहुनेछ। राष्ट्रपति पौडेलले सरकारले अघिल्लो साता सिफारिश गरेको त्यही अध्यादेश सरकारलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनु भएको थियो, तर सरकारले कुनै संशोधन नै नगरी सोमबार पुनः पठाएपछि राष्ट्रपतिले अध्यादेश जारी गर्नु भएको हो। नेपाल सरकार गृह मन्त्रालयले देशैभर सार्वजनिक जग्गा, वन क्षेत्र र सरकारी भोगाधिकारमा रहेका क्षेत्रहरूको अतिक्रमण हटाउन कड़ा निर्देशन दिएको छ। सोही अनुसार सुदूरपश्चिम प्रदेशमा पर्ने तराईका 2 जिल्ला कैलाली र कञ्चनपुरमा पनि अतिक्रमित जग्गा हटाउने पहिलो चरणको काम शुरू भएको छ। दशकौंदेखि राजनैतिक संरक्षण सुकुम्बासीका नाममा ओगटेको जग्गा र अव्यवस्थित बसोबासका कारण जेलिएको यो समस्या सुल्झाउन प्रशासन अहिले सक्रिय देखिएको छ। सुदूरपश्चिममा विशेष गरी सार्वजनिक जग्गा, वन तथा जंगल, खोला नाला र पोखरीहरू अतिक्रमणको चपेटामा छन्। कैलाली र कञ्चनपुरका प्रशासन कार्यालयहरूले गृह मन्त्रालयको निर्देशनलाई कार्यान्वयन गर्न स्थानीय तहहरूसँग समन्वय अघि बढ़ाएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार जिल्लामा अतिक्रमित ठाउँहरूका स्थानीय बासिन्दाहरूलाई हटाउनका लागि गृह मन्त्रालयको निर्देशन प्राप्त भए लगत्तै सबै सरकारी कार्यालय र स्थानीय तहलाई सोही अनुसारको पत्राचार गरिएको छ। कञ्चनपुरमा वन क्षेत्रको अतिक्रमण डर लाग्दो छ। डिभिजन वन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार जिल्लाको 77,630 हेक्टर वनमध्ये 3,195 हेक्टर क्षेत्रफल पूर्ण रूपमा अतिक्रमणको चपेटामा छ। त्यहाँ 25,000 भन्दा बढी भूमिहीन र सुकुम्बासी बसोबास गरिरहेका छन्। प्रत्येक वर्ष खेती गर्ने समयमा किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने बाध्यता हुन्छ। समयमै मल आपूर्ति नहुँदा किसानहरूले सिजनमै मलको अभाव सामना गर्नुपर्ने नियति छ। यति बेला मकै बालीका लागि रासायनिक मल आवश्यक पर्छ। केही महिनामै धान खेतीका लागि पनि मलको जोहो गर्नुपर्ने बाध्यतामा किसानहरू रहेका छन्। अन्नको उत्पादनको दृष्टिले महत्वपूर्ण मानिएको मध्यप्रदेशमै रासायनिक मलको अभाव बढ्न थालेपछि किसानहरू चिन्तित भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: खरीदमा क्याशब्याक तथा श्योर साउन्ड गिफ्ट्स, वाशिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इन्स्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको व्याख्या सबैले पालना गर्नुपर्ने बताउनु भएको छ। उहाँले 6 सदस्यीय संवैधानिक परिषदमा 3 जनाको सहमतिलाई बहुमत मान्ने अध्यादेशतर्फ इंकित गर्दै सो कुरा बताउनु भएको हो। संविधानको धारा 128(4)ले भन्छ सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ। उपसभापति शर्माले एक्समा लेख्नु भएको छ, अर्थात बहुमत हुन बहुसंख्या नै हुनुपर्छ। 14 जेठ 2081 सर्वोच्चले 60 सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत हुन 31 सदस्य अनिवार्य हुने व्याख्या गरेको थियो। र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कमल थापाले न्यायपालिका लगायतका संवैधानिक निकायहरूमा दलीय भागवण्डाका आधारमा हुने राजनैतिक नियुक्तिहरूको श्रृंखला तत्काल अन्त्य गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उहाँले नयाँ प्रधान न्यायाधीश नियुक्ति हुनै लाग्दा सो टिप्पणी गर्नुभएको हो। उहाँले विगतको विकृत परम्परा र कथित वरीयताका नाममा पार्टीगत भागवण्डाको आधारमा झण्डै 1 दशकका लागि न्यायालयमा सेटिङ गर्न खोजिएको भन्दै आपत्ति जनाउनु भयो। नेता थापाले आफ्नो कुनै व्यक्ति विशेषसँग कुनै रिस राग वा पूर्वाग्रह नरहेको र कतिपय आकांक्षाहरू योग्य समेत रहेको स्पष्ट पार्नु भएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक मानसिक भौतिक पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भु परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
1: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।

0: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नै रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।

0: ಚಾಲೆಂಜ್ ಪಾನಿ ತಾನೆ ಪಾನ್
1: ಮಾಡಿಕೊಲಾಗಿ ಅಧಿಕಾರಿಕ ವಿಕ್ರೇತಾ ಜೆನನ್ ಅಂಡ್ ಜೆನಿಸ್ ಸಪ್ಲೈಯರ್ಸ್ ಜಿಲಿಮಿಲಿ ಮಾರ್ಕೆಟ್ ಬಸಂತಪುರ ಬಜಾರ್ ಮಾಡಿ ಪ್ರೊಪ್ರೈಟರ್ ಸುದನ್ ಅಧಿಕಾರಿ ಸಂಪರ್ಕ 9845518705 ರ 9856564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 0656-490-374-9510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5569 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4 93 580 र 98550 26 44
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम थिमेल सेनाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै संचार माध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। गोर्खापत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संचार माध्यमप्रति नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड़ दिनु भएको हो। सरकारी संस्थानलाई समयानुकूल ढंग थप व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक रहेको उल्लेख गर्नुहुँदै उहाँले संस्थानको हितका लागि कर्मचारीलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न समेत आग्रह गर्नुभयो। लामो समयदेखि बल्झिएका समस्या मात्रै औल्याएर नहुने भन्दै उहाँले कर्मचारीहरूमा समाधानमुखी सोच र कार्यशैली आवश्यक रहेको बताउनु भएको छ। गोर्खापत्र संस्थानको पुनर्संरचना अपरिहार्य रहेको समेत उहाँले बताउनुभयो। देशको विविधता र भाषिक सम्पदाले देशलाई समृद्ध बनाएको भन्दै देशको संरक्षण प्रयोग र अपनत्वलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ। वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय जलवायु परिवर्तन नीति 2082 व्यवहारिक वैज्ञानिक र कार्यान्वयन योग्य बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित राष्ट्रिय जलवायु परिवर्तन नीति तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु नीतिलाई केवल दस्तावेजमा मात्रै सीमित नराख्ने स्पष्ट पार्नुभयो। नेपालको हिमाल पग्लिने क्रम बढ्दो रहेको र यसले तल्लो तटीय क्षेत्रमा बाढी जनधनको क्षति तथा पूर्वाधारमा गम्भीर असर पुर्याइरहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। हरित गृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष मारमा नेपालले पनि खेपिरहनु परेको समेत उहाँले बताउनुभयो। नयाँ नीतिले गरीब दलित आदिवासी जनजाति महिला अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिलाई समस्या पारेको समेत उहाँले

বাতাওয়ানো ভাই কষা विगत केही दिनदेखि अवरुद्ध रहेको बीपी राजमार्गमा आज बिहानैदेखि गाडी चल्न थालेका छन्। काभ्रेस्थित रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरिएपछि हाललाई बाटो सुचारू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बीपी राजमार्गमा बगाएको डाइभर्सन मर्मत गरी हाललाई बाटो सुचारू गरिएको हुनाले लेन अनुशासन कायम गरी ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्नुहोला जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै भनेको छ। वर्षापछि रोशी खोलामा आएको बाढीले गत सातादेखि नै बीपी राजमार्ग अवरुद्ध हुँदै आएको थियो। बाढीले काभ्रेको 400 बेसी घुमाउने दाउने नर्केल लगायतका स्थानका डाइभर्सन बगाउँदै आएको छ। गत साता बाढीले ह्युम 5 समेत बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: Black तथा Sure Shot Gifts. Washing machine में 6 kg Ariel Magic. Dishwasher में washing tablets. Air conditioner में installation र free standing oven में pressure cooker. नागरिकता मात्र भए पुग्छ. सहज EMI मार्फत खरीद गर्न सकिन्छ.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब बाँकी खबर. नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाले विगतमा संघीयता खारेजको वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अब संविधान संशोधनको पक्षमा उभिने कि नउभिने भन्दै प्रश्न गर्नुभएको छ. सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै बास्कोटाले यदि संविधान संशोधन गर्ने नै हो भने राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन हुनुपर्ने खाका समेत अघि सार्नु भएको छ. उहाँले प्रदेश संरचनाको अन्त्य गर्दै देशमा केन्द्र र स्थानीय तह गरी दुई तहको मात्रै सरकार हुनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ. अहिलेको तीनै तहको प्रशासनिक बोझलाई घटाउन प्रदेशलाई हटाएर स्थानीय पालिका र केन्द्रलाई मात्रै बलियो बनाउनु पर्ने उहाँको जिकिर छ. यसै गरी व्यवस्थापिकाको संरचनामा ठूलो फेरबदलको वकालत गर्दै बास्कोटाले राष्ट्रिय सभाको सदस्य संख्या 105 सीट बनाउनु पर्ने र त्यसमा महिला तथा पुरुषको प्रतिनिधित्व पूर्ण रूपमा समान अर्थात 50-50% हुनुपर्ने धारणा राख्नु भएको छ. र पश्चिम नेपालका नेपाल भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने माल सामानमा कडाई गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा माल वस्तु किनमेलका लागि चहल पहल बढेको छ. भारतबाट आयात हुने सामानमा गड्डाचौकी नाकाबाट भन्सारमा कडाई गरिएपछि दैनिक उपभोग्यदेखि माल सामान खरिदका लागि सीमावर्ती भारतीय बजार बनवासा जाने क्रम घटेको छ. यसरी हेर्दा दैनिक माल वस्तु किनमेलका लागि लाग्ने गरेको बनवासा बजार सुनसान हुँदा नेपालतर्फ का पसलहरूमा भने चहल पहल बढेको छ. गड्डा चौकी र आसपासका क्षेत्रमा केही समय यता सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भन्सार जाँचमा कडाईका साथै 100 रुपियाँ भन्दा बढीको सामान आयात गर्दा भन्सार राजस्व बुझाउनु पर्ने विषयमा सतर्कता बढाएपछि महेन्द्रनगर बजारमा चहल पहल बढेको हो. काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. नमस्कार.

0: शीतल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयो कता गएन होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले ल आइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555 9334
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
4: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
5: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
6: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
7: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
8: प्रोपराइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayan Garh, phone 056-493-374-98

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5577061 र 98 5577 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 5576 2640
3: It's 12 o'clock. Ahile 12 bajeko cha.

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढीले अवरुद्ध बीपी राजमार्ग 3 दिनपछि खुल्यो, अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीको अनुरोध। अझै 2 हप्ता वर्षा र बदली हुने सम्भावना, पानी पार्ने प्रणाली पश्चिमबाट उत्तर पूर्वतिर सर्दै। सीमामा भन्सार कडाईपछि महेन्द्रनगरमा चहल पहल बढ्यो, वनवासा सुनसान, कडाईका नाममा शास्ति नदिन सुझाव। अस्ट्रेलियामा अनलाइन हिंसा र आतंकवाद नियन्त्रण गर्न कड़ा कदम, अनलाइन प्लेटफर्मको निगरानी गर्न र सम्भावित खतरा मूल्यांकन गर्न नयाँ केन्द्र स्थापना। र मलेसियामा हुने T20 प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा। नेपाल खबरमा अब पूरा खबर। बाढीले अवरुद्ध बीपी राजमार्ग 3 दिनपछि खुलेको छ। अस्थायी डाइभर्सन बनाएर बिहानदेखि सड़क खुलाएको काभ्रे प्रहरीले जनाएको छ। पानी परिरहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ। गएको सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले सड़क बन्द भएको थियो। वर्षा हुने बित्तिकै रोशी क्षेत्रको करिब 4 किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएको प्रहरीले आवागमन बन्द गराउने गरेको छ। पोहोरको बाढी पहिरोले राजमार्गको चौकी डाँडा, रोशी तथा सिन्धुलीको नेपाल थोक क्षेत्रमा 18 किलोमिटर सड़क बगाएपछि खोलामै डाइभर्सन बनाएर गाड़ी सञ्चालन गर्ने गरिएको छ। अहिले यस क्षेत्रमा सड़क निर्माणको काम भइरहेको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा बिहानदेखि पानी परेको छ। बिहानदेखि रातिसम्म पश्चिमदेखि पूर्वसम्म पाले पालो पानी पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक विनोद पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार वर्षा र बदलीको यो अवस्था अझै 2 हप्तासम्म रहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने मौसमी बुलेटिनमा पर्सि शनिबारसम्म नै पानी पर्ने उल्लेख छ। अहिले पानी पार्ने प्रणाली पश्चिमबाट उत्तर पूर्वतिर सर्दै गइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसै गरी अरू प्रदेशको हिमाली र पहाड़ी भूभाग र तराई भूभागका थोरै ठाउँहरूमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। केही दिन यता लगातार जसो पानी परिरहेको छ। प्री मनसूनमा वर्षा धेरै भए पनि नेपालमा यस वर्षको मनसून अवधिमा भने औसत भन्दा कम

0: वर्षा हुने र तापक्रम बढ़ी हुने अनुमान गरिएको छ। दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च सास्कोफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको मध्य क्षेत्रमा यस वर्ष कम वर्षा हुनेछ। यसका मुख्य कारण प्रशान्त महासागरमा विकसित एलनिनो र हिन्द महासागरको इन्डियन ओसन डाइपोलमा आएको प्रतिकूल परिवर्तन रहेका छन्। यसले कृषि उत्पादन र जलविद्युत आपूर्तिमा समेत प्रतिकूल असर पर्न सक्ने मौसमविदहरूको चिन्ता छ। विज्ञहरूले कम वर्षामा हुने वैकल्पिक बाली छनौट गर्न र पानीको भण्डारण गर्न समेत सुझाव दिएका छन्। पश्चिम नेपालका नेपाल भारत सीमामा सुरक्षा संयन्त्रले भारत तर्फबाट आयात हुने माल सामानमा कडाई गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा माल वस्तु किनमेलका लागि चहलपहल बढेको छ। भारतबाट आयात हुने सामानमा गड्डा चौकी नाका मा भन्सार कडाई गरेपछि दैनिक उपभोग्यदेखि माल सामान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको छ। यसरी हेर्दा दैनिक माल वस्तु किनमेलका लागि लाग्ने गरेको वनबासा बजार सुनसान हुँदा यता नेपालतर्फका पसलहरूमा भने चहलपहल बढेको हो। गड्डा चौकी र आसपासका क्षेत्रमा केही समय यता सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भन्सार जाँचमा कडाईका साथै 100 रूपियाँ भन्दा बढ़ीको सामान आयात गर्दा भन्सार राजस्व बुझाउनु पर्ने विषयमा सतर्कता बढाएपछि महेन्द्रनगर बजारमा चहलपहल बढेको हो। सीमावर्ती भारतीय बजार वनबासा सदियोंदेखि नेपाली उपभोक्ताहरूमा आश्रित बजार हो। नेपाली भन्सारमा कडाई हुँदा वनबासा बजारको व्यापार भने प्रभावित बनेको भारतीय व्यापारीहरूको भनाई छ। यस क्षेत्रबाट साइकलमा क्यारिङ गरेर माल सामान महेन्द्रनगर र आसपासका बजारसम्म पुर्याउने गतिविधि पनि बन्द भएको छ। नेपाल भारत मैत्री संघका महासचिव माधव जोशीले सीमामा भएको कडाईले केही समय नागरिकलाई असहज भएको जस्तो देखिए पनि समग्रमा राज्यलाई फाइदा पुगेको बताउनुभयो। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले भारतमा मजदूरी गरेर फर्किरहेका नेपाली नागरिकहरूलाई सीमामा कडाईका नाममा शास्ति दिन नहुने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव बढ़्यो, तेस्रो प्रदेश भाषा दिवस आज, बागमती प्रदेशमा सार्वजनिक बिदा, आज राष्ट्रिय पत्रकारिता दिवस मनाइदे लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छैन नियमित जाँच गरौँ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौँ। सेउला, माटो, बालुवा थुपारेर राखौँ।
2: आग लागि बारे चासो राखौँ, चनाखो बनौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्स एथिन्जेल। हामीले बाढीले अवरुद्ध बीपी राजमार्ग 3 दिनपछि खुल्यो, अझै 2 हप्ता वर्षा र बदली हुने सम्भावना, सीमामा भन्सार कडाईपछि महेन्द्रनगरमा चहल पहल बढ़्यो, वनवासा सुनसान लगायतका खबरहरू प्रस्तुत गर्यो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2000 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। भाव बढ़ेर सुन आज तोलाको 2,98,800 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,96,800 रूपियाँ थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 100 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलामा 5,155 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 5,055 रूपियाँ थियो। बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ। प्रदेश सरकारले 2081 सालदेखि वैशाख 24 गतेका दिन प्रदेश भाषा दिवस मनाउन शुरू गरेको थियो। प्रदेश सरकारी कामकाजको भाषा ऐन 2080 अनुसार प्रदेश सरकारले प्रदेश भाषा दिवस मनाउन थालेको हो। यो ऐन 2080 साल कार्तिक 23 गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो। बागमती प्रदेशमा नेपाली भाषा बाहेक सरकारी कामकाजको भाषाका रूपमा सिफारिश गरिएका प्रमुख भाषाहरूमा तामाङ र नेपाल भाषा रहेका छन्। दिवसका अवसरमा आज बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो। आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। विक्रम सम्बत 1958 वैशाख 24 गते पहिलो अखबारका रूपमा गोर्खा पत्र साप्ताहिकका रूपमा प्रकाशन भएको दिनको अवसर पारेर 2073 सालदेखि सरकारले हरेक वैशाख 24 गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन शुरूआत गरेको हो। पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा आज संचार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोहको आयोजना गरेर राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान प्रदान गर्ने कार्यक्रम तय गरेको छ। अब विदेशको खबर। अस्ट्रेलिया सरकारले अनलाइन हिंसा र आतंकवाद नियन्त्रण गर्न नयाँ सुरक्षा केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। अस्ट्रेलिया सरकारले करिब 74 लाख अस्ट्रेलियन डलर खर्च गरेर नयाँ सुरक्षा केन्द्र स्थापना गर्न लागेको हो। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले काउन्टर टेररिज्म अनलाइन सेन्टर स्थापना गर्ने जानकारी दिनुभएको छ। यो केन्द्रको नेतृत्व अस्ट्रेलियाको सुरक्षा निकाय र संघीय प्रहरीले संयुक्त रूपमा गर्ने वहाँले जानकारी दिनुभयो। मन्त्री बर्कका अनुसार अनलाइन नयाँ कानून अन्तर्गत हालसम्म 31 मुद्दा दर्ता गरिएको छ, जसमा 19 जना नाबालिग रहेका छन्। युवाहरू अनलाइन मार्फत यस्तो गतिविधिमा छिटो आकर्षित भइरहेको गम्भीर अवस्थाबारे बताउँदै वहाँले सुरक्षा निकायहरूले सक्रिय रूपमा कार्यवाही गरिरहेको समेत उल्लेख गर्नुभयो। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुने महत्वपूर्ण 2 अन्तर्राष्ट्रिय टी20 प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। यही मे र जूनमा हुने एसियाली खेलकुद महिला छनौट र एसिसी महिला प्रिमियर कपका लागि क्यानले हिजो टोलीको घोषणा गरेको हो। क्यानले घोषणा गरेका टोलीमा 14 तथा वैकल्पिकमा 4 जना रहेका छन्। टीममा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतोसहित बिन्दु रावल, कविता जोशी, कविता कुवर, सम्झना खड्का, रुबी पोदार, रिया शर्मा, सीता राणा मगर, अनुकर्डायत, मनिषा उपाध्याय, रुबिना छेत्री, सोनी पाखरिन र सीमा केसी छन्। यस्तै वैकल्पिक खेलाड़ीमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउद छन्। क्यानका अनुसार यो टोलीले यही मे 23 31 मलेसियामा हुने एसियन गेम्स महिला छनौट 2026 र त्यस लगत्तै जुन 1-13 हुने एसिसी महिला प्रिमियर कप 2026 नेपालको प्रतिनिधित्व गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीले अवरूद्ध बीपी राजमार्ग 3 दिनपछि खुल्यो, अत्यावश्यक बाइक यात्रा नगर्न प्रहरीको अनुरोध। अझै 2 हप्ता वर्षा र बदली हुने सम्भावना, पानी पार्ने प्रणाली पश्चिमबाट उत्तर पूर्वतिर सर्दै। सीमामा भन्सार कडाईपछि महेन्द्रनगरमा चहल पहल बढ़्यो, वनवासा सुनसान, कडाईका नाममा शास्ति नदिन सुझाव। अस्ट्रेलियामा अनलाइन हिंसा र आतंकवाद नियन्त्रण गर्न कड़ा कदम, अनलाइन प्लेटफर्मको निगरानी गर्न र सम्भावित खतरा मूल्यांकन गर्न नयाँ केन्द्र स्थापना। र मलेसियामा हुने टी20 प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो।

0: बिकन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
0: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
0: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
2: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
0: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौँ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउनीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: बगाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नारायणगढ चितवन मोबाइल 98 550 50 934
3: त अहिले डोली चढिहालौ जस्तो लाग्यो
4: तर के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
6: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाटै
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोपराइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 र 98 5570 2640
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकार र सत्ता साझेदार दलहरूबीचको छलफल तीव्र बनेको छ। यसो सिलसिलामा आज दुई विभागीय मन्त्रीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरूसँग विशेष छलफल गर्दैछन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल र संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम थिवल सिन्हाले आज राष्ट्रपाका सांसदहरूसँग परामर्श गर्न लाग्नु भएको हो। सिंहदरबार स्थित राष्ट्रपा संसदीय दलको कार्यालयमा अपराह्न 4 बजे यो छलफल हुने तय भएको छ। यसअघि बुधबार मात्रै अर्थमन्त्री डाक्टर स्वर्णिम वागले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राष्ट्रपाका सांसदहरूसँग छुट्टा छुट्टै भेट गरी उनीहरूका माग र सुझावबारे जानकारी लिनुभएको थियो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव सहितका पूर्व विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदा राज्य कोषबाट गैरकानूनी रूपमा खर्च लिएको दावी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। जनस्वास्थ्य ऐनको उल्लंघन गरी राज्य कोषको दुरूपयोग गरिएको भन्दै आज रिट दायर गरिएको हो। अधिवक्ता सरोज नेउपानेले दायर गरेको रिटमा पूर्व राष्ट्रपति डाक्टर यादव, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ। रिटमा स्वदेशमै उपचार सम्भव हुँदाहुँदै पूर्व विशिष्टहरू विदेश जाने र मन्त्री परिषदको निर्णयका भरमा राज्य कोषबाट ठूलो रकम भुक्तानी लिने कार्य गैर कानूनी रहेको उल्लेख छ। उक्त रिटको प्रारम्भिक सुनवाईका लागि शुक्रबारको पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवामा व्यापक संरचनात्मक सुधारको प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले झण्डै 1000 नयाँ स्थायी दरबन्दी थप्ने तयारी गरेको हो। स्वास्थ्य मन्त्री निशा मेहताको विशेष पहलमा अघि बढाइएको 977 नयाँ प्राविधिक तथा विशेषज्ञ स्थायी दरबन्दी थप्ने प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृत गरेको छ। स्वास्थ्य मन्त्रीको सचिवालयका अनुसार अर्थबाट स्वीकृत यो प्रस्ताव अब अन्तिम निर्णयका लागि मन्त्री परिषदमा लगिनेछ। अब बस्ने मन्त्री परिषदको बैठकले यसबारे अन्तिम निर्णय गर्नेछ। क्याबिनेटबाट प्रस्ताव पारित हुनसाथ पदपूर्तिको प्रक्रिया शुरू गरिने मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीदमा आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। काठमाडौँको ठमेल स्थित ऐतिहासिक कमल पोखरी मासेर निर्माण गरिएको भनिएको छाया सेन्टर भत्कान माग गर्दै आज माइती घर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। सम्पदा प्रेमी तथा अभियन्ताहरूले आज माइती घर मण्डलामा भेला भएर सार्वजनिक जग्गामा बनाइएको संरचनाहरू तत्काल हटाउनु पर्ने माग राखेका हुन्। सम्पदा संरक्षण नेपालका सभापति कवीर डंगोलले सार्वजनिक सम्पत्तिको दोहन गरेर बनाइएको व्यापारी कम्प्लेक्स कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ। सो जग्गा ऐतिहासिक रूपमा सार्वजनिक कमल पोखरी रहेको र त्यसलाई भूमाफियाहरूको सेटिङमा व्यापारिक प्रयोजनका लागि कब्जा गरिएको आरोप लाग्दै आएको छ। यो मुद्दा अहिले सर्वोच्च अदालतमा पनि विचाराधीन अवस्थामा रहेको छ। र सर्लाहीको हरिपुरवा नगरपालिका नौखिला नजिक बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका 12 कान्ति बजारका पप्पू भनेर चिनिने 36 वर्षीय श्याम ठाकुर रहेका छन्। आज बिहान G1 94 67 नम्बरको बसले N48 B 470 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको प्रहरीले जनाएको छ। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सबै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइ हाल त।
1: पर्ख दीपक,
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
5: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0056493580, मोबाइल 98550426440।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97-45-23-91-63।

0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4935 80 र 98 5570 2640।
2: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गुलाम सरवार बीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा सार्कको प्रभावकारिता र क्षेत्रीय सहकार्यका विषयमा कुराकानी भएको छ। साथै उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेश मन्त्री परिषदको बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न महत्वपूर्ण कार्यविधिहरू स्वीकृत गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा राप्ती उपत्यका देउखुरीमा आज बसेको मन्त्री परिषद बैठकले कर्मचारी प्रशासनमा केही जिम्मेवारी हेरफेर गरेको छ। बैठकका निर्णयहरूबारे जानकारी दिँदै प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले राम पराजुलीलाई, भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय भएको बताउनुभयो। त्यस्तै अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी तोकिएको छ। बैठकले गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर 5 स्थित चापटेरीमा कायम गर्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय समेत गरिएको छ। देउखुरी स्थित नवनिर्मित प्रदेश प्रशासनिक परिसरबाट सेवा प्रवाह शुरू गर्न आवश्यक पर्ने फर्निचर तथा अन्य व्यवस्थापनका लागि बजेट फुकुवा गर्ने निर्णय समेत गरिएको छ। सरकारले सिराहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयवासीहरू र व्यापारीहरू आन्दोलनमा उत्रेका छन्। आन्दोलनका कारण आज बिहानीदेखि रणनीतिक महत्वको हुलाकी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यही वैशाख 21 गते राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले सो भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दा आक्रोशित बनेका हुन्। बजार व्यवस्थापन समितिका अध्यक्ष अम्बे कुमार यादव र स्थानीय प्रतिनिधिहरूले भन्सार बन्द हुँदा स्थानीय आर्थिक गतिविधि र राजस्व संकलनमा गम्भीर असर पर्ने बताएका छन्। उनीहरूले सरकारले यो निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्। यसैबीच वर्षाका कारण बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ। 3 दिनको निरन्तर प्रयासपछि आज बिहान 10 बजेदेखि सञ्चालनमा आएको यो राजमार्ग रोसी खोलामा आएको बाढीका कारण केही घण्टामै फेरि बन्द भएको हो। आज बिहान परेको पानीले अस्थायी रूपमा तयार गरिएको नयाँ डाइभर्सनमा क्षति पुर्याएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले आवागमनमा रोक लगाएको छ। प्रहरीले यात्रामा निस्कनु अघि सड़कको अवस्थाबारे जानकारी लिन र सुरक्षा निर्देशनहरू अनिवार्य पालना गर्न सर्वसाधारणमा आग्रह समेत गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शक्ति वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।

0: क्याशबैक तथा श्योर शॉट गिफ्ट्स वॉशिंग मशीन में 6 केजी एरियल मैटिक एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ ग्लोबल नम्बर 1 टीसीएल इंस्पायर ग्रेटनेस
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाकी खबर नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जन कुमार श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएसँगै निर्वाचित पदाधिकारी सहित कार्यकारिणी सदस्य सहित अध्यक्ष श्रेष्ठले आज डेको स्थित महासंघको सचिवालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो महासंघको निर्वाचन सहितको 60 औं साधारण सभा बुधबार सम्पन्न भएको थियो पदभारी गर्दै अध्यक्ष श्रेष्ठले नयाँ सरकारसँग केही संवाद भइसकेको र निजी क्षेत्रको मनोबल बढाउन रणनीतिक प्रस्ताव पनि गरिएको बताउनुभयो सरकारले निजी क्षेत्र मैत्री व्यवसायको वातावरण बनाउन करका दर घटाउने विभिन्न छन्झटिला कानूनदेखि राजस्व अनुसन्धान विभाग खारेज गरिसकेको समेत उहाँले स्मरण गर्नुभयो अझै बाँकी समस्या समाधानका निम्ति अग्रसर रहेको सरकारले आश्वासन दिएको पनि उहाँले बताउनुभयो काठमाडौँ महानगरपालिका 27 स्थित जमलमा एसएलआर बन्दुकको 6 राउण्ड गोली फेला परेको छ जमल स्थित राष्ट्रिय नाचघर अगाडिको नालीमा एसएलआरको लाइभ गोली 6 राउण्ड फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ त्यस्तै चासर दुई पिस र एलआरआरको डमी गोली 2 राउण्ड फेला परेको हो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ नमस्कार

0: कल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसपछि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0956595174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456453।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ सितोन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-496-74-95510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्षदेखि त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ, फोन 0556-595-174, मोबाइल 98-550-50-934।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98-550-63938 र 98-550-65542।
7: हजुरको बिदा सकिन थालिसक्यो, तर घरकोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
8: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
9: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य पाइन्छ।
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98-550-51-584, 98-651-54-998।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4980 र 98 550 26 440
3: It's 3 o'clock. अहिले 3 बजेको छ.
4: अहिले दिउँसोको 3 बज्यो.
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान किसान.
5: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य घोषणा गर्नुपर्ने व्यवस्थाबाट सरकार पछि हट्यो। नाकामा सृजना भएको अन्यल हटेसँगै रोकिएका ट्रकहरू छुट्न थाले। संघीय संसदका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरू। संसदको प्रणालीलाई थप आधुनिक र व्यवस्थित बनाउने उद्देश्य। नेपालमा टियर 4 हाइपर स्केल डेटा सेन्टर निर्माण गर्ने बिचुटेनको घोषणा। विदेशी सर्भरमाथिको निर्भरता घटाउने लक्ष्य। आतंकवाद विरूद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने प्रधानमन्त्री मोदीको भनाई। सुरक्षा र आतंकवादको मुद्दामा भारतले आफ्नो नीति परिवर्तन नगर्ने संकेत। र नेपालको ए टोलीले स्कटल्याण्डलाई 278 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। विदेशबाट आयात हुने वस्तुमा अधिकतम खुद्रा मूल्य अर्थात एमआरपी लेभल अनिवार्य लगाउनुपर्ने व्यवस्था कार्यान्वयनबाट सरकार पछि हटेको छ। उद्योगी व्यापारीको चर्को असन्तुष्टिका कारण सरकार पछि हटेसँगै देशका प्रमुख व्यापारिक नाकामा सृजना भएको गतिरोध तत्कालका लागि अन्त्य भएको छ। एमआरपी विवादका कारण रोकिएको भन्सार जाँचबाँच प्रक्रिया हिजो बेलुकादेखि फेरि शुरू भएको भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार भन्सार विभागले एमआरपी सो घोषणा गरेपछि सामान जाँचपास हुन सक्ने गरी सहजीकरण गरेको हो। एमआरपीमा देखिएका मतभेदहरू बजेट मार्फत सम्बोधन हुन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो। अहिलेका लागि बजारमा बिक्री वितरण गर्नु अघि उद्योगी व्यवसायीले अनिवार्य रूपमा एमआरपी लेभल टाँस्नुपर्नेछ। सो घोषणा पत्रमा सामानको नाम, ब्रान्ड, मोडेल, परिमाण, खरिद मूल्य र घोषित एमआरपी उल्लेख गर्नुपर्नेछ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेपालमा पूर्वाधारको कमी भएकाले एमआरपी कार्यान्वयन गर्न समस्या रहेको बताउनुहुन्छ। यो कानूनी व्यवस्था नयाँ होइन, 2075 सालको उपभोक्ता संरक्षण ऐनपछि लागू भएको यही व्यवस्थालाई वर्तमान सरकारले कडाईपूर्वक लागू गर्दा उद्योगी व्यवसायी बीच तनावको स्थिति सृजना भएको हो। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरूले आज महासंघ कार्यालयमा पदबहाली गर्नुभएको छ। पदबहालीपछि बोल्दै अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल बढ़ाउन सरकारसँग समन्वय गरेर नीतिगत सुधार गर्ने बताउनुभयो। उहाँले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी सुरक्षाको प्रत्याभूति दिन सरकार गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभयो। निजी क्षेत्रको प्रवर्धन तथा सुरक्षा सम्बन्धी प्रस्ताव मन्त्री परिषदबाट पारित भइसकेको तर्फ लक्षित गर्दै उहाँले यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँका अनुसार साना तथा मझौला उद्योगहरू अहिले सबैभन्दा धेरै समस्यामा छन्। बैंकिङ प्रणालीमा लगानी योग्य रकम प्रशस्त भए पनि साना उद्योगले आवश्यक कर्जा पाउन सकेका छैनन्। विगतमा सहकारी क्षेत्रले झण्डै 6 खर्ब रुपियाँ पुँजी परिचालन गर्दै आएकोमा सहकारी संकटपछि साना उद्योगमा लगानी अभाव चुलिएको छ। अध्यक्ष श्रेष्ठले बैंकहरूले साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्न स्पष्ट रणनीति बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो। संसद सचिवालयले संघीय संसदका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरू गरेको छ। आउँदो संसद अधिवेशनको पूर्व सन्ध्यामा संसदको प्रणालीलाई थप आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले विवरण संकलन शुरू गरेको सचिवालयले जनाएको छ। संसदका सदस्यहरूको व्यक्तिगत विवरण, फोटो र औंलाको छाप संकलन भइरहेको छ। यसले संसदको उपस्थिति प्रणालीलाई डिजिटल बनाउन र सदस्यहरूको परिचय पत्रलाई थप सुरक्षित बनाउन सहयोग पुग्नेछ। सचिवालयले संकलन गरेका सबै विवरणहरू अत्याधुनिक प्रणालीमा सुरक्षित रहने सुनिश्चित गरिएको छ। संकलन गरेका बायोमेट्रिक डाटाहरूको प्रयोग संसदको सुरक्षा, उपस्थिति तथा मतदान प्रक्रियामा समेत गर्न सकिने गृह कार्य भइरहेको छ। यसअघि पनि संसदमा केही डिजिटल अभ्यासहरू शुरू भए पनि पुनः बायोमेट्रिक प्रमाणीकरण भने यसपटक मात्र व्यवस्थित रूपमा अघि बढ़ाइएको छ। यस कार्यले संसदको काम कार्यवाहीमा थप चुस्तता ल्याउने अपेक्षा छ। बिचुटेन टेटा भोल्टले नेपालमा टियर 4 हाइपर स्किल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र डेटा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ यो परियोजना अघि सारिएको हो। नेपाललाई दक्षिण एसियाकै एक विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। बिचुटेन डेटा भोल्ट स्वदेशी उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको छ। यस परियोजनाका लागि बीबीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोनसँग रणनीतिक साझेदारी गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ, परियोजना काठमाडौँ र वीरगंजमा निर्माण हुनेछ। 240 किलोवाट क्षमताबाट शुरू भई सन् 2030 5 मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ। सर्टिफाइड टियर 4 मापदण्डको यो डाटा सेन्टरले 99.995% अप टाइम सुनिश्चित गर्नेछ, अर्थात वर्षभरिमा 26 मिनट भन्दा कम मात्र प्राविधिक अवरोध हुनेछ, जुन बैंकिङ तथा दूरसञ्चार जस्ता संवेदनशील क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण छ। नेपालको डेटा नेपालभित्र सुरक्षित राख्ने लक्ष्यले विदेशी सर्भरमाथिको निर्भरता घटाउनका साथै राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोध क्षमता पनि बलियो बन्ने अपेक्षा छ। पूर्णतया नेपालको जलविद्युतमा आधारित यो डेटा सेन्टर वातावरण मैत्री र ऊर्जा दक्ष हुने भनिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटघाटका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। खुटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन 2 जनाको ज्यान गएको छ। दिप्रुङ चुङचुङमा गाउँपालिका वडा नम्बर 4 बतासेका 43 वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर 7 महादेव स्थानका 45 वर्षीय सुनिल कार्कीको भीरबाट लडेर ज्यान गएको हो। गाउँमा विस्तार गरेको विद्युत अवरूद्ध भएपछि पुनः सञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न हिजो बेलुका पोलमा चढेको समयमा करेन्ट लाग्दा आनन्दको घटनास्थलमै ज्यान गएको बतासेका वडा अध्यक्ष बबेन्द्र राईले जानकारी दिनुभयो। यस्तै हिजै बाढीले अवरूद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा भीरबाट लडेर महादेव स्थानका कार्कीको ज्यान गएको वडा अध्यक्ष कमल गिरीले बताउनुभयो। अब विदेशको खबर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचना विरूद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने बताउनु भएको छ। अपरेशन सिन्दूरको 1 वर्ष पूरा भएको अवसरमा मोदीले भारत आफ्नो सुरक्षा नीतिमा अडिग रहेको भन्दै पहलगाम आक्रमणका दोषीलाई जवाफ दिएको दावी समेत गर्नुभयो। गएको वर्ष अप्रिल 22 भारत प्रशासित काश्मीरको पहलगाममा भएको आक्रमणपछि दुई आणविक शक्ति सम्पन्न छिमेकी बीच सम्बन्ध तीव्र रूपमा बिग्रिएको थियो। भारतले त्यो आक्रमणमा पाकिस्तान समर्थित समूहको संलग्न रहेको आरोप लगाए पनि पाकिस्तानले अस्वीकार गरेको थियो। त्यसपछि मे 7 भारतले सैन्य कार्यवाही शुरू गर्यो, जसमा हवाई आक्रमण, ड्रोन प्रहार र सीमावर्ती मोर्टार आक्रमण समावेश थिए। दुवै देशबीच बढ्दो तनाव अन्तत मे 10 युद्धविरामसँगै रोकिएको हो। 1 वर्षपछि पनि भारत पाकिस्तान सम्बन्ध सामान्य बन्न सकेको छैन। सीमापार आतंकवाद, काश्मीर विवाद र सैन्य अविश्वासका कारण तनाव कायम रहेको विश्लेषकहरू बताउँछन्। मोदीको पछिल्लो वक्तव्यले भारतले यस मुद्दामा आफ्नो कठोर नीति नबदल्ने स्पष्ट संकेत दिएको मानिएको छ। अब खेल खबर, नेपाल ए टोलीले 1 दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डलाई 278 रनको लक्ष्य दिएको छ। माथिल्लो बुलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 8 विकेट गुमाएर 277 रन बनायो। नेपाल एका देव खनालले 63, मयन यादवले 45, सन्दीप जोराले 34 रन बनाएका छन्। स्कटल्याण्डका ब्रान्डली करी र सफियान शरीफले 2-2 विकेट लिए। अहिले स्कटल्याण्डको टोलीले ब्याटिङ गरिरहेको छ। आईसीसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेल्न लागेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्नेछ। नेपाल एले श्रीलंका श्रृंखलाको दोस्रो खेलमा भोलि अमेरिकासँग, पर्सी स्कटल्याण्डसँग र आउँदो सोमबार अमेरिकासँग खेल्नेछ। आउँदो वैशाख 28 जेठ 8 गतिसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच किर्तिपुरको त्रिवी मैदानमा लिग 2 प्रतियोगिता हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भन्सार बिन्दुमै अधिकतम मूल्य घोषणा गर्नुपर्ने व्यवस्थाबाट सरकार पछि हट्यो। नाकामा सृजना भएको अन्यल हटेसँगै रोकिएका ट्रकहरू छुट्न थाले। संघीय संसदका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरू। संसदको प्रणालीलाई थप आधुनिक र व्यवस्थित बनाउने उद्देश्य। नेपालमा टियर 4 हाइपर स्केल डेटा सेन्टर निर्माण गर्ने। बिचु टेनको घोषणा। विदेशी सर्भरमाथिको निर्भरता घटाउने लक्ष्य। सुरक्षा र आतंकवादको मुद्दामा भारतले आफ्नो नीति परिवर्तन नगर्ने संकेत। सुरक्षा र आतंकवादको मुद्दामा भारतले आफ्नो कठोर नीति यथावत राख्ने मोदीको भनाई। र नेपालको यो टोलीले स्कटल्याण्डलाई 278 रनको लक्ष्य दियो।
6: प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
13: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
12: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
13: वन क्षेत्रमा आगो बाल्ने, चुरु वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
12: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
13: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट चितवन नेसनल पार्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काभ्रेको ऐतिहासिक तथा धार्मिक नगर पनौतीलाई युनेस्को को विश्व सम्पदा सूचीमा सूचित

कारण वर्षौंसम्म अन्योलमा रहेको यो प्रक्रियाले अब मूर्त रूप लिँदैछ। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथ आउँदो असार 3 गते जावलाखेलतर्फ तानिने भएको छ। ज्योतिषी महेश मंगल जोशीले मच्छेन्द्रनाथको पश्चिम यात्राका लागि असार 3 गते तृतीय तिथिको शुभ साहित्य तय भएको जानकारी दिनुभयो। अहिले ललितपुरको लगन खेलमा रहेको 30 टोलमा रहेको रथलाई असार 3 गते नै जावलाखेल पुर्याइनेछ। परम्परागत विधि अनुसार ज्योतिषी जोशीले साइत हेरेर मच्छेन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गर्नुभएको हो। जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ। दक्षिण एसिया क्षेत्रका उद्योग व्यापार तथा सेवा सम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि काठमाडौँमा दोस्रो संस्करणको दक्षिण एसिया व्यापार मेला शुरू भएको छ। प्रदर्शनी मार्गको भ्रकुडी मण्डप परिसरमा शुरू भएको दक्षिण एसियाका 8 देशका व्यावसायिक समूहको सहभागिता रहेको छ। आउँदो सोमबारसम्म चल्ने मेलाको नेपालमा रहेका विभिन्न देशका राजदूत र उद्योगी व्यवसायहरूले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। विभिन्न देशको पेभिलियन राखिएको मेलामा सार्क क्षेत्रका 5,000 भन्दा धेरै उद्योगी व्यवसायी तथा 1,00,000 भन्दा धेरै स्थानीय अवलोकनकर्ता सहभागी हुने अनुमान छ। प्रदर्शनमा घरेलु तथा हस्तकलाका सामग्री, रैथाने खाद्य वस्तु, तयारी पोसाक र सौन्दर्य सामग्री, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण, विद्युतीय गाड़ी लगायत सामग्री राखिएको मेला संयोजक सुमन महर्जनले जानकारी दिनुभयो। आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 1,37,05,000 रुपियाँभन्दा धेरै ठगी गरेको अभियोगमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीका राजकुमार तामाङ, दाङका प्रकाश केसी, काभ्रेका डिल्लीमान तामाङ, पाँचथरका श्रीहाङ 13 र स्याङजाकी नमुना भण्डारी रहेका छन्। राजकुमार र डिल्लीमानले जापान, प्रकाशले अमेरिका, श्रीहाङले दक्षिण कोरिया र नमुनाले मकाउ पठाइदिने भन्दै पीड़ितहरूबाट रकम लिए सम्पर्कविहीन भएका थिए। काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट पक्राउ गरिएका उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। र काठमाडौँ महानगरपालिका वडा नम्बर 8 आयोजनामा भएको दोस्रो वडाध्यक्ष कप फुटसल प्रतियोगिताको उपाधि अर्चना गुरुमार्गले जितेको छ। हिजो भएको फाइनल खेलमा अर्चना गुरुमार्गले सन्ध्या पुस्तकालयलाई 1-0 अन्तरले हरायो। अर्चना गुरुमार्गले ट्रफी सहित नगद 50,000 रुपियाँ प्राप्त गरेको छ। यस्तै उपविजेता सन्ध्या पुस्तकालयले 25,000 रुपियाँ पाएको छ। 6 टोलीको सहभागिता रहेको प्रतियोगिता वैशाख 15 गते शुरू भएर हिजो सकिएको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संघीय संसदका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरू। संसदको प्रणालीलाई थप आधुनिक र व्यवस्थित बनाउने उद्देश्य। पनौती नगरलाई विश्व सम्पदामा सूचीकृतको प्रयास अन्तिम चरणमा। रातो मच्छेन्द्रनाथको रथ असार 3 गते जावलाखेल तानिने र भ्रकुटी मण्डपमा दक्षिण एसिया व्यापार मेला शुरू। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

एकराम गिरीले बताउनुभयो। सिंहदरबारभित्र नयाँ संसद भवन निर्माणाधीन अवस्थामा रहेको साथै बनाइएको बहुदेशीय हलमा यसअघिको प्रतिनिधि सभा बैठक सञ्चालन गरिएको थियो। निर्वाचन पछिका बैठक र सांसदको शपथ ग्रहण सोही हलमा अस्थायी रूपमा तयार पारिएको बैठक कक्षमा सम्पन्न भएको थियो। नयाँ संसद भवन निर्माणको काम सकिएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक त्यहाँ बस्ने सुनाइएको छ। कांग्रेस नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहिबार कार्की विरूद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। उनी विरूद्ध 3 अर्बभन्दा बढी बिगो माग दावी भएको छ। निर्माण कम्पनीलाई गैर कानूनी रूपमा कर छुट दिएर राज्य कोषमा 3 अर्ब 65 करोड 5,22,160 रुपियाँ नोक्सानी पुर्याएको अभियोगमा आयोगले मुद्दा दर्ता गराएको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभएको छ। विमानस्थल निर्माणको जिम्मा पाएको चिनिया कम्पनी चाइना सीएमसी इन्जिनियरिङसँग भएको मूल खरिद सम्झौतामा कर महसुल र अन्य शुल्कहरू ठेकेदार कम्पनीले तिर्नुपर्ने स्पष्ट प्रावधान थियो। तर तत्कालीन अर्थमन्त्री कार्की सचिवहरू र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको मिलेमतोमा उक्त प्रावधान विपरीत इम्प्लिमेन्टेसन एग्रीमेन्ट तयार पारिएको भेटिएको अख्तियारको भनाइ छ। उक्त नयाँ सम्झौतामा बदनियतपूर्वक ठेकेदार कम्पनीलाई कर र महसुल छुट दिने शर्त राखिएको अख्तियारको दावी छ। काभ्रे पलाञ्चोक स्थित बिपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालनमा ल्याइएको छ। रोकिएका सवारी साधन बिहिबार अपराह्नदेखि सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। रोसी खोलाको जलाधार क्षेत्रमा वर्षा भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गरी बिहिबारे दिउँसो सवारी साधन सड़कमा होल्ड गरिएको थियो। वर्षासँगै रोसीमा भाव बढेपछि 3 दिन बन्द गरिएको राजमार्ग बिहिबारे बिहान मात्र खुलाइएको थियो। यही वैशाख 21 गते अपराह्नदेखि त्यहाँ सवारी आवागमन बन्द गरिएको थियो। रोसी गाउँपालिका साथ घुमाउने नजिक बाढीले बगाएको डाइभर्सर मर्मत गरी बिहिबार बिहानदेखि बाटो खुलाइए पनि दिउँसो पुनः सवारी साधन रोकिएकामा अपराह्न सञ्चालन गराइएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। दुई छुट्टा छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा फेरि 2 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सर्लाही र रूपन्देहीमा भएका सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको हो। सर्लाहीको हरिपूर्वा नगरता 1 ख 9 4 6 7 नम्बरको बसले 9 4 8 4 7 0 नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका 12 कान्ति बजार बस्ने 36 वर्षीय पप्पु भन्ने श्याम ठाकुर रहेका छन्। प्रहरीले रोल्पामा 40 वर्षीय महिलालाई जबरजस्ती खडी गरेको आरोपमा 3 जनालाई पक्राउ गरेको छ। उनीहरूलाई बिहिबार बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा सल्यान कालीमाटी गाउँपालिका 5 हात्ती दमदार बस्ने 44 वर्षीय धीरज भन्ने, धनबहादुर कामी कैलाली लम्केसुहा गाउँपालिका 2 बलचौर बस्ने 23 वर्षीय अनिल बादी नेपाली र 20 वर्षीय सुनिल बादी रहेका छन्। उनीहरूले ती महिलालाई जबरजस्ती खडी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खर्ती गाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका सहित 10 जनालाई थरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। उनीहरू विरुद्ध सभा भनी नेजानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन्। जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीको एकल इजलासले बिहिबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई 50,000 र अन्य 8 जनालाई 25,000 थरौटीमा रिहा गर्न आदेश दिएको हो। महेश बस्नेत पत्नी सहित सबैजना प्रहरीको हिरासतबाट अदालतमा उपस्थित गराइएका थिए। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई नै साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखिन्न घुमा मा फाउन देखिन्न घुमा क्या यदि दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्यारे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555 9334
3: चापागाई सप्लायर्स कीर्तनपुर बजारमा छ नि
4: चापागाई सप्लायर्स कीर्तनपुर बजार माडी
5: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
4: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
6: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
7: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
8: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
9: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्सुक आनन्द मार्ग चितवन, फोन 0556951174, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512409034।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0556501060।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित वन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 6 o'clock. अहिले 6 बजेको छ
4: सीधा कुरा प्रश्न विचार
5: उज्यालो रेडियो नेटवर्क
4: अहिले बेलुकीको 6 बज्यो
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
4: राष्ट्रको शान किसान
6: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: पोखरा विमानस्थल अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री कार्की सहित 14 जना विरुद्ध भ्रष्टाचार मुद्दा। 3 अर्ब 65 करोड बिगो दावी। काठमाडौँका सुकुम्बासी बस्ती खाली गर्दा 15,316 जना विस्थापित।
0: भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य घोषणा गर्नुपर्ने व्यवस्थाबाट सरकार पछि हट्यो। नाकामा सृजना भएको अन्यल हटेसँगै रोकिएका ट्रकहरू छुट्न थाले।
1: वैशाख महिनाभर बाल बालिकालाई खोप लगाउने अभियान चल्दै छुटेका बाल बालिकालाई नजिक स्वास्थ्य संस्थामा लैजान अभिभावकलाई सुझाव।
2: सकेसम्म आजै सम्पर्क गरेर खोप कार्ड गर्नु, छुटेको खोपलाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउने आजै व्यवस्था मिलाउनु भयो भने त्यो सजिलो हुन्छ।
0: श्रीलङ्कामा साइबर अपराध विरुद्धको पछिल्लो कारवाहीमा 231 जना विदेशी नागरिक पक्राउ। पक्राउ पर्नेमा धेरै सो चिनिया र भियतनामी नागरिक।
1: र नेपालको ए टोलीले स्कटल्यान्डलाई 45 रनले हरायो। आइपीएल क्रिकेटमा आज राति तेस्रो स्थानको बेंगलुरु र पुछारको लखनऊ खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौं।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। संवैधानिक परिषदको बैठक अहिले बसिरहेको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा अहिले बैठक बसिरहेको हो। संवैधानिक परिषद बैठकमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रतिपक्षी दलका नेता र कानून मन्त्री रहेका छन्। सबै सदस्यहरू उपस्थित भएपछि संवैधानिक परिषद बैठक शुरू भएको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
1: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र पूर्व अर्थ सचिव शंकर अधिकारी सहित 13 जना व्यक्ति र एउटा कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। हतियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री कार्की सहित तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर नेउपानेलाई विपक्षी बनाएको हो। त्यस्तै तत्कालीन सहसचिवहरू केवल प्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, प्रदीप अधिकारी सहित चिनिया कम्पनी सीएमसी र त्यसका प्रतिनिधि विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको हो। विमानस्थल निर्माणका क्रममा मूल सम्झौता विपरीत चिनिया ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई कर छुट दिएको आरोपमा उनीहरू विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। उनीहरू विरूद्ध 3,62,05,22,160 रुपियाँ बिगो कायम गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। अख्तियारले गएको मंगिर 21 गते 5 जना मन्त्री सहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। त्यसपछि चैत 8 गते पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार विरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो। आज दायर भएको यो मुद्दा तेस्रो हो।
0: सरकारले काठमाडौँका 19 सुकुम्बासी बस्ती खाली गर्दा 15,316 जना विस्थापित भएका छन्। विस्थापित हुनेहरूमा 6,558 जना पुरुष, 5,325 जना महिला, 1,437 जना बालक र 1,696 जना बालिका रहेका छन्। संघीय सरकारले पालिकासँगको समन्वयमा यही वैशाख 12 गतेदेखि काठमाडौँका विभिन्न ठाउँमा डोजर प्रयोग गरी बस्ती खाली गराएकोमा अहिलेसम्म 2,687 घर टहरामा डोजर चलाएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। काठमाडौँ प्रशासनको तथ्याङ्क अनुसार 890 पक्की र 1,797 कच्ची घरमा डोजर चलेको छ। सरकारले काठमाडौँको थापाथली, गैरीगाउँ, मनोहरा, कालोपुल, बल्खु, वंशीघाट, शंखमूल, कालीमाटी, बालाजु, स्वयम्भू, गौशाला, धोबीखोला, तेन्जिङ चोक, कृष्ण मन्दिर, कपन र सातले क्षेत्रमा डोजर प्रयोग गरी बस्ती खाली गराएको हो।
1: विदेशबाट आयात हुने वस्तुमा अधिकतम खुद्रा मूल्य अर्थात एमआरपी लेभल अनिवार्य लगाउनु पर्ने व्यवस्था कार्यान्वयनबाट सरकार पछि हटेको छ। उद्योगी व्यापारीको चर्को असन्तुष्टिका कारण सरकार पछि हटेसँगै देशका प्रमुख व्यापारिक नाकामा सृजना भएको गतिरोध तत्कालका लागि अन्त्य भएको छ। एमआरपी विवादका कारण रोकिएको भन्सार जाँचपाँच प्रक्रिया हिजो बेलुकीदेखि पुनः शुरू भएको भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार भन्सार विभागले एमआरपी यसो घोषणा गरेपछि सामान जाँचपाँच हुन सक्ने गरी सहजीकरण गरेको हो। एमआरपीमा देखिएका मतभेदहरू बजेट मार्फत सम्बोधन हुन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो। अहिलेका लागि बजारमा बिक्री वितरण गर्नु अघि उद्योगी व्यवसायीले अनिवार्य रूपमा एमआरपी लेभल टास्नुपर्नेछ। सो घोषणा पत्रमा सामानको नाम, ब्रान्ड, मोडेल, परिमाण, त्यसै गरी खरिद मूल्य र घोषित एमआरपी उल्लेख गर्नुपर्नेछ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेपालमा पूर्वाधारको कमी भएकाले एमआरपी कार्यान्वयन गर्न समस्या रहेको बताउनुहुन्छ। यो कानूनी व्यवस्था नयाँ होइन, 2075 सालको उपभोक्ता संरक्षण ऐन पछि लागू भएको यही व्यवस्थालाई वर्तमान सरकारले कडाईपूर्वक लागू गर्दा तनावको स्थिति बनेको थियो।
0: बिचुचेन डेटा भोल्टले नेपालमा टियर 4 हाइपर स्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। डिजिटल पूर्वाधारलाई विश्व स्तरमा पुर्याउने र डेटा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ यो परियोजना अघि सारिएको हो। नेपाललाई दक्षिण एसियाकै एक विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। बिचुचेन डेटा भोल्ट स्वदेशी उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको छ। यस परियोजनाका लागि भिभीडिएन, गुगल क्लाउड, एएमडी र माइक्रोनसँग रणनीतिक साझेदारी गरेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ। परियोजना काठमाडौँ र वीरगञ्जमा निर्माण हुनेछ। 240 किलोवाट क्षमताबाट शुरू भई सन् 2030 5 मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ। सर्टिफाइड टियर 4 मापदण्डको यो डेटा सेन्टरले 99.995% अप टाइम सुनिश्चित गर्नेछ, अर्थात वर्षभरिमा जम्मा 26 मिनट भन्दा कम समय मात्र प्राविधिक अवरोध हुनेछ, जुन बैंकिङ र दूरसञ्चार जस्ता संवेदनशील क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण छ। नेपालको डेटा नेपालभित्रै सुरक्षित राख्ने यस लक्ष्यले विदेशी सर्भरमाथिको निर्भरता घटाउनुको साथै राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोध क्षमता पनि बलियो भन्ने अपेक्षा छ।
1: संसद सचिवालयले आउँदो आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको नयाँ हलमा प्रस्तुत गर्ने तयारी गरेको छ। यही वैशाख 28 गतेदेखि शुरू हुने संघीय संसदको बजेट अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठक सिंहदरबारमा रहेको बहुद्देशीय हलमै बस्नेछ। राष्ट्रिय सभाको बैठक पनि यसअघि कृषि समिति रहेको हलमा नै बस्ने तय छ, तर संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते पेश गर्नुपर्ने बजेट प्रतिनिधि सभाको नयाँ हलमै प्रस्तुत गर्ने गरी तयारी भइरहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार निर्माण पक्षले जेठ 15 गतेसम्ममा प्रतिनिधि सभाको सभाकक्ष उपलब्ध गराउन सक्ने गरी काम गरिरहेको जानकारी गराएको छ। सिंहदरबारभित्र नयाँ संसद भवन निर्माणाधीन छ, त्यही बनाइएको बहुद्देशीय हलमा यसअघिको प्रतिनिधि सभा बैठक सञ्चालन गरिएको थियो। चुनावपछिका बैठक र सांसदको शपथ ग्रहण त्यही हलमा अस्थायी रूपमा तयार पारिएको बैठक कक्षमा सम्पन्न भएको थियो।
0: यसैबीच संसद सचिवालयले संघीय संसदका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरू गरेको छ। आउँदो संसद अधिवेशनको पूर्व सन्ध्यामा संसदको प्रणालीलाई थप आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले विवरण संकलन शुरू गरेको सचिवालयले जनाएको छ। संसद सदस्यहरूको व्यक्तिगत विवरण, फोटो र औंलाको छाप संकलन भइरहेको छ। यसले सांसदहरूको उपस्थिति प्रणालीलाई डिजिटल बनाउन र सदस्यहरूको परिचय पत्रलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने सचिवालयले संकलन गरेका सबै विवरणहरू अत्याधुनिक प्रणालीमा सुरक्षित रहने सुनिश्चित गरेको छ। संकलन गरेका बायोमेट्रिक डाटाहरूको प्रयोग संसदको सुरक्षा, उपस्थिति तथा मतदान प्रक्रियामा समेत गर्न सकिने गरी गृह कार्य भइरहेको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण र नागरिकको सुसूचित हुने अधिकारको रक्षाका लागि मर्यादित एवं जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताउनु भएको छ। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो। 1958 सालमा गोर्खापत्रको प्रकाशन शुरू भएको ऐतिहासिक दिन वैशाख 24 गतेलाई स्मरण गर्दै राष्ट्रपतिले देशभरका संचारकर्मीमा शुभकामना व्यक्त गर्नुभयो। नेपालको राजनैतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको उहाँको भनाइ छ। संचारकर्मीको सुरक्षा र वृत्ति विकासका विषयमा चर्चा गर्दै राष्ट्रपतिले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो। साथै उहाँले श्रमजीवी पत्रकारहरूको हकित र संचार गृहहरूको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय हुनुपर्ने बताउनुभयो।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा अहिले चलिरहेको राष्ट्रिय खोप अभियान बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943334955।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पोखरा विमानस्थल अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री कार्कीसहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा, 3,65,00,000,00,000 बिगो दावी, काठमाडौँका सुकुम्बासी बस्ती खाली गर्दा 15,316 जना विस्थापित, भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य घोषणा गर्नुपर्ने व्यवस्थाबाट सरकार पछि हट्यो, बिचुटेन डेटा भोल्टेन नेपालमा टियर 4 हाइपर स्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा, संघीय संसदका सांसदहरूको बायोमेट्रिक विवरण संकलन शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख महिनाभर खोप लगाउने अभियान चलिरहेको छ। सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि वृहत खोज र खोप अभियान सञ्चालन गरिरहेको छ। नेपालमा अहिले पनि 80% बालबालिकाहरूले पूर्ण मात्रा र 20% बालबालिकाहरूले सबै खोप र 4% बालबालिकाले कुनै पनि खोप नलगाएको अध्ययनहरूले देखाएका छन्। नियमित खोप लगाउन छुटेका बालबालिकालाई यो वैशाख महिनामा नै किन खोप दिन लागेको हो भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख अभियान गौतमलाई सोध्नु भएको छ।
2: खोज र खोप भन्ने नारा हो, जसमा चाहिँ छुटेका बच्चाहरू कतै छन् भने अथवा कसैले पनि खोप लगाउन वञ्चित भएका बच्चा शून्य मात्रामा, भनेको कुनै पनि खोप नलगाएको अथवा कुनै पनि खोपको मात्रा छुटाएर बसेको अवस्था छ भने त्यो खोपले काम गर्दैन अथवा रोगसँग लड्ने क्षमता त्यो विकास हुँदैन। त्यही भएर सबै खोपको सबै मात्रा पुरा गर्नुपर्छ र त्यसको लागि चाहिँ कुनै पनि बच्चाहरू छुटेका छन् भने बच्चाहरूलाई खोज्ने र भ्याक्सिन लगाउने खोज र खोप भनेर हामीले सञ्चालन गरिराखेका छौँ। र त्यसैको उद्देश्य भनेको चाहिँ कुनै पनि बच्चाहरू इम्युनिटीबाट वञ्चित नहुन्, कुनै पनि रोगहरू आउँदाखेरि सामना गर्न सकौँ भन्ने नै हो।
11: त्यो अभियानमा चाहिँ कसरी बालबालिकाहरू समेटिन्छन् त?
2: जन्मिने बित्तिकै खोप लगाउन सुरु गर्छौँ। हामी 7 पटकको भेटघाटमा 15 महिनासम्म आइपुग्दाखेरि खोप सिद्धाउँछौँ। एउटा बच्चाले नेपाल सरकारबाट 18 मात्रा खोप निशुल्क पाउँछ, 9 वटा खोप त्यसको 18 वटा मात्रा निशुल्क पाउँछ र यसले 14 वटा रोगको विरुद्धमा बताइराखेको छ। बच्चाहरूलाई विशेष गरी 13 वटा रोगको विरुद्धमा हामीले दिइराखेका छौँ र यो चाहिँ यदि खोप लगाउन कसैको समयमा लगाउन छुट भएको छ भने उसले अपर्च्युनिटीको रूपमा, उसले मौकाको रूपमा 5 वर्षसम्म पाउँछ। यो 5 वर्षसम्म पाउने अवधि हामीले यो सिलिङ छ होइन यो चाहिँ छुटेको कोही छ कि भनेर चार वर्षलाई पनि खोज्नु पर्यो, पाँच वर्ष नपुगुन्जेल त्यो खोज्नु पर्यो, त्यो भनेको विद्यालयमा पनि बच्चाहरू छन्, त्यो भनेको कतै बिरामी भएर जान्छन् त्यहाँ पनि होला, कतै घुम्न जान्छन् अथवा कतै त्यो इन्टरनेसनली यो चेक पनि हुने कारणले गर्दाखेरि सबैतिरबाट यो चेकिङ भइरहेको छ, त्यो कारणले गर्दाखेरि चाहिँ हामीले फोकस गरेको पाँच वर्ष, किन पाँच वर्ष नै फोकस गरेको, बच्चाहरूलाई रोग लाग्ने बच्चाहरूको मृत्यु हुने पाँच वर्षसम्मका बच्चाहरू बढी जोखिममा हुने भएको कारणले गर्दाखेरि खोप लगाउनु पर्छ, कुनै पनि रोगहरू लाग्न दिनु हुँदैन भनेर सबैभन्दा धेरै राज्यले फोकस गरेको, पाँच वर्षभन्दा मुनि भएको कारणले गर्दाखेरि नै त्यसरी हामीले फोकस गरिरहेको।
11: खोप चाहिँ कसरी पाउँछन्? समुदायका बाल बालिकाले पाउने हो कि विद्यालयका बाल बालिका?

0: नियमित कौतलीको बेलामा त्यो गर्दाखेरि पनि भएन भने वैशाखको हामी 31 गतेको तयारीमा छौँ। 31 गते कुनै न कुनै खोपहरू छुटेको छ भने नजिकैको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नु पर्यो, त्यहाँ खोप चलिरहेको छ, नियमित रूपमा चलिरहेको छ, त्यहाँबाट लाग्छ, नत्र देशैभरि एकैचोटि खोप हामी सञ्चालन गर्ने भनेर वैशाख 31 हामीले मनाउने भनेका छौँ। विद्यालयमा पनि अहिले भर्ना हुने क्रममा छन्, अहिले नयाँ सेसन सुरु हुँदैछ, विद्यालयमा पनि शिक्षकहरूले विद्यालय भर्ना हुँदाखेरि उहाँहरूको इन्फर्मेसन इङ्ग्लिस भन्ने छ, त्यो इङ्ग्लिस भन्ने सफ्टवेयर छ, त्यसमा उहाँले रेकर्ड राख्नुहुन्छ, त्यो सँगसँगै खोपको पनि रेकर्ड राखिदिनु भयो, त्यो खोपको पनि स्क्रिनिङ गर्नुभयो, त्यो ऐनमा पनि छ, त्यो कानुन हो, त्यसमा बच्चाहरूले खोप लगाएको सुनिश्चित गर्ने भन्ने कानुन छ, कुनै पनि रोगहरू आयो भने विद्यालयमा छिटो फैलिन्छ, त्यसरी चाहिँ उहाँहरूले इन्स्योर गरिदिनु भयो भने यो विद्यालयले त्यो खालको काम गरिदिनु भयो भने सबैतिरबाट समुदाय र विद्यालयतिरबाट काम पनि गर्छ। यदि विद्यालयमा खोप लगाउन छुट भएको छ भने 5 वर्षभन्दा मुनि हो भने उसलाई फेरि खोप लगाएर सुनिश्चित गरेर विद्यालयमा उसले सुरक्षित तरिकाले पढ्ने वातावरण सबै कुराहरू गर्न सकिन्छ।
1: कसैको छुटेको छ, भर्खर थाहा पाएको छ भने चाहिँ कहाँ कसरी सम्पर्क गर्ने सुझाव के दिनुहुन्छ?
0: पहिलो कुरा चाहिँ नजिकैको स्वास्थ्य संस्थामा आज नै सम्पर्क गर्नु पर्यो, जति पछाडि खोप लगायो त्यति खोपले काम गर्ने अथवा खोपले आफ्नो क्षमता देखाउने समय घट्दै जान्छ, बच्चा झन् जोखिममा पर्दै जान्छन्, त्यही भएको कारणले गर्दाखेरि चाहिँ 31 गते भनेर हामीले यो राखेका छौँ। सकेसम्म आजै सम्पर्क गरेर खोप कार्ड हेर्ने, छुटेको खोपलाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउने आजै व्यवस्था मिलाउनु भयो भने त्यो सजिलो हुन्छ।
2: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख अभियान गौतम। नेपाल दर्पणमा खबरकै सिलसिला, नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरू र सदस्यहरूले आज सब महासंघ कार्यालयमा पदबहाली गर्नुभएको छ। पदबहालीपछि बोल्दै अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग समन्वय गरेर नीतिगत सुधार गर्ने बताउनुभयो। उहाँले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी सुरक्षाको प्रत्याभूति दिन सरकार गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभयो। निजी क्षेत्रको प्रवर्धन तथा सुरक्षा सम्बन्धी प्रस्ताव मन्त्री परिषदबाट पारित भइसकेको तर्फ लक्षित गर्दै उहाँले यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। श्रेष्ठले अहिले बजारमा माग कमजोर रहेको, नागरिकको क्रय शक्ति घटेको तथा अर्थतन्त्रमा पुँजी परिचालन सुस्त रहेको बताउँदै आउँदो बजेटबाट आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभयो।
3: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले नवयुवालाई सरकारले रोजगारी दिन नसकेको बताउनु भएको छ। आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले नवयुवा आन्दोलनमा घाइते भएका युवाहरू रोजगारीको माग लिएर मन्त्रालयमा लगातार आउने गरेको भए पनि आश्वासन दिएर मात्रै पठाउने काम भएको बताउनु भएको हो। उहाँका अनुसार मन्त्रालयमा दैनिक 1000 भन्दा धेरै युवा रोजगार माग्न आउने गरेका छन्। मन्त्री यादवले आउँदो आर्थिक वर्षको बजेटमा घाइतेहरूलाई सिपमूलक तालिम दिने योजना राखिएको भए पनि रोजगारीको ग्यारेन्टी गर्न नसकिने बताउनुभयो।
2: शेयर बजार परिसूचक निफ्टी आज 6.94 अङ्कले बढेर 2718.10 बिन्दुमा पुगेको छ। आज फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक बढेकामा लगानी समूहको सूचक 1.5% उकालो लागेको छ। आज निफ्टी बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 3.19 अर्ब रुपियाँको कारोबार भएकोमा आज 334 कम्पनीका 66,84,000 किता सेयर 2.93 अर्ब रुपियाँमा किनबेच भएको छ।
3: गण्डकी प्रदेश सरकारले 6 जिल्लाका 8 पालिकामा नवप्रवर्धन साझेदार कार्यक्रम मार्फत 8 परियोजना सञ्चालनमा ल्याएको छ। नवलपुरको देवचुली नगरपालिका, स्यामजाको पुतली बजार नगरपालिका, गोर्खाको शहीद लखन गाउँपालिका, गोर्खाकै गोर्खा नगरपालिका, तनहुँको म्याग्दे र रिसिङ गाउँपालिका, त्यसै गरी लमजुङको बेसीसर नगरपालिका र मुस्ताङको घरपोझङ गाउँपालिकासँग परियोजना सम्झौता भई कार्यान्वयनका चरणमा रहेका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। परियोजना सञ्चालनको लागि पहिलो किस्ता बाबत 2,40,73,000 रुपियाँ रकम भुक्तानी भइसकेको कार्यालयका उपसचिव पार्वती लामिछानेले जानकारी दिनुभयो।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथरोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै

0: दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
1: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंक्चर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरी गाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98-514-2463।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हुरी बतास तथा चट्याङका घटना बढ़न थालेसँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सार्वजनिक गरेको सचेतनामूलक सूचनामा हुरी चलिरहेका बेला घरका झ्याल ढोका बन्द गर्न, आगोको स्रोत सुरक्षित रूपमा बन्द गर्न तथा खुल्ला ठाउँमा नबस्न अनुरोध गरेको छ। मोटरसाइकल तथा गाड़ी चलाइरहेका व्यक्तिलाई रोकेर सुरक्षित ठाउँमा बस्न पनि आग्रह गरिएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले भीड़भाड़ भएका ठाउँमा आत्तिन वा भागदौड़ गर्न जोखिमपूर्ण हुन सक्ने भएकाले शान्त रहँदै सुरक्षित ठाउँतर्फ जान समेत आग्रह गर्नुभयो।
3: वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथ आउँदो असार 3 गते जावलाखेलतर्फ तानिने भएको छ। ज्योतिषी महेश मंगल जोशीले मच्छेन्द्रनाथको पश्चिम यात्राका लागि असार 3 गते तृतीया तिथिको शुभ साई तय भएको जानकारी दिनुभएको हो। अहिले ललितपुरको लगनीहिलमा रहेको 30 टोलमा रहेको रथलाई असार 3 गते नै जावलाखेल पुर्याइनेछ। परम्परागत विधि अनुसार ज्योतिषी जोशीले साइत हेरेर मच्छेन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गर्नुभएको हो। जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन छ।
4: काभ्रेको ऐतिहासिक तथा धार्मिक नगर पनौतीलाई युनेस्को विश्व सम्पदा सूचीमा स्वीकृत गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पनौती नगरपालिकाका मेयर राम शरण भण्डारीका अनुसार युनेस्को धेरैजसो मापदण्ड पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभाग मार्फत युनेस्कोमा पठाउने तयारी भइरहेको छ। नगरपालिकाले झण्डै 75 मौलिक नेपाली घर निर्माणको काम पनि अन्तिम चरणमा पुर्याएको जनाएको छ। युनेस्को नेपालमा रहेको निकायले सन् 1995 पनौतीलाई मध्यकालीन वस्तुकला क्षेत्र भन्दै विश्व सम्पदा सूचीकृत गर्न प्रस्ताव गरेको थियो, तर सरकारवालाहरूको व्यवस्थाका कारण वर्षौंसम्म अनुलमा रहेको यो प्रक्रिया अब मूर्त रूप लिँदैछ।
3: झापाको मेचीनगर नगरपालिकाले लागु औषध दुर्व्यसन रोकथामका लागि माध्यमिक तहका कक्षा कोठामा पुगेर सचेतना फैलाउने अभियान शुरू गरेको छ। आदर्श माध्यमिक विद्यालयबाट शुरू गरेको अभियान नगरका 17 माध्यमिक विद्यालयमा कक्षा 9 र 10 अध्ययनरत विद्यार्थीमाझ पुर्याइने मेयर गोपाल चन्द्र बुढाथोकीले जानकारी दिनुभयो। लागू औषधको दुर्व्यसनबाट विद्यार्थीलाई जोगाउने उद्देश्य लिएको अभियान आउँदो जेठ 18 गतेसम्म सञ्चालन हुनेछ। खुल्ला सीमाका कारण मेचीनगर नगरपालिका लागू औषध प्रयोग तथा कारोबारको उच्च जोखिममा छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। श्रीलंकाको प्रहरीले साइबर अपराध विरूद्धको पछिल्लो कार्यवाहीमा 231 विदेशी नागरिकलाई पक्राउ गरेको छ। पछिल्लो कार्यवाहीमा पर्नेहरूमा धेरैजसो चिनिया र भियतनामी नागरिक रहेका प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। अन्तर्राष्ट्रिय रूपमा अपराधको जालो फैलाई साइबर अपराध गर्दै आएको आपराधिक समूहले अनलाइन क्रिप्टोकरेन्सी घोटाला लगायतका माध्यमबाट वार्षिक अरबौं अमेरिकी डलर बराबरको हिनामिना गरेको खबरमा उल्लेख छ। अपराधमा संलग्न व्यक्तिहरू पर्यटन भिसामा श्रीलंकामा प्रवेश गरी आपराधिक कार्यमा संलग्न रहेका प्रहरी प्रवक्ता फ्रेडरिक बुटलरले बताउनु भएको छ। यस्तै साइबर क्यामेरा सञ्चालन गरेको आरोपमा 1 महिना अघि श्रीलंकाको एक होटलबाट धेरैजसो चिनिया सहित 152 विदेशी नागरिक पक्राउ परेका थिए। आप्रवासन अधिकारीहरूले गएको मार्चमा 135 चिनिया नागरिकलाई यस्तै घोटालाको आरोपमा पक्राउ गरी निर्वासित गरिएको जनाएका छन्।
3: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचना विरूद्ध भारत मद्दतको अभियान अझै कठोर रूपमा जारी रहने बताउनु भएको छ। अपरेशन सिन्दुरको एक वर्ष पूरा भएको अवसरमा मोदीले भारत आफ्नो सुरक्षा नीतिमा अडिग रहेको भन्दै पहलगाम आक्रमणका दोषीलाई जवाफ दिएको दावी गर्नुभएको छ। गएको वर्ष अप्रेल 22 भारत प्रशासित कश्मीरको पहलगाममा भएको आक्रमणपछि दुई आणविक शक्ति सम्पन्न छिमेकी बीच सम्बन्ध तीव्र रूपमा बिग्रिएको थियो। भारतले त्यो आक्रमणमा पाकिस्तान समर्थित समूहको संलग्नता रहेको आरोप लगाए पनि पाकिस्तानले अस्वीकार गरेको थियो। यसपछि मे 7 भारतले सैनिक कार्यवाही शुरू गर्यो, जसमा हवाई आक्रमण, ड्रोन प्रहार र सीमावर्ती मोर्टार आक्रमण समावेश थिए। दुवै देशबीच बढ्दो तनाव अन्तत मे 10 युद्ध विरामसँगै रोकियो। एक वर्षपछि पनि भारत पाकिस्तान सम्बन्ध सामान्य हुन सकेको छैन।
4: उता अमेरिका र इरानबीच 2 चलिरहेको सैन्य तनाव अन्त्य गर्न सम्भावित सम्झौताबारे नयाँ कूटनीतिक प्रयास शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता स्वीकार नगरे अझ ठूलो स्तरको बमबारी हुने चेतावनी दिनुभएको, केही घण्टापछि इरानले अमेरिकाबाट आएको नयाँ प्रस्तावहरूको समीक्षा गरिरहेको जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। युद्ध विराम कायम रहे पनि खाड़ी क्षेत्रमा तनाव भने अझै कम भएको छैन। फेब्रुअरी 28 अमेरिका र इजरायलले इरान विरूद्ध संयुक्त रूपमा सैन्य कार्यवाही थालेपछि शुरू भएको द्वन्द्वले विश्व ऊर्जा बजार, समुद्री व्यापार र क्षेत्रीय सुरक्षामा गम्भीर असर पारेको छ। अप्रेल 8 औपचारिक युद्ध विराम कायम भए पनि स्थायी समाधानका लागि भएका वार्ताहरू अझै निष्कर्षमा पुगेका छैनन्। यसै बीचमा युद्ध अन्त्यको सम्भावना देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा केही राहतको संकेत देखिएको छ। कच्चा तेलको मूल्य प्रति ब्यारेल झण्डै $100 आसपास स्थिर भएको छ। लगानीकर्ताहरूले स्ट्रेट अफ हर्मुज जलमार्ग फेरि पूर्ण रूपमा खुल्ने र तेल तथा ग्यासको ढुवानी सामान्य बन्ने अपेक्षा गरेका छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। नेपालको ए टोलीले एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डलाई 45 हराएको छ। नेपाल एले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले 48 ओभर 2 बलमा 232 रन बनाउँदा सबै विकेट गुमायो। त्यस अघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 8 विकेट गुमाएर 277 रन बनाएको थियो। आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्नेछ। नेपाल एली श्रृंखलाको दोस्रो खेलमा भोलि अमेरिकासँग, पर्सि स्कटल्याण्डसँग र आउँदो सोमबार अमेरिकासँग खेल्नेछ। आउँदो वैशाख 28 जेठ 8 नेपाल अमेरिका र स्कटल्याण्ड बीच कीर्तिपुरको त्रिवी मैदानमा लिग टू प्रतियोगिता हुँदैछ।
4: र इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेङ्गलुरू खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा बेङ्गलुरू 9 12 अङ्क सहित तालिकाको तेस्रो स्थानमा छ। लखनऊ 9 खेलमा 4 अङ्क सहित पुछारमा छ। आईपीएल क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म 7 भेट भएकामा बेङ्गलुरू 5 र लखनऊ 2 खेलमा विजयी भएका छन्।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: पोखरा विमानस्थल अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री कार्की सहित 14 विरूद्ध भ्रष्टाचार मुद्दा, 3.65 अर्ब बिगो दावी, काठमाडौँका सुकुम्बासी बस्ती खाली गर्दा 15,316 विस्थापित।
3: भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य घोषणा गर्नुपर्ने व्यवस्थाबाट सरकार पछि हट्यो। नाकामा सृजना भएको अन्यल हटेसँगै रोकिएका ट्रकहरू छुट्न थाले।
4: वैशाख महिनाभर बाल बालिकालाई खोप लगाउने अभियान चल्दै छुटेका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थामा लैजान अभिभावकलाई सुझाव।
3: श्रीलंकामा साइबर अपराध विरूद्धको पछिल्लो कार्यवाहीमा 231 विदेशी नागरिक पक्राउ, पक्राउ पर्नेमा धेरै सो चिनियाँ र भियतनामी नागरिक।
4: र नेपालको ए टोलीले स्कटल्याण्डलाई 45 हरायो। आईपीएल क्रिकेटमा आज राति तेस्रो स्थानको बेङ्गलुरू र पुछारको लखनऊ खेल्दै
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Saídis Boccia. Saídis Boccia. Suodis FM, Tirana Pithuplu, 2 MHz.
1: Khabar, tapaiko samudayako, ani tapaiko sarokarko.
2: Khabar, tapaiko adhikar, ani tapaiko aparihariyata.
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: माडी नगरपालिकाले आधारभूत विद्यालय तहमा स्थानीय पाठ्यक्रम हाम्रो माडी पठाउन अनि पढाउन अनिवार्य। माडीका धेरै विद्यालयहरूमा कम्प्युटर विषय पढाइ नहुने, केही सामुदायिक विद्यालयहरूले पनि सो विषय शिक्षणलाई निरन्तरता दिने। माडी नगरपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनवाई ज्येष्ठ 4 गते सञ्चालन हुने। लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र, एमाले पार्टी कार्यालय पनि खतरामा। लिपुलेख र कालापानी फिर्ता ल्याउन प्रतिपक्षको दबाव, एकीकृत राष्ट्रिय धारणा बनाउन सरकारलाई आग्रह। पूर्व अर्थमन्त्री कार्कीसहित 13 जना र एउटा कम्पनी विरुद्ध 3 अर्ब 65 करोडको भ्रष्टाचारको मुद्दा दायर। र महेश बस्नेतकी पत्नी अम्बिकासहित 10 जनालाई धरोटीमा रिहा गर्न आदेश, संघीय संसदका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सुरु। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिकाले आधारभूत विद्यालय तहमा स्थानीय पाठ्यक्रम हाम्रो माडी पढाउन अनिवार्य गरेसँगै माडीका धेरै विद्यालयहरूमा कम्प्युटर विषय पढाइ नहुने भएको छ। नगर शिक्षा समितिको हालैको बैठकले 100 पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाउन सबै विद्यालयहरूमा अनिवार्य गर्ने निर्णय गरेको हो। यसअघि पाठ्यभार मिलाउँदै प्राय विद्यालयहरूले हाम्रो माडी 50 पूर्णाङ्क र कम्प्युटर 50 पूर्णाङ्क मिलाई 5 क्रेडिट आवर पुर्याएर पढाउने गरेका थिए। अब स्थानीय पाठ्यक्रम हाम्रो माडीलाई नै पूर्ण अवधि पढाउनु पर्ने भएसँगै कम्प्युटर विषय धरापमा परेको छ। स्थानीय पाठ्यक्रम नभन्दासम्म कम्प्युटर कक्षा चलाइए पनि अब स्थानीय पाठ्यक्रम तयार भएकाले सो निर्णय गरिएको नगर शिक्षा शाखाले जनाएको छ। यद्यपि कक्षा 6 देखि 8 सम्मको स्थानीय पाठ्यपुस्तक भने अझैसम्म छापिएर आएको छैन। सो तहको किताब लेखन कार्य नै पूरा भएको छैन। विगतमा कक्षा 4 देखि नै माडीका सामुदायिक विद्यालयहरूमा कम्प्युटर विषय पठन पाठन हुने गरेको थियो। यस्तोमा नगर शिक्षा समितिले सूचना प्रविधि, कृत्रिम बौद्धिकता र डिजिटल साक्षरता अत्यावश्यक रहेको हालको विश्व परिवेशभन्दा विपरीत निर्णय गरेको माडीका अभिभावकहरूको गुनासो रहेको छ। माडी नगर शिक्षा समितिले आधारभूत तहमा लागू गरेको स्थानीय पाठ्यक्रमको मारमा कम्प्युटर विषय परे पनि स्थानीय केही सामुदायिक विद्यालयहरूले भने सो विषय शिक्षणलाई निरन्तरता दिने भएका छन्। पाठ्यभार मिलाएर भए पनि आधारभूत तहमा कक्षा 4 कम्प्युटर विषय शिक्षणलाई निरन्तरता दिने दिवाकर स्मृति माध्यमिक विद्यालयले जनाएको छ। माध्यमिक तहमा रहेको कम्प्युटर विषयको जग राम्रो बनाउन आधारभूत तहमा कम्प्युटर शिक्षणलाई निरन्तरता दिएको विद्यालयका सहप्राचार्य जनक भूषालले बताउनुभयो। यस्तै रदनी दोभा आधारभूत विद्यालयले कक्षा 3 देखि नै कम्प्युटर विषय पढाउन निरन्तरता दिने विद्यालयका प्रधानाध्यापक वीरेन्द्र महतोले बताउनुभयो। ब्रह्मज्योति आधारभूत विद्यालयले समेत यसलाई निरन्तरता दिएको जनाएको छ। माडीका केही संस्थागत विद्यालयहरूमा कक्षा 1 कम्प्युटर विषय पठन पाठनमा रहेको छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा 6 देखि 8 साधारण शिक्षातर्फ कम्प्युटर विषयलाई अनिवार्य गरेको छैन, तर 4 पाठ्यभारको स्थानीय पाठ्यक्रमलाई पनि अनिवार्य गरेको छ। यसैको प्रभावस्वरूप माडी नगर शिक्षा समितिले विगतमा कम्प्युटर विषय पढाइ भइरहेको पाठ्यभारमा स्थानीय पाठ्यक्रम हाम्रो माडी राख्ने निर्णय गरेको हो। माडी नगरपालिकाको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई आउँदो ज्येष्ठ 4 गते सोमबार बिहान 11 बजे सञ्चालन हुने भएको छ। यसअघि बिहिबार सार्वजनिक सुनवाई सञ्चालन गर्ने पूर्व तयारी रहे पनि बागमती प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेसँगै सुनवाईको मिति पछि सरेको हो। अब ज्येष्ठ 4 गते सोमबार बिहान 11 बजे नगर कार्यपालिका परिसर बसन्तपुरमा सुनवाई सञ्चालन हुनेछ। नगर कार्यपालिकादेखि सबै वडाहरूमा समेत सार्वजनिक सुनवाई हुने देशकै एकमात्र स्थानीय सरकारका रूपमा देशैभर चिनिन थालिएको माडी नगरपालिकाका सबै वडाहरूको चालु आर्थिक वर्षको सार्वजनिक सुनवाई हालै सकिएको छ। जनशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरले विद्यार्थीको विवरण यथार्थ नहुँदा पाठ्यपुस्तक बिक्री वितरण गर्न समस्या भएको बताएको छ। कार्यालयका अनुसार शिक्षा मन्त्रालयले उपलब्ध गराएको विद्यार्थी विवरण र पाठ्यपुस्तक बिक्रीमा समानता नहुँदा पुस्तक बिक्री गर्न समस्या देखिएको हो। जनशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीका अनुसार मन्त्रालयले उपलब्ध गराएको विद्यार्थीको संख्याभन्दा पाठ्यपुस्तक न्यून बिक्री हुँदा पाठ्यपुस्तक वितरणमा समस्या देखिएको हो। भरतपुर स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निमित्त निर्देशकमा डाक्टर उमेश नेपाल नियुक्त हुनु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाललाई निमित्त निर्देशकका रूपमा चयन गरेको हो। यस्तै सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी भएसँगै रिक्त रहेका विभिन्न स्वास्थ्य केन्द्र प्रतिष्ठान अस्पताल तथा बोर्डमा निमित्त निर्देशक नियुक्ति गरेको हो। फेन्सी व्यवसाय संघको राष्ट्रिय भेला चितवनमा हुने भएको छ। राष्ट्रिय स्तरका फेन्सी व्यवसायीको छाता संगठन गठन गर्ने उद्देश्यले जेठ 23 र 24 गते चितवनमा राष्ट्रिय भेला हुने भएको हो। महासंघ निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसाय संघ चितवनका अध्यक्ष श्री रामप्रसाद पौडेलका अनुसार भेलामा देशभरका फेन्सी व्यवसाय संघको सहभागिता हुनेछ, जसले फेन्सी व्यवसायलाई व्यवस्थित एकीकृत र सशक्त बनाउने अपेक्षा रहेको छ। चितवन मेडिकल कलेज सीएमसीको नेतृत्वमा काठमाडौँको तिनकुने र मकनपुरको हेटौडामा अति विशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ। तिनकुनेको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौडामा हालै शिलान्यास गरिएको हो। चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरीश चन्द्र नेपालीले सीएमसी काठमाडौँको नामबाट आगामी दशैंको घट स्थापनादेखि अस्पताल सञ्चालन हुने बताउनुभयो। 17 रोपनी जमिनमा ₹12 अर्बभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागि हो। सञ्चालनको सुरुमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने नेउपानेले बताउनुभयो। यस खबरमा अब केही राष्ट्रिय खबरहरू। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र पूर्व अर्थ सचिव शंकर अधिकारी सहित 13 जना व्यक्ति र एउटा कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री कार्की सहित तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर नेउपानेलाई विपक्षी बनाएको छ। यस्तै तत्कालीन सहसचिवहरू केवल प्रसाद भण्डारी, सुरेश आचार्य र डन्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, प्रदीप अधिकारी सहित चिनिया कम्पनी सीएमसी र त्यसका प्रतिनिधि विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको हो। उनीहरू विरूद्ध 3,62,05,22,160 रुपियाँ बिगो कायम गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख गरिएको छ। सरकारी बगाधिकार पाएर पनि समयमै लिज सम्झौता नगरिएका सरकारी जग्गा र त्यसमा बनेका संरचना तत्काल खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिपत्र गर्दै सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम 2079 पुस 23 गतेसम्म लिज सम्झौता नगरेका जग्गाहरू तत्काल खाली गर्न भनेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा तेस्रो मुद्दा दर्ता गरेको छ। बिहिबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई समेत प्रतिवादी बनाइएको छ। यस्तै दुई पूर्व सचिव सहित अन्य उच्च अधिकारीहरू विरूद्ध पनि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ। नेपाली काङ्ग्रेस सहितका प्रतिपक्षी दलहरूले लिपुलेख, लिम्पिया धुरा र कालापानी लगायतका नेपाली भूमि फिर्ता लिन सरकारले पर्याप्त कूटनीतिक पहल गर्नुपर्ने भन्दै दबाव दिएका छन्। बिहिबार सिंहदरबारमा बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै प्रतिपक्षी सांसदहरूले भारत र चीनले नेपाली भूमिलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने कार्य आपत्तिजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो। कांग्रेस नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की विरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहिबार कार्की विरूद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। उनीहरू विरूद्ध 3 अर्बभन्दा बढी बिगो मागदाबी भएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालको सार्वभौमिकताभित्र पर्ने स्पष्ट पार्दै यस विषयलाई संयुक्त राष्ट्रसंघ वा अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा पुर्याएर अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन्। बिहिबार एक विज्ञप्ति जारी गर्दै केसीले नेपालको सहमति बिना भारतले लिपुलेखको बाटो भएर मान सरोवर जाने व्यवस्था गर्नु गलत भएको र यसमा चीनको भूमिका समेत अमैत्रीपूर्ण रहेको उल्लेख गरिएको छ। सरकारले मुक्त घोषणा गरेको 13 वर्ष बितिसक्दा पनि उचित व्यवस्थापन र अधिकार नपाएको भन्दै मुक्त कमलरी र बनकरिया समुदायले सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आफूहरूको पुनर्स्थापना, भूमि अधिकार र न्यायका लागि वर्तमान सरकारको ध्यानाकर्षण गराएका हुन्। भारत काठमाडौँले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका सहित 10 जनालाई धरोटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीको एकल इजलासले बिहिबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई 50,000 र अन्य 8 जनालाई 25,000 धरोटीमा रिहा गर्न आदेश दिएको हो। उनीहरू विरूद्ध सभा भनिने जानुका पाठकले जान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन्। रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा भइरहेको ठगी नियन्त्रण गर्न जनशक्तिको चरम अभाव रहेको बताउनु भएको छ। बिहिबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले आवश्यक कर्मचारी नहुँदा ठगी सम्बन्धी मुद्दाहरूको अनुसन्धान समयमै टुङ्ग्याउन कठिन भइरहेको स्वीकार गर्नुभएको हो। राष्ट्रिय र संघीय संसदका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य शुरू भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रायोजनका लागि बिहिबारबाट सो कार्य शुरू भएको हो। अहिले संघीय संसदका विषयगत समितिहरू अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति, विधान व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सकिएको छ। स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट
0: माडीको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 22 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 86% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिकाले आधारभूत विद्यालय तहमा स्थानीय पाठ्यक्रम हाम्रो माडी पढाउन अनिवार्य। पालिका धेरै विद्यालयहरूमा कम्प्युटर विषय पढाइ नहुने। केही सामुदायिक विद्यालयहरूले पनि सो शिक्षणलाई निरन्तरता दिने। माडी नगरपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनवाई आउँदो ज्येष्ठ 4 गते सञ्चालन हुने। लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र। एमाले पार्टी कार्यालय पनि खतरामा। लिपुलेख र कालापानी फिर्ता ल्याउन प्रतिपक्षीको दबाव। एकीकृत राष्ट्रिय धारणा बनाउन सरकारलाई आग्रह। पूर्व अर्थमन्त्री कार्की सहित 13 जना र एउटा कम्पनी विरुद्ध 3 अर्ब 65 करोडको भ्रष्टाचारको मुद्दा दायर। र महेश बस्नेतकी पत्नी अम्बिका सहित 10 जनालाई धरोटीमा रिहा गर्न आदेश। संघीय संसदका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य शुरू। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 6553 98550 77061 र 98550 77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 4 4 93 580 र 98550 26 4 40
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: प्रधान न्यायाधीश नियुक्तिका विषयमा संवैधानिक परिषदमा छलफल। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित 14 जना विरुद्ध 3,62 करोड रुपियाँभन्दा बढी बिगो माग दाबीसहित मुद्दा दायर। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई र इरान युद्ध अब चाँडै सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
6: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
7: नेपाल टेलिकम राष्ट्रको संचार
4: समाचार अब विस्तारमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको संवैधानिक परिषद बैठक केही बेर अघि सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा सम्पन्न बैठकका बारेमा थप जानकारी दिन यतिखेर हामीसँग हाम्रा सहकर्मी बालिका मादेन हुनुहुन्छ। बालिकाजी संवैधानिक परिषद बैठक भर्खरै सकिएको जानकारी प्राप्त भएको छ, के निर्णय भयो?
8: हजुर, अहिले भर्खरै मात्रै यो संवैधानिक परिषदको बैठक सकिएको छ। यहाँबाट सभामुख दोलप्रसाद अर्याल लगायत बाहिरिसक्नु भएको छ। नेपाली कङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेनले लगायत बाहिरिने क्रम जारी छ। तर अहिलेसम्म चाहिँ एकिन रूपमा बैठकको निर्णय कस्तो आयो के आयो भन्ने चाहिँ आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ। हामीले सञ्चारकर्मीहरू यहाँ उभिरहेको अवस्थामा चाहिँ त्यो जानकारी प्राप्त गर्नका लागि हामी प्रतीक्षामा छौँ।
4: हुन्छ, जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
8: हस्, धन्यवाद।
4: उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी बालिका मादेन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित 14 जना विरुद्ध 3,62 करोड रुपियाँभन्दा बढी बिगो माग दाबी गरी मुद्दा दायर गरेको छ। आयोगले विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। आयोगले तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन सचिवहरू शङ्कर प्रसाद अधिकारी र महेश्वर न्यौपानी, तत्कालीन सहसचिवहरू सुरेश आचार्य, डण्डुराज घिमिरे र केवल भण्डारी विरुद्ध 3,62,05,22,000 रुपियाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरुद्ध सोही रकम बराबरको बिगो माग दाबी गरी मुद्दा दायर गरेको छ। आयोगले चिनिया कम्पनी सिएमसी त्यसका अध्यक्ष र परियोजना व्यवस्थापक अनि कम्पनी व्यवस्थापक विरुद्ध समेत मुद्दा दायर गरेको छ। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार एवं वरिष्ठ पत्रकार सम्मानबाट विभिन्न व्यक्तिहरूलाई पुरस्कृत एवं सम्मान प्रदान गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले यस वर्षको वरिष्ठ पत्रकार सम्मानबाट वरिष्ठ पत्रकार चन्द्रकिशोर झा र नम्रता शर्मालाई जनही नगद 2,00,000 रुपियाँ सहित सम्मान गर्नुभयो। त्यसै गरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू उमेश श्रेष्ठ, भोला कुमार पासवान र रूपा गहतराजलाई जनही 2,00,000 दरले पुरस्कृत गर्नुभयो। कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालका हरेक राजनैतिक परिवर्तनमा पत्रकारको अहम भूमिका रहँदै आएको भन्नुहुँदै यस प्रकारका सम्मानले नयाँ पुस्ताका पत्रकारलाई सत्यको बाटोमा हिँड्न प्रोत्साहन मिल्ने बताउनुभयो। राष्ट्रपति पौडेलले निष्पक्ष पत्रकारिता र सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी हो भन्ने, पत्रकारलाई सुरक्षा प्रदान गर्नु सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्नुहुँदै स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले पत्रकारिता सूचनाको संवाहक मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक पनि रहेको बताउनुभयो। सो अवसरमा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले वर्तमान सरकारप्रति सबैको अपेक्षा रहेको भए पनि सूचनाको पहुँचमा भने कमी आएको बताउनुभयो। त्यसै गरी राष्ट्रिय पत्रकारिता दिवस एवं गोर्खापत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै संचार माध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले समयसँगै पत्रकारिताको शैली, प्रविधि र कार्यप्रणालीमा व्यापक परिवर्तन आएकोले गोर्खापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको बताउनुभयो। सो अवसरमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले गोर्खापत्रद्वारा आजदेखि प्रकाशन सुरु भएको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति पनि अनावरण गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सदस्यहरूले लिपु लेकबारे भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिइएको धारणा राख्नुभएको छ। समितिको आज बसेको बैठकमा सदस्यहरूले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो। समितिका सदस्यहरूले नेपालको भूमि फिर्ता ल्याउन उच्चस्तरीय संयन्त्र गठन गरी प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिँदै व्यापार, पारिवहन र सीमालाई सुव्यवस्थित गर्न सुझाव दिनुभयो। बैठकमा समितिका सभापति सुम्निमा उदासले समितिको कार्यक्षेत्र र आगामी कार्यदिशाबारे जानकारी गराउनुभयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्री यादवले आफू मन्त्री भए यता 25 दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका 40,000 मुद्दामध्ये 13,000 मुद्दालाई डिजिटलाइजेसन गर्ने तयारी गरेको बताउनुभयो। मन्त्री यादवले आगामी साताभित्रै सबै स्थानीय तहमै श्रम स्वीकृति दिने व्यवस्था गरिने जानकारी गराउनुभयो। त्यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेलो सरकारबाट र वाट्सएपबाट आएको गुनासाका आधारमा मन्त्रालयले 25 दिनभित्र 178 जनालाई उद्धार गरेको उहाँले बताउनुभयो। बैठकमा सांसदहरूले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने, स्वदेशमै श्रमिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण सृजना गर्ने, श्रमिक र उद्यमी बीचको सन्तुलन बनाउन नीतिगत योजना ल्याउने लगायत विषयमा सुझाव राख्नु भएको थियो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। सुनसरीका 32 वर्षीय राजकुमार तामाङले जापान पठाइदिन्छु भन्दै 1 जनाबाट 11,55,000, दाङका 31 वर्षीय प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै 12 जनाबाट 93,00,000, काभ्रेका 33 वर्षीय दिल्लीमान तामाङले 2 जनाबाट 14,75,000 रुपियाँ ठगेको आरोपमा पक्राउमा परेका हुन्। यस्तै 5 थरका 47 वर्षीय श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै 1 जनाबाट 12,25,000 र स्याङजाका 28 वर्षीय नमुना भण्डारीले मकाउ पठाइदिन्छु भन्दै 3 जना पीडितहरूबाट 5,50,000 रुपियाँ ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सरकारले सरकारी तथा सार्वजनिक सेवामा राष्ट्रिय परिचय पत्र एनआईडीलाई अनिवार्य बनाउँदै लगेको छ। सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पञ्जीकरण विभागको सहकार्यमा अछाम कमलबजार नगरपालिकाले पालिका स्तरमै राष्ट्रिय परिचय पत्र वितरण दर्ता तथा वितरण स्टेशन स्थापना गरेर काम सुरु गरेको छ। स्थानीय स्तरमै सेवा पाउन थालेपछि परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने स्थानीयको बाध्यता हटेको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
0: राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग र कमलबजार नगरपालिकाको सहकार्यमा सञ्चालित राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण अस्थायी स्टेशनबाट विक्रम सम्बत 2081 जेठ 28 गतेदेखि निरन्तर सेवा सञ्चालन भइरहेको छ। स्थापना कालदेखि हालसम्म 3,358 नागरिकले स्टेशनबाट सेवा लिइसकेका छन्। पालिकाको केन्द्रमै सेवा पाउँदा यस क्षेत्रका नागरिकको सदरमुकामसम्म जान आउन लाग्ने समय र पैसा समेत बचत भएको छ। कमल बजारमै राष्ट्रिय परिचय पत्र बनाउन पाएकोमा खुसी व्यक्त गर्नुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का स्थानीय राजु कामी।
9: राष्ट्रिय परिचय पत्र बनाउनको लागि मोहलसिंह जानु पर्ने थियो। हाम्रै स्थानीय सरकारले यो सेवा पाउँदा दिएकोमा हाम्रो समय पनि बचत भयो र आर्थिक पनि बचत भयो, जनतालाई धेरै सेवा सुविधा प्राप्त भएको छ, हामी धेरै खुसी छौँ।
0: ढकारी गाउँपालिका वडा नम्बर 1 बाट कमल बजारमा राष्ट्रिय परिचय पत्र बनाउन आउनुभएका 76 वर्षीय बल बहादुर थापाले नजिकको पालिकामै सहज रूपमा सेवा दिएकोमा सरकारलाई यसरी धन्यवाद व्यक्त गर्नुभयो।
10: राम्रो लागेको खुसी छौँ, छिटो पनि पुग्यो अनि काम पनि छिटै भइसक्यो, यो सरकारले यहाँ ल्याइदिएको बजारमा सरकारलाई धन्यवाद।
0: पालिकालाई थप व्यवहार नपर्ने गरी पालिकामै मौजूद कर्मचारीबाट कमल बजार नगरपालिकाले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रवाह गरिरहेको र असामको पूर्वी भूभागमा पर्ने ढकारी गाउँपालिका, त्रुमाहात गाउँपालिका र कमल बजार नगरपालिकालाई सेवा लिन सहज भएको बताउनुहुन्छ। कमल बजार नगरपालिकाका प्रशासकीय अधिकृत खड्ग बहादुर विष्ट।
9: आर्थिक दायित्व थप जनशक्तिहरू नराखी हामीसँग उपलब्ध भएकै कर्मचारीहरूबाटै यो सेवा सुचारू गर्ने गरी जुन एउटा पहल र प्रयास गरेका थियौँ, राष्ट्रिय परिचय पत्र वितरण संकलन जुन कार्य भइरहेको छ, कमला नगरपालिका लगायत ढकारी गाउँपालिका, तुरमाहान गाउँपालिकाका नागरिकहरूलाई धेरै सहजता भएको छ।
0: जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय बाहेक पालिका स्तरबाट सञ्चालित नेपालकै पहिलो राष्ट्रिय परिचय पत्रको विवरण दर्ता तथा वितरण स्टेशनका रूपमा सञ्चालन भएको स्टेशनबाट नागरिकले सहज रूपमा सेवा प्राप्त गरिरहेकाले सेवालाई निरन्तरता दिइने बताउनुहुन्छ कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल।
11: राष्ट्रिय परिचय पत्रको स्टेशन स्थापना गरेका छौँ, 753 पालिका मध्येमा पहिलो समुदाय गरेर हामीले स्थापना गरेका हौँ, व्यवस्थित रूपमा त्यसको निरन्तरता चाहन्छौँ हामी।
0: राष्ट्रिय परिचय पत्र प्रत्येक नागरिकका लागि बायोमेट्रिक पहिचान खुल्ने नेपालको सङ्घीय स्तरको परिचय पत्र हो। स्थानीय स्तरबाटै राष्ट्रिय परिचय पत्र सहज रूपमा पाउने व्यवस्था गर्न आवश्यक देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
4: परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गुलाम सरवारले आज शिष्टाचार भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजयशेखराले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच बाल कल्याण, स्वास्थ्य, शिक्षा तथा खानेपानी, सरसफाई लगायत विभिन्न क्षेत्रमा नेपाल र युनिसेफ बीच जारी सहकार्य सम्बन्धी विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको कार्यकारी बोर्डले नेपालका लागि विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि थप 2 महिना लम्ब्याउने निर्णय गरेको छ। आइएमएफले बुधबार जारी गरेको विज्ञप्ति अनुसार यो कार्यक्रम अब सन् 2026 जुलाई 11 सम्म कायम रहनेछ। बाढीले अवरुद्ध बिपी राजमार्ग 3 दिनदेखि खुलेको छ। अस्थायी डाइभर्सन बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ। धादिङको चारङ्गी फेदी केन्द्रबिन्दु भएर आज बिहान 11:14 4.1 म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ। भूकम्पको धक्का धादिङ सहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डाक्टर लोकविजय अधिकारीले बताउनुभयो। साहसिक खेल प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना रहेको उदयपुर जिल्लामा पूर्वाधार विकासमा चुनौती देखिएको छ। जिल्लामा नियमित व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनका लागि तीनै तहका सरकारबीच समन्वय र दीर्घकालीन योजना आवश्यक रहेको सरकारवाला बताउँछन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
12: उदयपुर जिल्लामा 2078 सालदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण उडान सुरु गरिएको हो। हाल उदयपुर जिल्लामा 2 महिला र 16 जना पुरुष गरी कुल 18 जना प्याराग्लाइडिङ पाइलट उत्पादन भइसकेका छन्। जिल्लाको बेलका नगरपालिकामा सञ्चालनमा रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कुल उदयपुर प्राली मार्फत नियमित रूपमा पाइलट उत्पादन गरिँदै आएको छ। उदयपुर जिल्ला भित्रका विभिन्न स्थानहरू प्याराग्लाइडिङका लागि उपयुक्त रहेका छन्। उदयपुरको प्राकृतिक सौन्दर्य, पहाडी भू बनोट र अनुकूल मौसमका कारण प्याराग्लाइडिङको अत्याधिक सम्भावना रहेको छ। तर आवश्यक पूर्वाधारको अभाव, व्यवस्थित ल्यान्डिङ स्थलको कमी तथा स्पष्ट सरकारी नीति नहुँदा यसको पूर्ण विकासमा चुनौती रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कुल उदयपुर प्रालीका सञ्चालक सुरेन गुरुङ बताउनुहुन्छ।
13: कमर्सियल फ्लाइट गर्नको लागि अलिकति हजुर पनि बाटोहरूको व्यवस्थाहरू राम्रो छैन। उड्नको लागि कमर्सियल गर्नको लागि ठाउँले केही फरक पार्दैन, सबै एकदम राम्रो उत्कृष्ट नै छ।
12: ऐतिहासिक गढी किल्ला रहेको चौदण्डीगढी क्षेत्रमा चौदण्डीगढी नगरपालिकाले बजेट विनियोजन गरी प्याराग्लाइडिङ टेक अफ स्थलका लागि कार्पेट बिछ्याउने तथा उडान क्षेत्र समाउने कार्य सम्पन्न गरेको छ। यो पहलले साहसिक पर्यटन प्रवर्धनमा स्थानीय तहको सक्रियता झल्काएको छ। स्थानीय वासीका अनुसार उदयपुरमा नियमित व्यावसायिक प्याराग्लाइडिङ उडान सञ्चालन गर्न स्थानीय तह, प्रदेश तथा संघीय सरकार बीच समन्वय गरी दीर्घकालीन योजना निर्माण गर्न आवश्यक छ। यसो गर्न सके उदयपुरलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको साहसिक पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने विश्वास गरिएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
4: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय

0: खुलासा गरेको छ। संयुक्त अधिराज्य बेलायतको स्कटल्यान्ड वेल्स र इङ्ल्यान्डमा आज विभिन्न निर्वाचन अन्तर्गत मतदान भइरहेको छ। स्कटल्यान्डमा संसदको 129 स्थानका लागि मतदान भइरहेको छ भने वेल्समा 60 69 संसद सदस्यका लागि मतदान भइरहेको छ। इङ्ल्यान्डमा भने 136 काउन्सिलका 5,000 स्थानका लागि मतदान भइरहेको हो। यस अतिरिक्त 6 शहरमा मेयरका लागि पनि आज मतदान भइरहेको छ। यो निर्वाचन आम निर्वाचन नभएकाले वेस्ट मिनिस्टरका स्थानहरू भने यथावत रहनेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता चीनको भ्रमण गर्नुहुने भएको छ। अन्तर्राष्ट्रिय मामिलाहरू थप जटिल बन्दै गएको र विश्वव्यापी सङ्कट गहिरिँदै गएका बेला विश्वका दुई महाशक्ति राष्ट्रका प्रमुखहरू बीच छलफल हुन लागेको हो। अमेरिकी अधिकारीहरूका अनुसार आगामी साता अर्थात् मे 14 र 15 बेजिङमा हुने ट्रम्प र सी बीचको वार्तामा इरानको विषयमा गहन छलफल हुनेछ। गत अक्टोबरमा भएको व्यापार सम्झौतापछि अमेरिका र चीन दुवै देशले स्थिर सम्बन्धलाई सही ट्र्याकमा राखिराख्ने प्रतिबद्धता गरेकोमा त्यसमा भएको प्रगतिबारे पनि ट्रम्प र सी बीच छलफल हुने जनाइएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: युवाहरूलाई स्वरोजगार र उद्यमशील बनाउन सरकारले दिने सहुलियत कर्जाका लागि आवेदन दिएका मध्ये 3,103 स्टार्टअप परियोजनाहरू प्रारम्भिक छनौटमा परेका छन्। नेपाल सरकार औद्योगिक विकास प्रतिष्ठानले यस वर्षको स्टार्टअप कर्जा प्रवाहका लागि 3,103 स्टार्टअप परियोजनाहरूलाई प्रारम्भिक चरणका लागि छनौट गरेको हो। यस वर्षका लागि प्रतिष्ठानमा 10,000 भन्दा बढी स्टार्टअपहरूले सहुलियत कर्जाका लागि आवेदन गरेका थिए। प्रारम्भिक छनौटमा परेका स्टार्टअपहरूलाई औद्योगिक विकास प्रतिष्ठानले 4 पृष्ठ लामो विवरण भरेर पठाउन भनेको छ। स्थानीय तहले गरेको मूल्याङ्कन, कम्पनीहरूले भरेर पठाएका विवरणहरू तथा मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा ती स्टार्टअपहरूको अन्तिम छनौट हुनेछ। छनौटको क्रममा मूल्याङ्कनको आधारमा 50% भन्दा बढी अङ्क ल्याउने स्टार्टअपहरू सहुलियत कर्जा प्राप्त गर्न योग्य हुनेछन्। यस वर्षका लागि सरकारले स्टार्टअप सहुलियत कर्जाका लागि 1,26 करोड रकम विनियोजन गरेको छ। यस्तो कर्जा 3% उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ। बिहिबार साँझ 6:30 देशभर जारी आर्थिक गणना अन्तर्गत 5,36,998 जनाले फारम भरेका छन्। यस अवधिसम्म 8,154 जनाले अनलाइन फारम भर्नका लागि टोकन लिएका छन् भने अनलाइन फारम भर्ने 1,865 रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। यस अवधिसम्ममा सबैभन्दा धेरै आर्थिक गणना फारम बागमती प्रदेशबाट 1,52,853 जनाले भरेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट 28,578 जनाले फारम भरेको राष्ट्रिय तथ्याङ्क कार्यालय आर्थिक गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले जानकारी दिनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानहरूलाई आर्थिक गणनामा सहभागी हुन आह्वान समेत गरेको छ। आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डाक्टर ढकालले आग्रह गर्नुभयो। यही वैशाख 2 गतेदेखि आगामी असार 7 गतेसम्म आर्थिक गणना कार्य जारी रहनेछ। गणनाका लागि 3,906 गणक तथा 526 सुपरिवेक्षकहरू देशभर खटिएका छन्। नेपाल धितोपत्र बोर्ड 7 को नयाँ अध्यक्ष चयनका लागि सरकारद्वारा गठित सिफारिस समितिका संयोजक डाक्टर गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहनुभएका डाक्टर भट्टले स्वार्थको द्वन्द हुन सक्ने भन्दै समितिबाट राजीनामा दिनुभएको हो। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि आवेदन दिनुभएको छ। संयोजक डाक्टर गुणाकर भट्टका आफ्नै दाजु गोपाल भट्ट उम्मेद्वार भएपछि छनौट प्रक्रियाको निष्पक्षतामा प्रश्न उठ्न सक्ने ठानेर सिफारिस समितिबाट आफू अलग हुने निर्णय गरेको डाक्टर भट्टले जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआई ले 6 स्तम्भ 60 पहल शीर्षकको रणनीतिक आर्थिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ। महासंघको 60 वार्षिक साधारण सभाबाट निर्वाचित 21 अध्यक्ष अञ्जन श्रेष्ठले पद बहाली गरेसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने गरी सार्वजनिक गरिएको महासंघले जनाएको छ। महासंघले निजी क्षेत्रको दीर्घकालीन हित, लगानी मैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिएको जनाएको छ। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्य सहित साउथ एसिया ट्रेड फेयर 2026 बिहिबारदेखि काठमाडौँमा शुरू भएको छ। वैशाख 28 गतेसम्म राजधानीको प्रदर्शनी मार्ग स्थित भिरकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने सार्क स्तरीय अन्तर्राष्ट्रिय व्यापार मेलालाई व्यावसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरको रूपमा हेरिएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
3: नेपालले स्कटल्यान्डलाई पहिलो अभ्यास खेलमा पराजित गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा

0: सम्पन्न पहिलो अभ्यास खेलमा स्कटल्यान्ड नेपालको दोस्रो जाइकोट टोलीसँग 45 रनले पराजित भएको हो। नेपाल यसले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड 48.2 ओभरमा 232 रनमा समेटिएको थियो। स्कटल्यान्डका लागि ओपनर फिन्ले म्याक्राउथले सर्वाधिक 52 रनको अर्धशतकीय इनिङ खेले। ज्याक जर्भिस 45, मार्क वाउट 37, ब्रन म्याकुलन 21, म्याथ्यु क्रस 22 र ओलिभर डेभिडसन 17 रनमा आउट भए। नेपाल एका लागि राशिद खानले 3 तथा साहब आलम, युवराज खत्री र बसिर अहमदले समान 2 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल यसले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 277 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपालका लागि देव खनालले सर्वाधिक 63 रनको अर्धशतकीय इनिङ खेले। ओपनर मयम यादव 45 रनमा आउट हुँदा अर्का ओपनर समेत रहेका कप्तान अनिल कुमार शाहले 18 रन जोडे। सन्दीप जोडा 34, पवन श्राफ 31 तथा नारायण जोशी 8 रन बनाउँदै आउट भए। दीपक डुङ्ग्रेले अभिजित 23 रन बनाए। स्कटल्यान्डका लागि ब्रान्डिल करी र सफियान शरीफले समान 2 तथा ओलिभर डेभिडस, ब्रान म्याकुलन, ज्याक्स जर्सविन र मार्क आउटले समान 1 विकेट लिए। दोस्रो अभ्यास खेलमा शुक्रबार नेपाल एले अमेरिकासँग खेल्नेछ। अमेरिका र स्कटल्यान्ड विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिज खेल्न नेपाल आएका हुन्। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी जेठ 1 गते पुरुष 10 किमी एनआईएफएन रन हुने भएको छ। संघको 37 स्थापना दिवसको उपलक्ष्यमा युवा संघले खेल आयोजना गर्न लागेको हो। दशरथ रङ्गशाला त्रिपुरेश्वरबाट शुरू हुने प्रतियोगिता 3 फन्को मार्दै पुनः रङ्गशालामा पुगेर टुङ्गिनेछ। प्रतियोगितामा 500 देखि 1000 जनाको सहभागिता रहनेछ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष 5 स्थानमा रहने खेलाडीको लागि पुरस्कारको व्यवस्था गरिएको छ।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै देशका पहाडी भूभाग लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 25.1 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, वर्षा 14.4 मिलिमिटर। काठमाडौँको अधिकतम 21.5 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। पोखराको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, वर्षा 6.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस, वर्षा 1.8 मिलिमिटर। र दिपायलको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 15.2 डिग्री सेल्सियस, वर्षा 3.3 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषद बैठकद्वारा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिस। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित 14 विरुद्ध 3.62 अर्ब रुपियाँभन्दा बढी बिगो माग दाबीसहित मुद्दा दायर। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र इरान युद्ध अब चाँडै सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: माया कुमारी ढकाल शीतलपुर माड़ी पैला घुमा बाबू मलाई पैदे देखना घुमा मान देखना घुमा क्या यदि दीदी कता गई है घर वरीपरी हे गोठा जाना खेल गोठा छादे देखी क्या लड़े देखी त्याँडा उठा खाता लिया सुताई अभी त्याँ फिर तीन छादे इस अपरेशन ही करना पर्च इस नौपोका खुन ही हालना पर्चर वाने अब भेन अब एक पल्टी आयुर्वेदिक दवाई में लाना पो समदिन ने भन्न मलाई कपड़ा भी पछाएका बाबू कपड़ा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जोइन्ट छोरीले लगाइ जानु भनेर अनि त्यहाँबाट अनि जोइन्ट लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचे।
2: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
3: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98555 5934।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेशन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेशन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधान न्यायाधीशमा मनोज कुमार शर्मा सिफारिस, पूर्व अर्थमन्त्री कार्की सहित 14 जना विरूद्ध मुद्दा दर्ता, शीर्ष नेताको उपचार खर्च बारेमा सर्वोच्चमा रिट, संघीय संसद सचिवालयद्वारा सांसदहरूको बायोमेट्रिक विवरण संकलन शुरू।
1: उहाँहरूले आजबाट बायोमेट्रिक दिन थाल्नु भएको छ, आज 103 जना सदस्यले दिनु भएको छ, यो क्रम चाहिँ 28 गतेसम्म नै निरन्तर हुन्छ।
0: नदी किनारा अतिक्रमण हटाउने अभियान तीव्र, 9 दिनमा काठमाडौँमा 16 स्थानमा 15,000 विस्थापितहरूको व्यवस्थापनमा निरन्तर प्रयास।
2: आज मात्रै पनि झन्डै 150 हाराहारीको जनसङ्ख्यालाई बनेपाको रेड क्रसको तालिम केन्द्रमा लाने गरी मैले पनि समन्वय गरिरहेको छु।
0: प्रेस स्वतन्त्रतालाई अङ्कुश नलगाउने सरकारको प्रतिबद्धता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा अस्पतालहरूमा रिक्त रहेको प्रमुख पदमा निमित्त नेतृत्व तोकियो, श्रम सम्झौता र संयोजनको अभावमा वैदेशिक रोजगारी अस्तव्यस्त।
3: र उहाँहरूलाई हेल्प गर्न चाहिँ राज्यले पनि के गर्न सकिएको छैन, किनकि अभिलेख पनि छैन, डाटा पनि छैन, कसले पठायो, कसरी गयो, के पनि छैन हामीसँग।
0: र नेपालको ए राष्ट्रिय क्रिकेट टोलीद्वारा अमेरिका स्कटल्यान्ड विरुद्धको सिरिजमा विजयी सुरुवात।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रशासनिक संयन्त्रलाई स्थायी सरकार भनिनुको कारण नै संस्थागत निरन्तरता हो। राज्यका निकायहरूमा अभिलेख, अनुभव र नीतिगत धरोहर जोगाई राख्ने संस्कार विकास हुनुपर्दछ। विकसित मुलुकहरूमा सरकार परिवर्तन भए पनि दीर्घकालीन राष्ट्रिय योजना र आधारभूत प्रशासनिक कामहरू निरन्तर अगाडि बढिरहन्छन्। यही अभ्यासले शासनलाई स्थिर र विश्वसनीय बनाउँछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको छ। न्याय परिषदको आजको बैठकले प्रस्तावित प्रधान न्यायाधीशमा शर्माको नाम अघि सारेको हो। नेपालको न्यायिक इतिहासमा वरिष्ठतम न्यायाधीशको साटल रोल क्रमको 4th क्रममा रहनुभएका न्यायाधीश प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको यो पहिलो घटना हो। संसदीय सुनवाई समितिले नाम अनुमोदन गरेमा उहाँ 33 प्रधान न्यायाधीश बन्नुहुनेछ। तर वरिष्ठता क्रम मिचेर प्रधान न्यायाधीशमा शर्माको नाम सिफारिस भएपछि संवैधानिक परिषदमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता विष्णुराज आङदेम्बेले लिखित असहमति राख्नु भएको छ। रोल क्रम मिचेर परिषदले गरेको सिफारिसलाई कानून तह कसरी लिने, हामीले संविधानविद विपिन आचार्यलाई सोधेका छौं।
6: संविधान अनुसार नेपाल सरकारसँग, अझ भन्नु संवैधानिक परिषदसँग त्यो छनौटको अधिकार छ, उसले गर्न सक्छ। तर नेपालको जुन एउटा वैधानिक र न्यायिक परम्परा छ, त्यो न्यायिक परम्परामा करिब करिब यो 2047 सालदेखि लगातार हामी मिलेसम्म एउटा अपवाद बाहेक जहिले पनि तपाईँको वरिष्ठतालाई स्वीकार गरिएको अवस्था छ। त यसको कारण के हो भने न्यायालयभित्रका जुन एउटा न्यायाधीशहरूमा कम्तीमा पनि एउटा देशको सबैभन्दा ठुलो न्यायिक करियर स्वतः वरिष्ठताको आधारमा प्राप्त हुन्छ र सरकारले यसमा यताउति गर्दैन भन्ने दृष्टिकोण स्थापित हुँदाखेरि जुन एउटा सहज परिस्थितिको निर्माण हुन्छ हो, त्यसतर्फ चाहिँ सबैले सोचेको हो अहिलेसम्मका सरकारहरूले, नेतृत्वहरूले भनौँ प्रधानमन्त्रीका रूपमा। तर अब अहिले चाहिँ फरक आउँदा, मैले भने गर्नलाई नसकिने होइन, तर प्रष्ट रूपमा यो हाम्रो परम्पराभन्दा बाहिर गएको छ र यसले सर्वोच्च अदालतका अहिलेका न्यायाधीशहरूलाई अलिकति के भने उनीहरूका लागि एउटा न्यायपूर्ण वातावरण हाम्रो लागि रहेन भन्ने सोचाइ आउन सक्दछ। अब त्यो त्यो चाहिँ दीर्घकालमा राम्रो कुरा होइन।
7: हस् धन्यवाद सर, मैले यति नै लिएँ अहिले।
5: यसअघि संविधानविद विपिन अधिकारी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध मुद्दा दर्ता गरेको छ। आयोगले आज विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा तत्कालीन अर्थमन्त्री कार्की सहित पूर्व सचिवहरू शंकर अधिकारी, केवल भण्डारी र सुरेश आचार्य समेत रहेका छन्। अख्तियारले विमानस्थल निर्माणका क्रममा अनियमितता तथा भ्रष्टाचार भएको ठहर गर्दै 3,62,05,22,160 रूपियाँ बराबरको विगो दावी गरेको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले सीआईएनसँग बताउनुभयो।
8: सार्वजनिक सम्पत्तिको हिनामिना नोक्सानी तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको समेत भन्ने मुद्दाको नाम 3,62,05,22,160 रूपियाँ चाहिँ विगो कायम गरेर यो एयरपोर्ट निर्माणको लागि ठेक्का सम्झौता भएको थियो नि, त्यो सम्झौता विपरीत त्यति रकम बराबरको कर छुट दिएको भनेर, कर छुट दिएर भ्रष्टाचार गरेको भन्ने यसको मुख्य खण्ड छ। अनि यसमा चाहिँ 14 जना प्रतिवादी छन्, यति नै हो। अब योभन्दा अगाडि 2 मुद्दा दर्ता भइसकेछन्, चालु अवस्थामा छन् ती 14 जना प्रतिवादी छन् ल। यसमा चाहिँ मेन विषय भनेकै त्यही हो, जुन ठेक्का सम्झौता भएको थियो त्यो ठेक्का सम्झौता विपरीत जी कर छुट दिएको भन्ने छ। कर चाहिँ जुन सरकारलाई तिर्नुपर्ने थियो ठेकेदारले 3,62,05,22,160 रूपियाँ तिर्नुपर्ने थियो, त्यो छुट दिएको हुँदाखेरि त्यसैलाई बिगो कायम गरेर मुद्दा दर्ता भएको छ ल। आज
5: अब पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा जोडिने पूर्व मन्त्रीहरूको संख्या 6 पुगेको छ। यसअघि गत वर्ष मंगसिरमा अख्तियारले तत्कालीन 5 जना मन्त्री सहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव लगायत पूर्व विशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्य कोषबाट गैर कानूनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सरोज नेउपानेले आज सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमा पूर्व राष्ट्रपति यादव, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई विपक्षी बनाएर रिट दायर गरिएको छ। विदेशमा उपचार गरेको खर्च राज्यले बिहोर्ने कार्यविधि नभएको अवस्थामा मन्त्री परिषदको निर्णयबाट उहाँहरूले उपचार खर्च पाउनु भएको थियो। सो रिटको पेशी भोलि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सीआईएनसँग बताउनुभयो।
9: जनस्वास्थ्य जुन ऐन छ होइन, त्यो ऐनमा विदेशमा गएर उपचार गराएको जुन खर्च छ त्यो खर्च सरकार तर्फबाट नबेहोरिने भन्ने कुरा छ त्यसमा होइन, त्यो व्यवस्था छ। अनि पूर्व राष्ट्रपति प्रधानमन्त्रीहरूले राज्य कोषबाट विदेशमा गएर उपचार गराएको खर्च चाहिँ त्यो गैर कानुनी भयो, त्यो राज्य कोषको दुरुपयोग भयो, त्यसलाई फिर्ता गर्नु पर्यो भन्ने हिसाबबाट रीति निवेदन आएको हो। कानुन विपरीत लिएको पैसा फिर्ता दिलाइपाऊ भन्ने हिसाबबाट आएको छ।
5: काठमाडौँ उपत्यका नदी किनारका बस्ती हटाउने अभियान शुरू भएको 9 दिनमा नै काठमाडौँका विभिन्न 16 स्थानका करिब 15,000 भन्दा बढी मानिस विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार वैशाख 12 गतेदेखि 21 गतेसम्म गरिएको कार्यवाहीमा कुल 2,501 परिवारका 15,316 जना प्रभावित भएका हुन्। विस्थापित मध्ये 6,858 महिला, 5,335 पुरुष, 1,437 बालक र 1,696 बालिका रहेका छन्। अभियानका क्रममा 890 पक्की घर, 1,797 कच्चे घर, 2,687 घर टहरा भत्काइएको कार्यालयले जनाएको छ। घर भत्किएपछि धेरै परिवार आफै वैकल्पिक स्थानमा सरेका छन् भने केहीलाई सरकारले अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको प्रमुख जिल्ला अधिकारी स्वराज पौडेलले सीआईएनसँग बताउनुभयो।
10: काठमाडौँ जिल्लाको जोखिमपूर्ण बस्ती, यो नदी किनार र जोखिमपूर्ण बस्तीहरू बाहेकका ठाउँहरूमा चाहिँ हामी गइराखेका छैनौँ। अहिले नेपाल सरकारको नीति पनि त्यो होइन। त्यहाँबाट उहाँहरू स्वयंको जीव ज्यानको रक्षा गर्दै अनि सुरक्षा प्रदान गर्दै माल सामानहरूको पनि व्यवस्थापन गर्दै उहाँहरूलाई सरकारले तोकेका विभिन्न होल्डिङ सेन्टरहरूमा राख्ने कार्य भएको छ र त्यसको व्यवस्थापन आज मात्रै पनि झन्डै 150 हाराहारीको जनसङ्ख्यालाई बनेपाको रेड क्रसको तालिम केन्द्रमा लाने गरी मैले पनि समन्वय गरिरहेको छु।
5: तर यति ठूलो संख्यामा नागरिक विस्थापित हुँदा आवासको व्यवस्थापन, रोजगारी, शिक्षा र आधारभूत सेवा विस्थापितहरूले नपाएको गुनासो बढ्दै गएको छ। अहिले नयाँ शैक्षिक सत्र शुरू भइसकेको छ, तर विस्थापित परिवारका बालबालिकाको पढ़ाईको विषय अझै अन्यलमा परेको भन्दै बाल अधिकार कर्मीहरूले आपत्ति जनाएका छन्। काठमाडौँ महानगरले उनीहरूको पढ़ाईको व्यवस्थापन कसरी गरिरहेको छ? सीआईएनसँग कुरा गर्दै महानगरका शिक्षा अधिकृत नेत्र नारायण पौडेलले भन्नुभयो,
11: त्यो हाम्रो क्षेत्रको दुईटा स्कुल 16 नम्बर वार्डको तिनीहरू दुईटा स्कुलको बच्चाहरूलाई हामीले नजिकको स्कुलहरूमा चाहिँ स्थानान्तरण गर्ने व्यवस्था गरेको छ। थापाथलीको नजिकको गभर्मेन्ट स्कुल चाहिँ विश्व निकेतन लगायतको नजिकको स्कुलहरूमा चाहिँ व्यवस्थापन गरेको छ, अनि उहाँहरूलाई होल्डिङ सेन्टरबाट बसमा ल्याउने लाने व्यवस्था महानगरपालिकाले हाम्रो कार्यवाहक प्रमुखको संयोजकत्वमा उहाँको समन्वयनमा त्यो काम हामीले बच्चाहरूलाई तलमाथि नहोस्, उहाँहरूलाई ड्रेस लगायत शैक्षिक सामग्रीहरू सहित पढ्ने व्यवस्था गरेको छ महानगरपालिकाले।
5: गत वैशाख 15 गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको हो। संसद सचिवालयले सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य शुरू गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि आजबाट सो कार्य शुरू भएको संसद सचिवालयका प्रवक्ता एक राम गिरीले सीआईएनसँग बताउनुभयो। सरकारले 16 युरोपेली देशसँग श्रम सम्झौता गर्न प्रक्रिया अघि बढ़ाउने भएको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले परराष्ट्र मन्त्रालय मार्फत पहल गर्न लागि बताउनुभयो। मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालय मार्फत पहल गर्न लागि बताउनु भयो। साझा खबरमा अब खेल खबर। नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र स्कटल्याण्ड विरूद्धको सिरिजमा विजयी शुरूआत गरेको छ। आज मूलपानी क्रिकेट मैदानमा नेपाल ए टोलीले स्कटल्याण्डमाथि 45 रनको जित हासिल गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 8 विकेटको क्षतिमा 277 रन बनाएको थियो। 278 रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड 48.2 ओभरमा 232 रनमा अल आउट भयो। नेपाल, स्कटल्याण्ड र अमेरिका बीचको आईसीसी विश्वकप लीग 2 सिरिज अघि नेपाल ए टोलीसँग यो अभ्यास सिरिज भएको हो।
0: सुशीला श्रेष्ठ। बिरामीहरूको भरोसा बढ्दै जाँदा धनकुटामा आयुर्वेदिक उपचारमा सुधार।
12: पहिला भन्दा त अहिले बिरामीको चाप बढ्दै गएको छ, बिरामीहरूलाई दिने सेवाहरू पनि विस्तार भइरहेको छ।
0: आयुर्वेदिक उपचार पद्धतिमा विश्वास बढ्दो, रिपोर्टसँगै संसदमा प्रतिपक्षी सांसदहरूको भूमिका महत्वपूर्ण। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
14: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
15: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
13: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
16: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
14: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
16: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
14: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
17: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर। पर्सिबाट मौसममा केही सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति र भोलि पनि पानी पर्ने सम्भावना रहेको छ। CIN-सँग कुराकानी गर्दै मौसमविद सञ्जीव अधिकारी,
19: आज रातिको मौसमको कुरा गर्नुपर्दाखेरि गण्डकी र कर्णाली प्रदेशमा चाहिँ अलिक बदली पनि बढी हुने सम्भावना देखिन्छ र वर्षाको हकमा चाहिँ आज सबैतिर पहाडी भूभागमा थोरै ठाउँमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्मको पानी पर्ने देखिन्छ। यो तराई भूभागमा पनि आज एक दुई ठाउँमा चाहिँ छिटफुटदेखि हल्का किसिमको वर्षा हुन सक्ने देखिन्छ। यो भोलि दिउँसोको लागि पनि उल्लेख्य सुधार छैन मौसममा। भोलि दिउँसोको लागि कुरा गर्नुपर्दाखेरि सबै सो भूभागमा पहाडी र हिमाली भूभागतिर हाम्रो केही ठाउँहरूमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्छ। तराईमा पनि थोरै ठाउँमा सबैतिर नै वर्षा हुन सक्ने देखिन्छ। पर्सिबाट चाहिँ बरु मौसममा अलिकति केही सुधार आउने जस्तो देखिन्छ। भोलिको हकमा पश्चिमी तराईमा चाहिँ पूर्वी तराईमा भन्दा थोरै केही कम चाहिँ पानी पर्ने जस्तो देखिन्छ। यो तिनै दिन भारी वर्षा, अब आगामी तिनै दिन चाहिँ भारी वर्षा हुने सम्भावना चाहिँ कतै पनि देखिँदैन। यद्यपि वर्षा र बदलीको क्रम चाहिँ केही मात्रामा रहिरहने नै देखिन्छ।
0: आज बिहानदेखि सञ्चालनमा आएको बीपी राजमार्ग दिउँसो पुनः बन्द भएको छ। आज रोसी खोलामा पानीको बहाव बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन तत्कालका लागि रोकेको जानकारी दिएको छ। यसअघि वर्षाका कारण रोसी खोलाले सड़क बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालनमा ल्याइएको थियो। आधुनिक उपचार पद्धतिमा नागरिकको आकर्षण बढ्दै जाँदा आयुर्वेदिक उपचार पद्धतिमा विश्वास बढ्नेहरू पनि देखिन्छन्। युवा पुस्तामा बिरामी तथा सरकारवालाको चासो यो क्षेत्रमा बढ्दै गएको छ। धनकुटामा आयुर्वेदिक उपचार पद्धतिमा सुधारका कामहरू निकै भएका छन्।
20: जिल्ला आयुर्वेद उपचार केन्द्र धनकुटाका अनुसार विगतमा धनकुटामा रहेको तत्कालीन कोशी अञ्चल आयुर्वेदिक अस्पतालमा उपचार गर्न आउनेको संख्या महिनामा 100 हाराहारीमा हुन्थ्यो। तर अहिले नयाँ उपचार पद्धति अपनाउन थालेपछि जिल्ला आयुर्वेद उपचार केन्द्रमा उपचार गर्न आउनेको संख्या महिनामै 300-350 पुग्ने गरेको छ। नियमित उपचार गराउँदै आउनुभएकी धनकुटा दुई बिरगाउँकी चन्द्रमाया परियार,
21: टाउको दुख्ने, उल्टी आउने, निन्द्रा नदिने, दबाई खान्छु, निन्द्रा लाग्छ, उल्टी नै आउँदैन। त्यहाँ ठुलो अस्पताल पनि जान्छु, खान्छु, तर यहाँको लाग्छ मलाई।
20: जिल्ला आयुर्वेद उपचार केन्द्रमा पेट सम्बन्धी रोग, हाड जोड्ने तथा नसा रोग, मानसिक रोग, छाला सम्बन्धी रोग, जन्डिस, मधुमेह, उच्च रक्तचाप, मोटोपना, पत्थरी आदिको उपचार हुने गरेको छ। यहाँ 23 प्रकारका आयुर्वेद औषधि निशुल्क रूपमा दिने गरिएको छ। यसले बिरामीलाई फाइदा पुगेको बताउनुहुन्छ स्थानीय कमला लुइटेल।
22: पहिलादेखि पनि यस्तै निन्द्रा नलाग्दै नलाग्दै हुने हो, अनि त्यसमा पनि 12-1 चाहिँ मलाई अलिकति निन्द्रा आउँथ्यो, अनि दिउँसो उम लाग्थ्यो, अनि बसेर म एकछिन उम्थे, अनि कहिले कहिले त घपलक्क यसो सुते जस्तो पनि गर्थ्यो। त्यति बेला छ्याङ्गै हुन्थ्यो, तर आलस्य जिउ होइरहन्थ्यो। अनि धेरै मनले सोध्दै सोध्दै के गरौँ त भन्दा म
20: त्यसो त आधुनिक उपचार पद्धतिमा रमाउने युवा पुस्ता पनि आयुर्वेदिक उपचार पद्धति प्रति आकर्षित हुन थालेका छन्। यसको मुख्य कारण भनेको बढ्दो आधुनिक खोज प्रविधि अर्थात् सामाजिक सञ्जालको तीव्र प्रयोग नै हो। यसको प्रभाव स्वरूप युवाहरूले दीर्घकालीन समस्या समाधानमा चासो राख्ने गरेका छन्। धनकुटा 7 लक्ष्मी परियार,
21: पेट सम्बन्धीका रोग, हाड जोड्ने तथा नसा रोग, मानसिक रोग, मोटोपन, पत्थरी जस्ता रोगहरू अत्यधिक बढिरहेको छ। गएको हुनाले गर्दा आयुर्वेदिक पद्धतिलाई अपनाउँदाखेरि चाहिँ युवा पिँढीहरूमा यो चाहिँ अत्यधिक आवश्यक भइसकेको छ।
20: आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा आर्थिक वर्ष 2080-81 6774 जनाले सेवा लिएकोमा आर्थिक वर्ष 2081-82 7,730 जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन्। यसै वर्षको साउन यता मात्रै पनि 2,636 जनाले सेवा लिइसकेका छन्। आयुर्वेद स्वास्थ्य उपचार केन्द्र धनकुटाका प्रमुख डाक्टर विद्या श्रेष्ठ,
1: हामीले नै अब राम्ररी जनचेतना फैलाउन नसकेको नै जस्तो लाग्छ मलाई। त्यो हुँदाखेरि पनि यहीँको बिरामीहरू चाहिँ आफूलाई ठिक भइसकेपछि आफ्नो वरिपरिको साथीभाइहरूलाई भनेर अनि उहाँहरूको थ्रुबाट चाहिँ आउने संख्या चाहिँ बढेको छ।
20: जनशक्तिको अभाव र आयुर्वेद उपचार पद्धति बारे उचित प्रचार प्रसार नहुँदा भने अझै प्रभावकारी बन्न सकेको छैन। आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य विजय सन्तोषी राई,
12: पहिला भन्दा त अहिले बिरामीको चाप बढ्दै गएको छ, बिरामीहरूलाई दिने सेवाहरू पनि विस्तार भइरहेको छ र आयुर्वेदिक केन्द्रको लागि आफ्नै भवन निर्माण गरेर विभिन्न किसिमको सेवाहरू उपलब्ध गराउनको लागि पनि बजेटको व्यवस्था गर्नको लागि प्रदेश सरकारसँग हामी लबिङ गरिरहेका छौँ।
20: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा ओपिडी, प्रयोगशाला, निशुल्क औषधि वितरण, योग, पूर्वकर्म, पञ्चकर्म, सशुल्क फार्मेसी सेवाहरू सञ्चालनमा छन्। गोपाल बराइली, सिआइएन रेडियो धनकुटा एफएम धनकुटा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदीय परिपाटीमा विपक्षी सांसदको भूमिका महत्वपूर्ण
2: पर्दैन, विपक्षीले खबरदारी नै गर्ने हो त्यहाँ गलत कुरा। अब सही कुराको विरोध नगर्ने कुरा ठिकै हो, तर चाहिँ कमी कमजोरी कहीँ भाषण भने जनताको आवाज विपक्षीले बोल्ने हो।
0: यस पटक संसद शान्त रहने सम्भावना, संवाद श्रृङ्खला हेलो सांसद बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
23: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला हेलो सांसद।
24: नमस्कार, संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ, म लील प्रकाश चन्द। आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत छ भनेजी।
25: हस् धन्यवाद।
24: संसदको यात्रा चाहिँ कस्तो भइरहेको छ?
25: संसद धेरै चलेन, अस्ति केही दिन मात्रै चल्यो, अब त्यो प्रारम्भिक चरणमा भयो हुनाले
24: चिनापर्ची जस्तो मात्रै भयो,
25: चिनापर्ची पनि अझै पुरा हुनु पाएको छैन। धेरै अब नयाँ नयाँ साथीहरू हुनुहुन्छ, पुराना साथीहरू त हामी धेरै कम छ।
24: कतिजना जति पाउनुभयो तपाईँले आफ्नो पुराना साथीहरू?
25: पुराना चिनजान त्यही 60-70 जना, ठुलो संख्या नयाँ छ।
24: नयाँको कस्तो पाउनुभयो तपाईँले, उठबसदेखि चालचलन एउटा स्वभाव भनौँ न?
25: अब मलाई उहाँहरू अब नयाँ हुनुहुन्छ, एउटा नयाँ जोस आएर हामीलाई पनि थियो पहिले पहिले सुरुमा राजनीतिमा लाग्दाखेरि यो सबै चिज भइहाल्छ कि भन्ने, कसैलाई एउटा कुरा राख्दाखेरि यो हुन्छ भन्ने आशा गर्ने। अब नयाँ हुनाले उनीहरूमा उत्साह चाहिँ छ, तर मलाई के लाग्छ भने अब यो बिस्तार बिस्तारै यो प्रक्रियामा जाँदा रिजल्ट हेर्दा हेर्दै गर्दाखेरि यो त्यति सजिलो रहेनछ भन्ने फिलिङ उहाँहरूलाई पनि हुँदै गइरहेछ। यो संसदीय राजनीति के हुन्छ भन्दाखेरि जनताको आकाङ्क्षा बढी भने आशा बढी राख्ने, तर चाहिँ आफैले अब तपाईँले नै भन्नुभयो नि अगाडि, अब विकास निर्माण गरेर कानुन बनाउने भन्नुभयो नि त, तर अब यो कस्तो छ भन्दाखेरि नभएको कुराको चाहिँ मार कल्ला हान्ने भने सबैले सांसदलाई खोज्ने अब्जस दिनलाई हर चिजको, तर अब सुविधा र उसले अधिकारको कुरा हिसाबले हेर्दाखेरि नेपालको सांसदहरू सबभन्दा कममा पर्छन्। हामीले छिमेकी देशहरू हेर्दा पनि आफैले बाँड्ने होइन, सांसदले योजना बाँड्ने कुरा हामीले सांसदले
24: सहजीकरण चाहिँ गर्न पाउनु पर्यो,
25: क्षेत्रको चाहिँ मार्ग यो है भनेर त्यसलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याउने र त्यो ठाउँले त्यसलाई चाहिँ स्वीकार गर्ने कुरा त हुनु पर्यो।
24: अब संसदमा पार्टीगत रूपमा अघि तपाईँले भने जस्तै 40-50 जना तपाईँले चिने जानेका तपाईँका सहकर्मी जस्ता साथी जस्ता सांसदहरू हुनुहुन्छ, बाँकी नयाँ हुनुभयो। अब पार्टीगत रूपमा फरक फरक आफ्नो आफ्नो किता त्यो प्रष्ट हुने होला कि संसदमा, अथवा अलि पुराना भनिएका र नयाँ भनिएका बिचको त्यो साँठगाँठ अलिक बढी हुनलाई कि कस्तो देखिरहनु भएको छ, अथवा म त नयाँसँग पनि भिज्न तयार छु भन्ने तपाईँको व्यक्तिगत विचार हो कि?
25: ठिकै छ, अब अहिले नयाँ साथीहरू जो आउनु भएको छ उहाँहरू त्यसको खासै कुनै ठुलो राजनीतिक ब्याकग्राउन्ड पनि नभएका भनौँ न, केही टसलबाट पनि भर्खर भर्खर विभिन्न सेक्टरबाट आएका छन् उनीहरू, कुनै एक सेक्टरबाट पनि आएका छैनन्। त्यस कारणले उनीहरूमा त्यस किसिमको धेरै राजनीतिक रूपमा आग्रह पूर्वाग्रह छ जस्तो मलाई लाग्दैन। त्यो एउटा सकारात्मक पोइन्ट छ, उनीहरू सकारात्मकै छन् हरेक इस्युमा, उहाँहरूसँग काम गर्दाखेरि छलफल गर्दाखेरि अप्ठ्यारो हुन्छ जस्तो मलाई लाग्दैन।
24: संसद र संसदीय समितिमा अबको परिदृश्य कस्तो देखिएला? हामीले विगतमा देख्यौँ कि बजेट ल्याउने बेलामा त कुर्सी हानाहान, माथि चढ्ने झार्ने अनि आन्दोलन गर्ने नाराबाजी यस्ता गयौँ हामीले देख्यौँ, जो धेरै व्यक्तिहरूले सायद देख्न चाहन्थेनन् संसद जस्तो गरिमामय ठाउँमा। अब चाहिँ कस्तो रहला?
25: त्यो यसो हुन्छ हेर्नुहोस्, अहिले बजेट बन्ने कुरामा सांसदहरूलाई धेरै किसिमको चाहिँ प्रेसर हुन्छ, उहाँहरूले सम्बन्धित निकायमा मेहनत गरेका हुन्छन्। अब बजेट आउँदाखेरि त्यो सम्बोधन भएको एउटै पनि देखिएन भने स्वाभाविक आक्रोश आइहाल्छ सबैलाई, त्यो प्रकट हुने कुरा चाहिँ कसैले कसरी गर्छन् कसैले कसरी गर्छन्। तर चाहिँ जनप्रतिनिधिको भनेको कुरा 0% सम्बोधन भयो भने त त्यसको विरोध त कसैले पनि गरिहाल्छन्।
24: संसदमा विगतमा जस्तो दृश्य देखिन्थ्यो नि, त्यो चाहिँ अबको संसदका नियमित गतिविधिहरूमा फेरि दोहोरिन त होला भन्ने तपाईँ त्यस्तो सोच्नुहुन्छ कि अहिले चाहिँ अलि व्यवस्थित ढङ्गबाट अगाडि बढ्ला?
25: विगतमा पनि संसदीय परिपाटी भनेको त्यस्तै हो, हाम्रो देशको संसदमा त अब एकाध घटनाहरू भएको छन् त्यो अलिकति संसदीय परम्परा विपरीत, तर धेरै भए पनि छैन। त्यो विश्वका अरू देशहरूका ठुल्ठुला डेमोक्रेटिक देशहरूका घटनाहरू हेर्दाखेरि संसदमा अलिकति आरोप प्रत्यारोप हुने कुरा, विरोध समर्थन हुने कुरा त्यो चाहिँ स्वाभाविक हो, त्यो नभए त संसदको एउटा ऊ पनि रहँदैन। अब हामी विपक्षमा छौँ, हामीले अब सरकारले गरेका सबै कामको चाहिँ अन्ध समर्थन गर्नुपर्छ भन्ने त छैन, गलत कामको त खबरदारी गर्नलाई विपक्षी अब जनताले पठाएको छ नि त,
24: राम्रो कामको समर्थन पनि हुन्छ,
25: कामको समर्थन पनि गरिन्छ, गलत कामको विरोध पनि गरिन्छ। भनेपछि त्यो विरोधलाई चाहिँ अब त्यो ढङ्गले त बुझ्नु हुँदैन, त्यो दलहरूको एउटा स्वाभाविक धर्म पनि हो।
24: तर अहिले पहिलेको जस्तो दुई तिनवटा तिन चारवटा दल सरकारमा जानुपर्ने त्यो पुर्याउनको लागि, अनि त्यस कारणले त्यो जुन खालको झिनाझम्टी जस्तो देखिन्थ्यो नि, अब त्यस्तो चाहिँ नदेखिने भयो।
25: मेरो चाहिँ अनुभव, मैले पनि यो संसदीय राजनीतिमा यो तेस्रो कार्यकाल हो, झन्डै 5 पटक चाहिँ निर्वाचन लडेको, र यो पछिल्लो अस्ति हेर्दाखेरि हाम्रो सामाजिक बनोट अनुसारको जनप्रतिनिधित्व हुन्छ, दलहरूमा पनि त्यसै प्रतिनिधित्व हुन्छ। अपोजिसन कमजोर भयो भने ठुलो दलका भित्रै अपोजिसन जन्मन्छ। 2074 पनि यस्तो योभन्दा बढी जनमत तत्कालीन नेकपाले पाएको थियो, मतका आधारले त झन्डै 52% पपुलर मत पाएको, अहिले राष्ट्रपतिले पाएको 47%। भनेपछि त्यत्रो पपुलर मत पाएको थियो 2074, तर पछि बिस्तारै पार्टीभित्रै विपक्षी जस्तो स्थिति आयो, अनि तपाईँले पनि भन्नुभयो सदनमा पनि केही प्रकटहरू भए। अब त्यसलाई कसरी म्यानेज गर्न सक्छ राष्ट्रपा पार्टीले? त्यो गर्न सकेन भनेपछि विपक्षीहरूले आफ्नो गर्ने काम त त्यो एउटा त्यो दायराभित्र हुन्छ नै, त्यो त स्वाभाविक हो। विपक्षीले चुपचाप लागेर सबैमा समर्थन जनाओस् भन्ने कसैले कल्पना गर्छ भने लोकतान्त्रिक परिपाटीभित्रको त्यो कुरा पर्दैन, विपक्षीले खबरदारी नै गर्ने हो। त्यहाँ गलत कुरा, अब सही कुराको विरोध नगर्ने कुरा ठिकै हो, तर चाहिँ कमी कमजोरी कहीँ भएको छन् भने जनताको आवाज विपक्षीले बोल्ने हो। तर सत्ता पक्षलाई कसरी उनीहरूले अगाडि बढाउँछन्, त्यो त्यत्रो ठुलो संख्यालाई कसरी अब एउटा सिस्टममा उनीहरूले आफ्नो पार्टीको नीति कार्यक्रमभित्र चाहिँ आबद्ध गराएर एकताबद्ध बनाएर लाग्छन् भन्ने कुराले नै आगामी संसदको स्वरूप निर्धारण हुन्छन्।
0: संवाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 7:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित 14 जना विरुद्ध मुद्दा दायर गरेको छ। संसद सचिवालयले सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गरेको छ। सरकारले पत्रकारितामा कुनै पनि किसिमको अङ्कुश नलगाउने स्पष्ट पारेको छ। सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही अस्पतालमा नेतृत्वविहीन हुन नदिन अल्पकालीन रूपमा निमित्त जिम्मेवारी दिएको छ। वीरगन्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया सुरु भएको छ र नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अमेरिका स्कटल्यान्ड विरुद्धको सिरिजमा विजयी सुरुवात गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिलसेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: लिपुलेख विवादमा नेपालसँग संवादका लागि भारत तयार, कूटनीतिक सँगै दुई देशसँग वार्ता गर्न विपक्षीको सुझाव।
0: सर्वोच्च अदालतका न्यायाधीश शर्मा प्रधान न्यायाधीशमा सिफारिस। पोखरा विमानस्थलमा भ्रष्टाचार, पूर्व मन्त्री ज्ञानेन्द्र कार्की सहित 14 जना विरुद्ध मुद्दा दर्ता।
1: सरकारले तोक्यो स्वास्थ्य प्रतिष्ठान र अस्पतालमा निमित्त जिम्मेवारी, धेतुपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समिति संयोजकबाट भट्टले दिए राजीनामा।
0: अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्न नयाँ कूटनीतिक प्रयास सुरु। ट्रम्पको चेतावनी बीच इरान अमेरिकी प्रस्ताव बारे अध्ययन गर्दै।
1: र आइपिएलमा लखनऊ टस हारेर ब्याटिङ गर्दै पहिलो अभ्यास खेलमा स्कटल्यान्ड माथि नेपाल 45 रनले विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारतीय विदेश मन्त्रालयले लिपुलेख विवादमा नेपालसँग संवादका लागि तयार रहेको बताएको छ। साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कैलाश मानसरोवर यात्रा सन् 1954 चल्दै आएको उल्लेख गर्दै नेपालको एकतर्फी दावी गर्ने तरिका ठिक नभएको जवाब दिनुभएको छ।
3: नेपाल पे ने जो लिपुलेख और लिप्यादुरा और उनका जो उल्लेख किया था, खासकर लिपुलेख का, तो कैलाश मानसरोवर यात्रा इस रास्ते से 1954 से चल रहा है और ये कोई नई चीज़ नहीं है। और हम लोगों ने ये बड़ा साफ अपने स्टेटमेंट में कहा कि इस प्रकार की जो यूनिलैटरल और आर्टिफिशियल एनलार्जमेंट की जो बात की जा रही है, ये दावा ठीक नहीं है। बाकी जितने भी मुद्दे हमारे नेपाल के बीच में हैं, उसके लिए हम बैठकर चर्चा करने के लिए तैयार हैं, और उसमें अगर बाउंड्री का भी कुछ मसले हैं तो उस पर भी बैठ करके हम लोग चर्चा करने के लिए तैयार हैं।
0: उहाँले नेपाललाई तेल र मल दिन तयार रहेको समेत बताउनु भएको छ। नेपाल र भारत बीच बहुआयामिक सम्बन्ध छ, दुवै देशबीच आदान प्रदान चलिरहेको छ। सम्झौता अनुसार तेल र मल आपूर्ति प्रदान गर्न हामी तयार छौँ, उहाँले भन्नुभएको छ।
3: नेपाल और भारत के बीच में बहुआयामी रिश्ते हैं और आदान प्रदान दोनों देशों के बीच में चल रहा है। पहले कुछ दिन पहले बात आई थी तेल का, तेल में भी जो हम लोग दोनों देशों के बीच में जो कोऑपरेशन अग्रीमेंट है, उसके तहत उनको ऊर्जा मुहैया कराया जा रहा है। और फर्टिलाइज़र के लिए भी, चूँकि हमारे दोनों देशों के में घनिष्ठ रिश्ते हैं, हम और इन रिश्तों को और मजबूत करना चाहते हैं, उनको फर्टिलाइज़र की जो आपूर्ति करनी है वो हम करेंगे।
0: चीन र भारतले नेपालको भूमि लिपुलेखबाट मानसरोवर यात्रा सुरु गरेपछि नेपाल सरकारले गत आइतबार कूटनीतिक नोट पठाएको थियो। लगतै भारतीय विदेश मन्त्रालयले यो विषय नयाँ नभएको जवाब पठाएको थियो। तत्कालीन केपी शर्मा ओली सरकारको पालामा नेपाली भूमि लिम्पियाधोरा, लिपुलेख र कालापानी क्षेत्र नेपालको नक्सामा समेटेर संसदबाट पारित गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ। त्यसपछि ओलीसँग भारत रिसाएको थियो।
1: नेपाली कङ्ग्रेस सहितका प्रतिपक्ष दलहरूले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता लिनका लागि सरकारले पर्याप्त कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएका छन्। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सांसद सन्दीप राणाले नेपाली भूमि लिपुलेख, लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउनका लागि सरकारले दुवै छिमेकी मुलुक चीन र भारतसँग बसेर प्रत्यक्ष वार्ता गर्ने कुरामा ढिलाइ गर्न नहुने बताउनु भयो।
4: अझै हामी केही कदम अगाडि बढेर दुवै राष्ट्रसँग हामीले बसेर टेबलमै छलफल गर्न पनि सक्छ हाम्रो र त्यसमा जुन कैलाश मानसरोवरको यात्राको लागि त्यो बाटो प्रयोग गरिरहेको छ। र हामी यसमा के पनि अगाडि बढाउनु पर्नेछ भने हाम्रो देशमा हामीसँग भएको हेरिटेज र जुन पौराणिक मान्यताहरू छ त्यसलाई पनि अगाडि बढाउनु पर्नेछ।
1: नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले नेपाली भूमि लिपुलेखबारे भारतीय पक्षले दिएको जवाफ आपत्तिजनक रहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नका लागि सरकारले सबै राजनीतिक दलहरूसँग छलफल गरेर एकीकृत राष्ट्रिय धारणा बनाउन आवश्यक रहेको बताउनुभयो। नेकपाका प्रमेश कुमार हमालले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि सरकारले पर्याप्त कूटनीतिक पहल गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
5: त्योभन्दा अघिल्लो सरकारले सीमाको समुद्रमा त्योभन्दा अगाडिका सरकारहरूले पनि पहिला पहिला सीमा बारे सीमा विवादको बारेमा हाम्रो भूमि अतिक्रमण भएको बारेमा पटक पटक यसको बारेमा कुराहरू अगाडि बढा त्यसैले गर्दाखेरि अहिलेको सरकार जो भौगोल प्राप्त छ यसले अहिलेको जुन किसिमको स्थिति छ त्यो स्थितिलाई समन्वय गर्दै बाँकी राजनीतिक शक्तिहरू पनि त्यसमा सहमति दिएर त्यो विषयमा पर्याप्त कूटनीतिक प्रयास गर्नु जरुरी छ।
0: नयाँ सरकार बनेपछि आज पहिलो पटक बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधान न्यायाधीश पदमा मनोज कुमार शर्मालाई सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको परिषदको बैठकले वरिष्ठतम न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहनुभएका शर्मालाई 33 प्रधान न्यायाधीशको रूपमा सिफारिस गरेको हो। संसदीय सुनवाई समितिले नाम अनुमोदन गरेमा उहाँ प्रधान न्यायाधीशको रूपमा कार्यभार सम्हाल्नुहुनेछ। सुनवाई समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 6 वर्ष कार्यकाल पुरा गर्दा उहाँ 2089 वैशाखसम्म प्रधान न्यायाधीश रहनुहुने भएको छ। 2027 साल असार 4 गते पर्सामा जन्मनुभएका शर्मा 2092 सालमा मात्रै 65 वर्ष पुग्नुहुनेछ। नेपाल ल क्याम्पसमा कानुनमा स्नातक र भारतको पुणे विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर गर्नुभएका उहाँले श्रम कानुनसँग सम्बन्धित विषयमा विद्यावारिधि गर्नुभएको छ। शर्माको नियुक्तिसँगै वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लको दोस्रो महिला प्रधान न्यायाधीश बन्ने सपना चकनाचुर भएको छ। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि सपनाले नै कायम मुकायमको जिम्मेवारी पाउनु भएको थियो।
1: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा निर्माण कम्पनीलाई कर तथा महसुल छुट दिलाई गैर कानुनी लाभ लिएर भ्रष्टाचार गरेको आरोपमा कंग्रेस नेता समेत रहेका कार्की सहित 14 जना विरुद्ध आरोप पत्र दायर भएको हो। उनीहरूमाथि नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी बीच भएको व्यावसायिक सम्झौता तथा खरिद सम्झौता विपरीत ठेकेदार कम्पनीलाई कर तथा महसुल तिर्ने दायित्वबाट जानी उन्मुक्ति दिई भ्रष्टाचार गरेको आरोप छ। उक्त कार्यबाट नेपाल सरकारलाई 3,65,05,22,160 रुपियाँ बराबरको हानि नोक्सानी पुगेको दावी गर्दै अख्तियारले सोही रकम बराबरको बिगु जरिवाना तथा कारवाही माग गरेको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
6: यो मुद्दाको मुख्य विषय के हो भन्दा नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकदार कम्पनी बीच जुन कर लगायतका महसुल समेत समावेश भएको कमर्सियल कन्ट्याक्ट एग्रिमेन्ट भएको थियो र त्यो एग्रिमेन्टको शर्त विपरीत के गरियो भन्दा चाइनिज कम्पनीलाई त्यो तिर्न बुझाउनु पर्ने कर शुल्क तथा अन्य महसुल छुट दिएर उन्मुक्ति दिएर नेपाल सरकारलाई 3,62,05,22,160 रुपियाँ हानि नोक्सानी पुर्याएको र सो बिगो कायम गरी बिगो बमोजिमै जरिवाना गरे तथा कैद समेत गरी र बिगो असुलोपर गरी पाऊँ भनेर नै अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण 2059 बमोजिम आरोपपत्र दायर भयो।
1: मुद्दाका प्रतिवादीहरूमा तत्कालीन अर्थमन्त्री कार्की सहित तत्कालीन अर्थ सचिव शङ्कर प्रसाद अधिकारी, तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर नेपानी, सहसचिवहरू सुरेश आचार्य, डुण्डुराज घिमिरे, केवल प्रसाद भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम तथा राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक एवं पूर्व महानिर्देशक प्रदीप अधिकारी रहेका छन्। यस्तै अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक इन्जिनियर योगेश अरियल तथा निर्माण कम्पनीका परियोजना व्यवस्थापक यङ जी ग्याङ, अध्यक्ष वाङबु र एमएस चाइना सीएमसी इन्जिनियरिङ कम्पनीलाई समेत प्रतिवादी रहेको उहाँले बताउनुभयो। विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा यसअघि नै मुद्दा दर्ता भइसकेको छ, जसमा 6 विरुद्ध दोहोरो मुद्दा दर्ता भएको लामिछानेले बताउनुभयो। निर्माण कम्पनी र उक्त कम्पनीका 2 पदाधिकारी समेत सहभागी छन्।
6: नेपाली 11 र 3 विदेशी भए यी कम्पनी र त्यहाँका चेयरम्यान र प्रोजेक्ट म्यानेजर गरेर 14 विरुद्ध आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले र अघिल्ला मुद्दाहरूमा भएकै मध्ये पनि सुरेश आचार्य, सञ्जीव गौतम, प्रदीप अधिकारी र यो चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रोजेक्ट म्यानेजर र त्यो कम्पनी लिमिटेडका चेयरम्यान र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड समेत 6 मान्छेको विरुद्ध फेरि दोहोरिएर अभियोग पत्र आएको छ आरोपपत्र।
0: नेपाल परिवेशमा भारतसँगको सिमानाकामा कडाई गरेपछि तस्करी नियन्त्रणमा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको
8: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन घरको।
10: वित्तीय अनुशासन पालना गरौँ। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौँ, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौँ, अनिवार्य रूपमा नियमित बचत गरौँ, आवश्यक भएमा मात्र ऋण लियौँ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौँ। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौँ। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
11: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: भारतसँग खुला सीमा जोडिएको महोत्तरी जिल्लामा पछिल्ला दिनमा सुरक्षाकर्मीले सिमानाका जाँचमा कडाई गरेपछि तस्करी नियन्त्रणमा आएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय सीमा क्षेत्रमा जाँचमा कडाई गरेपछि तस्करी नियन्त्रण भएको भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले बताउनुभयो। संगठित तस्करी नरोकिएको जनगुनासो बढेपछि प्रहरीले सीमावर्ती मटिहानी, पर्सा पतैली, बिसनपुर, मसुरपट्टी, धबौली, मलिवारा, नैनही, हलखोरी, बथनाहा, मरुवाही, सकरी, कट्टी कटैया लगायत भारतीय सीमा क्षेत्रमा सक्रियता बढाएको छ। प्रहरीले तस्करी रोकेपछि भारतको सीतामढी र मधुबनी जिल्लाका प्रहरीले 3 नाकामा कडा निगरानी गर्न थालेका भन्सार कार्यालयले जनाएको छ। यसैबीच सीमा नाकामा तस्करी रोकिएपछि नेपाली बजारमा उपभोग्य वस्तुको बिक्री वितरण बढ्नुका साथै मूल्य आकाशिएको स्थानीयहरूले बताएका छन्। साथै नाकामा कडाई गरिएपछि सरसामान किनमेल गर्न सीमापारी भारतीय बजार जाने क्रम पनि घट्न थालेको छ।
0: सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही अस्पतालहरूमा निमित्त जिम्मेवारी तोकिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले निमित्त नियुक्ति अत्यावश्यक काम नरोक्न गरिएको अल्पकालीन व्यवस्था गर्नुभएको हो। पूर्णकालीन नेतृत्व चयन हुँदासम्मका लागि मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक डाक्टर समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर नरेन्द्र विक्रम गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्राध्यापक डाक्टर विनम्र विष्टलाई निमित्त जिम्मेवारी दिइएको छ। त्यसै गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सह प्राध्यापक डाक्टर इन्द्र लिम्बू, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्राध्यापक डाक्टर सुरेश रसाइली, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डाक्टर उमेश नेपाल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सह प्राध्यापक डाक्टर रविन्द्र भक्त तिमलालाई जिम्मेवारी सुम्पिएको छ। त्यसै गरी स्वास्थ्य बिमा बोर्डमा शकुन्तला प्रजापति निमित्तको जिम्मेवारीमा जानुभएको छ। स्वास्थ्य मन्त्री मेहताको सचिवालयका अनुसार स्वास्थ्य क्षेत्रको सुधार र योग्य नेतृत्व चयनमा सम्झौता नगर्ने दिशामा अघि बढेको बताइएको छ। छिट्टै नै खुला प्रतिस्पर्धा आह्वान गरी मेरिटका आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी पनि तीव्र पारिएको छ।
1: नेपाल धितोपत्र बोर्ड सेवन अध्यक्ष नियुक्ति सिफारिस समितिको संयोजकबाट डाक्टर गुणाकर भट्टले राजीनामा दिनुभएको छ। भट्टका

0: अध्यक्षहरूले राजीनामा दिएका हुन्। अर्थ मन्त्रालय स्रोतका अनुसार वाणिज्य ब्याङ्कको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास ब्याङ्क अध्यक्ष डिम प्रसाद पौडेल र नेपाल ब्याङ्कका अध्यक्ष डिलीराज शर्माले राजीनामा दिएका हुन्। उनीहरूले मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा हिजो नै राजीनामा पत्र बुझाइसकेका छन्। नयाँ सरकारले अघिल्लो सरकारको पालनमा राजनीतिक नियुक्ति पाएका 1594 जनालाई अध्यादेश नै ल्याएर पदमुक्त गरेको थियो, तर त्यसमा सरकारी ब्याङ्कका पदाधिकारीहरू भने परेका थिएनन्। अध्यादेशबाट पदमुक्त नभए पनि नयाँ सरकारले मार्ग प्रशस्त गर्न भनेपछि राजीनामा बुझाएको उनीहरूको भनाइ छ।
1: अबको 3 दिनपछि बस्ने संघीय संसदको बैठकका लागि सम्पूर्ण तयारी भएको संसद सचिवालयले जनाएको छ। सरकारले आगामी वैशाख 28 गते दिउँसो 2 बजेका लागि आगामी बजेट अधिवेशन वर्षे अधिवेशन आह्वान गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अबको अधिवेशन बजेट अधिवेशन भएकाले यस सत्रमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट मुख्य कार्यसूची रहने बताउनुभयो। दुवै बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्री बजेटमाथि छलफल हुनेछ। त्यसपछि राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संवैधानिक व्यवस्था छ। यसबाहेक विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकहरूलाई यो अधिवेशनले प्राथमिकता दिनेछ। बजेटसँग सम्बन्धित बाहेक अन्य विधेयक र हालै सरकारले जारी गरेको अध्यादेशलाई पनि आवश्यकता अनुसार अगाडि बढाइने प्रवक्ता गिरीले जानकारी दिनुभयो।
2: अहिलेको अधिवेशन भनेको प्रमुखता प्रबन्ध भनेको नीति तथा कार्यक्रम विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको प्रस्ताव बाहेक जसले हामीले प्री बजेट पनि भन्छौँ, त्यसै गरेर राष्ट्र र व्ययको अनुमान जसलाई बजेट भन्छौँ, त्यसै गरेर विनियोजन विधेयक जुन खर्चसँग सम्बन्धित हुन्छ, त्यसै गरेर आर्थिक विधेयक जुन आमदानीसँग सम्बन्धित हुन्छ र राष्ट्र ऋण उठाउने विधेयक हुन्छ, यी विधेयकहरूले अलिकति प्राथमिकता पाउँछन् र प्रमुखताका साथ यी विधेयकहरू
1: संसद सचिवालयका अनुसार हाल प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितका 3 विधेयक र वैकल्पिक वित्त व्यवस्थापनसँग सम्बन्धित 1 विधेयक विचाराधीन छन्। यस्तै राष्ट्रिय सभामा अभौतिक सम्पदासँग सम्बन्धित विधेयक र विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू कार्यसूचीमा रहेका छन्। प्रतिनिधि सभातर्फ नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि यो अधिवेशनको कार्यभारको रूपमा रहेको प्रवक्ता गिरीले बताउनुभयो। जेठ 15 गते हुने बजेट भाषण नयाँ संसदबाट गराउने तयारी भइरहेको छ। नयाँ संसद भवन निर्माण सम्पन्न भइसकेको भए पनि निर्माण पक्षले जेठ 15 सम्म प्रतिनिधि सभाको सभाकक्ष उपलब्ध गराउन सकिने बताएको उहाँले जानकारी दिनुभयो।
2: जेठ 15 सम्ममा चाहिँ प्रतिनिधि सभाको सभाकक्ष चाहिँ उपलब्ध गराउन सकिने गरी कार्य सम्पादन गरिरहेका छौँ भनेर हामीलाई मौखिक जानकारी चाहिँ गराउनु भएको छ र हामी भने कम्तीमा बजेट भाषण चाहिँ जुन संयुक्त बैठकमा प्रस्तुत हुन्छ नयाँ प्रतिनिधि सभाको सभाकक्षबाट सञ्चालन गर्न पाइयोस् भनेर अपेक्षा चाहिँ गरेका छौँ।
0: संघीय संसदका सदस्यहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकको विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण दिइरहेका छन्। दुवै सभाका बैठकमा उपस्थितिका लागि हाजिरी विद्युतीय माध्यमबाट गर्ने तयारी भएपछि उनीहरू धमाधम बायोमेट्रिक गर्न पुगेका हुन्। आजदेखि संसद अधिवेशन सुरु हुने दिनसम्म सांसदलाई सिन्दरबार स्थित विभिन्न समितिको कार्यमा उपस्थित भई जैविक विवरण अर्थात् बायोमेट्रिक दिन भनिएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले विगतमा नयाँ मानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रबन्ध गरिएको हाजिरी जेन्जे आन्दोलनमा नष्ट भएकाले पुनः विवरण दिन सांसदलाई भनिएको बताउनुभयो। अब बिस्तारै संसदीय समितिको बैठकमा पनि विद्युतीय हाजिरी लागू गर्ने तयारी छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमुनाहरू मध्ये 1/3 अत्याधिक घातक लेड अर्थात् सिसा भेटिएको छ।
4: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
3: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ।

0: त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौं र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतो कि निरन्तर अनुगमन गर्नुपर्छ।
1: आफू पनि बाँचौं, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेटद्वारा जनहितमा जारी।

0: ढुकढुक होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासञ्चार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कृतिपुर नगरपालिका 10 पोडेटोल स्थित चिया सागर नजिक हिजो गुल्मीका 22 वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा असमको साफीबगर नगरपालिका 4 घर भई कृतिपुर बस्ने वर्ष 25 का महेन्द्र शाह, कैलाली घर भई कृतिपुर पाँगा बस्ने वर्ष 23 का रविन्द्र धामी र कैलालीको घोडाघोडी घर भई कृतिपुर नगरपालिका 8 सिनेमा हल बस्ने वर्ष 22 का रोशन विष्ट रहेका छन्। कर्तव्य ज्यान लिने कसुरमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त कृतिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आज अदालतमा पेश गरेको हो। उनीहरू विरुद्ध थप अनुसन्धानका लागि 7 दिनको म्याद थप भएको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ।
3: पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर हेटोडा उपमहानगरपालिका 11 थाना भर्याङ स्थित सडकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको छ। नवलपुरबाट हेटोडा तर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको फलाम बोकेको ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक नुवाकोटको ताँदी गाउँपालिका 6 घर भई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटी मकवानपुर दरबन्दीमा कार्यरत 36 वर्षीय प्रहरी सहायक हवलदार किरण श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि हेटोडा अस्पताल पठाएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। ठक्कर दिने ट्रक र ट्रक चालक 12 को जितपुर सिमरा उपमहानगरपालिका 2 निवासी 24 वर्षीय रञ्जित कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
4: शेयर बजारमा आज नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ। आज नेप्से परिसूचक 6.94 अङ्कले बढेर 2718.16 को बिन्दुमा कायम भएको छ। आज 334 कम्पनीको सेयर खरिद बिक्री हुँदा 2,93,19,68,877 रुपियाँको कारोबार भएको छ। आज बैङ्किङ समूह 0.33% बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
3: काठमाडौँको ठमेल स्थित छाया सेन्टर भत्काउन माग गर्दै सम्पदा प्रेमीहरूले प्रदर्शन गरेका छन्। ठमेलको सार्वजनिक कमल पोखरी मासेर निर्माण गरेको भन्दै उनीहरूले छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गरेका हुन्। सम्पदा संरक्षण नेपालका सभापति कबीर डङ्गोल लगायत अभियन्ताले सर्वोच्च अदालततर्फ फर्केर माइती घरमा प्रदर्शन गरेका हुन्।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच 2 महिनादेखि जारी सैन्य तनाव अन्त्य गर्ने सम्भावित सम्झौताबारे नयाँ कूटनीतिक प्रयास सुरु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता स्वीकार नगरे अझ ठूलो स्तरको बमबारी हुने चेतावनी दिनुभएको केही घण्टापछि तेहरानले वासिङटनबाट आएको नयाँ प्रस्तावहरूको समीक्षा गरिरहेको जनाएको हो। युद्धविराम कायम रहे पनि खाडी क्षेत्रमा तनाव भने अझै कम भएको छैन। फेब्रुअरी 28 अमेरिका र इजरायलले इरान विरुद्ध संयुक्त कारवाही थालेपछि सुरु भएको द्वन्द्वले विश्व ऊर्जा बजार, समुद्री व्यापार र क्षेत्रीय सुरक्षामा गम्भीर असर पारेको थियो। अप्रिल 8 औपचारिक युद्ध विराम कायम भए पनि स्थायी समाधानका लागि भएका वार्ताहरू अझै निष्कर्षमा पुगेका छैनन्। यसबीच युद्ध अन्त्यको सम्भावना देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा केही राहतको संकेत देखिएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब $100 आसपास स्थिर भएको छ। लगानीकर्ताहरूले होर्मुज फेरि पूर्ण रूपमा खुल्ने र तेल तथा प्राकृतिक ग्यासको ढुवानी सामान्य बन्ने अपेक्षा गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत युद्ध चाँडै अन्त्य हुन सक्ने दावी गर्नुभएको छ। उहाँले इरानले अमेरिकाले प्रस्ताव गरेको सम्झौता स्वीकार गरे तेल र ग्यास ढुवानी पुनः सुचारू हुने उल्लेख गर्नुभएको थियो।
3: नेपाल परिवेशमा अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएलमा अहिले रोयल च्यालेन्जर्स बेङ्गलुरु र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा भइरहेको छ। लखनऊ स्थित इकाना स्टेडियममा बेङ्गलुरुले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले ताजा अवस्थामा 6.3 ओभरको खेल चलिरहँदा बिना विकेटको क्षतिमा 76 रन बनाएर खेलिरहेको छ। बेङ्गलुरु अङ्क तालिकाको 3रो स्थानमा छ भने लखनऊ पुछारमा छ। बेङ्गलुरुले हालसम्म 9 खेल खेल्दा 6 जित र तीनमा हार बेहोरेको छ, उसको 12 अङ्क छ। त्यस्तै समान खेल खेलेको लखनऊले दुई खेलमा जित र सात खेलमा हार बेहोरेको छ, लखनऊको 4 अङ्क छ।
4: र नेपाल एले स्कटल्याण्डलाई 45 रनले पराजित गरेको छ। 278 रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले 48 ओभर दुई बलमा 232 रन मात्र बनाउन सक्यो। स्कटल्याण्डका लागि फिल्ले म्याक्रिएटले सर्वाधिक 52 रन बनाए, ज्याक जर्भिसले 45, मार्क वाटले 37 रन बनाए। अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। नेपालका राशिद खानले सर्वाधिक 3 विकेट लिए, साहब आलम, युवराज खत्री, बसिर अहमदले समान 2-2 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 277 रनको योगफल तयार पारेको थियो।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: लिपुलेख विवादमा नेपालसँग संवादका लागि भारत तयार, कूटनीतिक सँगै दुई देशसँग वार्ता गर्न विपक्षीको सुझाव।
3: सर्वोच्च अदालतको अदालतका न्यायाधीश शर्मा प्रधान न्यायाधीशमा सिफारिस। पोखरा विमानस्थल भ्रष्टाचार आरोपमा पूर्व मन्त्री ज्ञानेन्द्र कार्की सहित 14 जना विरुद्ध मुद्दा दर्ता।
4: सरकारले तोक्यो स्वास्थ्य प्रतिष्ठान र अस्पतालहरूमा निमित्त जिम्मेवारी, धितुपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समिति संयोजकबाट भट्टले दिए राजीनामा।
3: अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास सुरु, ट्रम्पको चेतावनी बीच इरान अमेरिकी प्रस्तावको अध्ययन गर्दै।
4: र आइपिएलमा लखनऊ टस हारेर ब्याटिङ गर्दै पहिलो अभ्यास खेलमा स्कटल्याण्डमाथि नेपाल ए 45 रनले विजयी।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ, नमस्कार।
2: संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
5: मद्यपान र धुम्रपान सेवन नगरौँ,
6: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
10: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
9: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
10: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
9: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
8: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
14: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
15: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951174, मोबाइल 98555594।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आइसियू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: एनबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा विपक्षीको असहमतिका माझ संवैधानिक परिषदद्वारा मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस, यसले न्यायपालिकामा कस्तो असर पार्ला?
1: पार्टीहरूलाई के मेसेज जाने भयो भनेदेखि हाम्रै पार्टीको मान्छे चाहिँ प्रधान न्यायाधीश हुन्छ भन्ने चाहिँ ग्यारेन्टी छैन है भन्ने मेसेज जाने।
0: हुन्डीबाट पैसा नपठाउन सरकारद्वारा सचेत, औपचारिक माध्यम रोज्न कसरी प्रोत्साहन हुन सक्छ?
2: मोबाइल ल्याओस् अथवा टिभी ल्याओस् के ल्याओस् मतलब सर्टेन पर्सेन्टेज उसले फर्मल्ली चाहिँ पठाएछ भनेदेखि यहाँ चाहिँ हामी भन्दा सक्छौँ त्यो चाहिँ गरिदिनु भनेदेखि आउँछ।
0: अनि सिरियाबाट फर्किएका आइएससँग सम्बन्ध भएका तीनजना महिला अस्ट्रेलियामा पक्राउ। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अस्ट्रेलियाको प्रहरीले जिहादी समूह इस्लामिक स्टेटसँग सम्बन्ध देखिएका तीनजना महिलालाई स्वदेश फर्कने क्रममा पक्राउ गरिएको जनाएको छ। ती तीनजना अस्ट्रेलियन नागरिकहरू 3 वर्ष सिरियामा थुनामा बसेका थिए। उनीहरू आफ्ना कैयौँ बालबालिका सहित अस्ट्रेलिया फर्कने क्रममा पक्राउ परेका हुन्। उनीहरूसँगै सिरियाबाट फर्किएकी अर्की एक महिलालाई भने पक्राउ गरिएको छैन। मेलबर्न विमानस्थलबाट बीबीसीका सिमोन एटकिन्सन भन्छन्, प्रहरीले सिडनी विमानस्थलबाट पक्राउ परेकी 32 वर्षकी महिला आतंकवादी संगठनको सदस्य भएको बताएको छ। उनी अस्ट्रेलियाले जान प्रतिबन्ध लगाएको सिरिया पुगेकी थिइन्। अस्ट्रेलियामा आइएस समूह आबद्ध व्यक्ति फर्किएको विषयमा राजनीतिक विरोध भए पनि कतिपयले आफ्ना अभिभावकको गतिविधिका कारण बालबालिकामाथि सजाय हुन नहुने बताएका छन्। 6 वर्षदेखि किशोर अवस्थासम्मका उनीहरूका बालबच्चालाई मनोवैज्ञानिक परामर्श दिनुका साथै कट्टरपन्थी भावना रहे नरहेको परीक्षण गरिने बताइएको छ। हान्टा भाइरस फैलिएको एक पानी जहाजमा संक्रमण पुष्टि हुनुअघि यात्रा गरेका मानिसहरूको स्वास्थ्य अधिकारीहरूले खोजी सुरु गरेका छन्। उनीहरूसँग सम्पर्कमा रहेका मानिसहरूको पनि पहिचान सुरु गरिएको बताइएको छ। संक्रमण फैलिएको पुष्टि हुनुअघि द नेदरल्यान्ड्सको स्वामित्वमा रहेको एमबी होन्डियस क्रुजबाट दक्षिण एटलान्टिकको सेन्ट हेलेनमा 30 जना यात्रु उत्रिएका थिए, जसमध्ये कि 1 जना डच महिलाको केही समयपछि मृत्यु भएको थियो। अन्य 2 जनाको पानी जहाजमै मृत्यु भएको थियो। जहाजबाट कैयौं यात्रुहरूलाई उद्धार गरेर सघन उपचार केन्द्रहरूमा राखिएको छ। उक्त क्रुज स्पेनको केनेरी आइल्यान्डको बन्दरगाहमा पुगेर रोकिने बताइएको छ। चीनको एक सैनिक अदालतले देशका 2 जना पूर्व रक्षा मन्त्रीहरूलाई भ्रष्टाचारको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चार माध्यमले जनाएको छ। तर उक्त सजाय कम्तीमा 2 वर्षसम्म कार्यान्वयन नहुने बताइएको छ। भ्रष्टाचारमा दोषी ठहर भएका पूर्व रक्षा मन्त्रीहरू वे फङ्ख र ली साङ्फु 2 वर्ष अघि नै अनुशासन उल्लङ्घनको आरोपमा कम्युनिस्ट पार्टीबाट निष्कासित भएका थिए। 2 वर्षसम्म कुनै अर्को अपराधमा संलग्न नभए दुवै पूर्व रक्षा मन्त्रीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय आजीवन कारावासमा परिणत हुनेछ। इरान युद्ध अन्त्यका विषयमा वासिङटनले अघि सारेको प्रस्तावमा आज तेहरानले जवाब पठाउने आशा गरिएको छ। अमेरिका र इरान दुवै तर्फका संकेतहरू मिश्रित छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानसँग आफ्नो प्रशासनको निकै राम्रो कुराकानी भएको बताएका थिए। तर इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकी कदमले कूटनीतिलाई धम्की र प्रतिबन्धतर्फ मोडेको टिप्पणी गरेका छन्। इरानले आफूमाथि शत्रुतापूर्ण कारवाही नदोहोरिने सुनिश्चितता खोजेको छ। वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानका स्रोतहरूले इरानले जवाफ पठाउने सम्भावना रहेको बताएका छन्। र नेदरल्यान्ड्सको ठूलो सामुद्रिक डुवानीकर्ता मेर्सका प्रमुख कार्यकारीले इरान युद्धका कारण आकाशिएको डुवानी खर्च आफ्नो कम्पनीले अब उपभोक्ताहरूबाट पनि असुल्न थालेको बताएका छन्। मेर्सका अधिकारीले इन्धनको मूल्य वृद्धिका कारण आफ्नो कम्पनीको मासिक खर्च 50 करोड अमेरिकी डलर भन्दा धेरैले बढेको उल्लेख गरेका छन्। यो बीबीसी नेपाली सेवा हो। साझ पखमा यहाँलाई स्वागत छ। संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई नियुक्त गर्ने सिफारिस गरेको छ। परिषदका 1 सदस्यका अनुसार राष्ट्रसभाका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेताले रोलक्रम मिचिने भन्दै सो निर्णयमा असहमति प्रकट गरेका थिए। वरिष्ठता क्रम अनुसार हाल कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहित 6 जना न्यायाधीशलाई प्रधान न्यायाधीश नियुक्तिका निम्ति यसअघि न्याय परिषदले अघि सारेको थियो। उक्त सूचीमा अगाडि रहेकी मल्लको साटो परिषदले शर्मालाई छानेको हो। एक रिपोर्ट। साँझ सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले आगामी प्रधान न्यायाधीशका रूपमा शर्माको सिफारिस गरेसँगै यसबाट केही समय यता देखा पर्दै आएको वरिष्ठ न्यायाधीश नियुक्त हुने अभ्यासमा क्रमभङ्ग भएको टिप्पणी गरिएका छन्।
3: आजको बैठकमा प्रधानमन्त्रीका साथै सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी उपस्थित थिए। तीमध्ये दाहाल र आङदेम्बेले सिफारिसबारे असहमति प्रकट गरेको एकजना सदस्यले बीबीसीलाई बताएका छन्। यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 अनुसार परिषदको अध्यक्षका हैसियतमा प्रधानमन्त्री र अन्य दुई सदस्यले गरेको निर्णय परिषदको निर्णय मानिने गरी ऐन संशोधन गरिएको थियो। परिषदले सिफारिस गरेको व्यक्तिलाई अब संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि नयाँ प्रधान न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ। यसरी वरिष्ठताको गोलक्रम मिचिएर परिषदले सिफारिस गरेको कार्य नेपालको न्यायिक इतिहासमा कस्तो हो भनेर हामीले वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सोधेका छौँ।
1: अब यो रोलक्रम मिचे कुरा चाहिँ के हो भनेदेखि चाहिँ यो पहिलादेखि पनि त्यो भएर आएकै हो होइन। तर 72 सालको नेपालको संविधान आइसकेपछि चाहिँ संवैधानिक अभ्यास सुरु भएको हो। त्यो अभ्यास भनेको के हो भनेदेखि चाहिँ जाने चिफ जस्टिसको चाहिँ पूर्वानुमान पहिलेदेखि गर्न सक्ने त्यो अभ्यास चाहिँ सुरु भएको हो। त्यो अभ्यासको क्रममा चाहिँ एकपटक चाहिँ के भएको थियो भनेदेखि चाहिँ एमालेकै पालामा दीपकराज जोशी चाहिँ सिनियोरिटी वाइज चिफ हुनुपर्ने उहाँलाई संवैधानिक परिषदले पारित गर्यो। तर पछि गएर सुनवाईको क्रममा चाहिँ पार्लियामेन्टको सुनवाई समितिले चाहिँ उसलाई रिजेक्ट गर्यो। ऊभन्दा जुनियर मान्छे चाहिँ प्रधान न्यायाधीश भयो। उसले चाहिँ उसलाई प्रधान न्यायाधीशमा चाहिँ पार्लियामेन्टले रिजेक्ट गर्यो भनेर चाहिँ उसले राजीनामा चाहिँ दिएन। त्यो बाहेक चाहिँ 2072 सालको संविधान आइसकेपछि चाहिँ यो सिनियोरिटीको आधारमा प्रधान न्यायाधीश हुनेलाई चाहिँ मिच्ने काम चाहिँ यो पहिलोचोटि भएको।
4: अब यसले के असर पर्छ तपाईँले के देख्नुहुन्छ?
1: संविधानमा यो सिनियोरिटीमै जानुपर्छ बाध्यता कतै पनि छैन, लेखेको छैन। यो संविधानमा नलेखेको कुरा कतिपय कुरा चाहिँ कन्स्टिट्युसनल प्र्याक्टिस कन्भेन्सनको रूपमा चाहिँ डेभलप गर्ने चलन हुन्छ कि। तर अब यो अभ्यासलाई झट्का चाहिँ पुगेको छ यसपालि चाहिँ होइन। अब यो झट्का पुग्नुको पछाडि मुख्य कारण के हो भनेदेखि चाहिँ दुई पटक नियुक्ति हुन्छ। एउटा सर्वोच्च अदालतको न्यायाधीशको रूपमा नियुक्ति हुन्छ अनि त्यसपछि ती न्यायाधीशहरू मध्ये फेरि एकजनालाई चाहिँ प्रधान न्यायाधीशको रूपमा नियुक्ति हुन्छ होइन। यो सिनियोरिटीले गर्दाखेरि चाहिँ एउटा प्रेडिक्टेबिलिटी होस् र यो पार्टीहरूलाई चाहिँ चाकरी गरेर नहिनुहोस्, मलाई बनाइदेऊ मलाई बनाइदेऊ भनेर सबै चाहिँ पार्टीको नेताहरूमा चाहिँ चाकरी गर्न नजाओस् भनेर इन्डिपेन्डेन्स अफ जुडिसियरी बरकरार राख्नलाई चाहिँ सिनियोरिटीको अभ्यास चाहिँ सुरु गरेका हो। तर पार्टीहरूले त्यसलाई के गरिदियो भनेदेखि चाहिँ त्यो सिनियोरिटीको अभ्यास छ, त्यसको जुन चाहिँ राम्रो उद्देश्य छ त्यो उद्देश्यलाई चाहिँ विकसित हुने गरिकन चाहिँ नियुक्तिको बेला नै उनीहरूले पार्टीहरूले आफ्नो आफ्नो क्यान्डिडेटलाई उमेरको आधारमा चाहिँ पछि प्रधान न्यायाधीश हुने सुनिश्चित हुने गरिकन जन्मदिनको आधारमा चाहिँ नियुक्ति गर्न थाले होला। अहिलेको राष्ट्रपतिको आरोप के छ भनेदेखि चाहिँ सिनियर जजेसहरू सबै प्रायः जस्तो सिनियर जजेसहरू चाहिँ पार्टीको केडरहरूबाट आएको छ र सक्रिय सदस्यहरू इलेक्सन लडिसकेकाहरू पार्टीको अर्गनाइजेसनभित्र पनि पदमा बसिसकेका त्यस्ताहरू भएको कारणले गर्दाखेरि राष्ट्रपतिले पुरानो दलहरूले जे जति कामहरू गरेका थिए ती सबै कुराहरूलाई रिकन्स्ट्रक्ट भन्छ नि हामी अङ्ग्रेजीमा। राष्ट्रपतिले हरेक दृष्टिकोणबाट चाहिँ पुरानो दलहरूले सुरु गरेको कुराहरूलाई रिकन्स्ट्रक्ट गरिरहेको छ, उनीहरूले यसलाई सुधार गरेको भन्नुहुन्छ। अब यसले सुधार गर्ने उद्देश्यले रिकन्स्ट्रक्ट गरे पनि यसको परिणाम पछि के आउँछ अब हामीले हेर्नै पर्छ।
4: एउटा जोखिम चाहिँ पछि प्रधान न्यायाधीश हुनलाई फेरि सरकारको पार्टी सत्ताधारी पार्टीले रिझाउनु पर्ने खालको अवस्था सिर्जना हुने भयो,
1: त्यो अवस्था सिर्जना हुने भयो। तर यसले एउटा पोजिटिभ रिजल्ट चाहिँ के ल्याउँछ भनेदेखि पार्टीहरूलाई के मेसेज जाने भयो भनेदेखि चाहिँ अहिले नै हाम्रो केडरलाई चाहिँ जन्मनीतिको आधारमा नियुक्ति गराएर पठाए पनि हाम्रै पार्टीको मान्छे चाहिँ प्रधान न्यायाधीश हुन्छ भन्ने चाहिँ ग्यारेन्टी छैन है भन्ने कुरो चाहिँ मेसेज जाने।
3: उनी थिए वरिष्ठ अधिवक्ता पूर्णमान साके। अब अर्को प्रसङ्ग, सरकारले विदेश स्थित केही नियोग मार्फत नेपालीहरूलाई हुन्डीबाट पैसा पठाउने कार्य नगर्न सचेत गराएको छ। इजरायल र साइप्रसबाट हुन्डी मार्फत नेपालमा रेमिटेन्स नपठाउन इजरायल स्थित दूतावासले बुधबार अनुरोध गरेपछि उक्त अवैध कारोबार फेरि चर्चामा आएको छ। तर यसको नियन्त्रण गर्न कस्ता चुनौती मागी छन्? यो प्रश्न साथी गनी अन्सारीले सोधेका छन् अर्थविद पोषराज पाण्डेलाई।
2: डलरमा उता राख्यो अनि नेपालमा नेपाली पैसा थियो त्यो चेक गर्ने हो भनेदेखि यहाँको जुन चाहिँ मनी ट्रान्सफर छ नि त्यो मनी ट्रान्सफरलाई त्यसलाई चाहिँ रेगुलेट गर्नु पर्यो एकदम राम्रोसँग नि रेगुलेट गर्नुपर्ने स्थिति छ नत्र भनेदेखि त अब फर्मल च्यानलबाट पठाउँदाखेरि अलिकति पेमेन्ट पनि गर्नु पर्यो अनि त्यसपछि त्यो पैसा पनि अनि त्यसपछि अलिकति टाइम पनि नि त्यो लाग्ने चाहिँ हुन्छ अब यिनीहरू इन्फर्मली गर्दाखेरि के भन्दाखेरि घर यहाँ पुऱ्याइदिन्छ पैसा चाहिँ घर अनरेकर्डेड हुन्छ घर यहाँ पुऱ्याइदिन्छ अनि अझै कति कन्टेक्स्टमा चाहिँ एक डलरमा दुई तिन रुपियाँ बढ्ता पनि दिँदो रहेछ तिनीहरू हिजो अब त्यो त पऱ्यो हाम्रो राष्ट्र ब्याङ्क अन्तर्गतै पऱ्यो त्यसले गर्दाखेरि त्यो त मोनिटरिङ चाहिँ स्ट्रङली गर्न नसक्ने हो भनेदेखि जुन चाहिँ माइग्रेन्ट वर्करहरू हुने अब उनीहरूले त्यो गर्नुमै इन्सेन्टिभ चाहिँ उनीहरूलाई हुन्छ क्या त्यतापट्टि हामी कन्ट्रोल गर्न सक्दैनौँ अघि अब यो नेपालभित्रको त्यो फ्लो नि त्यसलाई चाहिँ अब हामी कन्ट्रोल गर्नुपर्ने हुन्छ यिनीहरूको केयर मनी ट्रान्सफर उनीहरूको चाहिँ ट्रान्जेक्सनलाई क्लोजली मोनिटर गर्ने भएको उपायहरूमध्ये थियो नि त त्यो एउटा स्टेटमेन्टले चाहिँ खासै त्यति फरक चाहिँ पार्दैन भने आउनु
5: भनिदिँदैमा बन्द गर्छन् मान्छे भन्ने छैन
2: छैन छैन भनेको इन्सेन्टिभ नै कम हुनु पर्यो के अब त्यसले गर्दाखेरि यसरी कसरी कम हुन्छ भन्दाखेरि त अब मेन एक्टर त हाम्रो मनी ट्रान्सफरवालै भइगए अब उनीहरूलाई नै एकदमै क्लोजली मोनिटर गर्ने र पेनालाइज गर्ने बाहेक अरू उपाय चाहिँ म देख्दिनँ है
5: जसले त्यसरी पठाउँछन् त्यो च्यानल मार्फत उनीहरूको पनि सकेसम्म हाम्रो अलिकति पैसा जोगियोस् भनेर तर्क हुँदो रहेछ नाम खुलाएन नि तर त्यस्तो तर्क
2: पठाउनेको दुईवटा अब जस्तो यता घरतिर भन्यो भनेदेखि ट्रान्सफर कि जुन चाहिँ कस्ट हो नि त्यो कस्ट नै परेन अघि यतातिर फर्मल च्यानलबाट पठाउँदाखेरि त अलिकति कस्ट पर्छ नि त त्यो ग्लोबली भन्यो भने त तपाईँको अब त्यो चाहिँ एसडिजीमै के अरे 3% झार्ने भनेर भनिहाल्छ
5: अनि त्यसलाई कुनै हिसाबले सम्बोधन गर्न सकिन्छ इन्करेज गर्नका लागि ताकि उनीहरूले फर्मल च्यानल नै रोजुन् भनेर
2: कि त अब त्यसको त्यो कस्ट पनि उनीहरूको कम चाहिँ गर्नु चाहिँ पर्यो है नत्र भनेदेखि जसले त्यो फर्मल च्यानलबाट पठाउँछ नि जस्तो फर एक्जाम्पल खोज्नु कसैले 5 लाख चाहिँ फर्मल च्यानलबाट पठायो भनेदेखि 10% नि उनीहरू फर्केर आउँदाखेरि त्यो जे ल्याए पनि उसले भन्सार नलाग्ने
5: त्यस्ता केही कुराहरू
2: स्टेटमेन्ट दिएर चाहिँ हुँदैन उनीहरूलाई त्यसरी चाहिँ नि मोबाइल ल्याओस् अथवा टिभी ल्याओस् के ल्याओस् जे ल्याओस् नि मतलब 100% उसले फर्मल्ली चाहिँ पठाएको छ भनेदेखि यहाँ चाहिँ हामी भन्सार छुट दिन्छौँ त्यो चाहिँ गरिदिनु भनेदेखि आउँछ के अरे म यतिको इन्टाइटल चाहिँ छु है भन्सारमा ऊ गर्ने भने चाहिँ त्यति हुने बित्तिकै धेरै नि त्यस्तै इन्सेन्टिभाइज गर्न सक्यो भनेदेखि चाहिँ फर्मलमा ल्याउन सकिन्छ है
3: उनी थिए अर्थविद पोषराज पाण्डे साथी गनी अन्सारीसँग कुरा गर्दै अन्त्यमा अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग इस्लामिक स्टेट समूह आइएससँग सम्बन्ध भएका 3 महिला सिरियामा वर्षौं हिरासतमा बिताएर फर्कने क्रममा अस्ट्रेलियामा पक्राउ परेका छन् ती सबै अस्ट्रेलियाका नागरिक हुन् प्रहरीले उनीहरूमध्ये 2 मेलबर्न आइपुग्दा पक्राउ गरेको बताएको छ भने तेस्री महिला सिडनीमा अवतरण गरेपछि पक्राउ परेकी थिइन् बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट
0: सिरियाबाट सँगै फर्किएकी 4 महिला र उनीहरू सँगै रहेका 9 बालबालिका भने पक्राउ परेनन् अस्ट्रेलियामा यतिखेर ती महिलाहरू चर्को राजनीतिक बहसको विषय बनेका छन् करिब 6 वर्षभन्दा माथि र किशोरावस्थासम्मको उमेरका रहेको ठानिएका बालबालिकाहरूलाई भने मनोवैज्ञानिक सहायता दिइनेछ र उनीहरूमा हुन सक्ने सम्भावित कट्टरपन्थी भावको मूल्याङ्कन गरिनेछ सन् 2019 कथित इस्लामिक स्टेट क्यालिफेटको अन्त्य भएको थियो त्यस्तोमा अस्ट्रेलिया सिरियाबाट आफ्ना नागरिक र उनीहरूका साना सन्तानहरू कसरी फिर्ता गर्ने भन्ने कुरामा चर्को बहसमा रहेको देशमध्येमा पर्छ मानवाधिकार समूहहरूले भनेका छन् त्यहाँ रहेका 10,000 विदेशी मध्ये धेरैजसो 18 मुनिका छन् उनीहरूलाई सिरियाभरिका विभिन्न आइएस शिविरहरूमा कठोर र कमजोर अवस्थामा राखिएको थियो
3: त्यो रिपोर्ट प्रस्तुत गर्दै थिए अशोक दाहाल यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
6: समय सूचक का साथ
7: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 056
8: व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 056-493-440
9: It's 9:00 अहिले 9 बजेको छ यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। संवैधानिक परिषद बैठकद्वारा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिस। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरुद्ध 3 अर्ब 62 करोड रुपैयाँ भन्दा बढी बिगो माग दाबी सहित मुद्दा दायर। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र इरान युद्ध अब चाँडै सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। समाचार अब विस्तारमा। संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको बैठकपछि सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो। बैठकमा सभामुख अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद धाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदम्बे तथा उपसभामुख रूबी कुमारी सहभागी हुनुहुन्थ्यो। परिषदले सिफारिस गरेपछि संसदीय सुनवाई समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। नियुक्तिपछि डाक्टर शर्मा 33 प्रधान न्यायाधीश बन्नुहुनेछ। यसअघि न्याय परिषदले भावी प्रधान न्यायाधीश नियुक्तिका लागि 6 जना न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरुद्ध 13 अर्ब 62 करोड रुपैयाँ भन्दा बढी बिगो माग दाबी गरी मुद्दा दायर गरेको छ। आयोगले विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। आयोगले तत्कालीन अर्थमन्त्री कार्की सहित तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर न्यौपाने, तत्कालीन सहसचिवहरू सुरेश आचार्य, डुन्डु राज घिमिरे र केवल भण्डारी विरुद्ध 3 अर्ब 62 करोड 5 लाख 82 हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव

पुरस्कार एवं वरिष्ठ पत्रकार सम्मानबाट विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मान गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले यस वर्षको वरिष्ठ पत्रकार सम्मानबाट वरिष्ठ पत्रकार चन्द्रकिशोर झा र नम्रता शर्मालाई जनही नगद 2,00,000 रुपैयाँ सहित सम्मान गर्नुभएको हो। त्यसै गरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू उमेश श्रेष्ठ, भोला कुमार पासवान र रूपा गहतराजलाई जनही 2,00,000 रुपैयाँका दरले पुरस्कृत गर्नुभयो। कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालका हरेक राजनीतिक परिवर्तनमा पत्रकारको अहम भूमिका रहँदै आएको भन्नुहुँदै यस प्रकारका सम्मानले नयाँ पुस्ताका पत्रकारलाई सत्यको बाटोमा हिँड्न प्रोत्साहन मिल्ने बताउनुभयो। राष्ट्रपति पौडेलले निष्पक्ष पत्रकारिता र सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी हो भने पत्रकारलाई सुरक्षा प्रदान गर्नु सरकारको प्रमुख दायित्व रहेको पनि बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्नुहुँदै स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले पत्रकारिता सूचनाको संवाहक मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक पनि रहेको बताउनुभयो। सो अवसरमा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले वर्तमान सरकारप्रति सबैको अपेक्षा रहेको भए पनि सूचनाको पहुँचमा भने कमी आएको बताउनुभयो। त्यसै गरी राष्ट्रिय पत्रकारिता दिवस एवं गोर्खा पत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै संचार माध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले समयसँगै पत्रकारिताको शैली, प्रविधि र कार्यप्रणालीमा व्यापक परिवर्तन आएकाले गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार भएको बताउनुभयो। सो अवसरमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले गोरखापत्रद्वारा आजदेखि प्रकाशन सुरु भएको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति पनि अनावरण गर्नुभएको थियो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सदस्यहरूले लिपु लेक बारे भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राख्नु भएको छ। समितिको आज बसेको बैठकमा सदस्यहरूले भारत र चीन दुवै छिमेकी सँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो। समितिका सदस्यहरूले नेपालको भूमि फिर्ता ल्याउन उच्च स्तरीय संयन्त्र गठन गरी प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिँदै व्यापार, पारवाहन र सीमालाई व्यवस्थित गर्न सुझाव पनि दिनुभयो। बैठकमा समितिका सभापति सुमिनमा उदासले समितिको कार्यक्षेत्र र आगामी कार्यदेश बारे जानकारी गराउनु भएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्री यादवले आफू मन्त्री भए यता 25 दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका 40,000 मुद्दामध्ये 13,000 मुद्दालाई डिजिटलाइजेसन गर्ने तयारी गरेको बताउनुभयो। मन्त्री यादवले आगामी साताभित्रै सबै स्थानीय तहमा श्रम स्वीकृति दिने व्यवस्था गर्ने पनि जानकारी दिनुभयो। त्यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेलो सरकारबाट र व्हाट्सएपबाट आएको गुनासोका आधारमा मन्त्रालयले 25 दिनभित्र 178 जनालाई उद्धार गरेको उहाँले बताउनुभयो। बैठकमा सांसदहरूले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने, स्वदेशमै श्रमिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण सिर्जना गर्ने, श्रमिक र उद्यमी बीचको सन्तुलन बनाउन नीतिगत योजना ल्याउने लगायत विषयमा सुझाव दिनुभएको थियो। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। सुनसरीका 32 वर्षीय राजकुमार तामाङले जापान पठाइदिन्छु भन्दै 1 जनाबाट 11,55,000, दाङका 31 वर्षीय प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै 12 जनाबाट 93,00,000, काभ्रेका 33 वर्षीय दिल्लीमान तामाङले 2 जनाबाट 14,75,000 रुपैयाँ ठगेको आरोपमा पक्राउ परेका छन्। यस्तै 5 थरका
47 वर्षीय श्री हांगले

0: दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट 12,25,000 र स्याङ्जाका 28 वर्षीय नमुना भण्डारीले मकाऊ पठाइदिन्छु भन्दै 3 जना पीडितहरूबाट 5,50,000 रुपैयाँ ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गुलाम सरवारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजय सेकराले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच बाल कल्याण, स्वास्थ्य, शिक्षा तथा खानेपानी, सरसफाई लगायत विभिन्न क्षेत्रमा नेपाल र युनिसेफ बीच जारी सहकार सम्बन्धी विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिग लोरेन्जोले भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच महिला सशक्तिकरण, बाल अधिकार संरक्षण, लैङ्गिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष IMF को कार्यकारी बोर्डले नेपालका लागि विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि थप 2 महिना थप्ने निर्णय गरेको छ। IMF ले बुधबार जारी गरेको विज्ञप्ति अनुसार सो कार्यक्रम अब सन् 2026 जुलाई 11 सम्म कायम रहनेछ। IMF का अनुसार विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत 7 तथा अन्तिम समीक्षा पूरा गर्न पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको अवधि थप गरिएको हो। बाढीले अवरुद्ध बीपी राजमार्ग 3 दिनपछि खुलेको छ। अस्थायी डाइभर्सन बनाएर सो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको छ। जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अति आवश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध पनि गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध चाँडै नसक्ने बताउनु भएको छ। युद्ध अन्तका लागि अमेरिकाले राखेको प्रस्तावलाई इरानले अझै विचार गरिरहे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध सक्ने बताउनु भएको हो। अमेरिकाले इरानसँग 14 बुधे सहमति पत्रमा हस्ताक्षर गर्न लागेको बताउँदै व्हाइट हाउसले सो सहमति पत्रले आणविक वार्ताको विस्तृत ढाँचा बाहिर ल्याउने बताइएको छ। पाकिस्तानले पनि अस्थायी युद्ध विरामलाई दिगो शान्तिमा परिणत गर्ने प्रयास भइरहेको खुलासा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता चीनको भ्रमण गर्नुहुने भएको छ। अन्तर्राष्ट्रिय मामिलाहरूले थप जटिल बन्दै गएको, वैदेशिक संकट गहिर्दै गएका बेला विश्वका 2 महाशक्ति राष्ट्रका प्रमुखहरू बीच छलफल हुन लागेको हो। अमेरिकी अधिकारीहरूका अनुसार आगामी साता अर्थात् मई 14 र 15 मा बेजिङमा हुने ट्रम्प र सी बीचको वार्तामा इरानको विषयमा गहल छलफल हुने बताइएको छ। अब आर्थिक समाचार।
4: युवाहरूलाई स्वरोजगार र उद्यमशील बनाउन सरकारले दिने सहुलियत कर्जाका लागि आवेदन दिएका मध्ये 3,103 स्टार्टअप परियोजनाहरू प्रारम्भिक छनौटमा परेका छन्। नेपाल सरकार औद्योगिक विकास प्रतिष्ठानले यस वर्षको स्टार्टअप कर्जा प्रवाहका लागि 3,103 स्टार्टअप परियोजनाहरूलाई प्रारम्भिक चरणका लागि छनौट गरेको हो। यस वर्षका लागि प्रतिष्ठानमा 10,000 भन्दा बढी स्टार्टअपहरूले सहुलियत कर्जाका लागि आवेदन गरेका थिए। प्रारम्भिक छनौटमा परेका स्टार्टअपहरूलाई औद्योगिक विकास प्रतिष्ठानले 4 पृष्ठ लामो विवरण भरेर पठाउन भनेको छ। स्थानीय तहले गरेको मूल्याङ्कन, कम्पनीहरूले भरेर पठाएका विवरणहरू तथा मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा ती स्टार्टअपहरूको अन्तिम छनौट हुनेछ। छनौटको क्रममा मूल्याङ्कनको आधारमा 50% भन्दा बढी अङ्क ल्याउने स्टार्टअपहरू सहुलियत कर्जा प्राप्त गर्न योग्य हुनेछन्। यस वर्षका लागि सरकारले स्टार्टअप सहुलियत कर्जाका लागि 1,26 करोड रकम विनियोजन गरेको छ। यस्तो कर्जा 3% उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ। बिहिबार साँझ 6:30 देशभर जारी आर्थिक गणना अन्तर्गत 5,36,998 जनाले फारम भरेका छन्। यस अवधिसम्म 8,154 जनाले अनलाइन फारम भर्नका लागि टोकन लिएका छन् भने अनलाइन फारम भर्ने 1,865 रहेको तथ्याङ्क कार्यालयले जनाएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
5: नेपालले स्कटल्यान्डलाई पहिलो अभ्यास खेलमा पराजित गरेको छ। माथिल्लो मुलबानी क्रिकेट मैदानमा बिहिबार सम्पन्न पहिलो अभ्यास खेलमा स्कटल्यान्ड नेपालको दोस्रो जुझाइको टोलीसँग 45 रनले पराजित भएको हो। नेपाल एले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड 48.2 ओभरमा 232 रनमा समेटिएको थियो। स्कटल्यान्डका लागि ओपनर फिन्ली म्याक्राउथले सर्वाधिक 52 रनको अर्धशतकीय इनिङ खेले। ज्याक जर्भिस 45, मार्क वाउट 37, ब्रन म्याकुलन 21, म्याथ्यु क्रस 22 र ओलिभर डेभिडसन 17 रनमा आउट भए। नेपाल एका लागि राशिद खानले 3 तथा सहाब आलम, युवराज खत्री र बसिर अहमदले समान 2 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल एले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 277 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपाल एका लागि देव खनालले सर्वाधिक 63 रनको अर्धशतकीय इनिङ खेले। ओपनर मोहिम यादव 45 रनमा आउट हुँदा अर्का ओपनर समेत रहेका कप्तान अनिल कुमार शाहले 18 रन जोडे। सन्दीप जोरा 34, पवन श्राफ 31 तथा नारायण जोशी 8 रन बनाउँदै आउट भए।
0: अब मौसम। आज राति देशको हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने देशका पहाडी भूभाग लगायत कोशी, बागमती, गण्डकी, लुम्बनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषद बैठकद्वारा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिस। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरुद्ध 3,62 करोड रुपैयाँ भन्दा बढी बिगो माग दावी सहित मुद्दा दायर। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र इरान युद्ध अब चाँडै सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या। एक दिदी कता गयौँ कता गएन होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ, क्या लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लान पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छा कान बाबु, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
5: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
6: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98550509334।
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056 50 10 60।
10: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार।
11: होइन, भोक लागेको छैन तिमीहरूलाई?
12: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
13: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
14: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली। सम्पर्क 97 45 23 91 63।

0: तपाईको अनि तपाईको सरोकारको
1: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर सोधे

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले आधारभूत विद्यालय तहमा स्थानीय पाठ्यक्रम हाम्रो माडी पढाउन अनिवार्य गरेसँगै माडीका धेरै विद्यालयहरूमा कम्प्युटर विषय पढाइ नहुने भएको छ। नगर शिक्षा समितिको हालैको बैठकले 100 पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाउन सबै विद्यालयहरूमा अनिवार्य गर्ने निर्णय गरेको हो। यसअघि पाठ्यभार मिलाउँदै प्राय विद्यालयहरूले हाम्रो माडी 50 पूर्णाङ्क र कम्प्युटर 50 पूर्णाङ्क मिलाई 5 क्रेडिट आवर पुर्याएर पढाउने गरेका थिए। अब स्थानीय पाठ्यक्रम हाम्रो माडीलाई नै पूर्ण अवधि पढाउनु पर्ने भएसँगै कम्प्युटर विषय धरापमा परेको छ। स्थानीय पाठ्यक्रम नभन्दासम्म कम्प्युटर कक्षा चलाइए पनि अब स्थानीय पाठ्यक्रम तयार भएकाले सो निर्णय गरिएको नगर शिक्षा शाखाले जनाएको छ। यद्यपि कक्षा 6 देखि 8 सम्मको स्थानीय पाठ्य पुस्तक भने अझैसम्म छापिएर आएको छैन। सो तहको किताब लेखन कार्य नै पूरा भएको छैन। विगतमा कक्षा 4 देखि नै माडीका सामुदायिक विद्यालयहरूमा कम्प्युटर विषय पठन पाठन हुने गरेको थियो। यस्तोमा नगर शिक्षा समितिले सूचना प्रविधि कृत्रिम बौद्धिकता र डिजिटल साक्षरता अत्यावश्यक रहेको हालको विश्व परिवेश भन्दा विपरीत निर्णय गरेको माडीका अभिभावकहरूको गुनासो रहेको छ। माडी नगर शिक्षा समितिले आधारभूत तहमा लागू गरेको स्थानीय पाठ्यक्रमको मारमा कम्प्युटर विषय परे पनि स्थानीय केही सामुदायिक विद्यालयहरूले भने सो विषय शिक्षालाई निरन्तरता दिने भएका छन्। पाठ्यभार मिलाएर भए पनि आधारभूत तहमा कक्षा 4 कम्प्युटर विषय शिक्षालाई निरन्तरता दिने दिवाकर स्मृति माध्यमिक विद्यालयले जनाएको छ। माध्यमिक तहमा रहेको कम्प्युटर विषयको जग राम्रो बनाउन आधारभूत तहमा कम्प्युटर शिक्षालाई निरन्तरता दिएको विद्यालयका सहप्राचार्य जनक भूषालले बताउनुभयो। यस्तै रदनी दोभा आधारभूत विद्यालयले कक्षा 3 देखि नै कम्प्युटर विषय पढाउन निरन्तरता दिने विद्यालयका प्रधान अध्यापक वीरेन्द्र महतोले बताउनुभयो। ब्रह्मज्योति आधारभूत विद्यालयले समेत यसलाई निरन्तरता दिएको जनाएको छ। माडीका केही संस्थागत विद्यालयहरूमा कक्षा 1 कम्प्युटर विषय पठन पाठनमा रहेको छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा 6 देखि 8 साधारण शिक्षातर्फ कम्प्युटर विषयलाई अनिवार्य गरेको छैन, तर 4 पाठ्यभारको स्थानीय पाठ्यक्रमलाई भने अनिवार्य गरेको छ। यसैको प्रभावस्वरूप माडी नगर शिक्षा समितिले विगतमा कम्प्युटर विषय पढाइ भइरहेको पाठ्यभारमा स्थानीय पाठ्यक्रम हाम्रो माडी राख्ने निर्णय गरेको हो। माडी नगरपालिकाको चालु आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिक सार्वजनिक सुनवाई आउँदो ज्येष्ठ 4 गते सोमबार बिहान 11 बजे सञ्चालन हुने भएको छ। यसअघि बिहिबार सार्वजनिक सुनवाई सञ्चालन गर्ने पूर्व तयारी रहे पनि बागमती प्रदेश सरकारले सार्वजनिक विधा घोषणा गरेसँगै सुनवाईको मिति पछि सरेको हो। अब ज्येष्ठ 4 गते सोमबार बिहान 11 बजे नगर कार्यपालिका परिसर बसन्तपुरमा सुनवाई सञ्चालन हुनेछ। नगर कार्यपालिकादेखि सबै वडाहरूमा समेत सार्वजनिक सुनवाई हुने देशकै एकमात्र स्थानीय सरकारका रूपमा देशैभर चिनिन थालिएको माडी नगरपालिकाका सबै वडाहरूको चालु आर्थिक वर्षको सार्वजनिक सुनवाई हालै सकिएको छ। जनशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरले विद्यार्थीको विवरण यथार्थ नहुँदा पाठ्य पुस्तक बिक्री वितरण गर्न समस्या भएको बताएको छ। कार्यालयका अनुसार शिक्षा मन्त्रालयले उपलब्ध गराएको विद्यार्थी विवरण र पाठ्य पुस्तक बिक्रीमा असमानता नहुँदा पुस्तक बिक्री गर्न समस्या देखिएको हो। जनशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीका अनुसार मन्त्रालयले उपलब्ध गराएको विद्यार्थीको संख्या भन्दा पाठ्य पुस्तक न्यून बिक्री हुँदा पाठ्य पुस्तक वितरणमा समस्या देखिएको हो। भरतपुर स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निमित्त निर्देशकमा डाक्टर उमेश नेपाल नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाललाई निमित्त निर्देशकका रूपमा चयन गरेको हो। यस्तै सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी भएसँगै रिक्त रहेका विभिन्न स्वास्थ्य केन्द्र प्रतिष्ठान अस्पताल तथा बोर्डमा निमित्त निर्देशक नियुक्ति गरेको हो। फेन्सी व्यवसाय संघको राष्ट्रिय भेला चितवनमा हुने भएको छ। राष्ट्रिय स्तरका फेन्सी व्यवसायको छाता संगठन गठन गर्ने उद्देश्यले जेठ 23 र 24 गते चितवनमा राष्ट्रिय भेला हुने भएको हो। महासंघ निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसाय संघ चितवनका अध्यक्ष श्री राम

0: स्थित तत्कालीन सहसचिवहरू केवल प्रसाद भण्डारी, सुरेश आचार्य र डन्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, प्रदीप अधिकारी सहित चिनिया कम्पनी सीएमसी र त्यसका प्रतिनिधि विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको हो। उनीहरू विरुद्ध 3,62,05,22,160 रुपियाँ बिगो कायम गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख गरिएको छ। सरकारी पक्का अधिकार पाएर पनि समयमै लिज सम्झौता नगरिएका सरकारी जग्गा र त्यसमा बनेका संरचना तत्काल खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिपत्र गर्दै सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम 2079 पुस 23 गतेसम्म लिज सम्झौता नगरेका जग्गाहरू तत्काल खाली गर्न भनेको हो। दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा तेस्रो मुद्दा दर्ता गरेको छ। बिहिबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई समेत प्रतिवादी बनाइएको छ। यस्तै दुई पूर्व सचिव सहित अन्य उच्च अधिकारीहरू विरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ। सहितका प्रतिपक्षी दलहरूले लिपुलेख, लिम्पिया धुरा र कालापानी लगायतका नेपाली भूमि फिर्ता लिन सरकारले पर्याप्त कूटनीतिक पहल गर्नुपर्ने भन्दै दबाव दिएका छन्। बिहिबार सिंहदरबारमा बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै प्रतिपक्षी सांसदहरूले भारत र चीनले नेपाली भूमिलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने कार्य आपत्तिजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो। तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार कार्की विरुद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। उनीहरू विरुद्ध 3 अर्ब भन्दा बढी बिगो मागदाबी भएको छ। अध्यक्ष चित्रबहादुर केसीले कालापानी लिपुलेख र लिम्पिया धुरा नेपालको सार्वभौमिकताभित्र पर्ने स्पष्ट पार्दै यस विषयलाई संयुक्त राष्ट्रसङ्घ वा अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा पुर्याएर अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन्। बिहिबार एक विज्ञप्ति जारी गर्दै केसीले नेपालको सहमति बिना भारतले लिपुलेखको बाटो भएर मान सरोवर जाने व्यवस्था गर्नु गलत भएको र यसमा चीनको भूमिका समेत अमैत्रीपूर्ण रहेको उल्लेख गरिएको छ। घोषणा गरेको 13 वर्ष बितिसक्दा पनि उचित व्यवस्थापन र अधिकार नपाएको भन्दै मुक्त कमलरी र बनकरिया समुदायले सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आफूहरूको पुनर्स्थापना, भूमि अधिकार र न्यायका लागि वर्तमान सरकारको ध्यानाकर्षण गराएका हुन्। काठमाडौँले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका सहित 10 जनालाई धरोटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीको एकल इजलासले बिहिबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई 50,000 र अन्य 8 जनालाई 25,000 धरोटीमा रिहा गर्न आदेश दिएको हो। उनीहरू विरुद्ध सभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन्। रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा भइरहेको ठगी नियन्त्रण गर्न जनशक्तिको चरम अभाव रहेको बताउनु भएको छ। बिहिबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले आवश्यक कर्मचारी नहुँदा ठगी सम्बन्धी मुद्दाहरूको अनुसन्धान समयमै टुङ्ग्याउन कठिन भइरहेको स्वीकार गर्नुभएको हो। र संघीय संसदका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य शुरू भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रायोजनका लागि बिहिबारबाट सो कार्य शुरू भएको हो। अहिले संघीय संसदका विषयगत समितिहरू अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति, विधान व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सकिएको छ। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-5357 र 0855-7073।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 स्थित वन फोन 0 56 4 93 4 40 4 93 5 50 26 4 40
3: It's 10 o'clock अहिले 10 बजेको छ।

ए मुखे खोल्न पर्ने हो कि आफै बुझिए ए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसी त

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.5।

सोदिस एफएम 93.2 मेगाहर्ट्ज़।